0: उनीहरूका अनुसार सर्वोच्च अदालतका तीन वरिष्ठतम न्यायाधीश कार्यरत रहँदासम्म वरिष्ठताको स्थापित अभ्यासलाई छाडेर गरिएको नियुक्तिले न्यायिक प्रक्रियामाथि थप प्रश्न उठाएको छ। आजको हिमालय टाइम्समा सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा खबर छापिएको छ।
1: लघु वित्तको अधिकतम ब्याज दर 13.88% शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ। वाणिज्य बैंकहरूको आधार दर बेस रेट लगायत ओह्रालो लागेसँगै लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई पनि राहत भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजका लागि लघुवित्तहरूको कर्जाको अधिकतम ब्याज दर 13.88% कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 15.09% पुगेको लघुवित्तको अधिकतम ब्याज दर त्यस यता निरन्तर घट्दो क्रममा छ। गत आर्थिक वर्षको अन्तिम त्रैमास वैशाख असारमा 14.10% झरेको यो दर साउनदेखि थप घटेर नयाँ बिन्दुमा आइपुगेको हो।
0: दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्म बिक्री भइरहेको छ। यस्तो मूल्य वृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको करिब 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। आजको गोर्खापत्र दैनिकमा आकाशीय खसीको मासुको मूल्य शीर्षकमा खबर छापिएको छ।

0: account open, activate any karobar, sachile sanga. Busy life easy, but now they hurry din. Global Smart Plus, life ko pesma banking.
1: ए भतिज, त त एकाएक शाकाहारी भइसरे कमजोर होलास है कमजोर
2: ल काका भेजिटेरियन हुँदैम कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छदै छ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिनुभएको छ शनिबार बसेको कर्णाली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो गत असार 23 गते कंग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए
7: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 आफ्नो आन्तरिक राजस्व संकलन लक्ष्यको आधा भन्दा कम मात्रै हासिल गरेको छ यसले प्रदेशको वित्तीय पर आत्मनिर्भरता अझै कमजोर रहेको र प्रदेशको खर्च धान्न संघीय सरकारबाट प्राप्त हुने अनुदानमा उच्च निर्भरता कायम रहेको देखाएको छ
6: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका 18 जना एमबीबीएस डाक्टर उत्तीर्ण गराएको छ प्रतिष्ठानको शुक्रबार प्रकाशित नतिजा अनुसार पहिलो ब्याचका 20 जना मध्ये 18 जना एमबीबीएस उत्तीर्ण भएका हुन्
7: सरकारले कम्तीमा 10 पालिकामा प्रांगारिक खेतीको नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ कृषि वन तथा पर्यटन मन्त्री गीता चौधरीले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी नमूना कार्यक्रम सञ्चालन गरिने बताउनु भएको हो
6: प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने तयारीको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ प्रदर्शनमा सहभागीहरूले राज्य कोषमाथि अनावश्यक आर्थिक भार थप्ने गरी सांसदलाई अतिरिक्त सुविधा दिन लागि भन्दै सरकार र संसदको ध्यानकर्षण गराएका हुन्
7: गत वर्ष 24 भदौमा विभिन्न अदालतमा गरिएको आगजनी र तोडफोडको असर न्याय सम्पादनमा परेको छ आर्थिक वर्ष 2082-83 देशभरका अदालतमा 55% मात्र मुद्दा फर्स्युट भएका देखिएको छ
6: गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब 3 खर्ब थपिएको छ यससँगै कुल सार्वजनिक ऋण 29.74 अर्ब 90 करोड़ रूपियाँ पुगेको छ 2082 असारमा कुल ऋण 26.74 अर्ब 4 करोड़ रूपियाँ थियो एक वर्ष अघिको तुलनामा गत असार मसान्तमा सार्वजनिक ऋण 3.85 करोड़ रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ
7: नेपाल राष्ट्र ब्याङ्कले भुक्तानी प्रणाली सम्बन्धमा विभिन्न 6 बुँदे निर्देशन जारी गरेको छ केन्द्रीय ब्याङ्कले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै भुक्तानी सेवा प्रदायकको अनुमति पत्र प्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचय पत्रको विवरण समेत यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको हो नयाँ व्यवस्थासँगै अब खाल्ती ई सेवा जस्ता डिजिटल वालेट खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ
6: चक्रपथ अन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको 1 किलोमिटरमा सड़क विस्तार गर्न भन्दै 32 असारमा ठेक्का आह्वान गरिएको छ 21 साउनसम्म म्याद राखेर खुलाइएको ठेक्काको लागत करिब 51 करोड़ भएको सड़क डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध कुमार देवकोटाले बताउनुभयो
7: ग्लोबल आईएमई ब्याङ्कले नागरिक एप संघको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचय पत्रका आधारमा एप मार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत खाता बचत खाता खोल्न सक्नेछन् नागरिक एप प्रयोगकर्ताले ग्लोबल आईएमई ब्याङ्कमा खाता खोल्न आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिंकमा क्लिक गरी पाउने बैंकले जनाएको छ बैंकका अनुसार नेपालमै पहिलो पटक शुरू गरिएको उक्त सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाउने भएको छ
6: आर्थिक वर्ष 2082-83 नेपालमा 12,09,357 विदेशी पर्यटक आगमन भएको छ। एक वर्षमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
7: बाढ़ी पहिरोको मौसमलाई मध्यनजर गर्दै टिकटकले नेपालमा विश्वसनीय सूचना पहुँच थप सुदृढ र सहज बनाएको छ। टिकटकले नेपाली प्रयोगकर्तालाई मनसूनी वर्षाका कारण आउने बाढ़ीका क्रममा प्रमाणित र अपडेट जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले नयाँ सर्च साइट सार्वजनिक गरेको छ। प्राकृतिक विपदका बेला आफ्नो प्लेटफर्ममा सही जानकारी पहुँच बढ़ाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयास अन्तर्गत उक्त पहल शुरू गरिएको कम्पनीले जनाएको छ।
6: अब शेयर बजार पछिल्लो साताको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढ़दो गतिमा रहेको देखिन्छ। पछिल्लो 9 कारोबार दिनमा बजार एक दिन मात्र घटेको छ। बुधबार करेक्सन भएको बजार बिहिबारदेखि पुनः बढ़दो गतिमा अघि बढ़ेको छ। शुक्रबार साताको अन्तिम दिनको कारोबारमा नेप्से 2,719.75 बिन्दुदेखि खुल्ला भई 2,774.23 बिन्दुसम्म पुगेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो डिस्क खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। राष्ट्रिय योग्यता तथा प्रदेश परीक्षा नीट तथा यूजी परीक्षाको प्रश्नपत्र चुहावट तथा अनियमितता प्रकरणलाई लिएर युवाहरूले थालेको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष शनिबार राजीनामा पत्र पठाउँदै उनले नैतिकताका आधारमा पद छाडेको स्पष्ट पारेका छन्। यसैबीच बेलायतको आर्टिफिशियल इन्टेलिजेन्स एआईलाई विशेष महत्व दिँदै कनिष्ठ नारायणलाई देशको पहिलो एआई मन्त्री नियुक्त गरिएको छ। प्रधानमन्त्री एन्टी बर्नहर्नले उनलाई मन्त्री परिषदको उच्च तहमा स्थान दिँदै नयाँ जिम्मेवारी सुम्पेका हुन्।
2: अब खेल र खेलाड़ीका खबर। रामपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि तोकिएको समय सकिन 6 महिना पनि बाँकी छैन। भरतपुर महानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिलेसम्म रंगशाला निर्माणको भौतिक प्रगति 59% र आर्थिक प्रगति 45% भएको छ।
1: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा खिमलाल देवकोटाले लेख्नु भएको छ, प्रदेश खर्चिलो र औचित्यहीन छन् भनेर। उहाँको शीर्षक छ, संविधानले संघीय इकाइका बीच अधिकारको विनियोजनलाई संघीयताको मूल मन्त्र र सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई तहगत सम्बन्धको आधार मानेको छ। अबको बहस प्रदेश चाहिने कि नचाहिने भन्नेमा होइन, बरु प्रदेशलाई कसरी थप सशक्त, मितव्ययी र अधिकार सम्पन्न बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्छ। संविधान प्रदत्त प्रदेशका अधिकार कार्यान्वयन गरिनुपर्छ। समस्या प्रदेशको अस्तित्वमा होइन, संविधानले दिएको अधिकार प्रयोग गर्न नदिने र प्रदेशलाई कमजोर बनाइराख्ने प्रवृत्तिमा समस्या हो। प्रदेश कमजोर बनाएर संघीयता बलियो हुँदैन, बरू यसलाई सक्षम र अधिकार सम्पन्न बनाएर मात्र संघीयताको जग बलियो हुन्छ। अन्त्यमा अधिकार माग्न काठमाडौँ जानु पर्दैन भन्ने प्रधानमन्त्रीको भनाई कार्यान्वयन गरिनुपर्छ। क्यानाडामा तीन तहको सरकारका कुल खर्च मध्ये प्रदेशको खर्च 45.30% छ। अमेरिकामा 45.49 र स्विजरल्याण्डमा 38.17% छ। तर नेपालमा प्रदेशको खर्च 10% पनि नहुनु दुर्भाग्यपूर्ण हो। आजको कान्तिपुर दैनिकमा छापिएको छ।
2: डिजिटल गवर्नेन्सका सम्भावना शीर्षकमा पद्मा जोशीको विचार गोर्खापत्रमा छापिएको छ। ई गवर्नेन्स बोर्ड अन्तर्गत सफ्टवेयर विकास र संचालन केन्द्र गठन गर्ने सरकारी निर्णय राष्ट्रको डिजिटल भविष्यका लागि रणनीतिक कदम हो। यसले सरकारी प्रणालीमाथि स्वामित्व, डेटा सुरक्षा र सेवा निरन्तरता मजबूत बनाउँदै डिजिटल परनिर्भरता घटाउन मद्दत गर्दछ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भएको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भइरहेको साझा खबर cinkhabar.com cin को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल साउन 10 गते आइतबार, जुलाई 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीच सहमति, कर्णालीको मुख्यमन्त्रीबाट यमलाल कडेलको राजीनामा, संघीय संसदमा बिजनेसको अभाव, गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता,
1: जेएनजी आन्दोलनको असर, न्यायालयमा 55% मात्रै मुद्दा फर्च्योर, एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण, 200 कर्मचारीको सरुवा अनलाइनबाटै,
2: श्रीलंका टापु सधैं जोखिममा, पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना, डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित, डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार,
1: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता, शिक्षा मन्त्रीको राजीनामा सँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति, इजरायली सेनाद्वारा दर्जनौ पालेस्टाइनी पक्राउ,
2: र एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट, दक्षिण एसियाली क्रान्ति च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित, ई खाँच हे टेबल टेनिसको उपाधि साक्यलाई।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा, प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीचमा भएको सहमतिको प्रसंग।
1: एमाले र नेकपाले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो दुई दल बीच सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग पनि परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख गरिएको छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको थियो। हिजो सहमतिसँगै वामशक्ति बीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता अग्नि सापकोटाले सीआईएनलाई बताउनुभयो।
3: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो। त्यसमध्ये चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउने, दोस्रो संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा निर्णय दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देश मोर्चाहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
2: सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार देखिएका छन्। एकअर्कालाई धोका दिएको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड फेरि एउटै राजनैतिक समीकरणमा उभिनु भएको हो। 2079 निर्वाचनपछि करिब 18 महिना सरकारमा सहकार्य गरेका ओली र प्रचण्ड बीच सम्बन्ध बिग्रिएपछि दुवैले एकअर्कामाथि विश्वासघातको आरोप लगाउँदै आउनु भएको थियो। प्रचण्डले पटक पटक ओलीले आफूलाई प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेससँग मिलेको आरोप लगाउँदै आउनु भएको छ। यसैबीच एमाले र नेकपा मिल्दा पनि चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले पनि दुवै दल बाहेकको वैकल्पिक सत्ता समीकरणको सम्भावनाका बारे छलफल अघि बढ़ाउने तयारी गरेको छ। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बलियो प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको प्रतिक्रिया दिनुभयो। उहाँले एमाले नेकपा बाहेक वैकल्पिक सरकारको सम्भावनाबारे छलफल हुने पनि जानकारी दिनुभयो। एमाले नेकपा सहमतिलाई जसपा नेपालले सकारात्मक रूपमा लिएको बताएको छ, तर हालसम्म आफूहरूसँग कुनै औपचारिक अनौपचारिक सम्वाद नभएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो। सम्झौताप्रति सकारात्मक छौं, तर मधेस प्रदेशका विषयमा हामीसँग हालसम्म सम्वाद पनि भएको छैन। यदि सम्वाद भयो भने जसपा नेपालको नेतृत्वमा सरकार बन्ने शर्तमा सहकार्य गर्न सकिने पनि उहाँले प्रतिक्रिया दिनुभयो। मधेससँगै लुम्बिनीमा पनि जसपा नेपाल निर्णायक अवस्थामा पुगेको छ। कर्णाली प्रदेशबाट भने मुख्यमन्त्रीबाट यामलाल कण्डेलले हिजो राजीनामा दिनुभयो। आयोजित प्रदेश सभाको बैठकमा उहाँले भन्नुभयो,
4: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिस्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। सबैलाई धन्यवाद दिँदै बिदाउन चाहन्छु। धन्यवाद।
2: यसैबीच गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुभएको छ। 25 असारको प्रदेश सभा बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि सभामुख कृष्ण प्रसाद धितालले प्रमाणित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाउनु भएको थियो। प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रमाणीकरण नगरी प्रदेश सभामै फिर्ता पठाइदिनु भएको छ। सभामुखले गरेर प्रदेशसभा सचिवालयले 30 असारमा प्रमाणीकरणका लागि विधेयक पठाएकोमा प्रदेश प्रमुख भट्टले संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुख कार्यालयले विधेयक शुक्रबार फिर्ता पठाएको प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सर्वा शुरू गरेको छ। त्यस अनुसार 1,750 कर्मचारीले अनलाइन प्रणालीबाट सर्वा शुरूको लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सर्वाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन शुरूआत प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 रहेको मन्त्रालयले जनाएको छ। यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 विकल्प सहितको कार्यालय रोजेर सरूवाका लागि कर्मचारीले निवेदन दिन सक्नेछन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय समेत गरेको छ। यता सरकारले सबै कर्मचारी सरकारी कार्यालय बिहान 9 बेलुका 5 सञ्चालनमा ल्याएसँगै सेवा गराएका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज बनेको छ। कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको हो।
2: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकोमा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसी का अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी हिजो गर्नुभयो। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर मात्रै आउन सचिवलाई भन्नुभएको उहाँले बताउनुभयो। सचिवज्यूसँग डाक्टर साहबले मेरो बटम लाइन 5 बजे माग हो त्यो पूरा गर्ने गरी आउनुहोस् भन्नुभयो। जैसीले भन्नुभएको छ त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। सेती प्रादेशिक अस्पतालले आईसीयूमा उपचाररत डाक्टर गोविन्द केसीको स्वास्थ्य बारे हिजो साँझ विज्ञप्ति जारी गर्दै ब्लड प्रेसर र सुगर लेभलदेखि सोडियम र सेतो रक्त कोशिकाको मात्रा कम भएको रिपोर्ट सार्वजनिक गरेको छ। ब्लड प्रेसर 90/60 110/70 र ब्लड सुगर 50/60 MG/DL रहेको पनि अस्पतालले जानकारी दिएको छ। पिसाबमा किटोनको मात्रा देखिएको, मांसपेशी बाउडिनी कमजोरीका कारण बोल्न र हिटुल गर्न असहज भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। केसीले सुगर बढ़ाउने औषधि लिन समेत अस्वीकार गर्नुभएको र 4 सदस्यीय टीमले 24 घण्टा सघन अनुगमन गरिरहेको पनि अस्पतालले जानकारी दिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि राजनीतिक दलबाट अपेक्षा
1: आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौं।
2: संघीय संसदमा बिजनेसको अभाव जेन्जी आन्दोलनको असर न्यायालयमा 55% मात्रै मुद्दा फर्स्योट एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
7: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
10: कार्यक्रम साझा आवाज
7: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
11: महिला किसानका संघर्ष सपना र सफलताका कथा
12: प्रोफाइटर मधुमाया जीसी पढे होइन प्रोफाइटर बनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत दिनभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
9: पसिनाको सम्मान समानताको अभियान
10: कार्यक्रम साझा आवाज।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु खेतीयोग्य जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा रहेका छन्।
13: थोपा थोपा गरेर सिधै बिरूवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल:
14: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम मार्फत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन। मैले बल्ब खोलिदियो, एटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मात्रै गरेर रोड कहाँ कुनै बोर्डले पाएको छैन भने के गरे हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
13: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका धौलाकोटका किसान खेमराज अवस्थी:
15: अनि राम्रै फाइदा हुन्छ किनभने माघ अनुसार आएपछि मात्र किसानले डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
13: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरो
16: थोपासर सिँचाइ विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन् यो लामो चाहिँ खरेडी रहने त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ डाइरेक्ट जरामा जान्छ थोपा सिँचाइले त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ
13: थोपा सिँचाइ मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने गोडमेलमा सजिलो हुने छुट्टै सिँचाइको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन् जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिँचाइ प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन तर्कराज भट्ट सीआईएन रेडियो अमरगढी डडेलधुरा
2: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा सन्त्रासमा कर्मचारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गर्नुभयो यसअघि तत्कालीन प्रधानमन्त्री मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकोमा तीन महिनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन् किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्ण पुष्कर यसअघि नै पक्राउ परिसकेकोले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्रै लिएका छन् कार्य सम्पादनका आधारमा अवसरको घोषणा र तलब वृद्धि सकारात्मक भए पनि अन्य धेरै निर्णयले कर्मचारी डर र दबावमा रहेको भनेर उल्लेख गरिएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भने ब्यूरो कृषिलाई रिफर्म गर्न आवश्यक रहेको र त्यस क्रममा चालेका केही कदमले संशय बढ़ेको हुन सक्ने विभागीय मन्त्रीका नाताले कसैलाई अन्याय हुन नदिने उहाँले प्रतिबद्धता जनाउनु भएको उल्लेख गरिएको छ कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकमा मनोज पौडेलले कपिल वस्तुबाट लेख्नुभएको खबर छापिएको छ कपिल वस्तु नगरपालिका दुई बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करूवा फेला परेको हो एउटा करूवामा 2314 थान तामाका सिक्का छन् सबै मुद्राको तौल 7 किलो 34 ग्राम छ स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करूवा फेला पार्नुभयो डेढ़ साता अघि करूवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई पनि दिनुभएको थियो उहाँले एक सातासम्म करूवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो पुरातात्विक वस्तु घरमा राखेर सरकारले कार्यवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरीको डिलमा लगेर राख्नुभएको थियो पोखरी किनारमा करूवा रहेको सूचना पाएपछि उक्त ओडाका अध्यक्ष दिलीप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभयो 4 साउनमा प्रहरी पुगेर मुद्रा सहितको करूवा जिल्ला प्रहरी कार्यालयमा लगेको थियो अर्को खबर पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ भित्रीपन्नामा जेएनजीको आन्दोलनको असर न्यायालयमा 55% मात्र मुद्दा फर्स्योट शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ देशभरका अदालतमा विचाराधीन कुल 3,57,023 मुद्दा मध्ये 1,96,464 फर्स्योट भएका छन् भने 1,60,549 थान मुद्दा बाँकी रहेको उल्लेख गरिएको छ चक्रपथको चप्पल कारखाना धोबीखोला खण्डमा ठेक्का आह्वान दशैं अघि नै काम थालिँदै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण शीर्षकमा यज्ञ बन्जादेले लेख्नु भएको छ वैज्ञानिक सेवा शुल्क तोक्न सरकारलाई म्यान पावर व्यवसायीहरूले अल्टिमेटम दिएको बारेमा होम कार्कीले लेख्नु भएको खबरमा उल्लेख छ
0: त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा असारको विद्युत खपतमा भ्याट लगाउने बारे विद्युत प्राधिकरण अन्यलमा शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 53.5 अर्ब वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य 31 अर्ब मात्रै प्राप्ति शीर्षकमा अर्को खबर पनि प्रकाशित छ त्यस्तै मल बिनै देशभरका किसानले 83% रोपाइसकेपछि कृषि मन्त्री चौधरीले भन्नुभयो 15 दिनभित्र रासायनिक मलको सहज आपूर्ति हुन्छ कृषि विभागको तथ्याङ्कमा शुक्रबारसम्म 83.30% रोपाई सकिएको तथ्याङ्क छ त्यस्तै संसदमा बिजनेस अभाव शीर्षकमा पनि भित्री पृष्ठमा खबर छ भने पहिलो पृष्ठमा अपराधको हट डे सोमबार र पिक आवर अपराह 12 देखि साँझ 6 बजेसम्म शीर्षकमा पनि अर्को खबर प्रकाशित छ
2: कारोबार दैनिकमा छापिएको खबर छ। असारको विद्युत बिलमा भ्याट जोडिएपछि राजस्व विभागसँग राय माग शीर्षकमा नेपाल टेलिकमको 25.5% शेयर बिक्री योजना दोहोरिएला 2065 सालको क्रेज शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। काकट भित्ता लौकही सड़क स्तरोन्नति म्याथ सकिन 6 महिना बाँकी हुँदा 36.48% मात्र भयो काम शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। चालू आर्थिक वर्ष लागेपछि शेयर बजार दैनिक उकालो प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्तासँग छलफल गरेपछि लगानीकर्ताको आत्मबल बढ़ेको बारेमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। गोर्खापत्र दैनिकमा आकाशियो खसीको मासु शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ भने चराको चिरबिरसँगै बिउजिन्छ कोशी टप्पो शीर्षकमा बाबुराम कार्कीले बराह क्षेत्रबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा ट्रमा सेन्टरलाई 80 लाखको इम्प्लान्ट सहयोग शीर्षकमा खबर छापिएको छ भने राष्ट्रिय किताबखानाको क्षेत्राधिकार विस्तार गरिएको छ। सरकारले राष्ट्रिय किताबखाना निजामतीको क्षेत्राधिकार विस्तार गरी 3 वटा किताबखानालाई एउटै बनाएको छ। यसअघि साबिकमा राष्ट्रिय किताबखाना निजामती अन्तर्गत राष्ट्रिय किताबखाना शिक्षक र राष्ट्रिय किताबखाना प्रहरी भए पनि उक्त किताबखानाका नीति कार्यक्रम र बजेट भने सम्बन्धित मन्त्रालय अन्तर्गत अलग अलग रहेका थिए। नयाँ प्रणालीबाट राहदानी सुधार गर्दै अगाडि बढ़दै शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ भने अलैंची निर्यात अहिलेसम्मकै उच्च भएको बारेमा कोकिला ढकालले इलामबाट लेख्नु भएको छ। वर्षभरि 12 लाख पर्यटक भित्रिएको बारेमा पनि गोर्खापत्र दैनिकमै खबर छापिएको छ।
0: खबरमा अब विदेशका खबर। भारतको केन्द्र सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रो जनता पार्टी सीजेपीले नयाँ दिल्लीको जन्तर मन्तरमा विद्यार्थी आन्दोलन अन्त्य भएको घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका दुई प्रतिनिधिहरू केन्द्रीय मंत्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधि मण्डलसँग वार्ता गर्नुभएको थियो। वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन फिर्ता लिएको हो। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनरत विद्यार्थीलाई कुनै पनि कार्यवाही अघि नबढ़ाउने माग अघि सारिएको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू अघि सारेको छ। यस विषयमा थप ठोस कार्यका लागि करिब 4 सातापछि सरकार र सीजेपी बीच पुनः वार्ता हुने सहमति समेत भएको छ। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा प्यालेस्टाइनीको घर घरमा छापा मारेर दर्जनौ प्यालेस्टाइनीलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। प्यालेस्टाइनी समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तीमा 30 जना प्यालेस्टाइनीलाई हिरासतमा लिएको हो र 1 महिनाको अवधिमा करिब अफगान शरणार्थी स्वदेश फर्किने क्रम बढ़ेको छ। 1 महिनामा 14,539 अफगानी नागरिक र 97,277 जना शरणार्थी छिमेकी देश र पाकिस्तानबाट अफगानिस्तान फर्किएको अफगान सरकारले जनाएको हो।
2: साझा खबरमा अब खेल खबर। पुल्चोकियन्स फिटनेस हबको आयोजना र इनसाइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी +2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। प्रतियोगितामा 10 छात्र टीमको सहभागिता रहने आयोजकले बताएको छ। बंगलादेशको ढाकामा सम्पन्न 10 दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित हुनुभएको छ। एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्स स्टेपको शोरूममा उहाँहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसा पत्रबाट सम्मान गर्नुभयो। नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा नेपाल एपीएम डबल टेबल टेनिस च्याम्पियनशीपमा एक हाछे टेबल टेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु साक्यको जोडीले उपाधि जितेको छ।
0: यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारका लागि सरकारवालाको भूमिका र अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री माथि नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारको कुरा लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र राजनीतिक नेतृत्वको भूमिकाका बारेमा निलहेरा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरीसँग हामीले कुराकानी गरेका छौं।
4: यो कन्टिन्यू रूपमा निलहेरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
5: अथवा यो निलहेरा समाजले मात्रै होइन अरू कसैले पनि गर्न सक्छ उनीहरूले पनि गर्नुपर्छ भन्ने
4: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने हो भने जस्तो उच्च ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरुरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
5: जस्तो
4: ए हामीले पनि पोलिटिक्समा छिर्न सक्ने रहेछौ हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ फलान ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुन्या छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो।
5: त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
4: प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू उहाँहरूलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ। प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त त्यो
5: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम
4: राजनीतिक दल मात्रै नभनौ कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
5: अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
4: यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त जस्तो सिसजेन्डर वुमेन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो
3: लैङ्गिक यौनिक अल्पसंख्यकको अधिकार र पछिल्लो समयमा राजनैतिक नेतृत्वको प्रतिबद्धताका बारेमा परशु चौधरीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: प्रदेशमा सत्ता सहकारीका लागि एमाले र नेकपा बीच सहमति कर्णालीको मुख्यमन्त्रीबाट इमलाल कर्णेलको राजीनामा संघीय संसदमा बिजनेसको अभाव गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता
3: जेन्जी आन्दोलनको असर न्यायालयमा 55% मात्रै मुद्दा फर्स्योट एक वर्षमै थपिएको 3 खर्ब सार्वजनिक ऋण 200 कर्मचारीको सरुवा अनलाइनबाटै
6: श्रीलंका टापु सधैँ जोखिममा पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार
3: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति इजरायली सेनाद्वारा दर्जनौ पालेस्टिनी पक्राउ
6: र एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङ सम्मानित इखाचे टेबल टेनिसको उपाधि साकेको जोड़ीलाई
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जो यस अगाडि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए तर हिजो एकाएक प्रदेशमा सत्ता समीकरण बनाउने भनेर सहमति सार्वजनिक भएको छ। यहाँ एउटा बन्द कोठा छ बन्द कोठाभित्र एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड जस्ता देखिने व्यक्ति दुईटा कुर्सीमा बसेर आमने सामने हुँदै त्यहाँ चेस खेलिराखेको जस्तो देखाइएको छ। बाहिरपट्टि ढोकाबाट एकजना व्यक्ति भित्र प्रवेश गर्न खोज्दै गर्दा त्यहाँ भित्रै रहेका एकजना व्यक्तिले केही भन्दैछन् भित्रतर्फ देखाउँदै तल यस्तो लेखिएको छ प्रदेश खेलिरहनु भएको छ क्या अनि यति नै नखेल्ले कसरी दिन बिताउने त उहाँहरूले
6: हजुर प्राविधिक साथी रवि धिताललाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 MHz।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
7: हावा हुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
7: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
7: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
7: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
8: यसको उत्पादन रामेछाप बजारमा SP खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 98692695998।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692665998।
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू
11: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
11: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848543085, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाले आर्थिक वर्ष 2082-83 भर अर्थात एक वर्षको अवधिमा गरेको सेवा प्रवाह, विकास निर्माण र खर्चको अवस्थाको बारेमा आयोजना गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनलाई स्थान दिँदैछौ। कार्यक्रमको समयावधिभर हामीसँगै रहनुहोला।
2: अब यसमा सेवा प्रवाह गर्ने नगरपालिकाबाट सेवा प्रवाह गर्ने मुख्य निकायको रूपमा नगरपालिका र वडामा 9 वटा नगर त्यसरी वडाका कार्यालयहरू छन् र विषयगत शाखाको रूपमा 13 वटा विषयगत शाखाहरू रहेका छन्। सम्बन्धित विषयसँग सम्बन्धित शाखाहरू छन् भने तिनै शाखासँग सम्बद्ध रहेर 3 वटा इकाइहरू पनि रहेका छन्। यसरी नगरबाट 16 वटा सेवा तथा शाखा तथा इकाइ मार्फत सेवा प्रवाह भइरहेको अवस्था छ। यस पछाडि हाम्रो अहिलेको सम्मको हाम्रो खर्चको हिसाबले हेर्दाखेरि चाहिँ चालु खर्च कुल हाम्रो चाहिँ बजेटमा चालु खर्च 84% छ। यो विशेषतः तलब, भत्ता, इन्धन लगायत जुन नियमित प्रकृतिमा खर्च गरिने रकम हो। यो दायित्वको हिसाबले अनिवार्य दायित्व पर्ने यस्ता कार्यक्रमहरूको खर्च यसमा पर्छ भने पूँजीगत खर्चतर्फ विकास निर्माण सम्बन्धी जसले आर्थिक उपार्जनको हिसाबले पूर्वाधार विकासका हिसाबले यसलाई चाहिँ यसले प्रभाव पार्छ त्यस्ता कार्यक्रमहरूलाई हामी पूँजीगत खर्च शीर्षकमा राखेका छौँ। पूँजीगत खर्च शीर्षकमा हाम्रो 44% खर्च भएको छ। यो तुलनात्मक हिसाबले अलिकति कम खर्च भएको अवस्था देखिएको छ। विशेषतः हाम्रा ठुला ठेका लगाएका टेन्डर लगाएका आयोजनाहरू कार्यक्रमहरू धेरै सम्पन्न हुन नसकेको अवस्थाले गर्दा यो खर्च 44% मात्र हुन गएको छ, अलिक कम देखिएको छ। विशेष त कालो पत्रे लगायतका निर्माणका कामहरू त्यो अहिलेको द्वन्द जुन इरानमा भएका द्वन्द सुनामी प्रक्रियाको कारणले गर्दा हाम्रा कार्यक्रमहरू अलि ढिलो भएको र मूल्य वृद्धिका कारणले गर्दा काम गर्न नसकिएको भनेर सम्बन्धित व्यवसायीबाट यसको जानकारी जवाब उहाँहरूले दिनुभएको छ। यो 44% मात्र र समग्रमा 68% खर्च भएको अवस्था छ। अब राजस्वको तर्फबाट हेर्दाखेरि चाहिँ हाम्रो कुल आयमध्ये 36% राजस्व नगरपालिका कार्यालयबाट भएको छ भने, यो प्राप्ति भएको छ भने अन्य वडागत हिसाबले चाहिँ 1-9 नम्बरसम्मका वडाहरूमा प्राप्त राजस्व यहाँ उल्लेख गरिएको छ। यसमा वडा नम्बर 8 वडागत हिसाबमा वडा नम्बर 8 11.86% राजस्व आर्जन गर्न सकेको अवस्था छ र हामीले उहाँलाई चाहिँ नगरसभाको अवसरमा सम्बन्धित वडा पदाधिकारीहरूज्यूलाई टिमलाई पुरस्कृत पनि गरेका थियौँ। यसरी हाम्रो चाहिँ आन्तरिक हामीले अपेक्षा गरेको मध्येमा 91.79% चाहिँ रकम राष्ट्र रकम प्राप्त गर्न सफल भएको छ। वडागत खर्चको अवस्था हेर्दाखेरि वडालाई तोकिएका बजेटहरू जुन उहाँहरूले कार्यक्रम सञ्चालन गर्नको लागि उपलब्ध गराइएको थियो त्यो मध्ये अहिले यसरी हेर्दा वडा नम्बर 97% वडा नम्बर 5 र आफूलाई प्राप्त भएको रकम सबै अधिक अधिक रकम चाहिँ खर्च गर्न कार्यक्रम गर्न सक्ने चाहिँ एउटाको हिसाबले 5 नम्बर वडा 97.8% छ भने त्यसै गरी 4 नम्बर वडा 3 नम्बर वडा 8 नम्बर वडा त्यसै गरी 2 नम्बर यो चाहिँ 90% भन्दा बढी 9 नम्बर वडा 90% भन्दा बढी आयोजनाहरू आफ्ना कार्यक्रमहरू सञ्चालन गर्न सक्नु भएको छ भने पर्सेन्टको हिसाबले वडा नम्बर 7 अलिक कम खर्च भएको अवस्था छ। योजना को विभाग या तोकिए बमोजिमको पुनः काम गर्न नसकिने यी विविध कारणले पनि योजनाहरूले जति अपेक्षा गरेका छन् त्यो खर्चको प्याटर्नमा त्यो नआएको हुनसक्छ। बेरोजगारको अवस्था चाहिँ यो देखाइएको छ, यो महालेखा परीक्षकले गरेको अडिटको हिसाबले चाहिँ आएको प्रतिवेदनको आधारमा छ। यो क्रमशः चाहिँ हाम्रा बेरोजगारका प्रतिनिधिहरूलाई हामीले समयमा त्यस्तो बेरोजगार आउने क्रियाकलापहरूलाई पहिले रोकेर अहिले पछिल्लो आर्थिक वर्षमा 0.6% चाहिँ बेरोजगार छ र बेरोजगार फर्स्ट आउट पनि गर्ने कार्यक्रम भइरहेको छ। बेरोजगार चाहिँ विशेषतः अनियमित बेरोजगार, सैद्धान्तिक बेरोजगार र असुली बेरोजगार भन्ने तीन प्रकृतिको बेरोजगार मूल रूपमा हुन्छ। अनियमित र सैद्धान्तिकलाई हामी सुधार गर्न सक्छौँ भने असुलको रूपमा चाहिँ उल्लेख गरेका बेरोजगारहरूलाई हामी असुल गरेर राहत दाखिला गर्ने कार्यमा लागिरहेका छौँ। अब सामान्य शिक्षा भत्ताको जुन रकम हामीले मासिक रूपमा चाहिँ त्रैमासिक रूपमा जुन बुटाउने गर्छौँ त्यसको चाहिँ संख्यात्मक हिसाबले हेर्दाखेरि 4716 देखिएको छ। यसमा ज्येष्ठ नागरिक दलित ज्येष्ठ एकल विधवा पूर्ण अपाङ्ग आंशिक अपाङ्ग दलित बालबालिका यो सबै जिल्लाहरूमा सबै पालिकामा हुने यो वितरण हो। भत्ता वितरणको कार्यक्रम हाम्रोमा चाहिँ लोक उन्मुख जातिको रूपमा पनि यहाँ रहेको हुनाले 3990 दरमा 1600 यसरी चाहिँ लोक उन्मुख जातिको लागि भत्ताको हिसाबले पनि व्यवस्था गर्नु भएको छ केन्द्र सरकार अनुसार। अब व्यक्तिगत घटना दर्ता जुन वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता हुन्छ त्यसमा जन्म मृत्यु सम्बन्ध विच्छेद विवाह बसाइ सरी आएको बसाइ सरी जाने त्यसरी यी प्रकृतिका चाहिँ घटना दर्ताको कार्यक्रम वडा स्तरबाट हुन्छ भने अहिले बसाइ सराईको दरको हिसाबले हेर्दाखेरि हामीसँग 10 परिवार बसाइ सराई भएर आएको 65 परिवार बसाइ सराई भएर गएको अवस्था देखिन्छ। यसो गर्दाखेरि हाम्रो बसाइ सरी जानेको दर चाहिँ अलिक बढी देखिएको छ। समग्रमा चाहिँ जन्म दर पनि विगतको भन्दा घट्दो अवस्थामा देखिएको चाहिँ यो तथ्याङ्कले बुझाउँछ। भोजपत्र आह्वान गरेर गरिएका हाम्रा आयोजनाहरू खुला आयोजनाहरूमा चाहिँ मानेडाँडा तामाङको भरुलेन गान्तोक साइड सडक यसको कामको अवस्था चाहिँ अहिले काम तोकिएको समयमा नसकिएको कारणले गर्दा म्याप ठप गरिएको छ। यो पुँजीगत तर्फको हाम्रो खर्च प्याटर्न खर्चको अवस्था घटेको चाहिँ कारण पनि यही नै हो जुन अब तोकिएका यी ठेकाको आयोजनाको समयमा काम सम्पन्न हुन सकेन र यसलाई हामीले म्याप ठप गरेर अब आगामी पोस्टसम्म अनिवार्य रूपमा सम्पन्न गर्ने गरी कानुनले तोकेको जरिवाना समेत तिर्ने गरी काम छिटो गराउनको लागि निर्णय भएको छ। दोस्रो काभ्रे रामपुर बसन्तपुर चुकिया घाट कलन्दो घाट सडक चाहिँ जुन यो पनि म्याप थपमा गएको छ। हिरेपानी रामपुर चासको कलन्दो घाट सडक यो पनि समयमा नसकेको कारणले गर्दा समय थप म्याप थप गरिएको छ। वडा कार्यालय थुम्का मुडा जोर धनेघाट सडक यो पनि तोकिए बमोजिमको कार्य सम्पन्न नभइसकेको कारणले गर्दा म्याप थप गरिएको छ। देउराली गोठगाउँ साङ्गुटा सडक यो पनि समयमा सकिएर हामीले चाहिँ यसलाई समय थप गरिएको छ। त्यसै गरी चाहे खर्क विश्वली खोला लिफ्ट यो चाहिँ को काम सम्पन्न भएको छ। सो खोला कुम्भ खोला खानेपानी आयोजना यसको समय थप गरिएको छ। खाद्य वडा कार्यालय सडक मर्मत यसको पनि समय थप गर्नु परेको अवस्था छ। हिलेपानी खेल मैदान निर्माण यसको पनि समय थपिया उल्लेख गर्नुहुन्छ अहिले सक्रिय गर्नु यसको पनि समय थप भयो जस्तो मान्छु. अर्को रामेछाप सामुदायिक कृषि आन्दोलन प्रश्नैमा छ यो सम्पन्न भएको अवस्था छ. अर्को रोटो मोल्डेड पानी ट्याङ्की खरिद यो पनि सम्पन्न भएको छ र 90% तोकिएको कामको 90% वा सबभन्दा बढी कार्य सम्पन्न भएको छ भने त्यसलाई हामी सम्पन्नको हिसाबले टुङ्ग्याउन पनि सक्छौँ. त्यो हिसाबले यो रामेछाप सामुदायिक कृषि हाट बजार यसको 90% भन्दा बढी काम सम्पन्न भएको हुनाले हाट बजारको सामुदायिक हाट बजारमा थोरै मात्रै काम हुने भएको हुनाले हामी 90% भन्दा बढी यता भयो. अब आगामी आर्थिक वर्षमा सामुदायिकलाई लक्षित गरेर कृषि हाट बजार सञ्चालन गर्नको लागि कार्य गर्नेछौँ र अहिले यो कार्य सम्पन्न भएको अवस्थामा छ. नगर स्तरीय वडा स्तरीय योजनाहरूको विवरण छ, यो अलिकति पढ्नुभन्दा

सबैलाई रोजगारी दिन सकिएको अवस्था छैन, किनभन्दा हामीसँग सीमित स्रोतको मात्रै उपलब्ध छ। त्यसले गर्दा इच्छुक मध्ये र जहाँ योजना छनौट भएको छ त्यो हिसाबले कार्यक्रम गरेको अवस्था हो। र उहाँलाई खटिनुपूर्व हामी वडामा खटिनुपूर्व अभिवृद्धिकरण कार्यक्रम सञ्चालन गरेका थियौँ र यसमा चाहिँ केन्द्रबाट 5,30,000 केन्द्रबाट प्राप्त बजेट थियो भने त्यसलाई हामी आयोजनाको रूपमा कार्य सम्पन्न गरेका छौँ र नगरपालिकाबाट पनि फेरि सोही बराबर न्यूनतम सोही बराबर कार्यक्रम सञ्चालन गर्नको लागि निर्देशिकाले तोके बमोजिम हामीले 5,31,500 चाहिँ योजना कार्यक्रम सम्पन्न गरेका छौँ। प्रविधि हस्तान्तरण विदेश गएर रोजगारी विदेशको रोजगारीबाट फर्केकालाई यहाँ टिकाइराख्न र थप प्रोत्साहित गर्नको लागि प्रविधि हस्तान्तरण कार्यक्रमको अन्तर्गत हामीले विभिन्न सामग्रीहरू प्रविधिहरू उपलब्ध गराएका थियौँ। सोमा हामी 94,000 चाहिँ त्यसमा हामी लगानी गरेका छौँ। अब हाम्रो ओरिएन्टेसन कार्यक्रमको लागि र कार्यालय सञ्चालन सम्बन्धी शासन कार्य सञ्चालनको लागि प्राप्त भएको मतदान गरेको विषय भयो। कुल बजेट हाम्रो चाहिँ 7,80,000 कार्यक्रमहरू थियो टोटलको शाखा अन्तर्गत। यो सुरक्षित आप्रवासन कार्यक्रम स्थानीय कार्यक्रम विशेषतः वैदेशिक रोजगारबाट वैदेशिक रोजगारमा रहेकाको परिवार वा उहाँबाट फर्केका व्यक्तिहरूको लागि लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्ने गरिएको छ। यसको कुल बजेट चाहिँ हाम्रो 1,84,000 थियो र सोही बहुनी कार्यक्रम सञ्चालन भएको छ अभिवृद्धिकरण कार्यक्रमको लागि। अब जिन्सी शाखातर्फको चाहिँ जिन्सी जुन कारोबार आर्थिक कारोबार गर्ने सबै खालका फर्महरूलाई सूचीकृत हुनुपर्नेछ। त्यसरी सूचीकृत गर्ने चाहिँ 243 यस्ता फर्महरू सूचीकृत भएको छ जसबाट तोके बमोजिमको रकम प्राप्त भएको छ। यस्तो रकम त्यो शाखाबाट नगरपालिकामा रहेका सबै साधनहरूको बिमा एवं नवीकरण गर्ने काम गरिएको छ। जिन्सी व्यवस्थापन प्रणाली जुन अहिले चाहिँ यो पाम्स भिजु भनेर छ यो अनिवार्य रूपमा चाहिँ सबै पालिकाले कार्यान्वयन गर्नुपर्ने र जिन्सी सामग्रीको व्यवस्थित गर्नको लागि सम्बन्धित वडा सचिव र वडामा रहेका सहायक कमिसनर अफिसरहरूलाई तालिम प्रदान गरिएको छ र मसलन्द र स्टेसनरीको सामग्री एकमुष्ट रूपमा नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा खरिद गरेको अवस्था छ। न्यायिक समितिको कार्य सम्पादनका विवरणहरू यसरी रहेछन्। विशेष त मेलमिलाप प्रथाहरूको बैठक नियमित मासिक बैठक छ। उहाँहरूले मेलमिलाप गराए बापत प्रोत्साहन स्वरूप केही रकम उपलब्ध गराइएको छ त्यो मेलमिलापकर्ताहरूको लागि। मेलमिलापकर्ताले वडा स्तर गरेर कार्य गर्नको लागि उहाँलाई सञ्चार सीमित सञ्चार खर्च उपलब्ध गराइएको छ। उहाँलाई केही पहिचानका कार्यक्रमहरू सञ्चालन गरिएको छ। मेलमिलाप केन्द्रलाई सब व्यवस्थित गर्न आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ। न्याय समिति त्यसै गरी डिजिटल सफ्टवेयर जोडान छ। न्यायिक मेलमिलापकर्ताहरूले सम्बन्धित वडाबाट नै सफ्टवेयर मार्फत चाहिँ आफ्ना गुनासा बुजुर्गहरू राख्न सक्ने गरेर चाहिँ सफ्टवेयर जडान गरिएको छ। मनोसामाजिक परामर्शको तालिम सञ्चालन गरिएको छ। मेलमिलापकर्तालाई यो रिफ्रेस हुनलाई 2 दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ र मेलमिलाप केन्द्रहरूको अवस्था के कस्तो छ भनेर अनुगमन र सोपोलाई आवश्यक व्यवस्थापन गर्नको लागि कार्यक्रम गरिएको छ। न्यायिक समितिमा आउने विशेषतः कानुनले तोके बमोजिमका चाहिँ उजुरीहरूको सम्बन्धमा न्यायिक समितिले न्यायिक निरूपण गर्छ। त्यसको लागि गत आवमा सुँगो नलागेको र त्यस्ता उजुरीको सन्दर्भ सरेर आएको दुईवटा थियो भने यो आवमा 30 उजुरीहरू थिए। सो सम्बन्धमा चाहिँ सबै विगत दुईवटा र अहिलेको 30 सबैवटा उजुरीहरूको सचेत भइसकेको अवस्था छ। अघि उता भने अघि उता डाटामा आयो यसलाई हामीले चाहिँ अभिवृद्धिकरण कार्यक्रम मनोपरा सामाजिक परामर्श कार्यक्रम गरियो। अनलाइनमा आफ्नो दर्ता गर्ने कामहरू भयो। मेलमिलाप केन्द्रलाई आवश्यक सामग्रीहरूको वितरण गरिएको अवस्था र हरेक वर्ष मेलमिलापकर्ता हुनलाई पनि निश्चित क्राइटेरिया मापदण्ड पुगेको हुनुपर्छ र सूचीकृत हुनुपर्छ। सोही भयो भने अहिले 44 मेलमिलापकर्ताहरूलाई चाहिँ हामीले सूचीकृत गरेका छौँ यो यस आवमा र हामीले कानुन निर्माण गर्ने विशेष त ऐन नगरसभाबाट पास हुन्छ। नियमावली कार्यविधि निर्देशिका चाहिँ कार्यपालिकाबाट पारित हुन्छ। यसरी हालसम्म 88 चाहिँ ऐन नियम निर्देशिकाहरू पारित गरिएको अवस्था छ।

0: अब नियमन निकाय अख्तियार सतर्कता केन्द्र लगायतका निकायहरूबाट पनि उजुरी परेको अवस्थामा या आवश्यक पर्दा निर्देशनका हिसाबले पत्र प्राप्त हुने गर्छ, त्यसको चाहिँ उजुरीका हिसाबले छवटा उजुरीहरू परेको थियो र त्यसलाई आवश्यक जवाफ दिएर र प्रचुर गरिसकेको अवसर छ। संघ प्रदेश मन्त्रालय विभाग अन्य निकायबाट प्राप्त संख्या निर्देशनको संख्या बेहतर थियो र सोही भवन कार्य सम्पन्न गर्छ। मनसुनजन्य विपदको तर्फबाट चाहिँ त्यो शाखा मार्फत गरिएका कामहरूमा चाहिँ तत्काल खानेपानीका चराहरू आयोजनाहरू सञ्चालन गर्नुपर्ने, यो विपदको हकमा चाहिँ अलिकति तत्काल गर्नुपर्ने र विपद वा मनसुनजन्य जोखिमका कारणले चाहिँ सिधै समस्याहरूलाई समाधान गर्नको लागि यो कार्यक्रम गरिन्छ। यसमा खानेपानीका आयोजनाहरू 9 वटा, सिँचाइका 8 वटा, सड़क सम्बन्धी 14 वटा, भवन निर्माणको 2टा, स्वास्थ्य चौकी निर्माण 2टा, कपडहरू निर्माण 1, सामुदायिक भवन पुनर्निर्माण तथा अन्य पूर्वाधारको लागि 4, निजी बोर्ड घरबोटको लागि 72 वटा निवेदन प्राप्त भएर सोमा सम्बोधन आवश्यक सम्बोधन गरिएको छ। तत्काल राहत वितरण प्रकृतिको हिसाबले यसलाई हेर्न सकिन्छ। तत्काल विपद पर्यो तुरन्तै केही राहत उपलब्ध गराउनु पर्ने अवस्थामा हामीले केही राहत वितरण गरेका छौँ, जस्तो तिर्पाल, चामल, दाल, खानेपानी, खाने तेल, नुन, चिउरा, लत्ता कपडा, भाँडाकुँडा लगायतका यस्ता तत्काल चाहिँ सम्बोधन गर्नुपर्ने विषयहरू पनि सम्बन्धित विपद शाखाबाट कार्य सम्पादन भएको छ। अब यसमा खर्चको हिसाबले हेर्दाखेरि प्रकोप व्यवस्थापन कोषबाट चाहिँ 58 लाख विनियोजन भएकोमा चाहिँ 89% यो प्रकृतिको काममा अहिले देखाइएको प्रकृतिको काममा खर्च भएको छ। पुनर्स्थापना र पूर्व तयारीका सामग्रीहरू, केही पूर्व तयारीका सामग्रीहरू खरिद गरिएको छ, आगो निभाउने लगायत तिर्पाल लगायत केही सामग्रीहरू हामीले खरिद गरेर राखेका छौँ, जुनसुकै बेला पनि आवश्यक पर्ने भएको हुनाले त्यो हाम्रो जिम्मा रहेको छ। त्यसै गरी जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरियो, ओरिएन्टेसनको कार्यक्रम सञ्चालन भयो र सामुदायिक वन र डिभिजन वनको साझेदारीमा हामीले वृक्षारोपण कार्यक्रम पनि गरेको अवस्था छ। स्वास्थ्य शाखाबाट विशेष त स्वास्थ्यसँग सम्बन्धित विभिन्न शिविरका कार्यक्रमहरू, नियमित कार्यक्रमहरू, खोपका कार्यक्रमहरू लगायतका कार्यक्रमहरू सञ्चालन भएको छ। यसलाई मैले सरसरी गुणागत रूपमा मात्रै प्रस्तुत गर्न चाहेँ। जस्तो हाम्रो दीर्घ रोगीलाई मासिक 5,000 रुपियाँ केन्द्र सरकारले उपलब्ध गराउने जुन उपचार खर्च छ त्यो हामीले उपलब्ध गराएका छौँ। अब यो अलिकति सधैँ बढ्दो संख्यामा गएको छ, यो हाम्रो स्वास्थ्यको हिसाबले पनि सबै सजग हुनुपर्ने अवस्था रहेको छ। 91 जना क्यान्सर रोगीका हुनुहुन्छ, 57 जना किडनी सम्बन्धी, मृगौला प्रत्यारोपणको 25 जना, 2 जना स्पाइनल इन्जुरी, यो विशेष त मुटुको अनि क्यान्सर र मृगौलाका रोगीहरू हरेक वर्ष बढेको अवस्था छ। पहिला चाहिँ सर्ने रोगको संख्या बढी थियो भने अहिले नसर्ने रोगको दीर्घ रोगको चाहिँ समस्या बढिरहेको छ। यसले गर्दा स्वास्थ्यमा चाहिँ यस्ता रोगहरू न्यूनीकरण गर्न रोगीहरू चाहिँ को चाहिँ संख्या रोक्नको लागि यस्ता कार्यक्रमहरू निरूपणका कार्यक्रमहरू राख्नुपर्ने जरुरी देखिएको छ। त्यसै गरी निशुल्क स्वास्थ्य उपचारको लागि हाम्रो सम्बन्धित नगरपालिकाहरू सिफारिस गर्ने कार्यक्रम हुन्छ। सोही बमोजिम 51 जना दीर्घ रोगीहरूको लागि निशुल्क उपचारको लागि हामीले सिफारिस गरेको अवस्था छ। त्यसै गरी निशुल्क भिडियो एक्सरे विशेष त चाहिँ यो प्रजनन रुग्णता स्वास्थ्य शिविरको मार्फतबाट यो कार्यक्रम सञ्चालन भएको छ। यो पाठ्य महिला घरको पाठ्यघरको मुखको क्यान्सर यो पनि एकदम संख्या बढ्दो छ, यसको लागि स्क्रिनिङ गर्ने काम, त्यसको चाहिँ जाँच गर्ने काम भएको छ, जसमा 1 जना पोजिटिभ देखेर भएको छ र 6 उपचारको लागि सिफारिस गरिएको अवस्था छ। यो क्यान्सर पाठ्यघरको मुखको क्यान्सरको लागि परीक्षणको लागि भरतपुर भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग पनि लिएको अवस्था छ। नसर्ने रोगहरूको 1 महिना स्क्रिनिङ कार्यक्रम यो सबै वडामा सञ्चालन गरिएको छ। स्वास्थ्य शिविरका कार्यक्रमहरू सञ्चालन गरिएको छ। यो कृषि हाट बजार अघि त पनि आयो, कृषि हाट बजार हाटबजारलाई थप व्यवस्थित गर्न रामेछाप यहाँ स्थित हाम्रो वडा नम्बर 8 यहीँ रहेको चाहिँ हाट बजार व्यवस्थित गर्नको लागि ठेक्का मार्फत काम भएको थियो, त्यो काम सम्पन्न भएको छ। तर अझै पनि व्यवस्थित गर्नको लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ भने साँगुटा
1: खोकीले हाट बजारका लागि पनि विशेष त आगामी आर्थिक वर्ष प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्ने अवस्था रहेको छ र स्थानीय बाली प्रवर्धनको लागि यसको संरक्षणको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिएको अवस्था छ। पशुपन्थी तथा मत्स्य विकासतर्फमा पशुपन्थी उपचारको लागि नि शुल्क औषधि वितरणको कार्यक्रम गरिएको छ। यो महामारी रोग जुनोटिक तथा महामारी रोग सम्बन्धमा चाहिँ आवश्यक नियन्त्रण गर्नको लागि कार्यक्रम गरिएको छ भने कुकुर बन्ध्याकरणको यो अब सामुदायिक कुकुर भन्ने छ, पहिला हामी भुसिया कुकुर भन्थ्यौँ, सामुदायिक कुकुरलाई अब मार्न पनि नपाइने सङ्ख्या धेरै हुँदाखेरि जोखिम पनि हुने भए हुनाले यसलाई चाहिँ बन्ध्याकरणको कार्यक्रम गरिएको छ। त्यसै गरी अब यो पशुमा लाग्ने लम्पी स्किन रोग फडेत जस्ताका चाहिँ रोगको रोकथामको लागि आवश्यक खोप तथा औषधिको प्रबन्ध गरी कार्यक्रम गरिएको अवस्था छ। एकीकृत घुम्ती शिविर वडा नम्बर 1 र 8 गरिएको छ, त्यो पशुपन्थीको लागि उपचार र औषधि वितरण गरिएको छ। गोठ सुधार कार्यक्रम अन्तर्गत व्यावसायिक हिसाबमा चाहिँ पशुपालन गर्नेको लागि गोठलाई व्यवस्थित गर्नको लागि गोठ सुधार कार्यक्रम सञ्चालन गरिएको छ। दुधमा उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत नगरपालिकामा रहेका दुध विक्रेताहरू विशेष त त्यसको डाटा कोसँग छ भन्दाखेरि अब हामी चाहिँ इन्डिभिजुअल छुट्टा छुट्टै डाटा उपलब्ध हुन नसक्ने भएको हुनाले हाम्रो सहकारी संस्था मार्फत वितरण उसले प्राप्त गरेको दुधको परिणामको आधारमा हामीले अनुदान उपलब्ध गराएका थियौँ। यसमा 5 लाख रुपियाँ चाहिँ अनुदान वितरण गरिएको छ। त्यसै गरी नस्ल सुधार पशुको नस्ल सुधारको लागि चाहिँ मोर्रा जातिको राङ्गो खरिद गरिएको छ। यो वडा नम्बर 5 चाहिँ 5 का 2 कृषकलाई उपलब्ध गराइएको अवस्था छ। कृत्रिम गर्भाधानका कार्यक्रमहरू यो नियमित कार्यक्रम हो, यसो यो गरिरहेकै अवस्था छ भने अर्को चाहिँ महामारी तथा जेनेटिक रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। अब त्यसको अतिरिक्त गरिएका केही कार्यक्रमहरू छन् यहाँ उल्लेखनीय कार्यक्रमहरू बाल मैत्री स्थानीय शासन युक्त नगर घोषणाको सम्पन्न यही आर्थिक वर्षमा भएको छ। यो सीमित पालिकाहरूले गरेको कार्यक्रम मध्ये हामीले यो कार्यक्रम सम्पन्न गर्न सकेका छौँ। गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ। बाल सिकाइ केन्द्रको व्यवस्थापन गरिएको छ। सार्वजनिक शौचालय निर्माणको काम भएको छ। ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। 100 वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको लागि त्यसै गरी बाल दिवसको अवसरमा हाजिर जवाब विज्ञान प्रदर्शनी वक्तृत्व कला लगायतका कार्यक्रम सम्पन्न भएको छ भने यो स्थानीय पालिकाहरू नगरपालिका गाउँपालिकाको कार्य सम्पादन मूल्याङ्कन कुन अवस्थामा छ भनेर मूल्याङ्कन गर्ने जुन विधि केन्द्र सरकारले तोकेको छ त्यो विधिमा निश्चित मापदण्डको आधारमा अङ्क प्राप्त हुन्छ। त्यसमा चाहिँ हाम्रो गत अबको 65% हामीले चाहिँ गरेका काम र त्यसको प्रमाण पेश गरेर 65% प्राप्त गर्न हामी योग्य छौँ भनेर मन्त्रालयमा हामीले पठाएका छौँ। त्यसै गरी बागमती प्रदेश स्तरीय पूर्णखोप घोषणा तथा दिगोपना सुनिश्चित कार्यक्रममा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान यसै नगरपालिकामा रहनुभएका स्वास्थ्य स्वयंसेविकाले प्राप्त गर्नुभएको छ। यो उल्लेखनीय कामका कारणले उहाँले सम्मान पाउनु भएको हो, नगद पनि गौरवान्वित छ। यसमा सुशासनलाई थप सेवा दिनको लागि अहिले केन्द्र सरकारको पनि निर्देशन र हाम्रो सोभन्दा अगाडि पनि नगरमा तोकिएको बजेट नै तोकिसकेको अवस्थामा हरेक स्वास्थ्य संस्था र वडा कार्यालय नगरमा चाहिँ विद्युतीय हाजिरीको प्रबन्ध गरिएको छ। अब हामी क्रमशः यसलाई विद्यालय स्तरमा पनि विद्युतीय हाजिरीद्वारा नियमन गर्ने कामलाई चाहिँ अभिवृद्धि गर्नेछौँ। केही समस्या र चुनौतीको रूपमा चाहिँ केही विवरणहरू प्रस्तुत गर्न चाहन्छु। अब नगरपालिका भइकन पनि हाम्रो आन्तरिक स्रोतको हिसाबले चाहिँ हामी झन्डै 1 करोडको हाराहारी मात्रै हाम्रो आन्तरिक स्रोत छ। अब स्रोत बढाउन कर मात्रै बढाउने भन्ने विषय भएन कि राजस्व प्राप्त गर्ने कुनै अरू हाम्रा प्राकृतिक स्रोत लगायत अरू विधि छन् भने त्यो त्यसमा थप खोजी गर्नुपर्ने छ। नगरपालिकाको आफ्नो कार्यक्रम सञ्चालन गर्न केन्द्र सरकार र प्रदेश सरकारसँग निर्भर रहनुपर्ने अवस्था छ। त्यही भएर यो अहिले हाम्रो आय आन्तरिक स्रोतको हिसाबले कमी भएको महसुस भएको छ। अब यो समयमा काम सम्पन्न नहुने विशेष त उपभोक्ता समितिका कार्यक्रमहरू अलि साना साना भए र त्यो बरु समयमा सकिएको अवस्था छ। यो पटक चाहिँ नगरपालिकाले चाहिँ धेरै ठेक्का मार्फत गरिएका कामको धेरैको म्याद थप गर्नुपर्ने अवस्था छ। त्यसले समयमा काम सम्पन्न नभएको अवस्थाले गर्दाखेरि चाहिँ हाम्रा योजनाहरू अधुरो भएको छ। यो अनि समयमै सम्झौता हुने समयमै कार्यान्वयन गर्न सकियो भने यसले प्रत्यक्ष लाभ तुरन्तै प्राप्त गर्न सकिन्थ्यो। कानुनी प्रक्रिया अलिक कानुनी हिसाबले अलिक प्रक्रियागत हिसाबले पनि अलिक जटिल र त्यो प्रक्रिया पनि मान्नपर्ने प्रक्रिया मान्दाखेरि चाहिँ कागजी प्रक्रिया अलिक धेरै भयो कि भन्ने गुनासो पनि आउने अवस्था छ। यसलाई चाहिँ अब नगरको क्षेत्रतर्फबाट कार्य सरलीकरण विषय गर्ने विषय छँदैछ भने केन्द्रीय कानुनहरू पनि त्यसलाई थप सरलीकरण गर्नुपर्ने चाहिँ आवश्यकता चाहिँ देखिएको छ। वितरणमुखी कार्यक्रम यो अब पालिका र वडा स्तरको पनि सानो समुदायलाई पनि सम्बोधन गर्नुपर्ने बाध्यता पनि भएको हिसाबले पनि हामी अलिक वितरणमुखी कार्यक्रममा अलिक बढी छौँ। यसलाई वितरणमुखी कार्यक्रम एकपटक मात्रै देखिन्छ, त्यसको खास लामो समयसम्म त्यसको प्रभाव नदेखिने होला। वितरणमुखी कार्यक्रमलाई सकेसम्म कम गरेर विकास निर्माण र अलि दीर्घकालीन सहयोग पुग्ने त्यस्ता कार्यक्रम राख्न सकियो भने अझ राम्रो हुने थियो भन्ने लाग्छ। यो समन्वय र सहकार्य केन्द्र सरकार प्रदेश सरकार र नगरपालिका र अन्तरनगरपालिका बीच अझै पनि थप समन्वय र सहकार्यको खाँचो छ। नतिजामूलक र दिगो विकासका कार्यक्रमहरू चाहिँ बढाउनु पर्ने र हामीले आन्तरिक स्रोत पनि अलिक बढ्छ कि भनेर स्रोत पनि अलिक बढिराख्ने, केन्द्र सरकार र प्रदेश सरकारले पनि हामीलाई बजेटको जुन सिलिङ दिन्छ त्यो सिलिङ पहिला अब दिँदाखेरि अलि धेरै दिने र पछि त्यो सिलिङ काटेर बजेट काटेर पठाइदिँदाखेरि हाम्रा योजनाहरू प्रभावित हुने योजनाहरू चाहिँ अपुरा हुने अवस्था छ। त्यसो गर्दाखेरि चाहिँ बजेट जुन सुरुको प्राप्त बजेट अनुसार हामीले कार्यक्रम राख्दाखेरि त्यो सबै कार्यक्रम सम्पन्न गर्न नसकेको अवस्था चाहिँ रहेको छ।
2: आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
3: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ। नमस्कार।

0: अहिले बिहानको 8 बजी
1: हजुरको रेडियो 102.1 मेगा
2: पालिकाका जनप्रतिनिधिहरूको दोस्रो कार्यकाल अन्तिम वर्षमा चलिरहेको छ। 2079 सालमा भएको चुनावबाट निर्वाचित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूको पदावधि आउँदो 2084 वैशाखमा सकिँदैछ। दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूमा भइरहेका कामको समीक्षा पनि भइरहेको छ। यस्तै सरकारले गाउँपालिका नगरपालिका तथा ओडाको संख्या तथा सीमा हेरफेरको गृह कार्य पनि गरिरहेको छ। गाउँको सिम्म दरबार भनिने पालिकाहरूले आउँदो आर्थिक वर्षको लागि बजेट पनि ल्याइसकेका छन्। केही पालिकाहरूको भने बाँकी छ। यसपालि देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकाले बजेट ल्याउन सहज भएको छ। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै बजेट ल्याउन र योजनाको भुक्तानी गर्न सहज बनेको हो। विगतमा प्रशासनिक झन्झटका कारण पनि बजेट ल्याउन कठिन हुने गरेको थियो। यसअघि कतिपय पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट पेश गर्न र योजनाको भुक्तानी दिन चरम समस्या हुँदै आएको थियो। यस्तै अधिकांश गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा सञ्चालन भएका छन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले पालिकालाई शासकीय अभ्यासको अधिकार प्रदान गरे पनि सभा सञ्चालन गर्ने क्रममा संसदीय अभ्यासलाई कम मात्र कार्यान्वयनमा ल्याइएको थियो। यस वर्षदेखि भने अधिकांश पालिकाले बजेट प्रस्तुत गर्दा गाउँ र नगरसभालाई संसदीय अभ्यासमा सञ्चालन गरेका हुन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने, नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएका हुन्। पालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा धेरै पालिकाले संसदीय अभ्यास बमोजिम नै गाउँ र नगरसभा सञ्चालन गराएका हुन्। आजको कार्यक्रममा हामी प्रस्तुत गर्दा गाउँ र नगरसभालाई संसदीय अभ्यासमा सञ्चालन गरेका हुन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने, नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएका हुन्। पालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा धेरै पालिकाले संसदीय अभ्यास बमोजिम नै गाउँ र नगरसभा सञ्चालन गराएका हुन्। आजको कार्यक्रममा हामी दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्छौ। हामीसँग हुनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। प्याकुरेलजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
3: धन्यवाद।
2: सबैभन्दा पहिले चाहिँ पालिकाको दोस्रो कार्यकालको नि यो अन्तिम वर्षमा पुगेको छ अहिले। समग्रमा अहिलेको यो कार्यकालको अहिलेसम्मको अवस्थालाई तपाईँहरूले कसरी मूल्याङ्कन गरिरहनु भएको छ?
3: हामीले स्थानीय सरकार जुन गाउँपालिका नगरपालिका को समग्र कामको मूल्याङ्कन गर्दा हामीले दुईटा खण्डमा बाँडेका छौँ। एउटा चाहिँ हामीले जुन यो पुनर्संरचित संविधान, यो संविधान आइसकेपछिको स्थानीय तहको पुनर्संरचना भइसकेपछि 74 सालमा जुन पहिलो निर्वाचन भयो, अहिले समग्र मूल्याङ्कन गर्नु पर्यो भने चाहिँ हामीले 74 सालदेखि नै जोडेर 9 वर्षको लागि हेर्नुपर्ने हुन्छ। र अब अहिले दोस्रो कार्यकालमा निर्वाचितहरूले मात्रै आफ्नो कुराहरू गर्ने हो भने 4 वर्षको मूल्याङ्कन गर्ने गर्छौँ। यसरी हामीले आज अहिलेसम्मको समग्र मूल्याङ्कन गर्दा चाहिँ स्थानीय सरकारका धेरै कामहरू छन्। त्यो कामहरूलाई लिस्टिङ गरेर 1-2-3 भन्यो भने धेरै हुन्छ। त्यसलाई चाहिँ क्लस्टरिङ गर्ने हो भने जम्मा 3 काम हो, स्थानीय तहको जम्मा 3 काम हो। त्यसमा पहिलो काम भनेको सेवा प्रवाह हो,
2: होइन?
3: सेवा प्रवाह भनेको राज्यले दिने सेवाहरू स्थानीय तह मार्फत सजिलैसँग नजिकबाट जाओस् भनेर लगभग 80% सेवाहरू चाहिँ स्थानीय तहबाट सरकार मार्फत जान्छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ। यसरी सेवा प्रवाहको हिसाबले हेर्ने हो भने स्थानीय सरकारहरू साँझ बिहान रात नभनिकन उहाँले सेवा प्रवाह गर्नुमा चाहिँ यसमा उहाँहरू अब्बल हुनुहुन्छ भन्ने हाम्रो मूल्याङ्कन हो। दोस्रो काम भनेर चाहिँ विकास कार्य हो। विकास कार्य भनेको पूर्वाधार मात्र होइन, शिक्षा, स्वास्थ्य, संशोधन लगायतका जुन कामहरू भइरहेका छन् 20 वर्ष नभएको काम यो 9 वर्षमा भएका छन्, होइन? यस हिसाबले हेर्दाखेरि विकास कार्यमा हामी विभिन्न चुनौतीको बावजुद पनि तुलनात्मक रूपमा धेरै राम्रो भएको छ भन्ने हाम्रो मूल्याङ्कन हो। तेस्रो काम भनेर चाहिँ यो 2 काम त पहिला पनि थियो। पहिला स्थानीय निकाय हुँदा पनि यो 2 काम त सेवा प्रवाह निकाय विश्व नगरपालिकाबाट हुन्थे, होइन शान्तिनु विकास निर्माणका कामहरू पनि हुन्थे. नयाँ चाहिँ के हो त यो अहिले सरकार भने आज संघीयताको एउटा तह मानेको छ. त्यसो हो भने फरक चाहिँ के हो त भन्दाखेरि शासन प्रक्रिया चाहिँ अहिले तीन तहमा बाँडिएको छ. होइन राज्यको जुन शासनको राज्यको जुन कार्यपालिका व्यवस्थापिका न्यायपालिका त अहिले त्यो संघीयताको स्वरूपमा छैन. विशेष गरी कार्यपालिका र व्यवस्थापिका चाहिँ अहिले तीन तहकै चाहिँ तपाईँको सरकारले जुन संरचनाले प्रयोग गर्दै आएको छ. त्यसले गर्दाखेरि स्थानीय तहमा पनि विधायकी छ, त्यहाँ सभा छ, त्यसले कानुन बनाउँछ, संविधानले त्यही व्यवस्था गरेका छ. अनि भनेपछि त्यसपछि कार्यपालिका छ, कार्यपालिकाले आफ्नै अब कार्य विभाजन नियमावली र कार्य सम्पादन नियमावली अनुसार ऊ चाहिँ स्थानीय सरकारको मन्त्री परिषदको जुन कार्यपालिकाको भूमिकामा ऊ छ. भनेपछि तपाईँको जुन संविधानले दिएको विधायकीय अधिकार र कार्यपालिकाको अधिकार चाहिँ कसरी प्रयोग भइरहेछ, समग्रमा शासन प्रणालीलाई चाहिँ कसरी व्यवस्थित गरेको छ भनेर हेर्यौँ भने पछि हामीले धेरै काम गर्नु बाँकी छ. त्यसमा चाहिँ अलि हामी कमजोर छौँ भन्ने
2: जसरी
3: हो विकास सेवा प्रवाहमा अब्बल छौँ, विकास कार्यमा एभरेज छौँ होइन. तर शासन प्रक्रिया प्रणाली सञ्चालन गर्ने जुन गभर्न गर्ने जुन प्रणाली छ त्यसलाई चाहिँ व्यवस्थित गर्न अझै धेरै काम बाँकी छ. सभाहरू व्यवस्थित गर्ने कुराहरू, सभाले कानून निर्माण गर्ने प्रक्रियाहरू अवलम्बन गर्ने विधिहरू चाहिँ पुगिराखेको छैन. त्यसै गरी तपाईँको जुन सभा सञ्चालन गर्ने विधिहरू मिलिरहेको छैन होइन. यो चाहिँ के छ भने संसद हो नि त होइन. जसरी संघमा प्रतिनिधि सभा, राष्ट्रिय सभा छ, प्रदेशमा प्रदेश सभा छ, स्थानीयमा गाउँसभा र नगर

0: लोकसभा छ, यी सबैले के गर्छन् भन्दाखेरि संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर आफ्नो संसदीय अभ्यास गर्छन् र तपाईँको चाहिँ कानून निर्माण गर्ने काम गर्छन्। तिनीहरूले बजेट पारित, नीति कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, कानून निर्माण गर्ने, जसरी संघका संसदहरू चल्छन्, जसरी प्रदेशका सभाहरू चलिरहेका छन्, त्यही विधिबाट स्थानीय सभाहरू चल्नुपर्छ भनेर सबै प्रदेशले कानून बनाइदिएको छ। त्यो संविधानले त्यही व्यवस्था गरेको छ, होइन? संविधानले दिएको व्यवस्था अनुसार प्रदेशले ती कानूनहरू बनाइदिएको छ, सभाको सञ्चालन यसरी गर, कानून निर्माण प्रक्रिया यो अवलम्बन गर, होइन? त्यहाँ सभा अन्तर्गत यो संसदीय समितिहरू हुन्छन्, यो समितिहरू बनाऊ भनेर प्रदेशले साथै प्रदेशले कानूनहरू बनाइदिएको छ। त्यो वास्तवमा त्यो कानूनलाई चाहिँ पूर्ण रूपमा कार्यान्वयन भएको छ भनेर अहिले हेऱ्यौँ भने त्यो चाहिँ हुन सकेको अवस्था छैन, होइन? यो किन हुन सकेन भन्दा पनि भन्यो भने हिजो संसदीय अभ्यास त केन्द्रमा मात्रै अभ्यास गरे हो, त्यो त तल त स्थानीयमा त यो अभ्यास थिएन, यो त नयाँ अभ्यास हो, होइन? हिजो प्रदेशले चाहिँ किन व्यवस्थित सुरुबाटै गर्यो भन्दा 74 सालमा यहाँलाई भनौँ जुन मङ्सिरमा निर्वाचित भयो, संघीय संसदबाट सातै प्रदेशमा सिनियर अफिसरहरूको टोली नै गएर पहिलो अधिवेशनै उहाँले चलाइदिएर आएको भनेको केन्द्रमा अभ्यास गरिरहेको जुन संसदीय अभ्यास थियो त्यो अभ्यास चाहिँ तपाईँको त्यसको नलेज र स्किल चाहिँ प्रदेशसम्म चाहिँ गयो, तर स्थानीयमा त कसैले पनि सिकाएन। भनेपछि हामीले जे जान्यौँ त्यही काम अहिले भइराखेको छ, त्यसलाई व्यवस्थित गर्न चाहिँ बाँकी छ, त्यसमा चाहिँ अलिक कमजोर छ।
1: अब त्यसलाई कसरी व्यवस्थित गर्ने अहिले पछि आउँला। जस तपाईँले एउटा सेवा प्रवाहमा बल छ, यो व्यवस्थापकीय काम चाहिँ सिकिरहेछ भनौँ, होइन? यो सिक्ने चरणमा छ। र अर्को अघि यो तपाईँले न्यायपालिकाको अलिकति छैन भन्नुभयो, तर पनि न्यायपालिकाको भूमिका पनि पालिकाहरूले अभ्यास गरिरहेको छन्। त्यसमा चाहिँ कस्तो छ, जस्तो उप मेयर र उपाध्यक्षको मार्फत हुने त्यो न्यायपालिकाको जस्तै काम, एउटा स्थानीय तहमा हुने मुद्दा मामिला मिलाउने काममा चाहिँ हामी कतिको यो अभ्यस्त भइसकेका छौँ?
0: हो, न्यायपालिका चाहिँ के भन्दा न्यायपालिकामा संघीय स्वरूपमा छैन, यो एकीकृत स्वरूपमा छ। त्यसो भएकोले गर्दाखेरि हाम्रो न्यायपालिका चाहिँ स्थानीय तहमा पनि न्यायपालिका को स्वरूप चाहिँ छ भनेर भन्न मिलेन। सीमित न्यायिक अधिकार भएको न्यायिक समिति छ, न्यायिक अधिकार भएको चाहिँ न्यायिक सीमित न्यायिक अधिकार भएको न्यायिक समिति छ, जसले चाहिँ केही विषयहरूमा उसले न्यायिक समितिले दुवै पक्षको लाई चाहिँ मिलाउने, होइन? तपाईँको चाहिँ दुवै पक्षलाई यो मेलमिलापको विधिद्वारा निरूपण गर्ने विषय छ, र केही विवादहरू चाहिँ उसले चाहिँ तपाईँको आफैले फैसला गरेर निरूपण गर्ने व्यवस्थाहरू पनि गरेको छ। त्यसले चाहिँ तपाईँको जस्तो स्थानीय सरकार सञ्चालन ऐनले नै यो यो विषयमा तिमीले मेलमिलाप गराऊ, यो यो विषयमा चाहिँ तिमीले चाहिँ आफ्नो फैसला देऊ, र यदि त्यो चित्त बुझेन भने चित्त नबुझ्ने पक्ष पुनरावेदन गर्नको लागि जिल्ला अदालतमा जान पाइहाल्छ। त्यो त्यो ढङ्गको व्यवस्था हो, र त्यसलाई चाहिँ अहिले के छ भन्दाखेरि अत्यन्त प्रभावकारी ढङ्गले उहाँहरूले त्यो काम गरिरहनु भएको छ। अब यसको स्किल नहुँदा नहुँदै पनि होइन, तपाईँको विशेष गरी दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूमा कानुनको एउटा कर्मचारी समेत नहुँदाखेरि पनि, र अब उपाध्यक्ष उपप्रमुख भनेको कानुन पढेको विज्ञ त हुँदैन, होइन? त्यो हिसाबले गर्दाखेरि उनीहरू पोलिटि राजनीति व्यक्ति हुन्छन्, तिन उहाँहरूलाई त्यो क्षमता नहुँदा नहुँदै पनि उहाँहरूले चाहिँ बडो मेहनतका साथ, होइन, आफूलाई न्यायिक मनबाट चाहिँ त्यो कामहरू गरिरहनु भएको छ, र अहिले विभिन्न अध्ययनहरूले पनि देखाएको छ। त्यसले गर्दाखेरि धेरै चाहिँ जिल्ला अदालतमा जाने मुद्दाहरू घटेको छ, त्यो ओभरलोड घटेको छ, होइन? सुरक्षा निकायमा जाने विवादहरू कम भएको छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ।
1: हो, अब प्याकुरेलले जस्तो तपाईँले नि भनिहाल्नुभयो, 9 वर्ष समग्रको यो 9 वर्षको चाहिँ अवधि, दुईटा कार्यकाल, एउटा चाहिँ पहिलो कार्यकाल हामीले 5 वर्ष सक्यौँ, यो पनि अब अन्तिम कार्यकाल, दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहेको छ। अब यो पहिलो कार्यकालको तुलनामा चाहिँ दोस्रो कार्यकालको अहिलेसम्म यो गाउँपालिका नगरपालिकाहरूले गर्ने कामको शैली र क्षमता चाहिँ कतिको फरक पाउनुभयो तपाईँहरूले?
0: यसमा पहिलो अलि मेहनत पहिलोकोले धेरै गर्नु पर्यो, किनभने उहाँहरू निर्वाचित भएर आउँदा, निर्वाचित भएको प्रमाणपत्र पाउँदाखेरि पनि शपथ खाने चाहिँ शपथको पनि व्यवस्था थिएन। हजार हजार निर्वाचन आयोले ल यही पढेर खुवाउनु भनेर त्यति बेला पठाएको भने कानुनी व्यवस्थाहरू चाहिँ एकदमै तपाईँको चाहिँ केही थिएन। उहाँहरू निर्वाचित भएर पदबहाली गर्दाखेरि कसैले टहरामा, कसैले चाहिँ अब त्यही साबिकका गाविस, होइन, कसैले वडा कार्यालयहरूमा गर्नु परेको अवस्था थियो भनेको त्यति बेला जति पनि कानुनी प्रबन्धहरू गर्नुपर्ने व्यवस्था थियो, संस्थागत प्रबन्ध गर्नुपर्ने, पूर्वाधारहरूको प्रबन्ध गर्नुपर्ने, धेरै कुराहरू चाहिँ सेटल गर्नुपर्ने, आफूलाई स्थापित गर्नको लागि गर्नुपर्ने अवस्था थियो, र सबै काम सुरु जिरोबाट सुरु गर्नु परेको थियो। तर अहिले चाहिँ अपर्च्युनिटी दोस्रो कार्यक्रमलाई के भन्दाखेरि त्यसैलाई अब जे जे भएको छ त्यसैमा टेकेर अब थप काम गर्ने कुराहरूमा चाहिँ उहाँहरूले काम गर्नु पाउनु भएको छ, त्यो अपर्च्युनिटी दोस्रोलाई अलि बढी छ। तर फेरि दोस्रोमा आएपछि अर्को एउटा चुनौती के थप्यो भन्दाखेरि पहिलो कार्यकालमा जति स्रोत साधन उहाँहरूले प्राप्त गर्नुभएको थियो दोस्रो कार्यकालमा त्यो घट्यो त्यो घट्यो होइन त्यो के छ भने पहिलो कार्यकालमा त्यति धेरै चुनौतीहरू स्रोत साधनमा कम भोगेको चाहिँ हामीले अनुभव गर्यौँ तर दोस्रो कार्यकालमा त्यो चाहिँ अहिले चाहिँ जस्तो केन्द्रको पनि बजेट बढ्दै गए पनि हस्तान्तरण वित्तीय हस्तान्तरण हुने आकारहरू चाहिँ बढ्न सकेन त्यो कारणले पनि यो चाहिँ तपाईँको उहाँहरूको स्रोत साधनमा चुनौती चाहिँ दोस्रो कार्यकाललाई अझ बढी चाहिँ हुनुभएको
1: हजुर. अब राजेन्द्र प्रसाद प्याकुरेलजी तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ. अब यो पालिका स्थानीय सरकार भनेको गाउँको सिम्मदरबार भनेर अब सबैले भनिरहनु भएको सबैले त्यसको अपेक्षा गरिरहेको र तपाईँले भनिहाल्नुभयो सेवा प्रवाहमा त अहिले पनि धेरै नागरिकले गाउँ स्थानीय सरकारबाट अझै बढी गाउँपालिका होइन गाउँपालिका धेरै छ त्यहाँबाट नागरिकले सेवा पाइरहनु भएको छ. अब नागरिकले राखेको अपेक्षा र स्थानीय सरकारले दिन सकेको सेवा बीचको दूरी चाहिँ कस्तो छ?
0: अब यो कस्तो छ भन्दा अहिले अब पछिल्लो समयमा राजनीतिक घटनाक्रम पनि परिवर्तन भयो त्यसमा असन्तुष्टि राज्यले दिने सेवामा चाहिँ नागरिकको बढी रह्यो होइन असन्तुष्टि त्यसमा चाहिँ बढी थियो भन्ने पनि विभिन्न अध्ययनहरूले पनि देखाएको छ होइन. यसरी हेर्दाखेरि कुन सेवामा चाहिँ नागरिकहरू असन्तुष्टि भयो त त्यो सङ्घले दिएको सेवामा भयो कि प्रदेशले दिने सेवामा भयो कि या स्थानीय तहले दिएको सेवामा चाहिँ अझ असन्तुष्टि बढी भयो भनेर चाहिँ छुट्याइएको छैन. सरकारले दिएको सेवामा नागरिकलाई चित्त बुझेन मात्रै भनिएको छ. नागरिकलाई कुन अर्थमा चित्त बुझेन भन्दाखेरि हिजोमा चाहिँ तपाईँको लाइसेन्स चाहिँ समयमा पाएन भन्ने कुराहरू चित्त दुखाइदियो, पासपोर्ट समयमा पाइएन भन्ने चित्त दुखाइदियो अनि यस्ता सेवाहरू चाहिँ के थियो भन्दाखेरि स्थानीय तहको अधिकार क्षेत्रका होइनन्. जो स्थानीय सरकारकै अधिकार क्षेत्रमा भएका सेवाहरूको अध्ययन गर्ने हो भने चाहिँ उहाँहरूमा गुनासो कम छ तुलनात्मक रूपमा. गुनासै छैन भन्ने कुराहरू होइन होइन. सङ्घले दिएको सेवा र प्रदेशले दिएको सेवाको तुलनामा स्थानीय तहको गुनासो चाहिँ कम छ भन्ने नै हाम्रो त्यसको चाहिँ मूल्याङ्कन हो त्यसमा.
1: हजुर राजेन्द्र प्रसाद प्याकुरेलजी, अब चाहिँ हामी अलिकति यो बजेट र वित्तीय अवस्थामा केन्द्रित रहेर कुरा गरौँ. अहिले पनि अधिकांश गाउँपालिकाहरूले चाहिँ बजेट अभावको गुनासो गरिरहेका हुन्छन्, वास्तविक समस्या चाहिँ केमा छ?
0: यो कस्तो छ भन्दा हामी संहिताको अभ्यास गरिरहँदा पनि जुन संहिताको तिनवटा पक्षहरू भनिन्छ राजनीतिक संहिता, वित्तीय संहिता, प्रशासनिक संहिता होइन. राजनीतिक संहिताले अधिकारको बाँडफाँड गर्यो तिनै तहमा, स्थानीय तहमा जति अधिकारहरूको बाँडफाँड गयो, वित्तीय संहिताले त्यो अधिकारलाई कार्यान्वयन गर्नको लागि जुन स्रोत साधन व्यवस्थापन हुने थियो त्यो चाहिँ अत्यधिक निर्भर चाहिँ हामी सङ्घमा हुनुपर्ने गरेको व्यवस्था छ. भनेको सङ्घले चाहिँ राजस्व चाहिँ उसले धेरै उठाउँछ, उसले वित्तीय हस्तान्तरण गरेर प्रदेश र स्थानीय तहमा पठाउने हाम्रो अहिलेको व्यवस्था हो. तर के छ भन्दाखेरि स्थानीय तहलाई जति जिम्मेवारीहरू दिएको छ त्यो जिम्मेवारी पूरा गर्नको लागि वित्तीय व्यवस्थापन गर्ने बाटो चाहिँ सङ्घमा सङ्घले अलि कन्जुस्याङ गरेको त्यो ढङ्गले त्यो कामको आधारमा स्रोतको बाँडफाँड अहिलेसम्म हुन नसकेको कारणले गर्दाखेरि त्यो कम भएको छ. र अर्को आन्तरिक स्रोत उहाँहरूले उठाउने विषय छ, स्थानीय अब दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूलाई अत्यन्त कम सम्भावना छ होइन. त्यहाँ आर्थिक गतिविधिहरू धेरै हुने अवस्थाहरू छैन जसले गर्दाखेरि आफ्नो आन्तरिक स्रोत त्यति चाहिँ वृद्धि गर्न सकिरहेको अवस्था छैन, त्यो चुनौती छ. त्यसले गर्दाखेरि अभावको महसुस त हुने नै भयो. अर्को चाहिँ के छ भन्दाखेरि विनियोजन भइसकेका बजेटहरू पनि गएनन्। जस्तो गत आर्थिक वर्षमा भन्नुहुन्छ भने झन्झनै 9 अर्ब चाहिँ के अरे वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदान शीर्षकबाट जानुपर्थ्यो होइन, संसदले पारित गरिसकेको बजेट पनि त्यो कटौती भयो, जसले गर्दाखेरि के छ भने पहिला आउँछ भनेर उहाँले सबै योजनाहरू सम्झौता गरेर कार्यान्वयन गरिसक्छन्, अन्तिम आवरमा आएर त्यो बजेट कटौती हुँदाखेरि त्यो चाहिँ अब अर्को वर्षको लागि ठूलो भार पर्ने अवस्थाहरू छ. अर्को चुनौती उहाँहरूको गुनासो केमा हो भने जस्तै समपूरक अनुदान र विशेष अनुदान सङ्घ र प्रदेशबाट जान्छ, त्यो चाहिँ समयमा ठेक्का पनि लाग्न सकेन. र अहिले तपाईँ अहिले त हामीले चाहिँ देखिराखेका छौँ नि होइन, जेएनजी आन्दोलन, चुनाव, त्यसपछि गएर महँगी, त्यसपछि गएर पेट्रोलियम पदार्थको अभावको कारणले गर्दाखेरि निर्माण व्यवसायहरूले निर्माण होलिडे पनि गरे होइन, कामै नगरिकन पनि बसे. यो कालोपत्री गर्ने कच्चा पदार्थहरू, भिटामिन लगायतका सामग्रीहरू नेपालमा बजारमा नपाउँदाखेरि, आयात गर्न नसक्दाखेरि अधिकांश ती कामहरू चाहिँ हुन सकेन. त्यसले गर्दाखेरि के छ भन्दाखेरि काम ती योजनाहरूको काम सम्पन्न नभएपछि अब त्यो ठेक्का चाहिँ अब सकियो. अब निर्माण व्यवसायले आफ्नो मेरो ठेक्का चाहिँ म्याथ थप भन्छ उसले, किन केन्द्रले थपिदिएको छ, केन्द्रका योजनाहरूमा थपिएको छ, अहिले उसले तल प्रेसर गरिरहेको छ. तर त्यो स्रोत चाहिँ के छ भन्दाखेरि त्यो बजेट चाहिँ फ्रिज भएर केन्द्रमा आइसक्यो, अर्को वर्ष जाँदैन. त्यसले गर्दाखेरि के छ, कुन आधारमा अब चाहिँ तपाईँको म्याथ थप गर्ने भने अब आफैलाई आर्थिक बार पर्नेवाला छ र योजना पनि अल्पत्र पर्नेछ. हो यस्तो कारणले गर्दाखेरि चाहिँ उहाँहरूको गुनासो चाहिँ त्यसमा देखिएको र हामीले भनेका छौँ. जसरी केन्द्रको सङ्घका योजनाहरूमा म्याथ थप गरिएको छ स्रोत सहितको, त्यसै गरी त्यो स्रोत सहित बजेटको म्याथ थप्ने व्यवस्था चाहिँ स्रोत चाहिँ जति फ्रिज भएर आएको छ त्यो फ्रिज भएको बजेट चाहिँ निश्चित अवधिभित्र सक भनेर एकपटकको लागि दिनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो।
1: अब यो धेरै पालिकाले चाहिँ चालू खर्च धान्न पनि कठिन भएको भनेर चाहिँ एउटा गुनासो गरिरहेका छन्। यो अवस्था चाहिँ आउनुमा यो संघीय र प्रदेश सरकारबाट गर्नुपर्ने जति सहयोग छ यो अनुदानको कुराहरू छन् त्यो नभएर हो या अरू कारण छन्?
0: यसमा दुई तिनवटा कारण छन्। एउटा त्यो होइन, सङ्घले अघि पनि भन्यो कामको जिम्मेवारीको अनुसार स्रोत बाँडफाँड चाहिँ गर्नुपर्ने हो, त्यो अनुसारको व्यवस्थित त्यो ढङ्गको अध्ययन पनि भएको छैन, होइन त्यो ढङ्गले गर्न सकिएको अवस्थाहरू छैन, त्यो न्यायिक छैन, त्यो एउटा विषय हो। अर्को विषय चालु खर्च धान्न नसक्ने विषयमा के छ भने स्थानीय तहमा पनि सबै ठाउँमा चाहिँ जस्तो ONM व्यवस्थित ढङ्गले सर्वे गरेर संगठन संरचनाको अध्ययन गरेर कति चाहिँ हामीलाई शाखाहरू चाहिने हो, कति जनशक्ति चाहिने हो, अनावश्यक जनशक्तिहरू हामीले राखिराखेका छौँ कि भनेर हेर्न पर्ने अवस्थाहरू पनि छन्। कतिपय ठाउँमा चाहिँ हामीले के पनि देखेका छौँ भने हामीले व्यवस्थित ढङ्गले अध्ययन गरेका छैनौँ, जनशक्तिहरू छन् तर चाहिने जनशक्ति चाहिने शाखामा छैन, तर मान्छेहरूको संख्या चाहिँ धेरै छ, चालु खर्च चाहिँ बाह्रो बढेकै छ, होइन? त्यसले गर्दाखेरि व्यवस्थित ढङ्गले हामीले पनि अब अनुरोध गरिराखेका छौँ हामीले गाउँपालिका नगरपालिकाहरूलाई कि तपाईँहरूले व्यवस्थित ढङ्गले अध्ययन गर्नुहोस् र चाहिने जनशक्तिहरूको अनिवार्य व्यवस्थापन गरौँ, नचाहिने जनशक्तिहरू छन् भने त्यसलाई घटाउँ, किनभने हामीले धान्न पनि पर्ने हुन्छ। त्यसले गर्दाखेरि आफ्नो क्षमता अनुसारको र आवश्यकता अनुसारको जनशक्ति चाहिँ हाम्रो निर्माण गर्नुपर्ने हुन्छ, त्यो ढङ्गको संगठन संरचना चाहिँ बनाउनुपर्छ भनेर हामीले अलिकति सहजीकरण पनि गरिरहेछौँ। त्यो व्यवस्थित नभएसम्मको लागि यी गुनासाहरू आइरहन्छ।
1: अब यो बजेट कार्यान्वयनको चरणमा गएको छ साउन लाग्ने बित्तिकै, अब यो बजेटले चाहिँ यसपालिको बजेटले पालिकाहरूलाई अझ गाउँपालिकालाई चाहिँ कतिको उत्साहित बनाएको पाउनु भएको छ?
0: अब हामीले वास्तवमा सङ्घको प्रदेशको बजेट भन्यो भने त्यति धेरै उत्साहित हामी छैनौँ, होइन? जस्तो चाहिँ जसरी विगतमा जसरी बजेटहरू आएका छन् त्योसँग खासै सुधार भएर आएको छैन। बरु के उल्टो के भएको छ भन्दाखेरि बजेटको जुन आकारमा वृद्धि भइरहेको छ त्यो आकारमा हस्तान्तरण हुने रकमहरूको वृद्धि भएको छैन। सशस्त्र अनुदान केही बढेको छ, त्यो सशस्त्र अनुदान बढ्नु भनेर चाहिँ फेरि के भन्दाखेरि त्यो केन्द्रको कार्यक्रम स्थानीयले गर्दै मात्रै हो, त्यो आफ्नो काम आफ्नो प्राथमिकतामा खर्च गर्नु पाउने बजेट होइन। जस्तो तपाईँलाई एउटा भनौँ, 75-76 सालमा 13 खर्ब सङ्घीय बजेट हुँदाखेरि हाम्रो चाहिँ लगभग तपाईँको चाहिँ 80 अर्ब चाहिँ स्थानीय तहमा तपाईँको वित्तीय हस्तान्तरण जुन सामान्यकरण अनुदानमा गएको थियो, अहिले तपाईँको 21 खर्ब हुँदाखेरि त्यो बल्ल बल्ल बढेर 88 अर्ब बढेको छ। भनेको त्यो जुन सङ्घीय बजेट बढेको आकारमा छ त्यो हस्तान्तरण चाहिँ घटेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि हामीले त्यहाँबाट चाहिँ खासै तपाईँको चाहिँ उत्साही हुने त्यो कार्यक्रमहरू त्यस्तो देखिएको अवस्थाहरू छैन। अब बरु स्थानीय तहले आफूले अहिले नीति कार्यक्रममा जुन बजेट ल्याउनु भएको छ र हामीले धेरै जिल्लामा गएर हामीले चाहिँ फिजिकली भौतिक रूपमै नै गाउँपालिकाहरूलाई हामीले ओरिएन्टेसन पनि चाहिँ गरेका छौँ, होइन, सहजीकरण गरेका छौँ, तपाईँले अबको बाँकी कार्यकाललाई यो चाहिँ काममा प्राथमिकता दिनुहोस् है भनेर भनेका छौँ, होइन? त्यो कुरो यो अवसरमा मैले यहाँ पनि भन्छु, जस्तो अब के छ भने उहाँहरूको अन्तिम वर्ष हो, होइन, अन्तिम वर्ष हो, अन्तिम वर्ष पनि पुरा वर्ष होइन, उहाँले काम गर्ने भनेको लगभग 9 महिना हो, होइन? किनभने वैशाखबाट त चुनाव लागिसक्छ, होइन, चैतसम्म हो उहाँहरूले काम गर्ने, त्यो चैतसम्मलाई टार्गेट गरेर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अबको नीति कार्यक्रम र बजेट चाहिँ यहाँहरू अहिलेसम्म जे काम गर्नु भएको छ त्यसलाई फिनिसिङ गर्नुहोस्, होइन, जे अधुरा कामहरू छन् त्यसलाई सम्पन्न गर्नुहोस्, नयाँ ठुला योजनाहरू अब कार्यक्रमहरू सुरु गर्न सक्नुहुन्न, विभिन्न अभियानहरू सुरु गर्नु भएको छ, होइन, जस्तो बाल मैत्री स्थानीय सरकार, वातावरण मैत्री स्थानीय सरकार भनेर जे अभियानहरू उहाँहरूले चाहिँ एउटा सूत्रबद्ध रूपमा नारासहितको अभियानहरू सुरु गर्नु भएको छ त्यो अभियानहरूलाई पूरा गरौँ। त्यसले गर्दाखेरि यो अन्तिम वर्ष चाहिँ तपाईँहरूको फिनिसिङको वर्ष हो, अहिलेसम्म गरेको कामको फिनिसिङ गर्ने हो र त्यसको प्रचार प्रसार गर्ने हो। वास्तवमा के भयो भन्दाखेरि अहिलेसम्म चाहिँ के पनि भएन भने भाष्य त स्थापित भयो नि जबरजस्ती रूपमा, होइन, अहिलेसम्म के पनि नभएर त होइन नि, त्यो कुरो चाहिँ के छ भने हामीले गरेको कामको प्रचार गर्न सकेनौँ कि। त्यसले गर्दाखेरि तपाईँहरूले गरेको कामको चाहिँ अहिलेसम्म 5 वर्ष जुन 10 वर्ष काम गऱ्यौँ हामीले, गरेको कामको तपाईँहरूले प्रचार प्रसार गर्नुहोस्। प्रचार प्रसार गरेन भने तपाईँले गरेको कामको प्रचार चाहिँ भोलि अर्कैले गर्छ,
1: होइन?
0: काममा चाहिँ तपाईँ केन्द्रित हुनुहोस् भनेर हामीले
1: एकदम। अब मैले यो कामकै कुरा गर्दा नि प्याकुरेलले तपाईँले भनिहाल्नुभयो, एउटा पालिकाहरूले सेवा प्रवाहमा त एकदम उल्लेखनीय काम गरेका छन्, अझ हामीले हेर्दाखेरि पनि अझ एकदम उदाहरणीय कामहरू, प्रशंसनीय कामहरू चाहिँ हल गोरु पाल्नेलाई प्रोत्साहन, होइन, धेरै धान फलाउनेलाई चाहिँ पुरस्कार लगायतका धेरै कुराहरू, डाक्टर पढ्नको लागि छात्रवृत्ति लगायतका अनि अर्को बाटो बनाउने कामहरूमा धेरै पालिकाहरूले राम्रो काम गर्नुभएको छ। कतिपय पालिकाहरूले चाहिँ अझै पनि त्यो सानो काम पनि गर्न नसकेका उदाहरणहरू पनि छन् कि किसानहरूले चिन्ता जनाएका एउटा बिउ बिजनको कुरा हुन्छ, समयमा मल नपाएका कुरा हुन्छ, जुन स्थानीय सरकार मार्फत हुनुपर्ने कामहरू चाहिँ नभएको कुराहरू पनि गुनासो आइरहन्छन्। तपाईँले समग्र हेर्दाखेरि चाहिँ गाउँपालिकाकै कुरा गरौँ, किनकि गाउँका मान्छेहरूलाई सबैभन्दा बढी गाउँपालिकाकै काम, नगरपालिका पनि हो तर पनि गाउँपालिका धेरै छ, गाउँपालिकाले नै धेरै नागरिकलाई जोड्ने काम गर्छ, सेवा प्रवाहमा उहाँहरूको चाहिँ भूमिका अझ उल्लेखनीय हुन्छ। के चाहिँ अझ गर्नुपर्ने कुराहरू पनि गर्न सकेनन् जस्तो लाग्छ क्या यो कार्यकालको अन्तिम वर्ष आइरहँदाखेरि?
0: होइन, हामीले कतिपय कुराहरू हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ कि भन्ने लाग्छ। होइन, प्राथमिकता निर्धारण आवश्यकता हो, होइन, त्यो चाहिँ हामीले गर्ने जिम्मेवारीमा थिएन। जस्तो तपाईँलाई भनौँ, सामुदायिक कलेजहरू, क्याम्पसहरू, होइन, अहिले तपाईँको चाहिँ ग्रामीण क्षेत्रमा अधिकांश सामुदायिक कलेजहरू, क्याम्पसहरू चाहिँ अहिले स्थानीय सरकारले चलाएको छ। त्यो क्याम्पसमा लगानी गर्ने उसको जिम्मेवारी हो त भनेर भन्यो भने संविधानले उसलाई त्यो अधिकार दिँदैन। होइन, जस्तो 12 कक्षासम्मको अधिकार शिक्षामा 12 कक्षासम्मको जिम्मेवारी उसको हो, त्योभन्दा माथिको जिम्मेवारी उसको होइन। त्यो एउटा क्याम्पसमा उसले लगानी गर्नु चाहिँ बेठिक हो भनेर मालेका परिषदले पनि के गर्छ, त्यो बेरोजगारी निकाली ल्याएको छ। तर अब बाध्यता के छ भन्दाखेरि, समग्र प्रदेशले त्यो क्याम्पस सस्टेनको लागि चाहिँ पुग्ने स्रोत साधन त दिएको छैन, त्यहाँ क्याम्पस चलाउनु पनि परेको छ, त्यसले गर्दाखेरि उसले बाध्य भएर त्यहाँ लगानी गर्नु परिरहेको छ। जस्तो अहिले तपाईँले भन्नुभयो डाक्टर पढाउनलाई छात्रवृत्ति दियो, डाक्टर पढाउन छात्रवृत्ति दिने काम स्थानीय सरकारको हो भनेर जिम्मेवारी हेऱ्यो भने त
2: होइन,
0: त्यो होइन, त्यो त उसको त काम के हो भने 12 कक्षासम्म चाहिँ राम्रो चाहिँ विद्यार्थी बनाएर पठाइदिने हो, त्यसपछि उसले कहाँ जान्छ त्यो तहको सरकारको जिम्मेवारी हो, डाक्टर पढ्ने उसको जिम्मेवारी होइन। होइन, तर यसलाई हामीले हेर्दाखेरि सर त कति राम्रो गरेको भन्ने पनि लाग्छ, तर वास्तवमा उसको जिम्मेवारी हो त भन्यो भने होइन। होइन, त्यो यसरी के गर्छ भन्दाखेरि गर्नुपर्ने उसले उस त्यहाँको लागि गर्नुपर्ने आवश्यकता थियो। होइन, एउटा दुर्गम क्षेत्रको एउटा चाहिँ तपाईँको दलित अथवा तपाईँको पिछडिएको वर्गको मान्छे, होइन, गरिब मान्छेले डाक्टर पढ्न पाउने अवसर जुन सरकारले दियो उसको लागि चाहिँ ठुलो कुरो हो त्यो। होइन, त्यसो कारणले गर्दाखेरि हामीले के छ भन्दाखेरि कतिपय कुराहरू हामीले आफ्नो काम चाहिँ के हो भनेर प्राथमिकता पनि निर्धारण गर्न चाहिँ पर्ने हुन्छ। अर्को चाहिँ के छ भन्दाखेरि त्यो काम अर्को सरकार तहको सरकारले गरिदियो भने उसले गर्नु पर्दैन थियो नि त। क्याम्पसको लागि पर्याप्त चाइनिज न्यूनतम स्रोत साधन चाहिँ प्रदेशले पठाइदिने हो भने या सङ्घले पठाइदिने हो भने उसले क्याम्पसमा लगाडी गर्नु पर्दैन थियो, उसले आफ्नो 12 कक्षासम्मको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो। हो, यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नआउँदाखेरि पनि तपाईँ कन्फ्युजन भइरहेको छ। त्यसले गर्दाखेरि यो कार्य विस्तृतीकरण भन्ने जुन चाहिँ प्रतिवेदन छ त्यो कार्य विस्तृतीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरावकन गर्नु, संशोधन गर्ने काम भएको छ, होइन, परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ, त्यो राष्ट्रिय समन्वय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ, त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन। त्यसले गर्दाखेरि अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँथ्यो, त्यसलाई अलिकति कानुनी चाहिँ संरचनामा त्यसलाई ढाल्न पाएदेखि, होइन, त्यसले गर्दाखेरि तपाईँको कुन तहको काम सरकारले के काम गर्ने के नगर्ने भन्ने कुरो चाहिँ त्यहाँ लेखिएको छ, अनि त्यो भयो भने अलिक क्लियरिटी आउँथ्यो भन्ने चाहिँ हामीलाई लागेको छ, त्यो हुन सकेको छैन अहिले।
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।
5: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार,
2: छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
6: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँग कुरा गरिरहेका छौं।
2: प्याकुरेलजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ अलिकति यो पालिकाहरूले ल्याएको बजेट अहिलेको कार्यान्वयन र संघीय सरकारबाट र प्रदेश सरकारबाट चाहिँ अब गर्नुपर्ने अपेक्षा, तपाईँले गरेको अपेक्षामा केन्द्रित रहेर कुरा गरौँ। यसपालि सबैभन्दा पहिला बजेटकै कुरा गर्दाखेरि पोहोर परारको भन्दा यसपालि बजेट ल्याउन पालिकाहरूलाई सहज भएको
3: हो? एकदम, अहिले यो पटक चाहिँ दुई तिनवटा कुराले सहज भयो। जस्तो अहिले तपाईँको वैशाख के अरे असार 10 गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्छ भन्ने जुन कानुनी व्यवस्था छ, गत वर्ष हाम्रो लगभग तपाईँको 30-40 भन्दा माथि नै गाउँपालिकाहरूले बजेट पेश गर्न सकेको अवस्था थिएन, अहिले जम्मा 14 मात्रै सकेन होइन, र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्छ भन्ने छ। अहिले गत वर्ष हाम्रो त्यो संख्या अलिक धेरै हुन्थ्यो, अहिले 3 मात्रै छ, 3 गाउँपालिकाले मात्रै अहिले ल्याउन सकेको अवस्थाहरू छैन भने चाहिँ यो वर्ष तपाईँको उल्लेखनीय रूपमा सुधार भयो। यो वर्ष मात्रै होइन, त्यो के छ भन्दाखेरि क्रमिक रूपमा यो चाहिँ घट्दै आएको छ होइन, भनेको क्रमिक रूपमा सुधार हुँदै आएको छ। यो वर्ष अलि राम्रो चाहिँ अझै राम्रो नतिजा देखियो। यसमा दुई तिनवटा काम के छन् भन्दाखेरि यो पटक प्रमुख प्रशासनदेखि सबै स्थानीय तहमा चाहिँ पठाइएको छ, यहाँले बारम्बार भन्दै आएको विषय हो। तपाईँले कि त तपाईँको स्थानीयलाई त्यो जिम्मेवारी दिनु पर्यो, प्रमुख प्रशासकले आफै राख्ने व्यवस्था गर्न सक्नु पर्यो, होइन भने यहाँबाट पठाउने हो भने पठाउनै पर्यो होइन, अनिवार्य यो निमित्तले चलाउने काम नगरौँ भनेर हामीले पहिलेदेखि भन्दै आएको। यो पटक संघीय सरकारले मन्त्रालयले त्यो अनिवार्य सबै ठाउँमा पठाएको छ, त्यसले गर्दाखेरि त्यसले पनि राम्रो रिजल्ट आयो भन्ने एउटा हो। अर्को चाहिँ हामीले फेरि के गर्यो भन्दा हामीले झन्डै 56 जिल्लामा गत वर्ष चाहिँ तपाईँको जिल्ला स्तरमा गएरै हामी अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतहरूसँग चाहिँ हामीले अन्तर्क्रिया गरेर अबको तपाईँहरूको यो वर्षको अन्तिम वर्षको प्राथमिकताको विषयहरूमा हामीले अत्यन्त धेरै अन्तर्क्रियाहरू पनि गऱ्यौँ होइन, यसले गर्दाखेरि उहाँहरूलाई पनि त्यो मोटिभेसन पनि अलिकति भएको छ। विशेष गरी मध्य प्रदेशमा पछिल्लो समयमा संघीय मामिला मन्त्रालय र हामी संघ महासंघकै प्रतिनिधिहरू गएर यो बजेट ल्याउनुभन्दा अगाडि 10 गतेभन्दा अगाडि सम्भावित जोखिम जहाँ जहाँ चाहिँ ल्याउन सकेको अवस्थाहरू थिएन गत वर्षहरूमा, उहाँहरूलाई फेरि हामीले गएर सहजीकरण गर्ने कामहरू पनि गर्यौँ। अनि यो विविध यो विभिन्न यो दुई तिनवटा कामहरूले गर्दाखेरि
2: अब त्यो 3 भन्नुभयो नि तपाईँ जुन पारित गर्न बाँकी, अब त्यसलाई चाहिँ पनि अब अर्को चाहिँ अवस्था आउनु नदिनको लागि के गर्दै हुनुहुन्छ
3: होइन, हामीले तपाईँहरू भन्नुहोस्, हामी त्यहाँ आएर चाहिँ अब विभिन्न पक्षहरूसँग बसेर संवाद गराउनुपर्छ, सहजीकरण गर्नुपर्छ भने त्यो पनि गर्छौँ, नत्र भने यो चाहिँ छिटो गर्नु पर्यो भनेर भनिरहेका छौँ होइन, हामी गरिरहेछौँ, सल्लाह गरिरहेछौँ भन्नुभएको छ।
2: अब अर्को यसपालि अलिकति पहिलेको भन्दा यो तपाईँले भनेको छ सुधारको कुरा गर्दाखेरि यो संसदीय अभ्यास हुन्छ नि यो काम चाहिँ, यो पालिकाहरूमा पनि देखियो, यो कतिको त हेर्दाखेरि तपाईँहरूले सहज असहज अझै अप्ठ्यारो अझ त्यहाँ गर्नुपर्ने काम के देख्नुभयो, कतिको चाहिँ त्यो अभ्यास कस्तो रह्यो?
3: अघि मैले सुरुवातमा भने होइन, जस्तो विधायकी अभ्यास चाहिँ स्थानीय तहमा पनि छ, भनेको त्यहाँ सभा छ होइन, त्यहाँ गाउँसभा छ, नगरसभा छ, त्यसमा त्यो अन्तर्गतका विभिन्न समितिहरू, संसदीय समितिहरू छन्, जस्तो सार्वजनिक लेखा समिति त्यहाँ पनि छ, विधायन समिति त्यहाँ पनि छ, अनुगमन सुशासन समिति लगभग सबै प्रदेशले भनेको छ होइन, यी भनेको यी संसदीय समितिहरू हुन् होइन, त्यसै गरी कार्यपालिका छ, कार्यपालिका अन्तर्गत पनि विभिन्न विषयको समितिहरूको व्यवस्था छ, यो चाहिँ के छ भन्दाखेरि त्यो त्यहाँको संरचना हो, त्यो संरचना चाहिँ वास्तवमा हामीले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छौँ त भन्यो भने चाहिँ त्यसमा अलिकति हामी कमजोरी नै छौँ, जस्तो तपाईँ भनेको कतिपय चाहिँ सभाका समितिहरूमा कार्यपालिकाका सदस्यहरू रहने होइन, र भनेको त्यो गठन र प्रक्रियामै हामी कमजोरी छौँ, हामी कमजोर गरिरहेका छौँ, हामीले भनिरहेका छौँ, जस्तो लेखा समितिमा त कार्यपालिकाको सदस्य बस्नु पाइँदैन होइन, लेखा समितिको त ठुलो भूमिका, बेरोजु फडचोट लगायतका विषयहरूमा कार्यपालिकालाई वित्तीय अनुशासन कायम गर्नको लागि त्यो त संसदीय समिति हो नि त होइन, त्यो संसदीय समिति अझ केन्द्रमा त के अभ्यास छ भन्दाखेरि त्यो समितिको नेतृत्व सभापति चाहिँ विपक्षी दललाई दिने, सरकार पक्षले नलिने अनि त्यो अहिले पनि छ नि त होइन सबै चाहिँ तपाईँको संसद प्रतिनिधि सभाका सबै संसदीय समितिहरू राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यहरूले लिड गर्नु भएको छ तर लेखा समिति त प्रमुख प्रतिपक्ष विपक्षीलाई पनि नभएर प्रमुख प्रतिपक्षीलाई नै सत्तापक्षीले नै प्रस्ताव गरेर त्यो कल्चर हो होइन हाम्रो चाहिँ के छ भन्दाखेरि 47 सालदेखिको हाम्रो संसदीय अभ्यास हो त्यो तल पनि के छ भन्दाखेरि कार्यपालिका त कुनै पनि हालतमा बस्नै मिल्दैन कार्यपालिकाका सदस्यहरू होइन यो कतिपय ठाउँ त्यो पनि देखिएको छ त्यसले गर्दाखेरि हो यसरी के छ भन्दाखेरि सभा कसरी सञ्चालन गर्ने अलिकति कन्फ्युजन के छ भन्दाखेरि कार्यपालिकाको प्रमुख र सभा प्रमुख पनि एकैजनालाई बनाइदिएको छ होइन माथिको जस्तो छुट्टै त छैन होइन यो चाहिँ तपाईँको शक्ति सन्तुलन पृथकीकरणको सिद्धान्त अनुसार यी संरचनाहरू छुट्टै छुट्टै त हो नि छुट्टा छुट्टै हुँदै हुँदै पनि स्थानीयमा चाहिँ के भएको छ भन्दाखेरि त्यो चाहिँ पूर्ण रूपमा लागू भएको छ
2: भएन
3: भएन तल त सत्तापक्ष र विपक्षी पनि हुँदैन होइन त्यसले गर्दाखेरि तपाईँको त्यहाँको स्थायी सरकार हुन्छ त्यहाँको कार्यपालिका प्रमुख चाहिँ सभाबाट निर्वाचित होइन प्रत्यक्ष निर्वाचित हो त्यसले गर्दा केही फरकहरू छ
2: तपाईँलाई लाग्यो यसले एउटा गरौँ सुधार चाहिँ के गर्नु पर्ला संसदीय अभ्यास पालिकाहरूमा गर्दा गर्नुपर्ने आवश्यकताहरू चाहिँ के
3: यसको लागि के छ भन्दाखेरि पहिलो कुरो चाहिँ जुन प्रदेशले बनाइदिएको जुन कानून छ तपाईँको धारा 226 अनुसारको कानून निर्माण प्रक्रिया गर्ने सम्बन्धी कानून र धारा 227 अनुसारको सभा सञ्चालन सम्बन्धी जुन प्रक्रिया सम्बन्धी कानून दुईटा कानून बनाइदिएको छ त्यो कानूनको कार्यान्वयन कसरी भइरहेछ भनेर प्रदेश सभाले त्यो आफ्नो त्यसको रिभ्यू गरेर स्थानीय आफ्नो जुन जुन प्रदेशमा छ आफ्नो स्थानीय तहलाई क्यापासिटेट गर्ने काम चाहिँ त्यसले गर्नु पर्यो यो संघले भ्याउँदैन संघीय संसदले प्रदेश संसदसम्मलाई प्रदेश सभालाई क्यापासिटेट गर्यो तर अब तलको सभालाई चाहिँ क्यापासिटेट गर्ने काम चाहिँ प्रदेश सभाको हो त्यो प्रदेश सभाले किन पनि हो भन्दाखेरि उसले बनाइदिएको आफूले बनाएको कानून चाहिँ कसरी कारण भइरहेछ भनेर हेर्ने काम र त्यसलाई चाहिँ उसले सहजीकरण गर्ने काम चाहिँ उसले गर्नु पर्थ्यो त्यो गर्न सकेको अवस्थाहरू चाहिँ अहिले पटकै उहाँहरूको चाहिँ त्यसमा कुनै पनि ध्यान गएको छैन बरु केमा चाहिँ ध्यान गएको छ भन्दाखेरि सभाको बैठकमा हामीलाई प्रमुख अतिथि बोलाइदिएन उद्घाटन गर्न दिएन होइन हामीले चाहिँ त्यहाँ गएर भाषण गर्न पाइएन भन्ने गुनासो चाहिँ प्रदेशका मान्यहरूको पर्याप्त रूपमा देखिएको छ तर आफैले बनाइदिएको कानूनमा त्यो व्यवस्था होइन होइन यो चाहिँ सभाको बैठकमा प्रमुख अतिथि बोलाइँदैन त्यहाँ चाहिँ तपाईँको त्यहाँ भाषण गर्ने काम चाहिँ हुँदैन भन्ने कुरो चाहिँ आफैले बनाइदिएको कानूनमा छैन भन्ने व्यवस्था चाहिँ उहाँले बिर्सनु भएको छ होइन त्यसो भएको कारणले गर्दाखेरि जसरी प्रदेश सभाको बैठक चल्छ त्यसै गरी गाउँसभा नगरसभाको बैठक चल्ने हो त्यहाँ कुनै उद्घाटन समारोह चाहिँ तपाईँको बन्द सत्र उद्घाटन सत्र बन्द सत्र त्यहाँ अतिथिहरू बोलाउने खादामाला गर्ने त्यहाँ चाहिँ तपाईँको भाषण गर्ने काम हुँदैन त्यहाँ सिधै के हुन्छ भने सभा अध्यक्ष जाने हो आफूले आफ्नो सभा अनुसार जसरी चाहिँ सङ्घ र प्रदेशका सभाहरू बैठक चल्छ त्यसै गरी नै उहाँले बैठक चलाउने हो विधि त्यो तर त्यो अनुसारले चाहिँ हामीले त्यो ढङ्गले क्षमता अभिवृद्धि गर्न सकेको अवस्थाहरू चाहिँ छैन तर अहिले धेरै सुधारहरू भएको छ जस्तै सभाको सचिवालय बनाउने होइन पहिला सबै कार्यपालिकाको नामबाट हुन्थ्यो कार्यपालिकाको नामबाट पत्राचार हुन्थ्यो कार्यपालिकाको नामबाट चाहिँ सभाका सम्पूर्ण गतिविधि हुन्थ्यो अहिले हामीले गाउँपालिकाहरूलाई सहजीकरण गरिरहेका छौँ एउटा कम्ती कार्यविधिको नमुना पनि बनाएर पठाएका छौँ तपाईँहरूले कम्ती सभाको सचिवालय छुट्टी बनाउनु पर्यो छुट्टी दर्ता चलानी हुनु पर्यो त्यहाँ चाहिँ छुट्टी कर्मचारीको व्यवस्थापन गर्नु पर्यो जिम्मेवारी दिनु पर्यो र सभाबाट हुने जति पनि कामहरू छन् सभाको सचिवालयको लेटरहेडबाट हुनु पर्यो होइन यो ढङ्गले संस्था यो त छुट्टा छुट्टै संरचना हो यसरी जानुपर्छ भनेर हामीले भनिराखेका छौँ त्यसले अलिकति केही समय लिन्छ
2: यसमा सहजीकरण चाहिँ प्रदेशबाट होस् भन्ने
3: प्रदेशबाट हो किनभने हामी सङ्घ महासङ्घले हामी केन्द्रबाट हामी हाम्रो लिमिटेसन छ हामी सबै गर्न सक्दैनौँ किनभने प्रदेशमा पनि त्यो पिएलजिएसपी लगायतका केही चाहिँ स्थानीय तहको क्षमता अभिवृद्धिकै लागि भनेर विकास सहायता समेतको सहयोगमा एउटा भास्केट प्रोग्राम पनि छ होइन त्यो प्रदेश सरकारले सञ्चालन गरिरहेको छ भनेपछि त्यो स्थानीय विधायकीय अभ्यासलाई परिसुदृढीकरण गर्नको लागि पनि ती संरचना र ती स्रोतले स्थानीय तहलाई सहजीकरण गर्नुपर्छ
2: एकदम राजेन्द्र प्रसाद प्याकुरेलजी तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम र अब गर्नुपर्ने काम र सरकारसँगको तपाईँहरूको अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं तपाईँले धेरै कुरा भनिसक्नुभयो अब हामी यो अन्तिम कार्यकालको अन्तिम क्षणमा काम गरिरहँदाखेरि अब पालिकाहरू आफैले गर्नुपर्ने सुधार र त्यसमा पनि अब संघीय सरकारले गर्नुपर्ने कामको कुरा गरिरहँदाखेरि तपाईँले चाहिँ एउटा यो न्यायिक अभ्यास सँगसँगै एउटा संसदीय अभ्यासको पनि कुरा गर्नुभयो अब यो बजेट अघि बजेट कुरा गर्नुभयो समयमै बजेट आएको छ तर संघीय सरकारले ल्याएको बजेटमा धेरै अपर्याप्त छ पर्याप्त छैन तैपनि पालिकाहरूले समयमा बजेट ल्याएर त्यो कार्यान्वयनको चरणमा गएको छ अब यो बजेट कार्यान्वयनको कुरा गर्दाखेरि यसपालि संघीय सरकारले पनि एउटा मार्ग निर्देशन दिइसकेको छ बजेट कार्यान्वयनको लागि अब त्यसमा पालिकाहरू मार्फत पनि गर्नुपर्ने कामहरू धेरै छ अबको काम गर्दाखेरि बजेट कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि चाहिँ तपाईँको अनुरोध होइन यो पालिकाहरूले चाहिँ शिक्षा स्वास्थ्य कृषि रोजगारीलाई चाहिँ प्राथमिकताका साथ त्यो कार्यक्रम अगाडि बढाउनको लागि चाहिँ के कुरामा अझै सुधार्नुपर्ने खाँचो देख्नुहुन्छ
3: अब यो अन्तिम कार्यकाल भएको वर्ष भएको कारणले गर्दा पनि र पुरै वर्ष पनि कार्यान्वयन गर्न सक्ने उहाँहरूको चाहिँ त्यो समय नभएको कारणले गर्दाखेरि अब उहाँहरूले पुनः प्राथमिक बाँकी कामहरू हिजो तपाईँको हामीले के भन्ने गरेका छौँ भन्दाखेरि हिजो तपाईँ उना नसेवा निर्वाचित भएर आउँदाखेरि के गर्छु भन्नुभएको थियो एकपल्ट फर्केर हेर्नुहोस् के गर्न बाँकी छ त्यो पुनः प्राथमिकरण गर्नुहोस् ठुला योजना कार्यक्रमहरू अहिले अभियानहरू सुरु गरेर हामी सम्पन्न गर्न सक्दैनौँ जे जे कामहरू सुरु गरेका छौँ त्यसलाई सम्पन्न गर्ने त्यसलाई फिनिसिङ गर्ने र त्यसलाई प्रचार गर्ने उहाँ काममा हामी लागौँ भन्ने हिसाबले नै र धेरै हामीले बेस्ट प्र्याक्टिसहरू हामीले गरेका छौँ त्यो बेस्ट तपाईँले गरेको असल अभ्यासहरू चाहिँ प्रचार प्रसार गरौँ त्यो हामीलाई पनि पठाउनुहोस् महासङ्घमा पठाउनुहोस् हामी चाहिँ महासङ्घ मार्फत पनि त्यो प्रचार प्रसार गर्छौँ भनेर हामीले असल अभ्यास प्रचार गर्नको लागि नै हामीले छुट्टै हाम्रो चाहिँ पोर्टल बनाएर अहिले हामीले सम्झन चाहिँ सञ्चार गरिरहेका छौँ अब हामीले अब पूर्वाधारमा अब ठूला कामहरू योजनाहरू अहिले सुरु गरेर उहाँहरूले सम्पन्न गर्न सक्नुहुन्न त्यो स्रोत साधन पनि हामीलाई पुग्दैन र तपाईँको समय पनि पुग्दैन त्यस्तै तपाईँ शिक्षा स्वास्थ्य लगायतका कामहरूमा विभिन्न उहाँहरूले अभियानहरू सुरु गर्नुभएको छ त्यो अभियानहरूलाई सम्पन्न गर्ने गरी हामी लागौँ होइन त्यो अभियानहरू सम्पन्न गर्ने त्यो गरी लागौँ भन्ने नै हामीले अनुरोध गर्दै आएका छौँ विशेष गरी अब यो पूर्वाधारमा हामीसँग स्रोत नभएको कारणले गर्दाखेरि सङ्घ र प्रदेशलाई अलि बढी हामी आश्रित हुनु परेको छ उहाँहरूलाई बढी चाहिँ अनुरोध गरौँ र यो शिक्षा स्वास्थ्य लगाएर सामाजिक आर्थिक विकासको क्षेत्रमा चाहिँ के गर्न सकिन्छ उहाँहरू त यहाँहरू चाहिँ लाग्नु पर्यो भनेर नै हामीले भनिरहेका छौँ
2: हो अब त्यो तपाईँले भन्नुभयो धेरै काम त उदाहरणीय काम त भइरहेको छ अझै पनि गर्न सक्ने कामहरू उदाहरणको लागि भनौँ न किसानले मल पाएन होइन त्यो कि मल नपाएको कुरा चाहिँ त्यो स्थानीय गाउँको किसान सिंहदरबारको संघीय सरकारसँग भन्न नपर्ने गरी त्यहीँको वडा सदस्य गाउँपालिकाको अध्यक्ष उपाध्यक्षलाई भन्ने होइन एउटा व्यक्ति मैले चाहिँ उच्च शिक्षा प्राप्त गरिसकेँ मसँग यत्रो चाहिँ अनुभव छ ज्ञान छ तर मैले काम पाइनँ मलाई काम दिने वातावरण चाहिँ स्थानीय सरकारले मिलाइदियोस् भनेर त्यहीँबाट मिलाउन सक्ने होइन त्यस्ता कुराहरू नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका उदाहरणको लागि स्वास्थ्यकै कुरा गर्नुहोस् होइन उपचारको लागि चाहिँ म केन्द्रसम्म आउने कसरी त्यहाँ जाने हो भन्ने कुरा सहजीकरण चाहिँ पालिकाले गर्ने त्यो वातावरण मिलाउन सकिन्न त्यस्ता
3: यो पनि हामीले के छ भने कामको प्रकृति हेरेर हुन्छ हेर्नुहोस् जस्तो मल पाइएन भन्ने विषय छ नि मल पाइएन भन्ने विषय चाहिँ अब तपाईँको त्यहाँसम्म पुर्याउने काम चाहिँ सङ्घ सरकारको महलको व्यवस्थापन गर्ने काम सङ्घ सरकारको हो वितरण प्रणालीलाई प्रभावकारी बनाउने काम स्थानीयको त्यहाँसम्म त्यो जुन चाहिँ त्यहाँ पुगेकै छैन त्यो पालिकामा मलै पुगेको छैन त्यो कोटा अनुसारको त्यहाँ आवश्यकता अनुसारको मलै पुगेको छैन भने उसले त्यहाँ त वडा अध्यक्षले के पनि गर्न सक्दैन त्यहाँ पुगेको छ त्यहाँ पुग्ने गरी त्यहाँ पुगेको छ वितरण गर्ने चाहिँ प्रभावकारी प्रणाली भएन भने त्यहाँ वडा अध्यक्षसँग गुनासो गर्न पाइयो हो त्यो के भन्दाखेरि त्यो चाहिँ जिम्मेवारी सङ्घ सरकारको हो किनभने हाम्रो नेपालमा मलै उत्पादन हुँदैन रासायनिक मल उत्पादन हुँदैन सङ्घ सरकारले त्यहाँसम्म पुर्याइदिनु पर्यो त्यहाँ पुर्याएर चाहिँ आवश्यकता समयमा बाँड भन्नु
2: तर सङ्घलाई भन्ने कुरा चाहिँ स्थानीय गाउँले होइन कि त्यो त पालिकाले मार्फत चाहिँ
3: त्यो त प्रशस्त रूपमा आएको छ हामीले पनि पटक पटक हामी सम्बन्धित मन्त्रालयलाई यो विषय वर्षै साल जहिले पनि हामी चाहिँ समयमै भन्ने पनि गर्दै आएका छौँ यो हामीले मात्रै भनेका छौँ सञ्चार जगतबाट त्यतिकै आएको छ सबै ठाउँबाट आइराखेको छ तर पनि यो जस हरेक वर्ष यही कुरा उठ्छ यही समस्या उठ्छ के छ भन्दाखेरि तपाईँको त्यहाँ पुगेको मल वितरण नभएको अथवा त्यहाँ हेराफेरी भएको त्यहाँ तपाईँको चाहिँ गलत काम भएको अवस्था चाहिँ होइन त्यो चाहिँ उहाँ त्यहाँ पुगेको मललाई उहाँहरूले व्यवस्थित ढङ्गले बाँड्नु भएको छ तर मलै पुगेको छैन पुर्याउने काम त उहाँहरूको
2: सङ्घीय सरकारलेकै हो होइन त्यो सङ्घीय सरकारले भन्ने काम पनि तपाईँहरूले गरिरहनु भएको छ अरू तर्फबाट पनि भइरहेको छ अब कहिले काहीँ के लाग्नु सक्छ भने नि जस्तो हरेक माग लिएर चाहिँ काठमाडौँ नआउने माइती घरमा चाहिँ अहिले पनि थरी थरीका माग लिएर बस्ने मान्छेहरू हुनुहुन्छ होइन सङ्घीय सरकारलाई घर गचाउनको लागि सिंहदरबारसम्म आउनु पर्ने बाध्यता छ त्यो काम चाहिँ उहाँहरू सङ्घीय सरकार सङ्घको यो माइती घरमा नआएर तपाईँहरूकै गाउँ गाउँको चाहिँ पालिकाहरूमा गएर धरना दिने अथवा माग राख्ने वातावरण चाहिँ किन बन्न नसकेको होला भन्ने धेरैलाई लाग्छ क्या किन होला
3: होइन अब हामी अलिकति अब हिजो लामो समय केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त भएकाहरू काठमाडौँमा नि बढी आश गर्छौँ होइन त्यहाँ भयो भने चाहिँ हामी चाहिँ तपाईँको पुरा हुन्थ्यो भन्ने चाहिँ सबैको अपेक्षा पनि हुन्छ र उहाँहरूले जति पनि मागहरू राख्नु भएको छ कतिपय हेर्दाखेरि कतिपय मागहरू चाहिँ केन्द्र सरकारले नै पुरा गर्नुपर्ने देखिन्छ होइन जस्तो कतिपय सन्दर्भमा हामीले तपाईँ जस्तो अस्ति अपाङ्गहरूले दृष्टिबिनहरूको एउटा माइती घरमा एउटा चाहिँ तपाईँको विरोध कार्यक्रम थियो तुरन्तै हामीले मन्त्रालयसँग महिला मन्त्रालयसँग चाहिँ समन्वय पनि गर्यो मन्त्रालयले त्यो नेतृत्व पनि लियो र त्यसमा हामी प्रतिनिधि हामी पनि गयौँ र तत्काल उहाँहरूलाई वार्तामा बोलाएर तुरन्तै फर्काउने काम गऱ्यौँ होइन तुरन्तै फर्काउने काम के गर्यौँ भन्दाखेरि स्थानीय सरकारले गर्नुपर्ने उहाँहरूको मागमध्ये स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने कुरो के छ त भनेपछि त्यो त्यो फाइन्ड आउट गरियो र त्यो चाहिँ उहाँहरूको समझदारीमा राख्यो र तुरन्त हामीले फेरि गाउँपालिका नगरपालिकालाई पत्रचार गऱ्यौँ होइन भनेपछि के छ भने यस्तो कामहरू पनि हामीले गरिरहेका हुन्छौँ कतिपय कुराहरू चाहिँ अब सामूहिक तपाईँको चाहिँ के अरे अब हरेक पालिकामा गएर त्यो विरोध गर्नु माग राख्नुभन्दा बरु केन्द्रमै गएर माग राख्यो बरु त्यहाँबाट सबै ठाउँ सर्कुलर हुन्छ एकैचोटि सुनवाई हुन्छ भन्ने पनि त्यो मानसिकता पनि हाम्रो चाहिँ छ
2: त्यसले किनभने
3: अहिले अहिले हामी स्थानीय सरकारको अपेक्षा केन्द्रसँग छ त नागरिकको त हुने नै भयो कि होइन किनभने स्रोत साधन पनि यहीँ छ उसले स्रोत साधन नदिकन उसले पनि हामी स्थानीयले पनि केही स्थानीय तहले पनि केही गर्न सक्दैन त्यसले गर्दा स्रोत साधन जोसँग छ किन किन मान्छे चाहिँ आउँछन् पछि लाग्छन् होइन भन्ने नि कि त आशको कारणले कि त्रासको कारणले हो कि होइन अब आश र त्रास दुवै के छ भन्दा सङ्घ सरकार चाहिँ छ उसले केही गर्दैला भन्ने आश चाहिँ तपाईँको सङ्घ सरकारसँग भएको कारणले गर्दाखेरि अब स्वाभाविक रूपमा माइतमा सबैको ध्यान आकर्षण हुन्छ नि त्यहाँ भएपछि राष्ट्रिय मिडियाहरूको पनि ध्यान आकर्षण भयो होइन सबै नागरिक समाजहरू सबै सरकारी संयन्त्रहरूको ध्यान आकर्षण हुन्छ त्यसले गर्दाखेरि पनि यो चाहिँ देखिएको
2: हो। हजुर राजेन्द्र प्रसाद ट्याकुरेलजी, अब अर्को एउटा सुधार्नुपर्ने कुरा चाहिँ यो पालिकाहरूमा यो बेरुजु बढ्ने समस्या अहिले पनि छ, योजना अधुरा रहने समस्या छ। अब यो समस्या अर्को पटक दोहोरियो

स्थानीय तहमा है तपाईँको त्यो अहिले घट्दै घट्दै गरेर अहिले गएको तपाईँको 63 प्रतिवेदन हेर्दाखेरि 1.72 होइन 1.2% कममा आएको छ भने अहिले के छ भन्दाखेरि लगभग हामी समग्र प्रदेशको बराबरीमा पुग्न लागिसकेका छौँ। तपाईँको अहिले प्रदेशको लगभग 1.5 लगभग छ होइन, त्यसै गरी तपाईँको चाहिँ 1.4 छ, सङ्घको 1.5 आधारमा छ, हाम्रो 1.7 छ होइन, भनेपछि तपाईँको लगभग उस्तैमा पुगेका छौँ। यही हिसाबले सुधार हुँदा अर्को वर्ष भेट्छौँ, समग्र प्रदेशलाई भेट्छौँ। तर भएको के भन्दाखेरि अर्को तपाईँले हामीले अलिक जोड गरेर भन्नुपर्ने कुरो चाहिँ के छ भन्दा त्यो बेरोजगार अङ्क कायम भइसकेको छ नि, त्यसलाई चाहिँ फर्चुर गर्न सकिएन कि। बेरोजगार उठ्ने क्रम चाहिँ घट्यो तर उठिसकेको बेरोजगार फर्चुर गर्न सकेन। अहिले तपाईँ स्थान तहमा लगभग कति 219 अर्ब 2 खर्ब 19 अर्ब बेरोजगार छ, ल चाहिँ समग्रमा 8 खर्ब जति बेरोजगार हो होइन, त्यसमध्ये स्थानीयको 220 अर्ब हो होइन, 219 अर्ब हो। हो त्यो बेरोजगार चाहिँ फर्चुर गर्न सकिएको छैन। हो मैले यही मौकामा तपाईँलाई म एक मिनटमा अलिकति सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु। हामी यो सबैलाई भनिराखेका छौँ, उहाँहरूले त्यो मलेपा प्रतिवेदनले के भनेको छ भने 2-3 कानुनी प्रबन्ध गर भनेको छ। पहिलो आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व आफ्नो बनाऊ होइन, सबै स्थानीय तहले आफ्नो बनाऊ, त्यसै बेरोजगार फर्चुट कार्यविधि बनाऊ र लेखा समितिको कार्यविधि बनाऊ, यो 3 कानुनी प्रबन्ध गर पहिला होइन, त्यसपछि गएर लेखा समिति तिमीले बनाएकै भने भएको छैन, त्यो पुनर्गठन गर भनेको छ, त्यो भएन भनेको लागि होइन। जस्तो के छ भने कार्यपालिकाको सदस्यहरू चाहिँ लेखा समितिमा बसेको छ भने उसले गरेको काम चाहिँ म मान्दिनँ भनेको छ उसले, हुन पनि के भन्दाखेरि त्यो सभाकै सदस्यहरू राखेर लेखा समिति पुनर्गठन गर भनेर भनेको छ। र अर्को काम के भनेको छ भने जस्तो मैले दिएको प्रतिवेदन, महालेखा परीक्षकले दिएको प्रतिवेदन सभामा पेश गर्नुपर्छ होइन, सभाको बैठकमा पेश गर्नुपर्छ, त्यो हामीले अधिकांशले गरेका रहन्छौँ। सभामा पेश गर, त्यसपछि गएर दफावार छलफल चाहिँ कहाँ गर्ने हो भन्दा लेखा समितिमा गर्ने होइन, लेखा समितिको बैठक बसेर दफावार बेरोजगारका दफा दफा छलफल गर र तिमीले चाहिँ सभाबाटै त्यो फर्चुट गर्ने हो। मलाई फर्चुट गर्न अनुरोध गर्ने होइन, कतिपयले हामीले के गर्दा रहेछौँ नजानेर भने महालेखा परीक्षकलाई सम्बोधन गरेर हामीले चाहिँ बेरोजगार फर्चुट गर्नको लागि अनुरोध गर्दा रहेछौँ, त्यो चाहिँ होइन। बेरोजगार फर्चुट गर्ने अल्टिमेट अधिकार त्यहाँको सभालाई हो, त्यो संसदलाई हो। संसदले त के गर्दा बेरोजगार फर्चुट प्रतिवेदन लेखा समिति तयार गर, सभामा लगेर पेश गर, सभाले फर्चुट गर, त्यो फर्चुट गरेको व्यवहार चाहिँ मलाई के गर्दा भन्दाखेरि महालेखा परीक्षकले जुन न्याम सिस्टम छ, न्याम सिस्टम मार्फत चाहिँ सम्परीक्षणको लागि अनुरोध गर र त्यो अनुरोध गरिसकेपछि अब उसले हेर्छ र यदि तपाईँको सभाले गरेको निर्णय यदि ठिक छ उसलाई लाग्यो भने उसले सम्परीक्षण गरिदिन्छ र बेरोजगार घट्छ। हो यति प्रोसेस चाहिँ हामीले पुर्याउनु नसकेको कारणले गर्दाखेरि महालेखा परीक्षकले पनि को कार्यालयले पनि बेरोजगार सम्परीक्षण गरिदिएको अवस्था छैन। फेरि उहाँहरूको फेरि स्थानीयको गुनासो फेरि अर्को के छ भन्दाखेरि म यो पनि यो मौकामा भनिहालौँ, यो भन्न चाहिँ उहाँहरूले भन्नुहुन्छ, फेरि हामीले गरेर सबै प्रक्रिया पुऱ्याएर पठाउँदा पनि उहाँहरूले त्यसलाई हेर्नुहुन्न, त्यसलाई प्राथमिकतामा राख्नुहुन्न। यो विभिन्न खालका चाहिँ तपाईँको चाहिँ समस्याहरू छन्, यो सबै कति उयो भन्न मिल्छ कति उयो भन्न मिल्दैन भन्ने उहाँहरूको गुनासोहरू छन्। त्यो गुनासो पनि हामीले अस्ति मात्रै तपाईँको चाहिँ 2 हप्ता अगाडि महालेखा परीक्षकलाई नै हामी अध्यक्षको नेतृत्वमा गएर पदाधिकारी सहितको नेतृत्व गरेर यो पनि गुनासो छ भनेर हामीले भनेका छौँ। र उहाँले के कमिटमेन्ट गर्नु भएको छ भने त्यो चाहिँ शून्य बनाउने भनेको के भन्दाखेरि उहाँहरूले जब चाहिँ तपाईँको पठाउनुहुन्छ भने हामीले एउटा समय निर्धारण गर्छौँ, त्यो समयभित्र कि त हामीले त्यसलाई सम्प्रेषण गरेर पत्र पठाइदिन्छौँ यदि बेरोजगार घट्यो भनेर हामी भनिदिन्छौँ, यदि प्रक्रिया पुगेर रहन्छ अझै पनि हामीलाई शङ्का लाग्यो भने तपाईँहरू फेरि पुनरागमन गर्नुहोस् भनेर हामी पठाइदिन्छौँ। हामी पेन्डिङमा एउटा पनि फाइल राख्दैनौँ, हामी शून्य बनाउँछौँ त्यो फाइलहरू चाहिँ शून्य बनाउँछौँ भनेर उहाँले कमिटमेन्ट गर्नुभएको छ र त्यो सुरुवात भइसकेको छ, हामीले यहाँभन्दा अगाडि गरेका छौँ भनेर उहाँले भन्नुभएको छ। हामीले त्यो महालेखा परीक्षकको कार्यालयलाई महालेखा परीक्षकलाई हामीले निरन्तर रूपमा यो विषयमा घसघचाउने काम पनि गरिरहेका छौँ, सहजीकरण गर्ने काम पनि गरिरहेका छौँ। अघि भनेका नमुना कानुन, मैले 3 नमुना कानुन के अरे कानुन भने त्यो कानुन नमुना कानुन बनाएर हामीले चाहिँ मन्त्रालय मार्फत पनि सहजीकरण गरेर महासङ्घ मार्फतै हामी त्यसलाई पठाएको पनि छौँ र हामीले अहिले फेरि तपाईँहरूलाई यहाँहरूलाई म यही सन्देश मार्फत अनुरोध गर्न चाहन्छौँ। महासङ्घले यो वर्ष बेरोजगार फर्चुटको वर्ष भनेर हामीले स्थानीय सरकारहरूलाई त्यो अभियान चलाउन भनेर हामीले भनेका छौँ र महासङ्घले पनि 2 काम गर्ने भनेका छौँ। यो वर्ष अस्तिबाट सुरु भइसक्यो 1 गतेबाट, यो वर्षलाई चाहिँ हामीले एउटा चाहिँ असल अभ्यास प्रचार प्रसारको वर्ष, हामी गाउँपालिका स्थानीय सरकारले गरेका बेस्ट प्र्याक्टिसहरू अधिक चाहिँ अत्यधिक रूपमा हामी त्यसलाई प्रचार गर्छौँ भनेर हामीले भनेका छौँ होइन। अर्को काम भनेको चाहिँ बेरोजगार फर्चुटको वर्ष,
अहिले तपाईँ जाँदै गर्दाखेरि तपाईँको बेरोजगार कति अहिलेसम्म उठेको छ, कति घटाउन सक्नुहुन्छ, एउटा टार्गेट फिक्स गर्नुहोस्। केही गर्न सक्नु भएन भने 79 आउँदाखेरि तपाईँ कति थियो त्यो गाउँपालिकामा बेरोजगार, अब तपाईँ कम्तीमा पनि त्यतिमा झारेर चाहिँ जानुपर्छ तपाईँले भनेर हामीले त्यो कमिटमेन्ट गर्नुहोस् तपाईँहरूको सभा मार्फत भनेर हामीले सभा सञ्चालन गर्नुभन्दा पहिला हामीले लिखित रूपमा उहाँहरूलाई सुझावहरू पनि दिएका छौँ। र यो बेरोजगार फर्जोडमा हामीले चाहिँ उहाँहरूलाई सहजीकरण गर्ने काम, यता महालेखासँग समन्वय गर्ने काम

0: हामीले यो वर्ष चाहिँ प्रमुख प्राथमिकतामा रहेको छ, यो यसको प्रभाव अर्को वर्ष देख्छौ।
1: अब हामी अन्त्यमा आइपुगेका छौँ राजेन्द्र प्रसाद प्याकुरेलजी, अब दुईटा कुरा मात्रै छ। एउटा, स्थानीय सरकारले डिजिटल सेवा र सुशासनमा पुर्याउनु पर्ने काम, अझै पनि जोड्नु पर्ने काम, र अन्त्यमा चाहिँ यो संघीय सरकारलाई तपाईँले भन्नुपर्ने कुरा। सबैभन्दा पहिले चाहिँ अब यो स्थानीय सरकारबाट हुने सेवालाई डिजिटल र सुशासनमा कायम राख्ने गरी चाहिँ गाउँपालिका अथवा सबै पालिकाहरूले गर्नुपर्ने सुधार चाहिँ के देख्नु भएको छ, तपाईँको आग्रह के छ?
0: अब यो हामी अब आइटीबीएस अब डिजिटल उसमा सेवामा जानुपर्छ भन्ने कुरो स्थानीय सरकारले सुरुदेखि नै उहाँहरूले प्रयत्न गरिराख्नु भएको छ। केही सिस्टमहरू संघ सरकारको सिस्टम अनिवार्य रूपमा हामीले लागू गर्नुपर्ने हुन्छ, जस्तै तपाईँको चाहिँ लेखा प्रणाली स्थानीयले आफ्नो प्रणाली बनाउन सक्दैन, बनाउनु मिल्दैन, त्यो संविधानले पनि त्यो संघले बनाएको प्रणाली मान्नुपर्छ भनेको छ। सुरुबाट नै सूत्र प्रणाली चाहिँ लागू भएको छ महालेखा नियन्त्रणको कार्यालयबाट। त्यो वास्तवमा त्यो सूत्र प्रणालीले असाध्यै धेरै हाम्रो आर्थिक व्यवस्थापनको पाटो, वित्तीय व्यवस्थापनको पाटोमा असाध्यै राम्रो काम गरेको छ। भलै यो गएको चाहिँ तपाईँ जहिले पनि आर्थिक वर्षको अन्तमा सूत्र अलिक स्लो हुने त्यसले गर्दाखेरि उहाँले चाहिँ चेक काट्न नपाउने कारण, खर्च गर्न नपाएको कारणले धेरै पैसाहरू अहिले पनि तपाईँको पेन्डिङमा छ, तपाईँको चाहिँ खर्च गर्न सकेको अवस्थाहरू छैन, पैसा फ्रिज भएको छ होइन। त्यो अन्तिममा क्षमता बढाउनु पर्छ भन्ने कुरो अस्ति भर्खरै हामीले पनि लिखित रूपमा पनि भनेका छौँ। त्यो सँगै अब सूत्र सँगसँगै जसको जिन्सी व्यवस्थापनको पाटो, खरिदको पाटो, त्यसै गरी तपाईँको राजस्वको पाटो होइन, यी पाटोहरू चाहिँ सूत्रमा आबद्ध गर्दै गएको छ, जसले गर्दाखेरि के छ भने अब तपाईँको राजस्व तिर्ने विषयहरू पनि अब डिजिटल्ली अब धेरै पालिकाहरूले सुरु गर्नु भएको छ। आफ्नो मोबाइलबाट नै तपाईँको चाहिँ राजस्व तिर्ने, लाइन लाग्न जान नपर्ने, वडामा जान नपर्ने, त्यो खालको सुविधाहरू सुरु गर्नु भएको छ। र कतिपय कुराहरू चाहिँ के छ भन्दा पनि स्वतस्फूर्त रूपमा आफैले त्यस्ता केही सिस्टमहरू बनाएर सेवा प्रवाह चाहिँ डिजिटलाइज गर्नको लागि उहाँहरूले प्रयास गर्नु भएको छ, तर त्यसको सस्टेनेबिलिटी हेऱ्यो भने चाहिँ अलिक शङ्का छ होइन। जस्तो प्राइभेट सेक्टरबाट चाहिँ तपाईँको त्यो सिस्टमहरू खरिद गर्यो, तर त्यसको चाहिँ भोलि दिगोपनाको त्यसले अर्को सिस्टमलाई चाहिँ नचिन्ने, डाटाहरू लिङ्क नहुने गर्दाखेरि कतिपय कुराहरू चाहिँ सङ्घबाटै त्यो खालको चाहिँ अलिक मेगा प्रोजेक्टको रूपमा चाहिँ त्यो डेटाहरू चाहिँ तपाईँको एकअर्कासँग लिङ्क हुने त्यो ढङ्गले चाहिँ गराउन सक्यो भने राम्रो हुन्छ। जस्तो शिक्षा स्वास्थ्यको चाहिँ शिक्षा स्वास्थ्यको आफ्नै सिस्टमहरू छन् होइन। अब अहिले मलाई लाग्छ अब सङ्घीय सरकारको पनि पहिलो प्राथमिकता सुशासन र त्यो पनि डिजिटल सेवाको कुराहरू चाहिँ छ। प्रधानमन्त्रीकै मातहतमा चाहिँ त्यो यो सबै सिस्टमहरू चाहिँ एकीकृत गर्ने भन्ने कुराहरू भइरहेछ। त्यसले गर्दाखेरि कतिपय कुराहरू उहाँहरू स्थानीय सरकारले पार्टिकुलर गाउँपालिका नगरपालिकाले चाहेर मात्रै पनि चाहिँ तपाईँको डिजिटलमा पूर्ण रूपमा आफूलाई अभ्यस्त गराउन सक्ने अवस्थाहरू छैन। सँगसँग विशेष गरी सँगसँगै निर्भर हुनुपर्ने अवस्थाहरू छन्, उहाँहरूको त्यो प्राथमिकतामा छ।
1: अब अन्त्यमा चाहिँ अब यसपालि कतिपय ठाउँका पालिकाहरूको रिक्त चुनाव पनि नहुने भन्ने सरकारले भनिसकेको छ, र यो गाउँपालिका नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफारको गृहपालिका कार्य पनि चलिरहेछ, अर्को वैशाखमा चुनाव पनि हुन्छ होइन, अब पालिकाहरूको चुनाव हुन्छ। अब यो सबै समग्रमा र गाउँपालिका र नगरपालिकाहरूका जे जे जस्ता समस्या, अरू खालका सेवा सुविधा र यो स्रोत साधनको अभावका कुराहरू अघि नै हामीले कुरा गर्यौँ, यो सबै कुरालाई मिलाएर अब संघीय सरकारले चाहिँ के कुरा गरिदियो भने यो स्थानीय स्तरमा स्थानीय सरकारलाई काम गर्न सहज हुन्छ होला?
0: अब हामी महासंघको कुरा गर्नुहुन्छ, को तर्फबाट कुरा गर्दाखेरि चाहिँ जुनसुकै जे जे काम गरे पनि चुनावलाई डिस्टर्ब हुनु हुँदैन, चुनाव चाहिँ यता वा उता लान मिल्दैन, यो चाहिँ तपाईँको सेड्युलमा चुनाव हुनुपर्छ, निर्वाचन सम्पन्न हुनुपर्छ, वैशाखमा निर्वाचनको हुने कार्यतालिका हो, त्यो कार्यतालिकालाई तलमाथि गर्न मिल्दैन, त्यो तालिकाले तलमाथि नहुने प्रभावित नगर्ने गरी चाहिँ गर्न सक्ने सुधारका कामहरू गर्न सकिन्छ भनेर हामीले भनेका छौँ। पहिलो कुरो के संख्या सीमाना हेरफेरको विषयहरू छ, त्यो वडा चाहिँ मन्त्रालयमा संघीय मामिला मन्त्रालय अहिलेको नाम पनि लामो भएको छ, त्यो मन्त्रालयमा लगभग 95 एउटा निवेदनहरू आएको छ, कतिको वडाका चाहिँ सिमाना नमिलेको कुराहरू, कतिको वडाको संख्या नमिलेका कुराहरू होइन, संख्या सिमाना यी कुराहरू नमिलेका कुराहरूको निवेदनहरू आएका छन्। त्यो निवेदनहरूलाई छिटो टुङ्ग्यौं भनेर हामीले धेरै चाहिँ 2-3 वर्ष अगाडिदेखि चाहिँ त्यसको बहस भैरवी गर्दै पनि आयौं। अब अहिले एउटा मापदण्ड पनि जारी भएको छ, अब मापदण्डमा धेरै ठूलो धेरै कुराहरू परिवर्तन छैन, स्थानीय सरकार सञ्चालन ऐनमा जे छ त्यही कुरो मापदण्डमा ल्याइएको छ, खासै तपाईँको एउटा सिफारिस गर्ने एउटा कार्यदल थपेको मात्रै छ। र अर्को कुरो चाहिँ अब के छ चुनौती भने स्थानीय सरकार सञ्चालन ऐनको दफा 3 यसरी संख्या सीमाना हेरफेर गर्ने चाहिँ गर्ने काम हो भने चाहिँ निर्वाचन हुनुभन्दा 1 वर्ष अगावै सक्नु भनेर भनेको छ। त्यो अब एक वर्षबाट भित्र गइसक्यौँ होइन, अब अहिले कि त स्थानीय सरकार सञ्चालन ऐन तत्काल संशोधन गरेर तपाईँहरूको बरु 6 महिनाभित्रमा गरे हुन्छ, निर्वाचन आयोगले म 6 महिनाभित्र समय भए मलाई हुन्छ भन्छ भने उसँग परामर्श गरेर त्यो ऐन संशोधन गर्ने, संशोधन गर्दाखेरि छ महिनाको अवधि राख्ने एक वर्षको सट्टा, त्यो बिचमा केही काम गर्नुहरू, यो यो अघि भनेका निवेदनहरूलाई चाहिँ हामीले टुङ्ग्याउन सक्थ्यौँ होला। तर अब अहिले अलिकति के छ भन्दाखेरि, अलिकति हल्ला चाहिँ के चलेको छ भन्दाखेरि, सङ्घ सरकारले चाहिँ अब यो स्थानीय तहको सङ्ख्या एकदम घटाउँदैछ होइन, यो मर्ज गर्दैछ होइन, यो काम चाहिँ यही चुनावभन्दा अगाडि गर्दैछ भन्ने कुरा चाहिँ अस्तिको त्यो मापदण्ड जारी भएपछि अलिकति बढी हल्ला भएको छ। अब त्यो गर्नको लागि चाहिँ भ्याइँदैन भन्ने लाग्छ। हो, सङ्ख्याको अलिक केही मर्जहरू गर्नुपर्ने छ, जस्तै तपाईँ के छ भने तपाईँको केही अलिक ठुला नगरपालिकाहरू बनाएर त वरिपरिका नगरपालिका गाउँपालिकालाई मर्ज गरेर अलिक मेगा सिटीहरू बनाएर होइन तपाईँको चाहिँ यसरी पुनर्संयोजन गर्न 10 वर्ष भयो, 10 वर्षको अभ्यासले पनि गर्न सकिन्थ्यो होला, केही सङ्ख्या घटाउनु पनि पर्ने छ। वास्तवमा हिजो यो यो अहिले जुन स्थानीय तल जति पनि अधिकारहरू संविधान दिएको छ त्यो कार्यान्वयन गर्नलाई यो इकाइ धेरै हो होइन, धेरै हो, यो 500 भन्दा कममा ल्याउन चाहिँ कममा ल्याउने हो भने अझ प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ, त्यो महासङ्घको धारणा पनि छ त्यसमा, तर त्यसको लागि समय छैन, त्यसको लागि छुट्टै आयोग बन्नुपर्ने हुन्छ, पर्याप्त छलफल परामर्श गर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि यो अबको चुनावलाई चाहिँ चुनावलाई टार्गेट गरेर त्यो काम सुरु गरेर चाहिँ त्यो पार लाग्दैन भन्ने लाग्छ। जे तपाईँको चाहिँ अलिअलि मिलाउनु पर्ने विषय जुन मन्त्रालयमा आइसकेका निवेदनहरू छन् त्यसलाई चाहिँ बरू छिटो टुङ्ग्याइदिएर ऐन संशोधन गरेर 6 महिनाभित्र गर्न सक्ने भन्ने कुराहरू पहिला त्यो ऐन संशोधन गर्नु पर्यो, त्यसपछि त्यो विषय टुङ्ग्याउनु पर्यो, त्यो चाहिँ टुङ्ग्याएर अब चुनावको तयारी गर्नुपर्छ, त्यो अब पुनर्संरचना कुरो चाहिँ अहिले भ्याइँदैन।
1: हुन्छ, तपाईँको यो महत्वपूर्ण भनाई, जानकारी, सुझाव र टिप्पणीको लागि गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशकज्यू, यो समयको लागि धेरै धेरै धन्यवाद।
0: हस्, यो यो लोकप्रिय रेडियो मार्फत स्थानीय सरकारका कुराहरू, संघ प्रदेश र स्थानीयको समन्वयका कुराहरूमा जुन आफ्ना धारणाहरू महासंघको तर्फको तर्फबाट जुन धारणा राख्ने अवसर दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। आजको कार्यक्रममा हामीले कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिराको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: नमस्कार, बिहान नौ बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। नेकपा एमाले र नेकपा बीच पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँडमा सहमति। पाँच प्रदेशमा नेतृत्व बाँडफाँड गरेका एमाले र नेकपाले मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। अनसनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित। पर्सा, काठमाडौँ र दाङमा आग लागि लाखौंको क्षति। ओखलढुङ्गामा 3 वर्षमा 523 जोडीको वैवाहिक सम्बन्ध अन्त्य। शिक्षा मन्त्रीको राजीनामा पछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
1: विषादयुक्त खाना त्यागौ, रैठाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैठाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैठाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथारे बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राख्दे है त्यही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारमा सहकार्य गर्न लिखित सहमति भएको छ। शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मध्य र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कंग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कंग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन, समृद्धि र पारदर्शी विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जयसीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनशन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्ति सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक केन्द्र जर्तिराशि अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्रचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकाले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाको विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 85 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोडिएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 2082-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमन क्रममा 537 व्यवसायिक फर्मलाई कार्यवाहीसहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 रूपियाँ जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाको पाइएको थियो। अनुगमन क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाइएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ, जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्चर भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अन्तर्गतको हेलो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण सवारी साधन सञ्चालनमा अवरोध भएको बिहान 6:30 बजेको जानकारी अनुसार मेची राजमार्गको झापादेखि ताप्लेजुङ, बीपी राजमार्गको खुरकोट नेपालथोक कटुञ्जेदेखि कान्तिलोक पथको एटौडा, ठिङ्गन बागमती ललितपुर अरणीको राजमार्गको तातोपानी जाने बाटो र कोदारीमा सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तैमध्ये पहाड़ी राजमार्ग अन्तर्गत भोजपुरको बोखिम खोटाङको शाखा क्षेत्रमा पनि सड़क एकतर्फी भएको प्रहरीले जनाएको छ। पर्सा, काठमाडौँ र दाङमा भएका आगलागीका घटनामा लाखौं क्षति भएको छ। पर्साको वीरगंज महानगरपालिका 6 स्थित एक कपड़ा पसलमा आगलागी हुँदा 12 लाख रूपियाँ बराबरको क्षति भएको छ। बाराको परमाणीपुर गाउँपालिका 4 घर भएका राजकुमार शाहले सञ्चालन गर्दै आएको दुर्गा रेडीमेड सप्लायर्समा गए राति 9:30 बजे बिजुलीको तार सर्ट भई आगलागी भएको थियो। आगोले पसलभित्र रहेका लत्ता कपड़ा जलेको प्रहरीले जनाएको छ। आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो। काठमाडौँको काठमाडौँ महानगरपालिका 16 स्थित राधाकृष्ण मन्दिर नजिक कपड़ा सिलाई सेन्टरमा गए राति आग लागि हुँदा 3,50,000 रूपियाँ बराबरको क्षति भएको छ। जागृत खनालको घरको भुइँतलामा सञ्चालित कपड़ा सिलाई सेन्टरमा गए राति 12:15 बजे आगलागी भएको थियो। आगलागीको कारण खुलेको छैन, यद्यपि बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी वृत्त बालाजुले जनाएको छ। यसै गरी दाङको राप्ती गाउँपालिका 1 पुरानो भालुवाङ बजार स्थित रमेश कुमार गुप्ताको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ। गए राति करिब 9 बजेतिर घरको मिटर बक्समा तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेका लत्ता कपड़ा, फ्रिज तथा अन्य घरायसी सामग्रीहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। ओखलढुङ्गा जिल्लामा वैवाहिक सम्बन्ध टिकाउन चुनौती बढ़दै गएको देखिएको छ। पछिल्ला 3 आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा निरन्तर वृद्धि भइरहेको संकेत गरेको छ। जिल्ला अदालत ओखलडुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080/81 2082/83 523 जोडीले सम्बन्ध विच्छेद गरेका छन्। अदालतमा दर्ता हुने देवानी मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दाले उल्लेख्य हिस्सा ओगर्दै जान थालेको छ। जिल्ला अदालतका सूचना अधिकारी केशव घिमिरेका अनुसार आर्थिक वर्ष 2082/83 दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी 460 मुद्दा मध्ये 141 सम्बन्ध विच्छेदका थिए। तीमध्ये 102 मुद्दा फर्सेट भएका छन् भने 39 मुद्दा अझै विचाराधीन छन्। यसअघि आर्थिक वर्ष 2081/82 186 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा 146 फर्सेट भएका थिए। आर्थिक वर्ष 2080/81 भने 296 जोडी सम्बन्ध विच्छेदका लागि अदालत पुगेकामा 275 जोडीको सम्बन्ध विच्छेद टुङ्गिएको थियो। अदालत स्रोतका अनुसार वैदेशिक रोजगारीका कारण लामो समयको दूरी, श्रीमान श्रीमती बीच बढ्दो असमझदारी, आर्थिक दबाव, बदलिँदो सामाजिक सोच तथा पारिवारिक सम्बन्धमा आएको परिवर्तन सम्बन्ध विच्छेद बन्नुका प्रमुख कारणका रूपमा देखिएका छन्। ओखलढुङ्गा जिल्लामा एक वर्षको अवधिमा 4,000 बढ़ीले नयाँ नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष 2082/83 4,524 नेपाली नागरिकता प्राप्त गरेका हुन्। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोही अवधिमा 3,237 नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन्। यस्तै 5 वैवाहिक अंगीकृत नागरिकता तथा 6 कर्मचारी परिवारको नाताले नेपाली नागरिकता लिएका छन्। यसै अवधिमा जिल्लामा 11 गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ भने 11 नेपाली नागरिकता परित्याग गरेका छन्। कार्यालयले 103 नाबालकलाई नाबालक परिचय पत्र वितरण गरेको छ भने 757 जनाको पुरानो नागरिकताको विवरण डिजिटल प्रणालीमा प्रविष्ट गरेको छ भने नागरिक एप मार्फत 7,856 जनाको नागरिकता विवरण अध्यावधि गरिएको छ। राहदानी सेवातर्फ गत आर्थिक वर्षमा 1,752 जनाले विद्युतीय राहदानी ई पासपोर्टका लागि इनरोलमेन्ट गराएका थिए। सोही अवधिमा 1,904 जनाले राहदानी प्राप्त गरेको कार्यालयले जनाएको छ। राष्ट्रिय परिचय पत्र तर्फ 8,141 जनाले विवरण दर्ता गराएका छन् भने 1,687 जनाले परिचय पत्र प्राप्त गरेका छन्। सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा 96,09,529 रूपियाँ राजस्व संकलन गरेको छ। साथै विपदबाट प्रभावित नागरिकलाई करिब 7,00,000 बराबरको राहत वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले नागरिकता राहदानी राष्ट्रिय परिचय पत्र लगायतका प्रशासनिक सेवालाई प्रविधि मैत्री छिटो छरित र सेवाग्राही मैत्री बनाउँदै सेवा प्रभावलाई थप प्रभावकारी बनाइने जनाएको छ। काठमाडौँको सुन्दरी जलबाट 30 किलो गाँजासहित सिन्धुपाल्चोकका दुई पुरूष पक्राउ परेका छन्। गैराती 1:08:43 नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गाँजा बरामद गरिएको प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 3 हैबुङ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका 2 आलापोट बस्ने 26 वर्षीय अवतार सिंह तामाङ र सुन्दरीचल बस्ने 54 वर्षीय अम्बक तामाङले पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। यसअघि पर्सा र मोरङबाट पनि गाँजा बरामद गरिएको थियो। समाचारको क्रममा मौसम समाचार। आज बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका 1-2 ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान छ। भोलि कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाका अनुसार भोलिसम्म केही ठाउँमा मात्र ठूलो वर्षाको सम्भावना रहे पनि धेरै जस्तो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम छ। बिस्तारै ठूलो पानी पर्ने क्रम पनि घट्दै गएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि 5 हप्तादेखि चलिरहेको ककरोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जित भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीहरूले शिक्षा मन्त्रीको राजीनामा पछि नाचगान नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित टिप्केले हामी सफल भयौं भन्दै यो युवाहरूको ऐतिहासिक जित भएको बताउनु भएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोल जनता पार्टी कुनै औपचारिक राजनीतिक दल नभई कृत्रिम बुद्धिमत्ता एआईबाट तयार गरिएको कक्रोच प्रतीक मार्फत शुरू गरिएको कक्रोच जनता पार्टी कुनै औपचारिक राजनीतिक दल नभई कृत्रिम बुद्धिमत्ता एआईबाट तयार गरिएको कक्रोच प्रतीक मार्फत शुरू गरिएको व्यङ्गात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षा प्रश्न पत्र चुहाट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त बनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिनु, द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दबाव थप बढ़ेको थियो। र समाचारको अन्त्यमा खेल समाचार। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजित पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लीग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेकपा एमाले र नेकपा बीच 5 प्रदेशको नेतृत्वमा बाँडफाँडमा सहमति। 5 प्रदेशमा नेतृत्व बाँडफाँड गरेका एमाले र नेकपाले मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित। पर्सा, काठमाडौँ र दाङमा आगलागी, लाखौंको क्षति। ओखलढुङ्गामा 3 वर्षमा 523 जोडीको वैवाहिक सम्बन्ध अन्त्य। शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वले समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892, र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402533 र 98540 2439। विराज सप्लायर्स।

0: पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 50 लाख हिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: दिएर आइहाल त।
1: हजुर, रमेश साहब मिट्स अफ एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिट्स अफ एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: Thank you.

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईसँगै रहेर सहयात्रा गर्छौं। आज आइतबारको विषय हामीले 1 नम्बरदेखि 6 नम्बरसम्म गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले गीतको मूल गायक र गायिकाको नाम चिन्नुपर्ने हुन्छ। जो साथीले चिन्नुहुन्छ उहाँ साथीले साथी संगीलाई सम्झन पाउनुहुन्छ र चिन्न नसक्ने साथी कार्यक्रमबाट बाहिरिनु पर्ने हुन्छ। तपाईँले 0848 40 00 26 सहभागिता जनाउनुहोला। तपाईँ यो समय उगाली उडाली रेगमेस गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा बेचारा माइला मान्छुनी लोकगीतहरू भने बज्छ, तर तपाईँले जुन ट्र्याक चिन्नुहुन्छ अथवा चिन्नु भए तापनि नचिन्नु भए तापनि सोही गीत नै कार्यक्रममा बज्नेछ। रमाइला मिठा गीतको ट्र्याक बज्छ। आजको बसैमा पुग्यो भने तपाईँ फलसाफर सहभागिता जनाउँदै कार्यक्रममा आउन सक्नुहुन्छ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाकोस एफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता हायु फटाफट फोन डायल गर्दै कार्यक्रममा आउन सक्नुहुन्छ भन्दै यति बेला पनि हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ। एकदमै मिठो रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा राखे हामीले कुनै छन् रमाइलो गीत लाउँथ्यौँ तर देवी घरदै अनि साथीहरूको आवाज भएको त्यो कुलेन्द्र विकको आवाजमा रहेको एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठो रमाइलो गीतहरू बज्छौँ। यति बेला चाहिँ सम्पर्कमा हामी साथीलाई नै लिन्छौँ। साथी हुनुहुन्छ, भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुरा गर्न सकेनौँ। जो साथी हुनुहुन्छ फेरि पनि तपाईँ आउन सक्नुहुन्छ, तपाईँको लागि हाम्रो नम्बर खुल्ला रहेको छ। देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकशैलीको बसाइमा छौँ, यो कार्यक्रम साताको साथै दिन आउँछ तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाइमा चाहिँ हामीले छवटा गीतको ट्र्याक लिएर आएका छौँ। तपाईँले छवटा मध्ये तपाईँलाई मनपर्ने नम्बरको ट्र्याक रोज्न सक्नुहुन्छ। चिन्ने साथीले साथीहरूलाई सम्झन पाउनुहुन्छ, चिन्न नसक्ने साथी कार्यक्रमबाट बाहिरिनु पर्ने हुन्छ। तपाईँ सहभागिता जनाउनु होला। साथसाथै हामीलाई धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। धेरै साथीहरूको कमेन्टहरू पनि प्राप्त भएको छ। पक्कै तपाईँ हामीलाई यात्रा गर्ने क्रममा पनि यात्रा गर्दै गर्दा सुनिराख्नु भएको छ होला कार्यक्रम। साथै घरमा बसेर बिहानको समय खाना बनाउँदै कतिपय साथी खाना खाने क्रममा पनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। तपाईँ यात्रा गर्दा खेतबारी जंगलमा रहँदा होइन हरेक कामहरू गर्दा तपाईँले हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भन्ने आशा लिएका छौँ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ कि जस्तो लाग्दै थियो, ठिकै छ। तपाईँ अब टाढाको यात्रामा आइदियो हुनुहुन्छ भने चाहिँ तपाईँ जाने ठाउँ अब बर्खायामको समय छ, बाढी पहिरो जान सक्छन्। तपाईँको बस्तीमा तपाईँको ठाउँमा घाम लागिरहेको हुन सक्छ तर अन्यत्र ठाउँमा पानी परेर चाहिँ होइन खोलाहरू चाहिँ बाढीहरू पहिरोहरू जाने, खोला चाहिँ एकदमै ठुलो एकासले आउने त्यो सम्भावना हुन्छ। त्यही भएर तपाईँले यात्रा गर्दा सहजता पनि रहनुहोस्। आज विभिन्न ठाउँका राजमार्गहरू पनि बन्द छन् भन्ने समाचारहरू पनि प्राप्त भइरहेका छन्। त्यही भएर तपाईँ यात्रा गर्ने क्रममा बाटोको अवस्था के छ, कस्तो छ, सम्बन्धित निकायहरूसँग बुझेर मात्र तपाईँले यात्रा गर्नुहोला बर्खायामको समयमा चाहिँ भन्न चाहन्छु। साथसाथै तपाईँ साथीहरूसँग भेटघाट हुँदा जमघटमा बस्दाखेरि पनि अब मासतिर चाहिँ अब पहिरोहरू आउने सम्भावना के छ, त्यो बस्तीको अवस्था के छ, अथवा बाटो पहिरोहरू जान्छ कि जाँदैन भन्ने कुराहरूलाई पनि ध्यान दिएर आफ्नो साथीहरूसँग पनि बस्नुहोला पनि भन्न चाहन्छु। साथीसँग रमाइलो कुराकानी गर्दै गर्दाखेरि कहिलेकाहीँ यो बर्खायामको समयमा जमिनहरू गलेका हुन सक्छन्, बन्न सकिँदैन, त्यही भएर ख्याल गर्नुहोस् भन्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो हेलो हेलो, आज अलिकति टेलिफोन सम्पर्कमा समस्या हो कि जस्तो लाग्दैछ। ठिकै छ, यदि समस्या छ भने कार्यक्रममा मिठा गीत बज्छ। यदि समस्या छैन, तपाईँको आवाज हामीले प्रत्यक्ष रूपमा सुन्न सक्छौँ भने तपाईँसँग हामी प्रत्यक्ष बोल्दै तपाईँलाई ट्र्याक चिनाउने गीत संगीत बज्छ। यति बेला फेसबुक लाइभमा दीपिका पूर्व छाने मगर्जी लेख्नुहुन्छ, नमस्कार दिदी, के छ खबर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। कार्यक्रम चाहिँ राम्रो लाग्छ, अब बज्ने गीत सबैको लागि, म चाहिँ काठमाडौँ बाँच है भन्दै हुनुहुन्छ। दिपिकाजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी रूपसना योगीजी पनि लेख्नुहुन्छ, नमस्कार है दिदी, कार्यक्रम सुन्दैछु, सिन्धुलीको ढुङ्ग्रीबासबाट रूपसना योगी हो। अब बस्ने गीत मलाई रूपसना योगी भनेर चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी मेनु लम्बडी बगरजी पनि लेख्नुहुन्छ, शुभ बिहानी, नमस्कार, कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। पाल्पा पालुङ घर भइहाल चाहिँ साउदी अरबबाट अब बस्ने गीत मलाई चिने नचिने सबै सबैको लागि भन्दै हुनुहुन्छ। रामजी घिमिरेजी पनि लेख्नुहुन्छ, नमस्कार, सम्पूर्ण मित्रमा सम्झना छ है भन्दै हुनुहुन्छ। म चाहिँ यता चितवनबाट ल भन्दै हुनुहुन्छ। त्यसै गरी श्रीमती यादव सुनवार किरातजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, खाना खानुभयो त, सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ। म एकदम सन्चै आरामै छु, यहाँलाई पनि सन्चै आरामै होला भन्ने आशा गरे। मैले चाहिँ कार्यक्रम सुनेको जानकारी उराए, साथसाथै मेरो घर चाहिँ रामेचाप देउराले भइहाल्छ काठमाडौँबाट,
कार्यक्रम सुन्दैछु। मेरो घर परिवारमा रहनुभएका मम्मी बाबा लगायत परिवार सबैको लागि अब बच्ने मिठो गीत समर्पण गर्छु भन्नुभएको छ। त्यसै गरी मिलन घायल मोटोजी पनि लेख्नुहुन्छ, नमस्कार है दिदी, म कार्यक्रम सुन्दैछु, अब बच्ने गीत मलाई मिलन घायल मोटो भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गरे, मसी हाल दुहा कतारबाट है भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी लेख्नुहुन्छ कमेन्टमा, बिर्जङ लिम्बुजी, हेलो हजुर, नमस्ते सिपाही, म कार्यक्रम सुन्दैछु पास्तरबाट हो भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा अब भोजनी गीत मार्फत विनोद डेकेन्द्र, आसन लिम्बु, तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबै सबैको लागि अब भोजनी मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने जनक रजाली मगरजी पनि लेख्नुहुन्छ, नमस्कार है हजुर, म पनि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। जनकजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ। आज अलिकति टेलिफोनमा केही समस्या नै हुन्थ्यो जस्तो लाग्छ, यदि समस्या होइन भने तपाईँ फोन डायल चाहिँ गर्दै गर्नुहोस्, किनकि तपाईँले चाहिँ फोन डायल नगरिकन थाहा हुँदैन, दुईजना साथी अनियर हुँदाखेरि हामीले आवाज सुन्न सकेका छैनौ। सम्भवतः हाम्रो प्राविधिकमा हुनुहुन्छ श्री राजी, उहाँले भरपूर प्रयत्न पनि गरि पनि राख्नु भएको छ। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ नै लाग्छौं, गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: यो बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765-20-33-84 वा 9844-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कार्यक्रममा राखेर एकदमै मिठो गीत पछि छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय पक्कै पनि विशिष्ट व्यवसाय छ, तर हामीले अहिलेसम्म कुनै पनि साथीहरूसँग प्रत्यक्ष सम्पर्कमा जोडिन सकेका छैनौं। यदि तपाईँको फोन लाग्छ र तपाईँको आवाज हामीले सुन्न सक्छौं भने चाहिँ हामी तपाईँसँग कुराकानी गर्दैछौ, यात्रा गरिरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते नमस्कार, हजुरको त आवाज सुन्न पाइयो त?
1: हजुर, भन्नुपर्छ दिदी।
0: ल, कहाँदेखि को बोल्दै हुनुहुन्छ भन्दैनुहोस् न त।
1: ओखलढुङ्गाबाट सरिस्मा तामाङ दिदी। हजुर,
0: सरिस्मा भन्नुभयो?
1: हजुर,
0: सरिस्मा।
1: हजुर,
0: तामाङ भन्नुभयो है?
1: हजुर।
0: के छ त त्यतातिरको खबर? पानी परेको छ कि छैन? के छ हिजो आज काम भन्नुहोस् न।
1: घाम लागिरहेछ भन्नुपर्छ, अनि दिदी लगायत रामी छापतिरको के छ नि?
0: म लगायत रामी छापतिरको पनि एकदम ठिक ठाक छ, राम्रो छ, रमाइलो छ, गमाइलो छ, गर्मी पनि छ, कहिले चिसो चिसो पनि हुन्छ, अघि पानी पर्ला जस्तो थियो, अहिले चर्को घाम लाग्दैछ, यस्तै छ भन्नुपर्छ है त सरिस्मा। अनि खाना भयो कि बाँकी छ?
1: मेरो बाँकी छ दिदीको, भयो
0: मेरो भइसकेको छ। कार्यक्रम चाहिँ कतिको सुन्ने गर्नुहुन्छ?
1: म त दिनकै सुन्छु, फोन पनि डायल गरी हेर्छु, फोनै लाग्दैन त्यही भएर।
0: भनेपछि कार्यक्रम प्रत्येक दिन सुन्नुहुन्छ?
1: हजुर।
0: ल, अब फोन डायल गर्दा गर्दा आज चाहिँ बल्ल बल्ल लाग्यो त्यसो भए।
1: हजुर।
0: ल, आजको दिनमा यहाँको फोन लागेको छ, पहिलोचोटि नै हो त फोन लागेको हाम्रो सरिस्माजीको?
1: अस्तिसँग दिदीसँग पनि कुराकानी भएको थियो।
0: भएको थियो मसँग चाहिँ पहिलोचोटि?
1: हजुर।
0: ल, अब त्यसो भए मसँग चाहिँ पहिलोचोटि बोल्नु भएको रहेछ। यहाँलाई मेरो तर्फबाट धेरै धेरै स्वागत गरे कार्यक्रममा। अब सधैँभरि फोन लाग्छ, चिन्ता नगर्नुहोस् है।
1: हुन्छ।
0: ल, अब नियमित कार्यक्रम सुन्ने साथी हुनुहुन्छ हाम्रो सरिस्मा, अझै खुसी लाग्यो, नियमित नै सुन्ने गर्छु पनि भन्नुभएको छ। कार्यक्रमको बारेमा यहाँलाई जानकारी गराउनु पर्दैन। कति नम्बरको चाहिँ आज ट्र्याक सुन्नुहुन्छ त?
1: अलिक सजिलै राखिदिनु भन्नुपर्छ।
0: सजिलो त एकदमै सजिलो छ, सबै सजिलो छन्, एक नम्बरदेखि छ नम्बरसम्म छ। अहिलेसम्म कुनै साथीले रोज्नु भएको छैन, सबै बाँकी छ। कति नम्बरको रोज्नुहुन्छ भन्नुहोस्?
1: एक नम्बरको रोज्छु नि है दिदी।
0: एक नम्बरको भन्नुहुन्छ?
1: हजुर।
0: ल, के चिन्नुपर्छ भन्ने कुरा त थाहा छ नि हाम्रो सरिस्माजीलाई? ल, ठिक छ, यहाँको लागि एक नम्बरको गीतको ट्र्याक बजाउनेछु, ध्यान दिएर सुन्नुहोला है त।

0: ਸੋਰੀ ਸਮਾਦੇ
1: हजुर दिदी
0: सुन्नुभयो
1: सुन्नु त सुने दिदी अलिक अप्ठ्यारै लाग्यो भन्नुपर्छ है
0: अप्ठ्यारै लाग्यो भन्नुहुन्छ
1: हजुर
0: सजिलो छ त सुन्दा त
1: सुन्दा त सजिलो सजिलै लाग्यो भन्न चाहिँ अलिक
0: सुन्दा सजिलो तर यो यो भनेर भन्न चाहिँ गाह्रो छ है
1: हजुर
0: के गर्ने त अब मै भनिदेऊ त
1: भनिदिनुहोस् न
0: ल एकदमै मिठो गीत छ सल्लाह धुबेली भन्ने बोलको गीत रहेको छ अनि यो गीतमा आवाज रहेको छ गणेश गुरुङ अनि विष्णुमाया गुरुङको रहेको छ यो करिब तपाईँले 4-5 हप्ता अगाडि पनि यो ट्र्याक बजेको थियो सुन्नुभयो होला र यहाँहरूले कतिपटक सुन्नु भएको छ कि छैन भनेर कहिलेकाहीँ चाहिँ गीतको ट्र्याक दोहोरिने गर्छ र कहिलेकाहीँ नयाँ पनि हुन्छ अब यहाँले योभन्दा अगाडिको विषयमा सायद सुन्नु भएको थियो होला तर बिर्सनु भयो भन्ने लाग्यो मलाई
1: हजुर सुन्नु त सुने
0: ल अब चाहिँ याद गर्नुहोस् यस्तै खालको धुन बज्यो भने चाहिँ यस्तै यही गीत रहेछ है भन्नुहोला है त ल आजको लागि यहाँले साथीलाई सम्झन पाउनु भएन यही गीत कार्यक्रममा बज्दैछ सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौँ है त हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुरेशमा तामाङजी उहाँले प्रयास गर्नुभयो उहाँलाई विशेष धन्यवाद व्यक्तै गर्छु यति बेलाको बसाइमा सोही गीत कार्यक्रममा बस्छ चिन्ने साथीको लागि पनि सहज हुन्छ र नचिन्ने साथीको लागि पनि सहज हुन्छ भनेर हामीले चाहिँ सोही गीत कार्यक्रममा बजाउने गरेका छौँ यति बेला सल्लाह धुपैले भने बोलको गीत कार्यक्रममा बस्छ त्यसपछि हामी फेरि आउनेछौ

0: कार्यक्रम में राखी तुम्हें मिशेर में अलग गीत एक नंबर को ट्रैक थी हम लोग सरिस्मा धरें बोझ्भक सलाह दुबई बोल को गीत बजी सकते एक बेला अर्क साथी संपर्क में स्वागत
1: नमस्कार
0: हजुर नमस्कार धीरे बस आज
1: दीदी
0: गाड़ो
1: अब यसो कहिले कहीँ मात्रै कार्यक्रम आउनु मन लाग्छ आजभरि के भयो दिदीहरूको माया कमी भएर हो कि के हो
0: हामीले त सदाबहारमा एकै नाच सबैलाई एकैचोटि एउटै माध्यमबाट दिइरहेका छौँ तर रियाजीले हामीलाई दिने माया र हामीलाई गर्ने माया चाहिँ केही कमी भएको महसुस हामीले चाहिँ गरेका छौँ
1: होइन नि दिदी म कति धेरै माया गर्छु हो मैले त त्यो माया कसरी गर्दिनँ होला यो संसारमा भन्ने मान्छेले माया गरेको हुँदैन रे दिदी म तपाईँलाई माया गर्दिन
0: नगरे पनि केही छैन कार्यक्रमलाई माया गरेर आइदिनु भयो बोल्न चाहिँ म बोले है त फेरि कार्यक्रममा अनि के छ तपाईँको खबर सुनाउनुहोस् न
1: सबै ठिकै छ दिदी राम्रो छ रमाइलो छ हजुरको के छ सुनाउनुहोस् न
0: अब रियाजीको राम्रो रमाइलो सबै ठिक छ भनेपछि मेरो बेटीको होला त है
1: मेरो दिदीको नै ठिकै भयो होला यहाँसम्म आइपुग्नु भएको छ होइन मेरो घरमा क्या
0: म तपाईँको घरमा बताएँ अन्य साथीको घरमा यति बेला पुगिरहेको छु होला
1: सायद होला अरू के छ थाहा छैन मेरो घरसम्म चाहिँ आइपुग्नु भएको छ खुसी लागेको छ है
0: ल अब यति बेला चाहिँ अब रियाजीको घरमा छु जे होस् रियाजीको घरमा विशेष हुँदैछ यो समय यति बेला बुझौँ
1: हो त
0: अनि के छ अरू नयाँ नौलो खबर पानी परेको छ कि छैन भन्नुहोस् न धान रोपाई सक्यो कि छैन
1: धान रोपाई दिदी सक्यो अब केही दिनदेखि कोदो रोप्नुपर्छ भन्नुभएछ होइन
0: कोदो रोप्न चाहिँ मनी आउँछ
1: हजुर
0: धान रोप्न आएन कोदो रोप्न चाहिँ आउँछ त्यतातिर
1: तपाईँलाई
0: त म त नबोलाउने दिदी मनी आउँदैन त्यसो भए मनी आउँदैन तपाईँले नबोलाएपछि म आउँदैन रे आज
1: ल आउनु नि पर्दैन मेरो दिदीलाई कहाँ दुःख दिन्छु र त्यसो
0: मलाई चाहिँ आफैदेखि माया गरेर भन्नुभयो कि रिसाएर भन्नुभयो रियाजीले
1: दिदी म कहिले रिसाउँछु होला त म रिसाउने खालको मान्छे नै छैन कस्तो हाँस्यो हाँसो गर्ने मान्छे छु अनि रिसाएर हुन्छ
0: हाँसिरहने मान्छे पनि एक दिन त रिसाउँछ अरे है के कारणले रिसाउँछ तर त्यो थाहा छैन मलाई सदाबहार चौबिसै घण्टा पल पलमा सेकेन्ड सेकेन्डमा हाँसिरहने मान्छेलाई पनि एक दिन अवश्य रिस चाहिँ उठ्छ अरे
1: अब खोइ दिदी त्यो त मलाई थाहा भएन मलाई रिसै उठ्दैन
0: के थाहा मम्मी बाबालाई सोध्यो भने यस्तो उस्तो भनिदिनु होला नि फेरि
1: अब मम्मी बाबादेखि त अलिअलि त रिसाउनु भुर्क्याउनु त परिहाल्यो नि
0: पक्कै पनि मम्मी बाबासँग जति रिसाइने जति घुर्क्याइने जे गरे पनि सहजै सजिलै छ तर अरूले हामीले त्यस्तो गर्न सकिन्न होइन रियाज
1: अरूलाई त के सक्नु दिदी आफ्नो बाबा आमालाई घुर्क्याएर बसे जस्तो के हुन्थ्यो अरूलाई त
0: त्यस्तो हामीले घाँस गर्नु पनि हुँदैन मम्मी बाबा भने मम्मी बाबा हो अरू भने अरू यसरी बुझौँ न
1: मैले बुझिसकेँ दिदी तपाईँले बुझाउनु र मैले बुझ्नु एकैचोटि गरे
0: यति धेरै बुझ्ने बुझ्ने भएपछि धेरै कुरै गर्नु परेन त्यसो भए हामी कार्यक्रमतर्फै लाग्यौँ
1: दिदी ऊ चाहिँ के अरे अलि राम्रो के अरे अलि सजिलो राखिदिनु न मलाई कस्तो डर लाग्छ कि
0: सजिलो सबै एकदम सजिलो छ तर कति नम्बरको रोज्नुहुन्छ भन्ने कुरा अलिक फरक पार्छ है रियाजे
1: कति कति नम्बर गयो दिदी
0: एक नम्बर मात्रै गएको छ अरू दुई तिन चार पाँच र छ बाँक्ने छ
1: दुई नम्बरको बजाइदिनु न
0: दुई नम्बरको
1: कस्तो डर लाग्छ आएन भने अगाडिको त गीत के अरे ट्र्याक चिनाएको थिएँ मैले तर साथीले चिन्नु भएन यो चाहिँ मेरो पनि म चिन्छु कि चिन्दिनँ भन्ने भयो क्या मलाई डर लाग्यो
0: ल चिन्नुहुन्छ ल यहाँको लागि दुई नम्बरको ट्र्याक बज्छ है त ध्यान दिएर सुन्नुहोस्

0: রিয়াজে, আমাকে শুনো ভাইয়া,
1: শুনো তো দিদিমার মজা আরে শুনে আরে যাই না কোঠেমাই গই গই শুনেগু তোর কই মন না আয় মুহ না আয় না ভাই দিদিমার
0: আইনে নি ভন হচ্ছে দেশে ভাই মা আপে বনু তো প্রেস করনু না
1: ইও কই ইও দিদি জিতি প্রাণী জসু লাই হে মন লাগনে জিতি
0: रियाजीला पछाडि ब्याक सपोर्ट दिने पनि कोही हुनुहुन्छ ल के भन्नुहुन्छ त मम्मीले भनेको होइन भने रियाजीले के भन्नुहुन्छ ल भन्नुहोस्
1: अब मम्मीले भन्नुभयो रुमाल धोको छ भन्ने गीत भन्नुभयो तर मलाई होइन जस्तो लाग्यो होइन मलाई त आएन मनमा चाहिँ आयो मुखमा आएन
0: ल म आफै भन्छु है त त्यसो भए ल एउटा आत्मा छ भन्ने बोलको गीत छ भने पशुपति शर्मा विष्णु नाजीको आवाज रहेको छ है त एउटा आत्मा छ ल यहाँले साथीहरूलाई सम्झन पाउनु भएन यो गीत वर्ष कार्यक्रममा सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौ है त
1: दिदी म है चिन्न नसके पनि
0: ल मजाले नाच्नु होला भोलि हामीलाई सुनाउनुहोस् अहिलेको लागि छोटोमा है नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रिया योगीजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँले प्रयास गर्नुभएको थियो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको विषयमा एउटा आत्मा छ भन्ने बोलको गीत कार्यक्रममा बच्छ एकदमै मिठो गीत रहेको छ त्यसपछि हामी फेरि आउनेछौँ

0: कार्यक्रममा का एकदमै मिठो गीत बज्दै सकेको छ रि आजी छमछम नाच्छु भन्दै हुनुहुन्थ्यो। नाच्नु पनि भयो होला, एकदमै मिठो एउटा नाच भन्ने पुलको गीत रहेको थियो। पशुपति शर्मा र विष्णु माझीको आवाजमा रहेको गीत। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो सम्पर्कमा तर उहाँसँग हामीले कुरा गर्न सकेनौँ। आज अलिकति टेलिफोनले हामीलाई सुरुवातदेखि नै केही साथ दिइरहेको छैन, तर पनि दुईजना साथीसँग हामी जोडिसकेका छौँ। यति बेला अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार, गुड मर्निङ।
0: नमस्ते नमस्कार, गुड मर्निङ हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: मन्जु परिया।
0: मन्जुजी
1: हजुर,
0: के छ खबर?
1: खबर एकदम ठिक ठाक छ, अनि घाम लागिरहेको छ, दिदी लगायत राम्रो सब्जिरहेको के छ?
0: यता पनि त्यस्तै त्यस्तै छ भन्नुपर्छ, खास त्यस्तो नयाँ भनौँ भने केही छैन। घाम लाग्ने, कहिले बादलले घाम ढाक्ने होइन, कहिले गर्मी हुने, कहिले मौसम शीतल हुने, त्यस्तै छ भन्नुपर्छ। यता खानपिन खानुभयो कि भएको छ?
1: मैले चाहिँ खाना लिइसकेँ, अनि हजुरले खानुभयो त?
0: मेरो पनि भइसकेको छ। कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ कि आज सुन्न पाउनु भएन?
1: आज त एकदम सुनिरहेको छु, दुई तिन दिन भयो, दिन अगाडि चाहिँ हल्का कामको व्यस्तले सुन्न पाएको थिइनँ दिदी। हजुर आज चाहिँ कार्यक्रम सुन्दै मजाले बारीमा बादल आएको छ कि छैन भनेर हेर्दै बसिरहेको छु, त्यस्तो व्यस्त छैन भनेर।
0: ल भनेपछि फुर्सदको समय निकाल्दै जे होस् काम पनि गर्दै हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। हामी कार्यक्रमतर्फै लागौँ त त्यसो भए।
1: हुन्छ दिदी, अब दुइटा चाहिँ मैले चिनेकै हो, चिनेको थिएँ, मेरो त्यसतिर फोन लाग्न सकेन, अब अरू चाहिँ कस्तो छ हेर्नु राख्नु न।
0: ल कति नम्बरको रोज्नुहुन्छ? एक र दुई बजिसकेको छ, बाँकी तिनदेखि छसम्म छ।
1: मलाई तिनकै राखिदिनु न।
0: ल तिन नम्बरको ट्र्याक बज्छ, यहाँले ध्यान दिएर सुन्नु होला है। त

0: मंजरे
1: हजुर
0: सुन्नु भयो
1: एकदम सानो सुनेको थिएँ हजुर अलि ठुलो आवाजमा सुन्न पाए चिन्थे कि जस्तोलाई एकैचोटि बजाइदिनुहोस् न है अलिक ठुलो आवाज पारेर
0: ल एकचोटि ठुलो आवाजमा बस्छ है त फेरि

0: कन्फ्युज भयो भन्नुभयो हजुर
1: अलिक पुरानो गीत हो अनि त्यही भएर आजकल त्यति साह्रै पुरानो गीतहरूलाई अब खासै सुनिँदैन भन्दा नि अब रेडियोमा बज्दा त सुनिन्छ नि अब आफैले चाहिँ खासै पुरानो सुनिँदैन त्यही भएर हल्का मलाई गाई गाएको चाहिँ कन्फ्युज भयो गीत चाहिँ यही हो घुम्न जाउँला कालीकोटको भन्ने
0: ल अब जति गीत कार्यक्रममा बज्छ त्योभन्दा बाहेक यहाँले कुनै पनि गीतहरू सुन्नुहुन्न
1: होइन सुन्न त सुनिन्छ अब यो चाहिँ अलिक धेरै नै पुरानो गीत जस्तो लागिरहेको छ मलाई चाहिँ अनि त्यही भएर खासै यो गीत चाहिँ अलिक धेरै सुनेको छैन क्या दिदी हजुर यसो कहिले काहीँ चाहिँ यस्तै रेडियोतिर चाहिँ सुनेको जस्तो लाग्छ हो यही गीत हो गीत चाहिँ कन्फर्म है तर ठ्याक्कै बोल पनि अगाडितिर चाहिँ आएन गाई गाईका पनि नाममा आएन दिदी हजुर
0: ल ठिक छ म आफै भन्छु त्यसो भए यहाँले के चाहिँ मिलाउनु भयो भने गीतको बोल चाहिँ मिलाउन पिलाउन चाहिँ खोज्नु भएको छ गीतको बोल झल्को लाली उचको गीतमा आवाज रहेको छ मिलन लामा र देवी कार्तिक झलको लाली उचको गीत बच्चा है त मन्जु चाहिँ एकजना साथीलाई सम्झाउनुहोस् यहाँले मिलाउन चाहिँ खोज्नु भएको छ त्योभन्दा अगाडि किनकि यहाँलाई झलको लाली उचको भन्न चाहिँ आएन होइन तर घुम्न जाउँला भन्ने चाहिँ मिलाउनु भयो गीत त्यही नै हो ल ठिक छ एकजना साथीलाई सम्झाउनुहोस्
1: बोनसको रूपमा चाहिँ हजुरको लागि त्यतिजना रानी मित्रको लागि र मेरो एकमात्र छोरी युनिसाको लागि भन्दैछु तिमी के भाइ
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जु परियारजे सिन्धुलीदेखि अब चाहिँ म लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छु फोन लिन सक्दिनँ समय कम भइसकेको छ कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ साथै केही साथीहरूको कमेन्टहरू प्राप्त छन् ती साथीहरूको कमेन्ट वाचन गर्दै म पनि कार्यक्रमबाट विदा हुन्छु साथीहरूलाई लिउँ कि जस्तो त लाग्छ तर फेरि हामी फेसबुक लाइभबाट सुन्ने कमेन्ट पठाउने साथीले चाहिँ स्थानै पाउँदैनौँ पनि भन्नुहुन्छ त्यही भएर हामीले टेलिफोन गर्ने साथीहरूलाई चाहिँ हामीले स्थगित गर्यौं यति बेला धनु राउतजी लेख्नुहुन्छ नमस्कार म कार्यक्रम सुन्दैछु है सुर्खेत बाच भन्दै हुनुहुन्छ त्यसै गरी मनोज सुन्दासजीले पनि हेलो दिदी नमस्ते गुड मर्निङ के छ खबर म पनि कार्यक्रम सुन्दैछु यता सिन्धुलीको झाँगाझोली रातमाटा बजारबाट है भन्दै हुनुहुन्छ त्यसै गरी सिर्जना मुखियाजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ देवीन किशोर अन्जानजी पनि कमाउनु कुनै ठूलो कुरा होइन नि हजुर तर त्यसलाई जोगाएर बचत गर्नु नै सबैभन्दा ठूलो कुरा हो धन सम्पत्ति होस् या इज्जत अनि सम्बन्ध नमस्कार हजुर लगायत होली युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीलाई मोटो फुट्ने गरी सम्झना छ देवीन किशोर अन्जान दोहा गतार भनेर लेख्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी रिता परियारजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट भन्दै हुनुहुन्छ त्यसै गरी मीडिया प्रेमी राई अनिसाजीले पनि अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यस्तै जेनी लिम्बुजी पनि लेख्नुहुन्छ नमस्ते हजुर म कार्यक्रम सुन्दैछु पाँच थरबाट अब बज्ने गीत सबै सबैलाई भन्दै हुनुहुन्छ लक्ष्मी राईले पनि नमस्ते हजुर शिवाई म लक्ष्मी राई आजको कार्यक्रम चाहिँ कार्यक्रम मार्फत सबै साथीलाई सम्झेको छु कोही कसैलाई पनि बिर्सेको छैन विशेष गरी शक्र बान्तवा राईलाई मिठो माया भन्दै हुनुहुन्छ त्यसै गरी सौरभ केसीजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु बागचोर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ सत्यकोला ईशाहाराजीले पनि सबैलाई सम्झेको छु विशेष गरी रिमा थामीको लागि मिठो माया भन्दै हुनुहुन्छ मेनुका तामाङजी पनि लेख्नुहुन्छ सबैलाई सम्झेको छु है भन्दै हुनुहुन्छ त्यसै गरी सुशान्तजी पनि लेख्नुहुन्छ नमस्ते नमस्कार है दिदी कार्यक्रम सुनिरहेको छु है मन्थली नगरपालिका साथ हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ भुवन रावतजी पनि लेख्नुहुन्छ नमस्ते है म कार्यक्रम सुन्दैछु एकदमै राम्रो लाग्छ कार्यक्रम म चाहिँ त दाङ घोराही उन्नाइस सैघाको मान्छे हाल चाहिँ भारतबाट भन्दै हुनुहुन्छ यहाँले चाहिँ कुन माध्यमबाट कार्यक्रम सुन्नुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ भन्दै आजको व्यवसायमा कार्यक्रममा सहभागी हुने साथी सरिमा तामाङ रिया योगी मन्जु परियारजी हुनुहुन्थ्यो उहाँहरू तीनैजनालाई विशेष धन्यवाद व्यक्त गर्छु साथै हामीले अन्य साथीहरूसँग चाहिँ प्रत्यक्ष सम्पर्कमा जोडिन सकेनौं कार्यक्रमको शुरूआती चरणमा हामीलाई टेलिफोन सम्पर्कले केही साथ दिएन त्यो हुँदा हामीले मात्रै तीनजना साथीलाई समेटौं भन्दै तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यममा आज सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोककोशेली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत साथी सम्झना कड्कीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो मन्जुजीले रोज्नु भएको तीन नम्बरको ट्र्याक रहेको थियो, जलको लाली ओठको भन्ने बोलको गीत छ, मिलन लामा र देवी घोर्तीको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकी साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीहरूलाई पात्र सुरुङमा प्रवेश दिने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको बहुलताको पूर्ण ऋण नेपाल सरकारले संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्नेछ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यी प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरेको छ र यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुरकोट नेपाल थोक कटुञ्जेबेसी सड़क खण्डमा बेलुका 6 देखि बिहान 5 बजे सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। पहिरोले क्षति विक्षेद भएको मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्र बाढ़ी पहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्ड अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक सिन्धुले जोड्ने बीपी राजमार्ग राति सवारी सञ्चालनमा लगाएका प्रतिबन्ध जारी छ। सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत हेर्दै खुरकोट नेपाल थोक कटुञ्जेबेसे सड़क खण्डमा बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। यसै गरी कान्ति लोकपथ पनि वर्षायामका कारण अर्को सूचना नभएसम्म बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका 9 दूतावास राजदुवाली स्थित मेची राजमार्गमा पहिलो थुप्रिएपछि उक्त सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 4-0 किलो तथा ओडा नम्बर 2 कोदारी स्थित अरणीको राजमार्ग पहिरो खसेकोले सो खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। लामा सागु रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात सेवा अवरूद्ध भएको छ। किम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। पासाङ ल्याम्बु सड़क खण्डमा पहिरो खस्ता त्रिशुली मैलुङ स्याफ्रावेसी कोची सड़क खण्ड पनि अवरूद्ध भएको छ। यसै गरी मुस्ताङको बारारुङ मुक्ति क्षेत्र गाउँपालिका 3 घ्याकर खोलामा जल सतह बढ़ेपछि जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। अवरूद्ध सड़क खण्ड विभाग तथा स्थानीय निकायले खुलाउने प्रयास जारी राखेको प्रहरीले जनाएका छन्। रोल्पामा पहिरोमा पुरिएका 2 जना महिलाको शव भेटिएको छ। सेरम वाङ तवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन बेला पहिरोमा पुरिएका सुनसहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुल्ले घरती मगर घाइते हुनुभएको छ।
उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ। गर्दीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ। यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख भएको छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री साथै नवीन तथा नवीकरण ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको अन्तर्मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेबी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्काउन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि अन्तर्मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिपकेले आफूहरूको जित भएको प्रक्रिया दिनुभएको छ। लगातार 13 दिनसम्म आक्रमण भएपछि ट्रम्पले इरानमाथि थप हमला गर्ने योजना स्थगित गरेको अमेरिकी संचार माध्यमको दावी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी संचार माध्यमले जनाएको छ। लगातार 13 दिनसम्म आक्रमण भएपछि ट्रम्पले इरानमाथि थप हमला गर्ने योजना स्थगित गरेको ती संचार माध्यमको दावी छ। द न्यूयोर्क टाइम्सले ट्रम्प प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै युद्ध थप चर्काउँदा मध्य पूर्वमा अमेरिकी सेनासँग रहेका प्याट्रिएट क्षेपास्त्र प्रतिरक्षा प्रणालीका अवरोधक मिसाइकल तथा अन्य हवाई प्रतिरक्षा हतियारको मौजा खतरनाक रूपमा घट्न सक्ने चिन्ताका कारण राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको जनाएको छ। समाचार अनुसार शुक्रबार ट्रम्प उनका प्रमुख सल्लाहकार तथा मन्त्री परिषदका वरिष्ठ सदस्यहरूबीच भएको बैठकपछि उक्त निर्णय गरेको हो। यता एक्सियोसले निर्णयबारे जानकारी दुई स्रोत उद्धृत गर्दै ट्रम्पको आक्रमण रोक्ने आदेश स्थायी हो वा लामो समयसम्म कायम रहने हो भन्ने अझ स्पष्ट नभएको जनाएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तीनजनसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना गर्की पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
11: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 9767-65-2429,
11: सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप दिपअपमा म कार्यक्रम प्रस्तुत श्रीराजनाथ उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि नेपाली पक्षी संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप। हामी हप्ताको छ दिन आउँछ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँले पठाउनुभएका म्यासेज अनि साथसाथै तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छ। नम्बर 0448 40 00 26 रहेको छ। 0448 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। रमाइला मिठा कुराकानी गर्छौँ पनि हुन चाहे। प्राविधिक पाटोमा हुनुहुन्छ त्यति बेला ललिताजी, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। बिहानको समय चाहिँ 11 बजेर 18 मिनट गइसकेको छ। आउनुहोला नम्बर 0448 40 00 26 को माध्यमबाट हेर पनि भन्न चाहन्छु। अनि साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हामी। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। भिन्न भिन्न बार भिन्न भिन्न बसाइको साथमा उपस्थित भइरहेका छौँ है। यहाँले सुन्नुहुन्छ भने थाहा नै छ होइन, जो नियमित रूपमा सुनेर साथ दिइराख्नु भएको छ उहाँहरूलाई मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन। जो पहिलोचोटि सुन्नुहुन्छ उहाँहरूको लागि जानकारी गराउन चाहे, हामी भिन्न भिन्न बार भिन्न भिन्न बसाएको साथमा उपस्थित हुन्छौँ। आज कुराकानी गर्छौँ, साथीभाइ आफन्तलाई सम्झना दिनेछौँ। आउन सक्नुहुन्छ, फटाफट फोन गर्न सक्नुहुन्छ, फोन गर्नुहोला पनि हुन चाहन्छु। अनि ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छु म यति बेला। तपाईँको माझमा 1974 AD बिहानको गीत राखेर त्यसपछि आउँछु रेडियो सुन्ने गर्नलाई, फोन म्यासेज गर्दै गर्नलाई त

0: ግራይሁን ተይቱ ባህቱ ማልጌታ ፋይከ ማዝመራከ ረካርቱም ክስሩዋት ክሪስከ ከካሶ አባዝመማስቱ ራዝመህ ተፋይከ የክተማን ሰምፒያሮ ሙቱገ ዱግዱጂ ባከርሶ ደበረ 15 መላጊ ከቲቶሽ አካርቸም ሆን የርበራከ ክስርተፈ ዲፖፕ ስምነንሳ ስነ ማከሰነስ ስኒ ያልነሳይ ሬዲዮ ኩዲ ያልኑስ ኦንላይን ኮ ማደማት ፈኒ ፕሮሰስ ባይሰጥ ከካሶ ኦንላይን ፈኒ እሱ አይና ሎጊን ጋር ያልነስ ፈኒ መንሳንሱ የቲበላ ኮይ ሁንንሳ ካበረ ኮንንሳ አዝሮ ነመስካር
1: ነመስካር ዳዳ ጀርማኒ
0: ነመስተ ነመስካር ግድማን ያሰር ካመን ኮበለንንሳ
1: ማይታብ ጀርባታ ማንጂ ፈሪያር
0: ወልቻይ ማንጂ ፈሪያር ዝብት ጀርባታ ስነንንሳ ማይ ኦኬ ለቲክስ እስነደ ሳቲን ሆነ ለብነ ሳንሽን ኮስቶ ላግሪ ሰካሪክም
1: ሰምበግዶም ዲንዳስ ናምረማይለ ላግሪ
0: ዲንዳስ ላክሰይ ራምረማይለ ላክሰ በነበዚ ቴክሰ ኩስ ላክሰ እስባንነንሰ ኪጋርደንንሰ ካናሃነበ
1: አማይለ ካናሃይራ እቲጂ ፕሮግራም ስንደይ ወጥራጎ አግስ
0: ኳይታ አመረባይክሰ ካና ባክሰመ አብስታር ወንሰብን መነሳንስ አንሳሰተ ያስካላለ ብሮክ ላግነስ ወደ ሰጂ አይነ ዴቫይረፕኒ አን ኦቲክስ ሞሽን ኳስተሳ
1: ሞሽን ዴ አይ አግስታር ዛር ካምላላ ዴ አይ ዴ አልካማን ለማንደ ካምላ ይራክሰ ማንበት ሲፈልቲ ታሊሶ ማንበት
0: ነው ቻላቲክስ ኮስላይ ጀስ ሰምዝ ዴ ነው ዮታሚቲክ ትራክሰ ሳቲባ አፈንደላ ሰምዝ ዴነስ
1: አሰንታ ፋስታል ማተስ ይዘይ ስናፕሪያን ሰንዘራኒያን ዘግራዳል ክላይ ዲን ሰንዘራኒ ጂጂ ክላይ ዲን ኢንቨርሰኒ ሜምበርሳም ክላይ ሳቲር ዘናል ዲን ፓዳታ ላንግ ታይም ዲጂጂ ሳምፓዛ ቤኖ ነንሳ ሳቲ ኒየር ዲቪሲ ዲ ክላይ ዲን ዘንሚ ስሬዳን ከይ ሳቲ ፈታን ዘባና ዳንስ ራምላ ታማን ክላይ ማይታ ማንግላይ ሰልተ ታማን ቢዘና ያንዘን ክላይ ዲን ማማን ስፍና ነይ ካሊ ክላይ ዲን ማላካን ዘራ ቢታ ባሰር ክላይ ਸੰਗਤਰਮ ਦੇ ਸਾਰੇ ਮਿਲਾਰਮ ਤੇ ਕਲਾਗੀ ਬਨ ਮੰਨਦਾ ਹਾਂ ਜੀ ਵੀਡੀਓ ਬਨ ਬਾਦਰ ਮੰਦਿਰਾ ਪਰਿਆਰ ਅਸਿੰਤਰ ਪਰਿਆਰ ਕੋ ਲਾਈਵ ਬਨ ਮੰਨਦਾ ਹਾਂ ਜੀ ਬੋਇੰਗ ਜੈਂਸ ਪਰਿਆਰ ਜੀ ਦਾ ਪਰਿਆਰ ਕੋ ਲਾਈਵ ਬਨ ਮੰਨਦਾ ਹਾਂ ਜੀ ਮੇਰੇ ਘਰ ਫੈਮਿਲੀ ਮੈਂਬਰ ਦਾ ਸੰਪੂਰਨ ਕੋ ਲਾਈਵ ਜੋ ਜਾਤੀ ਜੀ ਬਨ ਜੋ ਵੇਲਾ ਹਾਜ਼ਰ ਹੋ ਕਾਰਜਕ੍ਰਮ ਤੇ ਪ੍ਰਦੀਪ ਸਿੰਘ ਜਨ ਬਕਸਰ ਸੰਪੂਰਨ ਕੋ ਲਾਈਵ ਦਾ ਮੇਰੇ ਇੱਕ ਮਾਤਰ ਛੋਰੀ ਨੀ ਸਾਰਾ
0: तपाईले पठाउनु भएका मेसेजहरु पनि वाचन हुने छन् पनि भन्न चाहन्छु कार्यक्रम के कस्तो लाग्दैछ भन्दिनुस् ल सरसला सुझाव दिनुस् ल हामी अगाडि बढ्न चाहन्छौ हैन के नयाँ नौलो तरिका अपनाएर पनि भन्न चाहन्छु हजुरहरुको सरसला रह्यो भने हामी त्यो अनुसार चल्ने कोसिस गर्छौ नत्र पाले यो पुरानो हैन जस्तो त्यस्तैमा गइरहेको छ कार्यक्रम त्यस्तै चल्छ निरन्तर हुन्छ तर के नयाँ फर्मेटमा जाने हो भने नयाँ तरिकाले आउनुपर्छ सरसल्लाह सुझाव हजुरहरूको तर्फबाट पनि होइन हामीलाई हुनुपर्छ जस्तो लाग्छ आउनु होला नम्बर 0440 40 26 रहेको छ 0440 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ भन्ने भन्न चाहन्छु कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार हेलो हजुर नमस्कार क्यामराको बोल्दै हुनुहुन्छ प्रस्तमा धन्यवाद दिन चाहन्छु आउन सक्नुहुन्छ नम्बर तपाईँ नम्बर 0440 40 26 रहेको छ यति बेलाकै हुनुहुन्छ क्यामराको हुनुहुन्छ हजुर नमस्कार
2: दाई नमस्कार
0: नमस्ते नमस्कार हजुर के भन्नु पर्यो यहाँ होइन भनेको मलाई नै अक्क नमक्क बार्नुहुन्छ भाइ के भएको रिया होइन भनेको अब मेरो धोद्रे आवाज सुनाइदिएपछि अनि मलाई कस्तो कस्तो भइरहेको छ अनि तपाईँ हल्लो गरेको हल्लो आइरह्यो अनि मेरो साँच्चै त्यस्तो धोद्रे आवाज छ त भनेको त्यस्तो धोद्रे आवाज छ त मेरो भनेको
2: ओहो त्यस्तो छैन नि दाई
0: छैन है मिठो राम्रै छ
2: राम्रो छ त हो मेरो दाई कस्तो मान्छे नै राम्रो बोली नै राम्रो वचन नै राम्रो हो हो बहिन गरेर साध्यै छैन
0: हो मरिहरू भनेपछि त्यतातिर गर्न अठै छन् मेरो आवाजमा ठिक छ, हुनु पर्यो पनि भन्न चाहन्छु, ठिक छ, माया छ, गर्नुहुन्छ
2: गर्छु त म त दाई हेर्नु दाई र दिदीलाई समाएर त म कसैलाई गर्दै गर्दिनँ
0: पर्यो पर्यो यही कुरा सबैतिर भन्नुहुन्छ कि हामीलाई मात्र भन्नुहुन्छ
2: कार्यक्रममा आएर अब यसरी
0: होइन मलाई त मलाई मात्र होस् मेरो चाहना यस्तो हो कि होइन के भन्दाखेरिमा माया भइसकेपछि मलाई मात्र होस् हँ अरूलाई नहोस् होइन गर्नु हुँदैन अरूलाई मलाई मात्र गर्नुपर्छ भन्ने खालको मान्छे पऱ्यो न ठिक छ हाम्रो रेडियोलाई गर्नु पर्यो नि त त्यसो भने हाम्रो रेडियोलाई मात्र सुन्नु पर्यो हामीलाई यसो माया गर्नु पर्यो सरसल्लाह सुझाव दिनु के भइराखेको छ के पुगेन ती कुराहरू त भन्नु पर्यो नि तपाईँले
2: दाइ हाम्रो रेडियोलाई चाहिँ म गर्दिनँ भाषै कुरा गर्छु होइन माया चाहिँ म तपाईँलाई र दुइटा दिदीहरूलाई मात्रै
0: ए वा हामी हजुरको रेडियो छ र त हामी छौँ हामी अब हजुरको रेडियो भएन भने त अनि हामी के कहाँ कसो भन्ने हुन्न र भनेको
2: ए तपाईँ जहाँ हुन्थेर गए पनि माया त गर्छु क्या दाइ कसो टेन्सन गर्नुभयो
0: ठिक छ माया हुनु पनि पर्छ पनि हुन चाहे ठिक छ खुसी लाग्यो जस्तो सम्झिदिनु भएकोमा धेरै पछि हो जस्तो लाग्यो कुराकानी नभएको अथवा धेरै लामो समयपछि कुराकानी भयो किन आजकल केमा व्यस्त हुनुहुन्थ्यो किन सम्झिनु के अरे किन बिर्सिनु भयो
2: दाइ व्यस्त त म केहीमा नि छैन अब बिर्सेको भए तिमी दाइ यस्तो सम्झे सम्झे म यहाँ गर्दैमा आउँथ्यो होला
0: आकाल झुको लाउनेलाई माया भन्दैन है रियाजे आकाल झुको लाउनेलाई
2: भनौँ न त्यो दिन केही फोन गरे गर्ने मान्छे चौबिसै घन्टा फोन गरे गर्ने मान्छेले दुई दिनको लागि माया ला हुन्छ हेर्नु दाइ त्यो के अरे महिनामा यसरी हप्तामा यसरी आउने मान्छेले त्यस्तो माया गरे हुन्छ यदि विश्वास गर
0: हुन्छ कति न त्यो बल्ल बल्ल के अरे उहाँ होइन लामो समयपछि घरमै हुँदा चाहिँ माया नहुने केही पनि नहुने र बल्ल बल्ल विदेशबाट आएको चाहिँ कस्तो के भयो कस्तो भयो भयो भयो भयो भयो भन्दै गर्दाखेरि माया त एक दिन देखाएर देखिन्छ न है कति नै हुँदैन होइन मलाई विश्वास लाग्दैन म यस्तो खालको मान्छे हो मैले माया एकजनालाई गर्नुपर्छ एकजनालाई गरिसकेपछि मलाई पनि एकजनाले गर्नुपर्छ उहाँ एकदम राम्रो हुनुपर्छ क्लियर कट हुनुपर्छ यही हो माया भन्ने जस्तो लाग्छ त्यही भएर तपाईँहरूले माया गर्दा पनि हामीलाई माया गर्नुहोस् हामीले माया गर्दा पनि तपाईँहरूलाई मात्र गर्छौँ कि
2: ए दाइ मैले बुझेँ अब दाइको एकचोटि मुङसिरमा बेहान पाउँदो रहेछ भनेर ल
0: किन अब त्यो मैले यो कुरा गर्दा बिहेछु किन मुङसिरमा
2: मैले बुझिसक्छु के रे
0: त्यो बुझेर के गर्नु र अब के कुरा बुझ्नुभयो थाहा छैन यस्ता कुराहरू भन्नु न भने
2: मुङसिरमा बेहान दिनु हुँदो रहेछ भनेर भने क्या मैले दाइ
0: ठिक छ मैले भनिराखेको छु बा आमालाई खुवाउनु पर्छ ठिक छ खुवाउला होइन होइन त्यतातिर नजाउँ यो विवाह कहाँ कता कता गयो कुरा यस्तो अहिले अब कहाँ बिहा गर्ने कसरी बिहा गर्ने यस्तो स्थिति छ परिस्थिति छ जिन्दगी होइन ठिक छ विवाह एउटा उमेर आएपछि गर्नुपर्छ होइन अब भर्खर 14 15 छ त्यतातिर नजाउँ मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिनुहोस्
2: ल हुन्छ भर्खर 14 15 लाग्नु भएको दाइलाई मिठो माया मिठो सम्झना वर्ष अलिक बढाउनु होला बढाउला भनेको घटाउँदै जानुहुन्छ अनि विशेष गरी दाई हजुरलाई धेरै समयपछि बोल्न पाइरहेको छु अब बस्ने गीत सुनेर भारी इन्जोय गर्नु होला नाच्नु पनि होला भन्न चाहन्छु अनि किसान मित्रलाई भन्न चाहन्छु मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु विशेष गरी मेरो बाबा मम्मीको लागि भन्न चाहन्छु केटिएमतिर हुनुहुन्छ भाइको लागि पनि भन्न चाहन्छु बुनु सङ्गीता रम्तेल बुनु शर्मिला आयु बुनु सुता रम्तेल बुनु मन्जुर परिवारलाई पनि सम्झना छ भन्न चाहन्छु जेनिसा परिवारलाई पनि सम्झिरहेको छु ल भन्न चाहन्छु भाइ उद्धव मगर दाई देव माझी दाई ध्रुव पाण्डे दाई वासुदेव मगरलाई पनि मिठा मिठा सम्झना भन्न चाहन्छु दिदी धनु गस्मेत दिदी अनु के अरे दिदी धनु गस्मेत दिदी सिग्रिती बस्मेत मिति निकोला सुनारको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु दिदी सरस्वती सुनारको लागि पनि भन्न चाहन्छु साथी निशा श्रेष्ठलाई पनि सम्झिरहेको छु ल कल म्यासेज केही नगरे तापनि साथी भन्न चाहन्छु जतिले पनि मलाई सुन्दै हेर्दै गरिआयो कि भने चाहिँ नाच्ने माया गर्ने हेर गर्ने सम्झना सुन्दर मारिन्छ कि गर्न ल भन्दै भन्दै फेरि पनि मलाई आइसन आउने बजाउँछ आधार भनिमा छुट्टिन्छु दाइ नमस्ते बाई बाई
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे पालो तपाईँको शून्य 48 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे कुरा स्पष्ट छ हेर्नुहोस् मैले मायाका प्रेमका कुराकानी गरिहालेँ आजकलको माया भनेको यसलाई पनि माया तँलाई पनि माया गर्छु उसलाई पनि माया गर्छु भन्ने हिँड्ने परम्परा छ यस्तो शैली छ त्यो माया हामीलाई फिटिक्कै मन पर्दैन झन् मलाई त फिटिक्कै मन पर्दैन कार्यक्रम टप अफ दि पपलाई त के मन पर्थ्यो र मन पर्दै पर्दैन त्यही भएर हामीलाई मात्र माया चाहिन्छ मलाई मात्र माया गर्नुपर्छ भन्ने खालको म पनि एक अरू खालको माया होइन लगाउनुपर्छ भन्ने मान्छे हो अहिलेको शैली अनुसार मेरो होइन यो सोच मिल्दैन सो सोच मिलाउनुहोस् ल माया यसो गरिराख्नुहोस् न भन्न चाहेको मात्र हो यति बेला कोही हुनुहुन्छ कहाँबाट कोही हुनुहुन्छ हजुर नमस्कार
3: नमस्ते
0: नमस्कार शुभ नाम हजुर प्रियाजी के छ खबर के गर्दैनन्छ अरू बेला के गर्नुहुन्छ
3: काम गर्ने पढ्ने लेख्ने
0: पढाइ कति छ कतिमा पुग्नु आठमा पढाइ कस्तो गरिराखेको छ राम्रै छ कक्षा टपर हो तपाईँ क्लास टपर हो ठिक छ राम्रै रहेछ भनेपछि पढाइ दायाँ बायाँ भनेपछि यसो पढाइतिर मात्र फोकस छ ध्यान ओके खाना भयो मेरो भएको छैन एकैछिन हुन्छ रेडियो सुन्ने गर्नुहुन्छ कतिको सुन्ने गर्नुहुन्छ हजुरको रेडियो सुन्दै हुनुहुन्छ कुन चाहिँ कार्यक्रम बेसर मनपर्छ भन्नुहोस् त के भनेको प्रियाजी रेडियो सुन्ने गर्नुहुन्छ भन्नुहुन्छ कार्यक्रम कुन चाहिँ मनपर्छ भन्दाखेरि भन्नुहुन्न मन दुख्यो नि त मेरो त फेरि चसक्क देब्रे मुटु दुखे जस्तो भयो ठिक छ साथीको आफन्तलाई सम्झिनुहोस् न
3: आसामा त दादाहरूको लागि अनि भाइ धनकुमारको लागि अनि पविना माझी अनि दिदी रश्मिनाको लागि भन्ने
0: चाहिँ आउन सक्नुहुन्छ नम्बर 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ त्यति बेला हामी गीततर्फ लाग्छौँ तपाईँको माझमा गीतपछि सर्ट एन्ड सुट कमर्सियल ब्रेकतर्फ जान्छौँ त्यसपछि आउँछु कुराकानी गर्नको लागि ननिस्ट फोन गर्दै गर्नुहोला म्यासेजहरू पठाउँदै गर्नुहोला रेडियो सुन्दै गर्नुहोला है त

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: सर्टन स्विट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पावरमा. आवाज म श्री राजमहत छु. प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ. आउन सक्नुहुन्छ, नम्बर 0484040026 को माध्यम भएर आउन सक्नुहुन्छ. कुराकानी गरिरहेका छौँ, मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, मेसेजहरू पनि वाचन हुनेछ. यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार.
1: हेलो
0: नमस्ते. नमस्कार हजुर, शुभ नाम. सटन स्विट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पावरमा. आवाज म श्री राजमहत छु. प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ. आउन सक्नुहुन्छ, नम्बर 0484040026

0: गर्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: भनेपछि फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ?
1: नै दिने कार्यक्रम आएको छ भनेर खबर गरिदिनु भएको थियो, अहिले यत्रो कल लाग्यो, कल पनि खाते लागि।
0: कुन चाहिँ दिदी हुनुहुन्छ फेरि?
1: हजुर,
0: कुन चाहिँ दिदीले भन्नुभयो?
1: रिया
0: दिदीले। ठिक छ रिया दिदीलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे जस होइन तपाईँसँग मेरो कुराकानी गराइदिनु भयो जस। अनि अब त्यसमा के गर्नुहुन्छ तपाईँ
1: यति बेलाको बसाइमा? चाहिँ म हजुरलाई कल लाउँदै काम गर्दै थिएँ, कल पनि लागिदियो। अहिले चाहिँ म तरकारीमा औषधि छर्ने काम गर्दैछु।
0: तरकारीमा औषधि भनेपछि विषादी प्रयोग गर्दै हुनुहुन्छ?
1: हजुर
0: भन्नुहुन्छ। ठिक छ, किरा मार्ने औषधिहरू?
1: हजुर हजुर।
0: ठिक छ, खाना भयो?
1: मेरो खाना भइसक्यो, अनि दादा हजुरको?
0: मेरो बाँकी छ, एकैछिन हुन्छ। पनि भन्न चाहे टप अफ दि पप कार्यक्रम प्राय हजुरको रेडियो भनेपछि सुन्नु भएको छैन होला तपाईँले?
1: हजुरको रेडियो त गाउँतिर हुँदा चाहिँ सुनेको थिएँ, यहाँ आएदेखि चाहिँ सुनेको छैन।
0: ओके ल, ठिक छ, यसो समयलाई साथ दिएसम्म सुनेर साथ दिनु होला पनि भन्न चाहन्छु। पप गीतहरू कतिको मनपर्छ?
1: पप गीतहरू मनपर्छ
0: मनपर्छ है। ठिक छ, हामी राख्छौँ साथी पाएको आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल द स्विट भइसँग कार्यक्रम सञ्चालन गर्नुहुन्छ दादाहरू लागि, लगाउनु हुने दिदीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि कार्यक्रममा आएको छ भनेर खबर गरिदिने दिदी रियाको लागि, दुबईमा हुनुहुन्छ दिदी अमृता योगीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, त्यही साथीहरूको सम्झिनु पर्दाखेरि सगुन तामाङ, शिव विश्वकर्मा, गीतिका विश्वकर्माको लागि,
0: धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 048-40-0026 रहेको छ, 048-40-0026 को माध्यमबाट आउन सक्नुहुन्छ, कुराकानी गर्छौँ, निष्ठप रूपमा कुराकानी गरिरहेका छौँ भने साथीभाइ आफन्तलाई पनि सम्झना दिइरहेका छौँ। साथमा रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हेलो, नमस्ते। नमस्कार हजुर, ब्याकग्राउन्डमा नोइज छ नि, केही भनौँ न डिस्टर्ब भइराखेको छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। उहाँको आवाजभन्दा पनि ब्याकग्राउन्ड आएन, साउन्ड बेसरी आयो, डिस्टर्ब भयो, सरी भन्न चाहेँ ल उहाँलाई, विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु सम्झिदिनु भएकोमा। तर तपाईँको आवाज नै सुन्न सकिएन कि, सो त्यो भएर पनि प्रष्ट आवाज सुन्न नसकिएपछि के गर्नु त होइन, यस्तै छ। यति बेला सङ्गीता लामा हुनुहुन्छ, सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। सौरभ केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार दाई।
0: नमस्कार रमिलाजी।
2: हजुर,
0: तपाईँले त माया मार्नु
2: टाढा भएपछि माया नि टाढै हुने रहेछ क्या?
0: टाढा भएर माया कसरी टाढा हुन्छ त?
2: खै म त्यस्तो खाने मान्छे परेछ कि, त्यही भएन।
0: कस्तो माया गर्नुभयो तपाईँले, टाढा हुँदाखेरि चाहिँ माया कम हुने, नजिक हुँदाखेरि चाहिँ माया बेडी बसी सरी बेसी हुने भन्ने हुन्छ र? त्यस्तो नहुनु पर्ने हो त, माया कसरी यस्तो भयो? यस्तो माया त माया भएन नि रमिला। आस्था व्यवहार कुराकानी गर्दै थिएँ म, त्यो पनि कस्तो नेटवर्क पढिदियो भने बिचमा टुटाइदियो। बल्ल बल्ल सम्झिनु भएको थियो, फेरि जानुभयो, फेरि फोन गर्नुहोस् ल भन्न चाहे। सौरभ केसी हुनुहुन्छ, बागचोर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ। घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार, शुभ नाम ठिक छ, राम्रो छ, रमाइलो छ। अनि साउन लागेको छ, रौनक कतिको छ? साउन लागेको छ, रौनक कतिको छ?
2: एकदम राम्रो, रमाइलो नै छ भन्नुभयो लाग्यो।
0: अनि व्रत
2: बर्खा पनि दाई, अब धानको रोपेर लगभग लगभग सकिनै लाग्यो भन्नुपर्छ है त। अब
0: होइन, अब व्रत साउने सोमबार त व्रत पनि बस्छन् क्या रे नि?
2: आ दाई, सोमबार व्रत बिहानै एक थाल खाएर बस्छ।
0: ठिक छ, ठिक छ, आफ्नो खुसी हो।

0: içeriğini.
1: Hazır Bey.
0: Türkçe. Ani, aba Türkçe, kusur hazır samzitin var ikama. Ani, ayrıca kana var ikin ay?
1: Mir kana var ikin ay, azıcık da bağırın ise bir an olay.
0: Banki sa, diye ayıp gıda samanda bokale kiyer dolç kala ama.
1: Şimdi dolna da yek din kana khandan ki unsara avno ani mo bona ayra raksa ni atar atar poyli khana khanos na.
0: त्यो त अब त्यो चाहिँ हो हुन चाहिँ तर के हो भन्दाखेरि जब भोक लाग्दैन लाग्दैन अनि अब लागेन भनेर खाए चुबो लागेर बसिन्छ जब भोक लागिसकेपछि रिसले आएको हुन्छ नि त के गरौँ कसो गरौँ हुन्छ नि त्यो हुन्छ कार्बोहाइड्रेटको कमीले मान्छेलाई रिस बढी होइन ल्याउँछ अरे भन्छ त्यस्तो हुन्छ त्यही भएर बेलैमा खानुपर्छ ठिक छ आउँला कुनै दिन आरती भएको ठाउँतिर पनि यसो घुमघामको लागि आउनेछु अरू त त्यस्तै हो तर कहिले आउँछु भन्ने चाहिँ किन भएको छैन ठिक छ आउँला कुनै दिन सम्झिदिनु भयो विशेष रूपमा धन्यवाद साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: मेरो घर परिवारमा रहनु भएको मम्मी बाबा दाई भाउ अङ्कल आन्टी सम्पूर्णलाई मेरो साथीहरू भन्नुपर्छ सुका करुणा अस्मिता लक्ष्मी लक्ष्मी पोखेल अनि लगायत सम्पूर्णको लागि भन्दै छुट्टिन्छु त होइन
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु साउनको बेला त्यो बेसी मेला काम गर्न थाइन्थ्यो अर्मा र परमा सुसेली खेल्दै असारे गाइन्थ्यो दुई गाँस जोड्न भनेर किसान आधा रात बौरिन्थ्यो बनाई कुलो लगाई पानी खेततिरै दौडिन्थ्यो भन्नुहुन्छ देवेन किशोर अञ्जाल प्रवासीबाट सम्झना सबै भन्नुहुन्छ यति बेला कोही हुनुहुन्छ उहाँसँग म सर्ट एन्ड स्विटमा कुराकानी गरिहाल्छु हजुर नमस्कार नमस्ते नमस्कार सोनाजी स्वागत छ कार्यक्रममा के भन्नुहुन्छ अब नचिन्दा पनि चिन्नु भएन भन्नुहुन्छ चिन्दा पनि कति छिटो
2: चिन्नु भयो त भनेको कि
0: ठिक छ के गर्दै हुनुहुन्छ खानपिन भयो
2: सुतिराखेको थिएँ कि भने यस्तो भइरहेको त कार्यक्रम त
0: भनेपछि निन्द्रा पुगेको छैन ठिक छ ठिक छ
2: अब निन्द्रा लागेको लागेको गर्छ
0: यस्तै हो के गर्नु होइन
2: खाना खाने भयो
0: खाना बाँकी छ तपाईँको बाँकी नै सुतेपछि खाना खानै मन लाग्दैन
2: तपाईँलाई सम्झेर के सम्झेर
0: मलाई नै सम्झेको हो त के गर्नु मतिर तिर चलाएर अन्ततिर निशाना लगाएको हो कि ठिक छ ठिक छ सम्झिदिनुहुन्छ माया गर्नुहुन्छ खुसी लाग्छ
2: सम्झिँदिन भनेर कति भुर्की
0: लाग्छ
2: के हो
0: ठिक छ होइन के कुरा खास लाग्छ मलाई अचम्म लाग्छ सोनाजी होइन सम्झिनुहुन्छ भन्नुहुन्छ के
2: भन्दै
0: आँखा राम्रो छ नाकमा राम्रो छ के भनौँ र खै मैले ल ठिक छ मन त कसरी देख्नु भएको छ र तपाईँ त्यहाँ हुनुहुन्छ के नहेर्ने प्योर मन भएको छोरी मान्छेहरूतिर के नलाउने है के भन्नुभयो आवाज नै सानो आइरहेछ त्यो मानि अड्की अड्की आइरहेछ जस्तो सोझो मान्छे म सोझोले चाहिँ बिताउँछ अरे भन्छन् नि त ल ठिक छ सोनाजी कुराकानी धेरै गर्न मन थियो 11:54 भइसकेको छ ल ठिक छ कुराकानी अन्य बसाइमा हुन्छ हुन्छ हुन्छ हजुर ठिक छ हेर्नुहोस् अब ठिक छ त्यतातिर पनि नजानु होइन म प्रायः जस्तो सामाजिक सञ्जालमा त रहन्छु तर खासै एक्टिभ त्यति रहन्न पनि जस्तो लाग्छ ठिक छ कुराकानी गरौँला नि के छ र होइन सम्झिनुस् भन्नु छ साथीभाइ आफन्तलाई सम्झिनुस् न त्यो बेला
2: साथीहरूलाई सम्झाउनु पर्दाखेरि चाहिँ एकदम हिराबहादुर लगाई दाईले सम्झिरहेको छु त्यसै गरी ठिकाना चुनार दाईलाई पनि सम्झिरहेको छु अनि त्यस्तै गरी सरस्वती खत्री सम्झिरहेको छु अनि मलाई कविता सम्झिरहेको छु त्यसै गरी विनय आन्दोलन सम्झिरहेको छु अनि सुनिता भण्डारीलाई सम्झिरहेको छु भीम भण्डारीलाई सम्झिरहेको छु अनि टिकाराम सुनार दाईलाई सम्झिरहेको छु श्रीजाला सापकोटालाई सम्झिरहेको छु सुनिता भण्डारीले सम्झिन्छु त्यसै गरी जति पनि सबैको साथीहरू छ धेरै धेरै आज भोलि त खाइकिनाएको धेरै नाम भन्नु छोडेको त किन आफूलाई सम्झिँदैन कतिहरूले सम्झिराख्नु जस्तो पनि लाग्छ त्यही भएर तिहरूले धेरै त्यो सुन्दै छ भने आफूलाई अनि त्यो हामीले सम्झना त्यसलाई धेरै मलाई सम्झना छ भन्ने चाहन्छु साथै फेरि सम्झनालाई धेरै छ भन्दै
0: हस् धन्यवाद हस्ना हजुरलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु लगभग कार्यक्रमको समय आउँदै सकिसकेको छ सर्टन सुटमा म म्यासेज वाचन गरिहाल्छु जनक रजाली मगरले सम्झना सबैमा भन्नुहुन्छ बाबुराम मकर होइन बाबुराम मगर हुनुहुन्छ ओखलढुङ्गा पोकली घर भइहाल्छु रियादबाट सुन्दैछु घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर सपना तामाङ हुनुहुन्छ नमस्ते नमस्कार सिन्धुलीबाट सपना तामाङ है त है कार्यक्रम सुन्दैछु भन्नुहुन्छ अनि उहाँले भन्दै हुनुहुन्छ के भन्दाखेरिमा 15-13 लागेको मान्छे है भन्दै हुनुहुन्छ उहाँ चाहिँ ठिक छ तपाईँ चढ्दै हुनुहुँदो रहेछ म 14-15 लागेको भनेको तपाईँ अब ठिक छ यस्तो पनि हुन्छ र यो कहिले नहुने चिज चाहिँ नगर्नुहोस् सपनाजी है 14-15 लाग्नु ठिक हो उमेर घट्दैन नि उमेर बढ्छ कि सिमरन पाखरिन हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ काठमाडौँबाट लाइभ मार्फत सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद निशा ठोकर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मना चाहे त्यस्तै गरेर सुजन ढुङ्गेल हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ मिस्टर मिलन घालमुटु हुनुहुन्छ दुवा कतारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै छुट्नुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद फोन ट्राई गरेर साथ दिनुहुने सम्पूर्ण मित्रलाई पनि अनुरोधदेखि धन्यवाद दिन चाहन्छु प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा सबिन राईको आवाजमा नै गीत गुराँसको फेदमुनि यो गीत राख्दै राख्दै आजको वेबसाइटबाट म कार्यक्रम प्रस्तुत श्री राज नछुटे हवस् त नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: को तयारी। आज सुनचाँदीको भाव बढ़्यो, सुनतोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भडेका गोलकिपर भोजिन्ना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिइने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग, इभ्याक्युएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकामा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्नु भएको छ। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल हिजो नै धनगढ़ी पुगेर अनौपचारिक छलफल शुरू गर्नु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन सम्वाद पनि गर्नुभयो। धनगढ़ीको कृष्ण मन्दिर शालामा अनसन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रूपियाँ र चाँदी 60 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर आज सुन तोलाको 2,87,100 रूपियाँ र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा चाँदीको भाव 4,335 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, नाउल चक्रवातका कारण दक्षिण चीनमा 7,00,000 भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल आज औपचारिक वार्ताको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सधैँको नेपाली भन्ने भावनाका साथ लगानी गर्न आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली देशका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेको समेत बताउनुभयो। साथै उहाँले आर्थिक विकासमा सरकारले प्रवासमा रहेकाहरूका साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको छ। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीको भनाई छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै 2 हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभयो। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल गर्दै ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो। यस्तै शक्तिशाली चक्रवात अर्थात टाइफुन नाउल आज बिहान दक्षिण चीनमा ठोकिएपछि ग्वाङहोङ प्रान्तमा तीव्र हावाहुरी र ठूलो वर्षा भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल दक्षिणी ग्वाङडोङ प्रान्तको हुइजोङ शहर मार्फत विङजोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो। आँधीका कारण 7 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। जनजीवन प्रभावित हुनका साथै सयौं उडान र रेल सेवा रद्द गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उसका अनुसार यो वर्ष चीनमा ठोकिएको यो सबैभन्दा शक्तिशाली चक्रवात हो। त्यस्तै हङकङको मौसम विज्ञानका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। आँधीका कारण शहरभरि कम्तीमा 9 जना घाइते भएका खबरमा उल्लेख छ। यस महिनाको शुरूमा चक्रवात भावीले पूर्वी चीनमा तीव्र हावाहुरी र ठूलो वर्षा गराउँदा 20 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो। यसअघि जुलाई 3 चक्रवात मेसाक दक्षिणी चीनमा ठोकिएको हो। अब खेल खबर। के भर्डेका गोलकिपर भोजिना चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 वर्षीय भोजिना पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेसँगको सम्झौता सकिएपछि क्लबविहीन थिए। हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो। कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिनासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिना चिली पुग्ने जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिनालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ। अध्यक्ष मोसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिनालाई टोलीमा भित्राउने निर्णय गरिएको हो। उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टुङ्गिन भने बाँकी छ। विश्वकपमा स्पेनसँग बराबरी खेल्दै के भडेले इतिहासकै पहिलो पटक अंक जोड़ेको थियो। नकआउट चरणमा अर्जेन्टिनासँग अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित हुँदै के भडे विश्वकपबाट बाहिरिएको थियो। अनुभवी गोलकिपर भोजिनाले यसअघि स्लोभाकिया अंगोला मोल्डावा साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। अनशनरत डाक्टर केसीसँग निरन्तर छलफल आज औपचारिक वार्ताको तयारी। आज सुन चाँदीको भाव बढ़्यो सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन वार्ताप्रति निकै गम्भीर देखिएको दावी। रके भडेका गोलकिपर भोजिन्ना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

भाव बढ़े आज सुन तुलाको 2,87,100 रूपया र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा चाँदीको भाव 4,350 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताउनु भएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारहरूसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगतै ट्रम्पको टिप्पणी आएको हो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।

0: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
0: हावा हुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
0: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
0: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावा हुरी चलेको बेला के नगर्ने
0: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को प्रस्तुति कार्यक्रम रोजाई तपाईँको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मिटुको डुकडुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत सम्झनाजीको अनुपस्थितिमा उपस्थित भइसकेको छु। म तपाईँसँग रम्न रमाइलो गर्नको लागि कहाँ हुनुहुन्छ, के गर्दिनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रमाइला मिठा कुराकानी हुनेछन् यस कार्यक्रममा, होइन? सुनेर साथ दिनुहोला, फोन गर्न सक्नुहुन्छ, नम्बर 0448-40-0026 रहेको छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ, फटाफट फोन गर्नुहोस्। प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ, साथमा म छु। रमाइलो गर्नुपर्छ, दिउँसोको समय छ, 2:19 गइसकेको छ। ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा यति बेला एउटा मिठो गीत राखेर तपाईँको माझमा गीत राख्न चाहन्छौ। केवर मागी फर्क्यौ भन गीत रहेको छ, गीत राख्छौ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुलाई।

0: केवलमा कि फर्के भन तिमीले बुझ्न देउतासँग होइन अरूलाई नभने नि भन्न हुन्छ एउटासँग भन्नुहुन्थ्यो पक्कै पनि आफूले मन पराएको व्यक्तिलाई भन्न हुन्छ कि सुटुक्क भन्नुहोस् भन्न केही जाँदैन होइन के माग्नुभयो भगवान्सँग भन्नुपर्छ है भन्ने हुन चाहे माया प्रेमको गीत थियो कार्यक्रमको सुरुवात गरिसकेको छु कार्यक्रम रोजाई तपाईँको अनिहार भइराखेको छ आवाज नमस्ते राज म छु भर्खर 14-15 लागि थियो हामीसम्म छिटो छु होइन यसले गफ दिए जस्तो लाग्छ भने आउनुहोस् आउनुहोस् होइन कुराकानी गरौँ बसेर पनि भन्न चाहन्छु यति बेला कहीँ हुनुहुन्छ कहाँबाट कहाँ हुनुहुन्छ हजुर नमस्कार हेलो हेलो बाहिर सक्नुभयो ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु उहाँलाई पनि म केही रोचक जानकारीहरू पनि प्रस्तुत गर्न चाहन्छु कहिलेकाहीँ होइन म जब जब कार्यक्रममा उपस्थित भइराखेको हुन्छु केही न केही होइन कुराहरू यहाँहरूको माझमा जोड्ने प्रयास म गरिरहेको हुन्छु होइन कहिलेकाहीँ यस्तो हुन्छ कि यो सम्बन्धको कुराहरू धेरै गर्न मन लाग्छ जोड्न मन लाग्छ भन्न मन लाग्छ विविध कुराहरू आउँछन् मनमा होइन त्यो भएर मेरा मनका भावनाहरू पनि तपाईँको माझमा पुग्न मन लाग्छ कि ठिक छ एकैछिनमा पुग्नेछु त्योभन्दा अगाडि कोही हुनुहुन्छ भन्नुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार
1: हजुर
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ शर्मिला थापा मगर सिन्धुली बिटिजोरबाट शर्मिला खबर के छ ठिक छ राम्रो छ रमाइलो छ के गर्दै हुनुहुन्छ खाजा भयो
1: खाजा बाँकी छ यति बेलाको समय हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ
0: ओके ल ठिक छ कार्यक्रम सुन्दै बसिराख्नु भएको रहेछ खुसी लाग्यो खाजा किन ढिलानी अनि यसो बेला बेला मात्र झुल्किनुहुन्छ त किन माया नलागेर हो
1: होइन
0: त्यस्तो होइन के तपाईँले फोन ट्राई नगरेर हो
1: होइन फोन त ट्राई गरेकै हुन्छु तर फोन लाग्दैन र साथीहरूलाई पनि पालो दिनुपर्छ नि
0: पर्यो पक्कै पनि बुझ्नुहुनुहुन्छ साथीहरूलाई पनि दिनुपर्छ पालो ओके ठिक छ कुराकानी गर्न पाइयो धेरै समयपछि हो जस्तो लाग्छ यहाँहरू यहाँसँग मेरो कुराकानी होइन र
1: हजुर
0: ओके अरू सब ठिकठाक छ राम्रो छ रमाइलो छ ठिक छ खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ कसले पराई ठाने फेरि गीत मात्रै पो मलाई त खै केही कुराहरू भावनाहरू लेखेर पोस्ट गरे भने पनि कसले के गर्यो बिछोड गयो कसले धोका दियो कि के गर्यो भन्छन् त त्यस्तो भन्न भन्दैनन् र फेरि ठिक ओके यो चाहिँ कुरा सही गर्नुभयो ओके हामी गीत राख्छौँ साथीभाइ आफन्तलाई समितिमा छोटो मिठोमा
1: दिदीको लागि अनि सुन्दै हुनुहुन्छ होला दिदी सरस्वती मगर दिदी कविता मगर दिदी प्रतिशा मगर र सुन्दै हुनुहुन्छ होला दिदी जानुका मगरको लागि
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु तिमीले पराई ठानेपछि पराई हुन के भएर यो गीत रोजाइमा पार्नुभएको छ उहाँले ठिक छ यति बेला केही कुराहरू जोड्छु मैले भनिरहेको छु यति बेलाको समयमा जब हामी कसैप्रति आकर्षित हुन्छौँ नि मस्तिष्कको भेन्ट्रल पिगमेन्टल होइन र न्युक्लियस एकम्बसले नि अत्याधिक डोपामाइन रिलिज गर्छ यसले गर्दा आनन्द उत्साह र त्यो व्यक्तिलाई बारम्बार भेट्ने वा देख्ने तीव्र इच्छा जाग्छ कि त्यो व्यक्ति भनेको छु मैले अर्थात् माया गर्ने व्यक्तिलाई के तपाईँको मुटुको ढुकढुकीलाई होइन यति बेला कोही हुनुहुन्छ उहाँसँग म कुराकानी गरिहाल्छु मुटुको ढुकढुकी नै हुनुहुन्छ उहाँ पनि कहाँबाट गर्नुहुन्छ हजुर नमस्कार
2: हेलो दादा नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म ओखलढुङ्गाबाट सरिस्मा तामाङ दादाजी।
0: करिस्मा तामाङ?
1: सरिस्मा तामाङ।
0: सरिस्मा
1: हजुर।
0: कस्तो बाले पढभन्दा पढिन बेलामा के गर्नु, अहिले हेर्नुहोस् त, गाह्रो छैन मलाई? ठिक छ सरिस्मा, के छ खबर, के गर्दैनुहुन्छ, खाना खाजा भयो?
1: खाजा भएको छैन, अब एकछिन हुन्छ नि दादाहरूको भयो।
0: छैन नि दिने मान्छे कोही नभएर एक्लै खै खाना पनि मन लागेन, दिने मान्छे नभएपछि त गाह्रो हुँदो रहेछ नि। हजुर
1: दादा, यहाँ भएको भए म दिन्थ्यो, के गर्नु टाढा हुनुहुन्छ।
0: टाढा छु, ठिक छ, त्यतामा गइदिनुहुन्थ्यो, ठिक छ, खाउँला बिस्तारा, भोक छैन, यस्तो छ, हेर्नुहोस् न, चञ्चलो उमेर भएर होला, निन्द्रा छैन, यस्तो यस्तो छ भनेर के भन्नु, आफ्नो दुःख पोखे जस्तो हुन्छ, गुनासो गरे जस्तो हुन्छ। अब त्यतातिर नजाऊ, मौसम कस्तो छ?
1: मौसम त पानी परिरहेको छ अनि दादाहरू के छ नि?
0: अब यता त गर्मीले हप हप हप हप पसिना झर्ला झर्ला जस्तो भएको छ। यस्तो भएर के गर्नु, गाह्रो छ त गाह्रो छ। ठिक छ, खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा। एउटा गीत रोजाइमा पारिसक्नु भएको छ, तिमीले पढाइ ठानेपछि पढाइ हुन के भएर यो गीत राख्छौ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल त दादाहरूको लागि, टेक्निकलमा रहनुहुने ललिता दिदीको लागि र सम्झना दिदीको लागि, भाइ बाबाको लागि र यति होला दिदीहरूको लागि भन्दै
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे। ठिक छ, अब धेरै कुराकानी नगरौँ, फेरि कति बोल्दो रहेछ, गीत राखौँ न, गीत राख्नुहोस् छिटो छिटो, हामीलाई हतार भइसक्यो भन्दै हुनुहुन्छ कि भन्ने मलाई डर छ। यति बेला तपाईँको माझमा अन्जु पन्तको आवाजमा रहेको गीत राख्छ, त्यसपछि आउँछौ रेडियो सुन्न गर्नलाई, फोन मेसेज गर्दै गर्नलाई त।

0: तिमीले पढाइ ठानेपछि पढाइ हुन के भएर यदि तपाईँको माझमा राखे पक्कै पनि आफूले चाहेको व्यक्ति आफूले मन पराएको व्यक्तिले अब पढाइ ठानेपछि त अब पढाइ हुन के भएर होइन उसले नै नचाहेपछि उसले नै माया नगरेपछि होइन र कार्यक्रम रोजाइ तपाईँको अनिवार भइराखेको छ आवाज नमस्ते राजु आज उपस्थित भएको छु सम्झनाजी आउनुहुन्थ्यो होइन उहाँको अनुपस्थितिमा म आएको छु रमाइलो गर्ने प्रयास गरिरहेको छु सायद सुन्दै हुनुहुन्छ भन्ने आशा छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ त्यो बेला कोही हुनुहुन्छ कामले गर्नुहुन्छ हजुर नमस्कार हजुर नमस्ते नमस्कार शुभ नाम मञ्जुजी के छ खबर
1: एकदम ठिक ठाक छ दादा लगाई
0: ठिक छ राम्रो छ रमाइलो छ स्वर कति मिठो मिठो हुँदै गएको बिहान घट्दा अर्कै अर्कै जस्तो लागेको थियो अहिले घट्दा झन् झन् मिठो मिठो हुँदै गएको छ त होइन के खानुभयो बिहानदेखि अहिलेसम्ममा त्यसले गर्दा स्वर झन्झन झन्झन मिठो मिठो हुँदै गएको पोलेको मकैले स्वर गुलियो बनायो
1: अब हजुरको लागि के होला मलाई त त्यस्तो लाग्दैन
0: कहाँ लाग्छ त अनि उहाँ के भन्छ मृग हो क्या अरे मृगलाई नै भन्छ बिना सायद मृगकै हो जस्तो लाग्छ बिना कस्तुरीलाई बिनाको महत्व के थाहा कि यस्तै यस्तै हुन्छ नि मैले ठ्याक्ठ्याकै बिर्सेँ मलाई टुक्काहरू एक विविध चिजहरू आउँछ मलाई थाहा छ तर चाहिने बेलामा मलाई आउँदैन यस्तै अब आफूले आफूलाई त कहाँ थाहा हुन्छ त कस्तो को भन्ने कुरा हामीले पो हामीलाई पो थाहा हुन्छ त भन्छु के छ अरू के छ के हुनेछ मौसम कस्तो छ
1: मौसम त अहिले त एकदम सर्को घाम लागिरहेको छ भन्नुपर्छ है दादाजी
0: सर्को घाम लागिरहेको छ त्यता पनि त्यही मौसम के भएको होला हिजोसम्म झ्याम झ्याम्ती पानी परिरहेको थियो आज गर्मी भएर हप हप त्यो पसिना झर्ला जस्तो भइसकेको छ
1: एउटै एकै नाश भयो भने त फेरि गाह्रो हुन्छ नि दादाजु कहिले पानी पर्ने कहिले घाम लाग्ने कहिले हावा चल्ने त भइहाल्छ
0: हुनु पर्यो होइन कहिले काहीँ यो के भन्दाखेरिमा राम्रै हुनुहुन्छ क्या अरे यसो आँखा झिम्काइदिनुहोस् न एकछिन शीतल हुन्छ कि
1: छैन दादाजु म त
0: राम्रो कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ भन्नुहोस् त
1: मलाई चाहिँ आज बादल थापाले गाउनु भएको तिमीसँग हट टु हट कनेक्सन छ मेरो भनेर राखिदिनुहोस् न है
0: तिमीसँग हट टु हट कनेक्सन छ मेरो
1: हजुर
0: त्यस्तो
1: अब सबै भनेर त के साथी हजुर छ नि एउटा
0: हुनुहुन्छ ठिक छ उहाँसँग छ ठिक छ हामी राख्छौँ तिमीसँग हट टु हट कनेक्सन छ गीत राख्छ ठिक छ राख्नेछौ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त
1: बादल थापाको जसरी नि यही गीत राख्नुहोस् है दादाजु श्रोताको चाहिँ नराख्नु मैले झन् यही गीत रोज नै पालो लाएर कल गरिरहन्छ
0: राख्छौँ कि हामी लोकगीतै भए पनि राख्छौँ ल चिन्ता नलिनुहोस् न तपाईँ ढुक्क हुनुहोस् मैले भनेपछि हो वचनको पक्का भए म ओके थम्सेक गरौँ
1: हुन्छ लोकगीत त होइन आज निक नै हो फर्स्ट फर्स्ट त स्विट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दादाहरूको लागि टेक्निसियन नरहने ललिताजीको रङ्गाजीको लागि पनि सम्झाउन चाहन्छु मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि साथीहरूको नाम लिनु पर्दा निहारका विष्णु के सविता तामाङ दुजना एन्जन दुर्गा मगरको लागि पनि भन्न चाहन्छु राम्रो साथी रहेर सुन्दै हुनुहुन्छ प्यारो दादा परिवारको लागि मामुको लागि बाबाको लागि भाइको लागि पनि भन्न चाहन्छु र साथी रामला तामाङको लागि पनि सुनमाया तामाङको लागि पनि भन्न चाहन्छु सङ्गीता रफेल शर्मिला रम्तेलको लागि सपना नेपालीको लागि अस्मिता नेपालीको लागि पनि भेक मात्र छोरी युनिसाको लागि र जीवन साथी समीरको लागि भन्ने
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु तिम्रो हरेक गल्ती भाइ मुस्कुराएर माफ गरिदिन्थ्यो सायद त्यही नै मेरो सबैभन्दा ठुलो गल्ती भनेर कि भनेर कसले भनेको पनि थाहा भएन अब मैले चाहिँ वाचन गरेँ कोही थियो होला सायद उसरी माया गर्ने होइन तिमीलाई माया गर्न कुनै किताब पढेको थिएन बस मनले जे भन्यो तिमी कपट भावले समर्पण गरेको थिएँ होइन यो पनि कसैले भनेको होइन मैले भनेको यो चाहिँ ल ठिक छ आउन सक्नुहुन्छ विनिता छेत्री बिनुजी हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै इन्दिरा भुजेल हुनुहुन्छ सिन्धुली ग्वालटारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ काली कमला लिम्बुनी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ ताप्लेजिङ घर भइहाल चाहिँ कुवेतबाट साथीहरू डियर सन्देश गुरुङ मिडिया प्रेम निर्मला आउने सृजना विश्वकर्मा खुसी अमिना विष्ट अतीत आञ्जन राई त्यस्तै नम्रता शेर्पा छेम निर्दोष सुरज राई तुम्छा युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री कुमार प्रजा ढकाल धर्मराज अरूण भण्डारी मुना मुखिया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर अनिल केसी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मनाछ त्यस्तै गरेर अप्सरा खड्का हुनुहुन्छ रामेछापको नमाटी घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ माया आयुष हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद कोही हुनुहुन्छ हुनुहुन्छ भने कुराकानी गरिहालौँ हुनुहुन्न भने गीत राखिहालौँ यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार हस् धन्यवाद उहाँलाई सायद मेरो आवाजले हजुर नमस्कार भएको ट्युट ट्युट होइन आवाज कस्तै थर्केर गए क्या यति बेला हामी गीत राख्छौँ तपाईँको माझमा त्यसपछि फेरि आउँछ रेडियो सुन्दै गर्नुहोला फोन म्यासेज गर्दै गर्नलाई त

0: तिमी सँग हार्टवर्ड हैन कनेक्शन छ मेरो यदि तपाईँको माझमा राख्यो कहिलेकाहीँ हुन सक्छ आएन भन्छन् नि भगवान्ले जोडी बनाएर बनाइदिएको कि जस्तो हैन हार्ट टु हार्ट कनेक्सन हुन्छ जे सोचेको हुन्छ त्यस्तै त्यस्तै हुन्छ कहिले काहीँ याद गर्नुभएको छ आएन एकजनाले जस्तो भएको छ जस्तो महसुस एकजनाले गरेको छ अर्कोले पनि त्यस्तो महसुस गरिरहेको हुन्छ भन्छन् हो जस्तो लाग्छ कोही हुनुहुन्छ यति बेला कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
1: नमस्ते दाई गुड आफ्टरनुन है
0: नमस्ते नमस्कार गुड आफ्टरनुन देवजी के छ खबर
1: हजुर एकदम ठिक छ भन्नुपर्छ राम्रो रमाइलो छ भन्नुपर्छ मौसम मधुम भइरहेको छ भन्दा पनि घाम चर्को लागिरहेको छ है यतातिर त भन्नुपर्छ एकदम गर्मी छ हावा चलिरहेको छ साथमा बेला बेलामा शीतल शीतल पनि आवाज भइरहेको छ भन्नुपर्छ है त
0: रमाइलो छ
1: हजुर हजुर एकदम ठिकै छ भनौँ है अब के छ रामेछाप डाँडातिर पनि सुनाउनुहोस् भाइ हजुरको नि के छ
0: ठिक छ राम्रो छ रमाइलो छ खै हावा चलेको छै छैन बाहिर जाउँ कसरी जाउँ भित्र बसौँ गर्मी छ आपा बुङ्गु छ बाहिर पनि घाम देखिरहेको छ भन्न सकेको छैन जिन्दगीले दोधारमा होइन जिन्दगीको दोधार जस्तो सोच आइरहेको छ जिन्दगीमा
1: हजुर पक्कै पनि खाजा खानु भयो
0: खाजा भएको छैन अहिले भर्खर खाना खाएको तपाईँको ओके ओके हुन्छ के बनाउनुहुन्छ खाजा मलाई बनाउन आउँदैन
1: हजुर यतै आउनुहोस् न बनाउँदै हुनुहुन्छ नि छोरीहरू छ है बनाउँदैछ खाजा यतै बोलाउनु न दाई दिदीहरूलाई पनि भन्दैछ है नानीहरूले
0: अब हुन त मकै खानुपर्ने यति बेला आलु आलु मकै
1: हजुर हजुर
0: आलु आलु आलु मकै टक्क लगाएर होइन
1: हजुर हजुर सबै पनि हरियो मकै त खाने सिजन त यतातिर त गइसक्यो

0: हजुर अब रोपेको छ भर्खर, अब गर्ने बेला हुनु चाहिँ लागेको छ भन्नुहोस् है।
1: अरू क्षति हुँदैन नि क्या?
0: हुन्छ अरू पनि, अब यहाँ बारी भर्खर त्यो अस्ति नैको मकै भाँचेर भित्राएर फेरि अर्को नयाँ मकै रोप्ने हो नि त। अब फेरि अनि नयाँ मकै रोप्दै छौँ, मकै भटमास रोपिदिने सिजन भइरहेको छ, त्यही काम छ भन्नुपर्छ है त।
1: ठिक छ, ल ठिक छ। अब सम्झिँदैन खुसी लाग्छ, कुन गीत सुन्न चाहनुहुन्छ?
0: मलाई अन्जु पन्तको भोकलमा रहेको जबसम्म मैले सास फेरिरहन्छु भन्ने गीत बजाइदिनु ल दाइ।
1: जबसम्म मैले सास फेरिरहन्छु, तिमीलाई माया गरिरहन्छु है क्या?
0: हजुर, तबसम्म तिम्रो बाटो हेरिरहन्छु।
1: ठिक छ ठिक छ, हेर्नु पर्यो यस्तै, के गर्नु खै, के भन्नु र मैले पनि खासै कुराकानी गर्न अलि आइराखेको छैन। ठिक छ, खुसी लाग्यो साथीभाइ, आफन्तलाई सम्झिदिनुहोस् न।
0: हुन्छ, विशेष गरी दाई हजुरको लागि आज धेरै समयपछि आज बोल्न पाइरहेको छु, विशेष गरी दाई हजुरकै लागि अब भग्ने गीत समर्पण गर्छु भन्न चाहन्छु। र अनि प्राविधिकमा हुनुहुने लगा आयु दिदीको लागि, अनि दिदी सम्झना खडीको लागि र मिठो सम्झना भन्न चाहन्छु, कता हुनुहुन्छ सुन्दै हुनुहुन्छ होला उहाँको लागि पनि, लगायत हजुरको रेडियो होल युनिटकै लागि अब बच्ने गीत सुनाउन चाहन्छु। र सुन्दै होला बहिनी रमिला तामाङको लागि, अनि त्यसै गरी मेरो घर परिवारी घर परिवारमा सुनिरहेको छु छोरीहरू अस्मिता ममताको लागि भन्न चाहन्छु, साथी सुन्दै होला ध्रुव पाण्डेको लागि, अनि जतिले पनि मलाई देवमाझी भनेर चिनि नचिनी सबैको लागि भन्दै छुट्टिन्छु। नमस्ते, बाई।
1: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0840 40 00 26 रहेको छ, फटाफट फोन गर्नुहोस् है, फटाफट फोन गर्नुहोस्। स्टुडियोको नम्बर खाली छ, 0840 40 00 26 नम्बर रहेको छ। मिठा रमाइला कुराकानी गर्ने प्रयास गरिरहेको छु, कस्तो लाग्दैछ कार्यक्रम भन्नुहोस् ल, राम्रो लागेको छ भने ओके, राम्रो लागिराखेको छ भन्नुहोस्, होइन नराम्रो लागेको छ भन्नुहुन्छ भने ठिकै छ, कसरी के कारण नराम्रो लाग्यो त्यो पनि भन्नुपर्छ भाइ, होइन पनि भन्न चाहे। नम्बर चाहिँ 0840 40 00 26। आज तपाईँकै रोजाइका गीतहरू हामी तपाईँकै माझमा राखिरहेका छौँ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ भन्दा पनि ल ठिक छ, हुनुहुन्न भन्नुहुन्छ, प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, मुसुक्क मुस्कुराएर भन्दै हुनुहुन्छ आउनु भएको छैन है भनेर। कहिले काहीँ यस्तो हुन्छ कि आउनुहुन्छ, एक दुई मिस कल हान्नुहुन्छ, त्यसपछि हेलो भन्न नपाउँदै भाग्नुहुन्छ साथीहरू। अब न यताको मिस्टेक भनौँ न उताको मिस्टेक भनौँ, कथाको मिस्टेक कथाको मिस्टेक, मिस्टेक त मिस्टेकै हो, यस्तो छ कुरा। हेर्नुहोस् सो नम्बर 0840 40 00 26 रहेको छ, 0840 40 00 26 को माध्यमबाट चाहिँ आउनुहोला पनि भन्न चाहन्छु, कुराकानी गर्छ पनि भन्न चाहन्छु, मिठा रमाइला कुराकानी हुनेछ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ हजुर? नमस्कार।
2: हेलो दाइ, नमस्ते। नमस्कार।
1: नमस्ते, नमस्कार हजुर, शुभ नाम के
2: भन्नुभयो?
1: लीला मगर। लीलाजीसँग पहिलोचोटि हो त मेरो कुराकानी? मैले पो बिर्सेको, मैले त नबिर्सनु पर्यो नि त, कसरी बिर्सेँ त मैले लीलालाई? मैले माया मार्छु होला त, एकताल मेरो मुटुमा बसिसकेपछि जिन्दगीभर मार्न सकेन माया मैले होला भन्नुहुन्छ, पत्याउनुहोस् न मैले भनेपछि गाँठे खत्तरीका। लीला के छ खबरहरू? के गर्दैनुहुन्छ खाजा भयो? छैन नि, मलाई खोइ कसले दिने र, तपाईँले एक्लै खानुभएछ। ठिक छ, मौसम कस्तो छ?
2: मौसम एकदम चर्को, घाम लागिरहेको छ भन्नुपर्छ।
1: ओके, काम लागिरहेको छ भनिसकेपछि मौसम गर्मी छ है त्यतातिर पनि? ओके, ल ठिक छ, ख्याल गर्नु होला आफ्नो चाहिँ पनि भन्न चाहे, स्वास्थ्यको पनि भन्न चाहे, पानी प्रशस्त मात्रामा पिउनु होला पनि भन्न चाहन्छु। अन्य समयमा के गर्नुहुन्थ्यो? ओके, ल ठिक छ, घर आइसी काम पनि ठुलै कुरा हो, घरलाई हतपत्ता सम्हाल्न सकिँदैन भन्न चाहन्छु। ठिक छ, साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हामी

terpaksa Ustaz tidak akan telaskan semestinya. Nah. अब चाहिँ खै कुराकानी गरौँ नगरौँ कुराकानी नगरौँ भने कुराकानी गर्न मन छ गरौँ भने भने समय लगभग 52 भइसकेको छ म दोधारमा छु के गरौँ त भन्नुहोस् त आउनुहुन्छ सर्ट एन्ड स्विटमा कुराकानी गर्छु हुन्न भने पनि ठिकै छ म्यासेजहरू पनि वाचन गर्नुपर्नेछ मिनु लम्तरीमा गर्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ मिनु मिलन घालमुटु हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ दुवा कतारबाट हुनुहुँदै हुनुहुन्छ सुन्दै हुनुहुन्छ सरी यति बेला कोही हुनुहुन्छ उहाँसम्म छोटो मिठोमा कुराकानी गरिहाल्छु हजुर नमस्कार हस् धन्यवाद अब चाहिँ कुराकानी नगरौँ जस्तो लाग्यो सायद होइन अब कुराकानी नगर्दै राम्रो होला किनकि लगभग समय अवधि सकिसकेको छ सर्ट एन्ड स्विटमा कुराकानी गरौँ कि भनेर खोजेको थिएँ मैले तर अब भएन सोचेको जस्तो कहिले काहीँ हुँदैन कि होइन त्यही भएर म म्यासेजतर्फ लागिहाल्छु जुनै त चामलिङ राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ नेपाल घर पाँच तर फिदिम हाल चाहिँ कुबेतबाट भन्नुहुन्छ अनि त्यस्तै गरेर जुनै त चामलिङ राई हो भन्नुहुन्छ साथीहरू जीवन पवेन दिल्सा राई अनि भावना मगर दुर्गा कटुवाल त्यस्तै गरेर निर्दोष सेन जीवन सुन्दास रामकुमार लिम्बु वसन्त श्रेष्ठ अनि गंगा रिया छेत्री सुशीला विश्वकर्मा रिमा थामी लिम्बुनी साझा माया आयुष लगायत सबैमा सम्झना छ भन्नुहुन्छ दिपिका पूर्व छानी मगरले पनि काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ बाबुराम मगरले पनि ओखलढुङ्गा फोकाली घरमै हाल्छु रियादबाट सुन्दैछु घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ भने पवन आले पनि सम्झना सबैमा भन्नुहुन्छ टेकु छेत्रीले पनि कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद रञ्जना बहिनी राईले पनि शङ्खासभा मकालु बाटो भन्नुहुन्छ रञ्जना बहिन राई सबैमा सम्झना माया छ भन्नुहुन्छ काली कमला लिम्बुनी हुनुहुन्छ उहाँको म्यासेज मैले वाचन गरिसकेको छु सम्झना सबैमा भन्नुहुन्छ तापुजुङ घरमै हाल्छु कुबेतबाट सुन्नुहुन्छ सौरभ केसीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बागचन्द नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झना चाहन्छु भन्नुहुन्छ भने हिराबहादुर लकाई हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै स्वर्णिम राईले पनि सम्झना सबैमा भन्नुहुन्छ अब चाहिँ छुट्यौँ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद फोन गरेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिता हायु उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु भने अर्को कुरा मौसममा तलमाथि भइराखेको छ बाटोमा निक्लनुभन्दा अगाडि होइन सड़कमा निक्लनुभन्दा अगाडि सड़कको बारेमा र मौसमको बारेमा जानकारी लिएर मात्र यात्रा गर्नु होला पनि भन्न चाहन्छु घरबाट निस्कनु अगाडि भन्न खोजेको मैले मिलाएर बुझ्नुहोस्लाई पनि भन्न चाहे त्यस्तै गरेर नानी बाबुहरू कहाँ छन् कता गइरहेका छन् कहाँ खेल्दैछन् यी कुराहरूमा पनि ध्यान दिनु होला पनि भन्न चाहन्छु पछिल्लो समय जब बर्खा लाग्छ त्यसपछि विभिन्न घटनाहरू घटिरहेका हुन्छन् होइन त्यसमा पनि ध्यान दिनु होला पनि भन्न चाहन्छु पानी प्रशस्त मात्रामा पिउनुहोस् त्यो पनि उमालेको पानी पिउने बानी बसाल्नुहोस् होइन मुहान धमिलो होला फोहोर पानी आइराखेको हुनसक्छ तपाईँको धारामा उमालेर पिउनुभयो भने राम्रो हुन्छ पनि भन्न चाहे भन्दै ओके अब छुट्यौँ अन्तिममा अन्जु पन्तको आवाजमा लोकगीत छ छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुतता तपाईँको मुटुको ढुकढुकी भरे राति होइन 10 बजेपछि कार्यक्रम आशा मास दोहोरीमा भेट हुने बाचासहित आजको बसाइबाट चाहिँ म छुटेँ हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 MHz।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सुरुमा पहिले मुख्य खबर। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा 2 जना पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ। बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई। मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1,023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा 120-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नाएको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिला समेत स्कूलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सी पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढ़ी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना भने अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा निस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। बिहान एक बजीतिर सुदूरदन गाउँपालिका छ बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका दुई पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सर्जु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका साथै चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कड़ा भिसा नीति र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाई छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 30,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोन्नेय क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सघाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएका समाचार संस्था एएफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रूसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रूस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब खेल खबर. भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड, इंग्ल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ. साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बज डिजन आएको छ. बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी ट्वेन्टी क्रिकेटका खेलहरूको विश्लेषण हुनेछ. यसमा विशेष गरी आयरल्याण्ड र इंग्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन् जहाँ भारतीय टोलीले इंग्ल्याण्डसँगको एउटा मात्र एक दिवसीय खेलमा जित हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन. बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको यकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ. गएको मार्च महिनामा टी ट्वेन्टी विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेष सरको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन. भारतीय टोलीले गएको महिना आयरल्याण्डसँगको दुई खेलको टी ट्वेन्टी श्रृंखला 2-0 र इंग्ल्याण्डसँगको पाँच खेलको टी ट्वेन्टी श्रृंखला 4-0 पराजित भएको थियो. चार पञ्जयन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ. घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन. मध्य प्रदेशमा तीन वर्षमा 2,800 भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ. बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो. अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम. तराई मधेसमा चर्को गर्ने हुन सक्ने. युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई. मिसाइल लन्चर पनि माग गरेको दावी. र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय.
7: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे. म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला.
8: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि. त्यही गएर ल्याए त भइगयो नि.
9: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788.
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि.
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ. भोलिका लागि तरकारी पनि सकिएको छ. फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे. जाऊ त लिएर आऊ.
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि.
10: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त.
9: हजुर, रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ. जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ.
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ.
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप.
13: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना.
14: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ. साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
13: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
14: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
13: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
14: राष्ट्रिय परिचय पत्र नम्बर,
13: एक प्रति पासपोर्ट साइजको फोटो,
14: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
13: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
14: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
13: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
14: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
13: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
14: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
15: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भती?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्नी।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
9: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
10: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
9: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, अपराह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंहालु रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHz पनि सुनिरहनु भएको छ। सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन र विद्यमान कानूनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानून मन्त्री सुविता गौतम र भौतिक मन्त्री सुनिल लम्सालले सीमित स्रोत र साधनका बावजुद जनताका आवश्यकता सम्बोधन गर्न सरकार प्रयासरत रहेको बताउनु भएको हो। कार्यक्रममा कानून मन्त्री सुविता गौतमले जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्न र सोही अनुसार रणनीतिक योजना बनाउन स्थलगत भ्रमण गरिएको बताउनुभयो। विगतका कमी कमजोरीलाई सुधार्दै इमान्दार भई काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री गौतमले कानून सुधारका लागि सरकार उदार रहेको र जनता तथा कर्मचारीबाट प्राप्त सुझावका आधारमा कानून संशोधन गर्दै जाने प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभएको छ। सिंहदरबारको ढोका जनताका लागि सधैँ खुल्ला रहेको उल्लेख गर्दै उहाँले पूर्वोद्धार र कानून निर्माणको क्षेत्रमा आशावादी हुन आग्रह गर्नुभएको छ। यसै गरी भौतिक पूर्वोद्धार मन्त्री सुनिल लम्सालले रामेछाप जिल्लाका पूर्वोद्धार विकासका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताउनु भएको छ। पालिका केन्द्र जोड्ने सड़क, कृषि सड़क तथा मरमत सम्भारका लागि बजेट छुट्याएको जानकारी दिँदै मन्त्री लम्सालले स्थानीय तहका प्रतिनिधिहरूलाई आफ्ना क्षेत्रका वास्तविक समस्या र माग लिएर केन्द्रसम्म आउन आह्वान गर्नुभएको छ। सड़क तथा खानेपानीका समस्या समाधान गर्न सरकार पछि नहट्ने भन्दै प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरिने उहाँको भनाइ थियो। ओखलढुङ्गा जिल्लामा वैवाहिक सम्बन्ध टिकाउन चुनौती बढ़दै गएको देखिएको छ। पछिल्ला 3 आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा निरन्तर वृद्धि भइरहेको संकेत गरेको छ। जिल्ला अदालत ओखलढुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 देखि 2082-83 523 जोडीले सम्बन्ध विच्छेद गरेका छन्। अदालतमा दर्ता हुने देवानी मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दाले उल्लेख्य हिस्सा गर्दै जान थालेको छ। जिल्ला अदालतका सूचना अधिकारी केशव घिमिरेका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी 460 मुद्दा मध्ये 141 सम्बन्ध विच्छेदका थिए। तीमध्ये 102 मुद्दा फर्चेट भएका छन् भने 39 मुद्दा अझै विचाराधीन। यसअघि आर्थिक वर्ष 2081-82 186 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा 146 फर्चुट भएका थिए। आर्थिक वर्ष 2080-81 भने 296 जोडी सम्बन्ध विच्छेदका लागि अदालत पुगेकामा 275 जोडीको सम्बन्ध विच्छेद टुङ्गिएको थियो। अदालत स्रोतका अनुसार वैदेशिक रोजगारीका कारण लामो समयको दूरी, श्रीमान श्रीमती बीच बढ़दो असमझदारी, आर्थिक दबाव, बदलिदो सामाजिक सोच तथा पारिवारिक सम्बन्धमा आएको परिवर्तन सम्बन्ध विच्छेद बढ़नुका प्रमुख कारणको रूपमा देखिएका छन्। ओखलढुङ्गा जिल्लामा 1 वर्षको अवधिमा 4,000 बढ़ीले नयाँ नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष 2082-83 4,524 जनाले नेपाली नागरिकता प्राप्त गरेका हुन्। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेका तथ्याङ्क अनुसार सोही अवधिमा 3,237 जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन्। यस्तै 5 जनाले वैवाहिक अंगीकृत नागरिकता तथा 6 जनाले कर्मचारी परिवारको नाताले नेपाली नागरिकता लिएका छन्। यसै अवधिमा जिल्लामा 11 जनालाई गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ भने 11 जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। कार्यालयले 103 जना नाबालकलाई नाबालक परिचय पत्र वितरण गरेको छ भने 757 जनाको पुरानो नागरिकताको विवरण डिजिटल प्रणालीमा प्रविष्ट गरेका छन् भने नागरिक एप मार्फत 7,856 जनाको नागरिकता विवरण अध्यावधि गरिएको छ। राहदानी सेवातर्फ गत आर्थिक वर्षमा 1,752 जनाले विद्युतीय राहदानी ई पासपोर्टका लागि इनरोलमेन्ट गराएका थिए। सोही अवधिमा 1,904 जनाले राहदानी प्राप्त गरेको कार्यालयले जनाएको छ। राष्ट्रिय परिचय पत्रतर्फ 8,141 जनाले विवरण दर्ता गराएका छन् भने 1,687 जनाले परिचय पत्र प्राप्त गरेका छन्। सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा 96,09,529 रूपियाँ राजस्व संकलन गरेको छ। साथै विपदबाट प्रभावित नागरिकलाई करिब 7 लाख बराबरको राहत वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका प्रशासनिक सेवालाई प्रविधि मैत्री, छिटो छरितो र सेवाग्राही मैत्री बनाउँदै सेवा प्रभावलाई थप प्रभावकारी बनाइने जनाएको छ। काठमाडौँको सुन्दरी जलबाट 30 किलो गाँजासहित सिन्धुपाल्चोका दुई पुरूष
पक्राउ परेका छन्। गै राती 1:83:43 नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गाँजा बरामद गरिएको हो। प्रहरीले सिन्धुपाल्चोक मिलम्चे नगरपालिका 3 हैबुङ घर भई हाल काठमाडौँका किशोरी मनहरा नगरपालिका 2 आला फोर्ट बस्ने 26 वर्षीय अवतार सिंह तामाङ र सुन्दरचल बस्ने 54 वर्षीय अम्बक तामाङलाई पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। भोटेकोशीमा शनिबार साँझ खसेको विद्युतीय सवारी साधन र त्यसका चालकको खोजी कार्य जारी रहेको छ। गृहमन्त्री सुदन गुरूङ पनि त्यसको अनुगमनका लागि घटनास्थलमा पुग्नु भएको छ। 10 वटा ड्रोन सहित 3 वटा सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ कालिका गाउँपालिका 3 तल्लो धारापानीका चालक 22 वर्षीय सरिन तामाङको खोजीमा परिचालन भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभएको छ। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। दुर्घटनास्थल गहिरो खोज, धमिलो पानी र नदी किनारका चट्टानले खोजी तथा उद्धारमा थपेको समितिले जनाएको छ। र सिन्धुपाल्चोकका 2 निजी अस्पताल र 1 स्वास्थ्य क्लिनिकमा प्रशासनले सिलबन्दी गरेको छ। मापदण्ड विपरीत र अनुमति नलिई सञ्चालनमा रहेको अस्पताल र स्वास्थ्य क्लिनिकमा प्रशासनले सिलबन्दी गरेको सुनकोशी गाउँपालिका स्थित सिन्धु सदाबहार अस्पताल, 12 विश्व नगरपालिका स्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर अफ प्राली र बलिफी गाउँपालिका स्थित पराजुली हेल्थ केयर प्रालीमा सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अनुगमन क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको र अनाधिकृत ल्याब तथा एक्सरे सेवा सञ्चालन गरिरहेको पाइएको थियो। अनुगमन टोलीले 2 पटकसम्म पत्रचार गरी दर्ता नवीकरण र कानूनी प्रक्रियामा आउन निर्देशन दिँदा पनि अटेर गरेपछि बाध्य भएर सिलबन्दी गर्नुपरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अवस्थापन 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगै रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको खबरमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना,
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाले उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबर पछि करिब 5 बजीसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँगै रहेर यो 45 मिनटको समय सहयात्रा गर्नेछौं। तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको news.com हजुरको याप तपाईँको CFM 95 MHz पनि एकैसाथ हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम के कस्तो लाग्छ तपाईँले प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आज आइतबार तपाईँकी रोजाईका मिठा र माइला मनसुनी पुराना लोकभाकाहरू बज्छ। तपाईँले 048 40 40 00 26 सहभागिता जनाउनुहोला। साथै तपाईँले फेसबुक लाइभबाट यदि कार्यक्रम सुनिराख्नु भएको छ, तपाईँलाई कार्यक्रम मनपर्छ भने चाहिँ शेयर पनि गर्न सक्नुहुन्छ। आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पछाएर पनि कार्यक्रममा तपाईँ सहभागिता हुन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने। कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायो। कार्यक्रम उकाली उरालीमा मिठा मनसुने पुराना पुराना लोकभाकाहरू बज्नेछ र आज पनि त्यस्तै खालका भाकाहरू बज्छ। तपाईँलाई मनोरञ्जन दिँदै दिँदै हामी 5 बजेसम्म सहयात्रा गर्छौ। यति बेला कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठा अनि रमाइलो गीत रहेको छ। विष्णु खत्री अनि बिमा कुमारी धुराको आवाजमा रहेको एकदमै मिठो रमाइलो गीत छ भरिया दाइले बिसाउने बारी भन्ने बोलको भाका। त्यसपछि तपाईँको रोजाइका मिठा गीत लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: हाँ कार्यक्रम को शुरूआत में राख्यो एकदम मीठा जीवन अहिले मन्सरी गीत थियो तपाईले सुनिसक्नु भएको छ भरिया दाईले बिसाउने भारी भन्ने फुलको भाका एकदम मीठा अनि पुरानो भाका पनि रहेको छ यस्तै यस्तै भाकाहरू कार्यक्रमको समय अवधिभर बस्छ तपाईँले चाहिँ मात्रै रोज्नु पर्ने हुन्छ आजको विषयमा यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हेलो कान्तालिका ललिताजी नमस्कार
0: नमस्कार हजुर नमस्कार यो आवाज यता टेकु टेकु
1: हो आवाजको धनी चाहिँ बोल्दैछु म उदयपुरबाट टेक बहादुर पुमा राई
0: के छ हाम्रो टेक जेको खबर
1: मेरो खबर अहिलेसम्म चाहिँ आरामको छ लै सन्चै छु सञ्चालिका ललिताजी हो
0: हजुर हजुर
1: ए हजुर हुन्छ हजुर मेरो खबर चाहिँ ठिकै छ सञ्चालिका ललिताजी अनि हजुरहरू पनि सबैजना चाहिँ नै आराम कुशलै छ ललिताजी
0: हामी एकदम सन्चै आरामै छौँ सबैजना होइन बरु त्यतातिर चाहिँ के छ के हुँदैछ भन्नुहोस् न
1: हजुर यता उदयपुरतिर त आग्र पानी नपरेको त त्यस्तै लगभग चाहिँ नै 10-15 दिन भइसक्यो आज त चर्को चर्को घाम पो लाग्दैछ हो ललिताजी आज उदयपुरमा त
0: पानी पर्ला पर्ला जस्तो थियो पानी चाहिँ पर्न सकेको छैन यता मन्द मन्द घाम कहिले बादल कहिले शीतल यस्तै यस्तै छ होइन समग्रमा भन्नुपर्दा सब ठिकठाक छ भन्नुपर्छ खाजा चाहिँ खानु भएको छैन त हाम्रो टेकुजीले
1: मैले म टेकुजी होइन म टेकजी भन्नु न हजुरले मैले खाजा खाएको छैन अब एकैचोटि बेलुकाको खाना पो ललिताजी
0: टेकमा कति फरक भएछ है
1: हजुर त्यही त टेकजी भन्नु न हजुरले मलाई अप्ठ्यारो हजुरलाई अप्ठ्यारो लाग्यो भने टेक भादुरजी भन्नु अप्ठ्यारो लाग्यो भने ठ्याक्क चाहिँ टेकजी नै भन्नु न
0: होइन मलाई त्यस्तो ऊ भन्दा पनि म अगाडिको नाम जे छ त्यो मलाई सजिलो नै लाग्छ अब यति लामो नाम छ सुरुवातकै नाम लामो छ अप्ठ्यारो छ भने चाहिँ फेरि म अन्तिमको नामबाट नै बोलाउँछु है टेकजी
1: हजुर हुन्छ अनि गीतहरू रोज्नु पर्ने हो सञ्चालिका ललिताजी
0: हजुर हजुर पक्कै पनि गीत रोज्नु पर्छ होला आज कुन चाहिँ गीत सुन्न मन छ भन्नुहोस्
1: आज खै पूर्वेली लोक भाका रोज्नु पाइन्छ कि पाइँदैन नि
0: पाइन्छ ल भन्नुहोस् कुन चाहिँ गीत सुन्न मन छ त पूर्वेली
1: हुन्छ आज भने हजुरहरू पनि नाच्नुहोस् यो गीतमा चाहिँ ठ्याक्क कुन भनेपछि यो हाम्रो चाहिँ नि तम्बुराई र यो सत्यकोला राई अनि यो लक्ष्मी अधिकारीको यो भनेपछि यो ढुङ्ग्री बुलाकी भन्ने गीत लगाइदिनु सक्नुहुन्छ नि हाम्रो चाहिँ पार्विधिक मित्रज्यूले
0: ढुङ्ग्री बुलाकी
1: हजुर सञ्चालिकाज्यू
0: ल हुन्छ हामी किन बजाउन नसक्दा हाम्रो श्रीजीले
1: हजुर हुन्छ यो गीतमा चाहिँ म पनि नाच्नेछु अनि हजुरहरू पनि नाच्नुहोस् अब के गर्नु अब म पनि यो गीतमा चाहिँ नाच्नेछु अनि म साथीभाइ पनि सम्झिन्छु है सञ्चालिकाज्यू
0: ल हुन्छ गीत रोजेपछि सम्झिन त पाइन्छ नि
1: हजुर हुन्छ सर्वप्रथम यति मिठो चाहिने स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिने आदरणीय सञ्चालिका ललिताजीले यो बत्ने गीतमा सम्झना चाहन्छु अनि हुन्छ वेलकम सो मच अनि त्यसपछि हजुरलाई पार्विधिकमा साथ दिनुहुने मेरा चाहिने आदरणीय पार्विधिक मित्रज्यूलाई पनि यो बत्ने गीतमा सम्झन चाहन्छु अनि त्यस धरान विष्णु पादुकामा हुनुहुन्छ आदरणीय दाजु हुरसन पुलाङ राई अनि ताप्लेजुङ निवासी कमलावनी लिम्बू त्यसपछि हुनुहुन्छ भोजपुर निवासी चक्र बान्तावार दाजु प्रिया राई लक्ष्मी बान्तावा राई अनि खोटाङ बारापोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई अनि राई अनिता अनि धनकुदान निवासी बहिनी जेनु बान्तावा राई हर्पल रोशनी सञ्चालिका आरजे निर्मला ज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरको बसै म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु ओके बाई बाई
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ठिक छ उहाँले एकदमै मिठो गीत पनि रोजैमा पारेको कार्यक्रमबाट छोडेर गइसक्नु भएको छ पालो तपाईँको तपाईँले मात्रै सहभागी जनाउनु साथीले गीत रोजिसक्नु भएको छ दिपलाल अर्को साथी सम्पर्कमा स्वागत गर्छु हरियो नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ गीता गदाल भन्नुभयो गीताजीको खबर
2: एकदम ठिक मौसमको कुरा गर्दाखेरि बिहान दिउँसो घाम लागिरहेको थियो अझ शीतल शीतल छ भन्नुभयो दिदी हजुर
0: शीतल शीतल शीतल शीतलको मौसममा बस्दै हुनुहुन्छ ल शीतल शीतलको मौसम भनेपछि एकदम आनन्द आइरह होला. गर्मीको समय छ, गर्मी याममा शीतलमा बस्ती गर्दाखेरि त हाम्रो गीताजीलाई त कामहरू पनि धेरै गर्न मन पनि लागिरह होला. लाग्छ भन्नुहुन्छ. काम गर्न कतिको झमेला लाग्छ? भनेपछि घरकी जेठी र जेठालाई जिम्मेवारी, कान्छा र कान्छी चाहिँ फुरुक फुरुक हुने भने भनिन्छ नि, त्यस्तै हो कि क्या? भनेपछि गीताजी कान्छी हुनुहुन्छ, कुनै पनि जिम्मेवारी छैन है, काँधमा अहिलेसम्म केही आइपुगेको छैन, थिग्नुपर्छ भर्ती गर्नुपर्छ छैन. जे होस् मम्मी बाबालाई यो चाहिएको छ है, मलाई यस्तो खानु मन लागेको छ है, मलाई यस्तो लाउनु मन लागेको छ, चाहिन्छ नि, म कान्छी छोरी हुने भन्दाखेरि आइहाल्छु होइन. मैले भनेको जस्तै गरी भन्नुहुन्छ कि क्या हो हाम्रो गीताजीले? मैले त अनि तपाईँले के भनेर मम्मी बाबासँग के प्रस्ताव गर्नुहुने रहेछ भनेर पनि थाहा पाएँ त अनि फेरि. मैले थाहा पाएरै भनेको छु, ठिक छ. यस्तो हुन्छ फेरि, धेरै मम्मी बाबालाई दुःख पनि नदिनुहोस्. अब त हाम्रो गीताजी अब हामीसँग यसरी बोल्ने ठुली पनि भइसक्नु भयो, बुझ्ने हुनुभयो. मम्मी बाबालाई धेरै म कान्छी है, म काम गर्दिनँ, मलाई यस्तो चाहिन्छ भनेर अब धेरै दुःख नदिनुहोस्. अब चाहिँ दिनुहुन्न है? अब चाहिँ मम्मी बाबालाई दुःख दिनुहुन्न है? अब भोलिका दिनमा चाहिँ मैले यस्तो गरेँ है मम्मीलाई भनेर आजको भन्दा फरक कुरा सुनाउनुहोस्, हुन्छ? ल, म आशा गरेर बस्छु. यहाँको नाम मलाई थाहा छ, याद पनि गर्छु, म भोलिका दिनमा सम्झिन्छु नि फेरि गीताजी. हुन्छ भन्दै हुनुहुन्छ. ल, कार्यक्रम पनि मजाले सुन्दै हुनुहुन्छ कि आज कार्यक्रम सुन्न पाउनु भएन? आज सुन्न पाउनु भएन, काम पनि कान्छी छोरी भनेर गरेका छैन, अल्छी लाग्छ भन्नुभयो. कार्यक्रम सुन्न नि अल्छी लाग्यो अब कान्छी भएर.
2: बसिरहेको छु घरमा, अनि बाबाले उता अफिसमा लग्नु भएको रहेछ रेडियो, अनि त्यही भएर.
0: ओहो, भनेपछि बाबाले अफिसमै लिएर जानुहुन्छ रेडियो?
2: हजुर.
0: अनि कति टाढा छ घरबाट बाबाको कार्यालय जान चाहिँ?
2: धेरै टाढा छैन,
0: पाँच मिनट, दुई मिनट. ल, चार बज्न लाग्यो है कार्यक्रम आउँछ भनेर, बरु कुदेर गएर रेडियो लिएर आउनु भएको भए हुन्थ्यो नि त. ल, ठिक छ, भोलि सुन्नु होला पक्कै पनि. बाबा कार्यालयतिर गएर रेडियो सुन्दै काम गर्दै गर्नुहुन्छ कि के हो? ल, बाबालाई पनि धेरै माया धेरै सम्झना छ भन्ने यति बेला सुनिराख्नु भएको छ होला पक्कै पनि. मलाई पनि हाम्रो छोरी कान्छी छोरीले सम्झे है भन्दै हुनुहुन्छ होला. ल, रेडियो सुन्दै हुनुहुन्छ भने थाहा पाइसक्नु भएको छ. कार्यक्रम आउनुभयो, रमाइलो मिठो कुराकानी भएको त. आज भोलिका दिनमा पनि आउनुहोस्, साथीले गीत रोजिसक्नु भएको छ, साथीहरूलाई सम्झनुहोस् न.
2: सबैभन्दा त धेरै माया गर्छु मेरो बाबाको लागि, त मम्मीको लागि भर्खर भेटेको मेरो सोची त भोलिको यात्रा छ, उसलाई यात्राको धेरै धेरै शुभकामना भन्न चाहन्छु. र मेरो साथीहरू त भन्दा त धेरै धेरै छन्, सबैको लागि भन्ने छुटिन्छु. नमस्ते.
0: हस्तो नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ, विशेष गरी उहाँलाई माया गर्ने बाबाको लागि पनि भन्नुभएको छ. यति बेलाको विषयमा हामी टेकजीले रोज्नु भएको एकदमै मिठो अनि रमाइलो गीत रहेको छ, कार्यक्रममा बस्छ, त्यसपछि हामीहरूको साथीको रोजाइको मिठो गीत लिएर आउँछौ. रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रमको शुरूआतमा भन्दा पनि हाम्रो टेकझेली रोज्नु भएको थियो ढुङ्ग्री हुलाकी भन्ने शम्भु राई अनि पार्वती राईको आवाजमा रहेको यो मिसो बाटा उहाँले पूर्वेली गीत रोज्नु भएको थियो। यति बेला अर्को साथी सम्पर्कमा गीत रोज्नुको लागि आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
1: हेलो, हजुर नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन, म सन्चै आरामै छु। यताको मौसम भन्नुपर्दा पानी पनि परेको छैन, घाम पनि लागेको छैन, कहिले काहीँ लाग्छ यस्तै जस्तै तस्तै आउँछ मौसम। आए त ल त्यतातिर पनि सब ठिक छ भन्दै हुनुहुन्छ हाम्रो चक्रजीले।
1: हजुर हजुर, एकदमै भन्नुपर्छ र हाम्रो चाहिँ गोकुली गङ्गा बेसालमा चाहिँ अब 11 केजीको लाइनमा परेर चाहिँ धेरैवटा कार्य गर्नु भएर अलिक जोखिम छ, अरू त समग्र ठिकठाकै छ भन्नुपर्छ।
0: ल सधैँभरि ठिकठाक हुनुपर्छ, ठिकठाकै रहेको राम्रो है दर्शकजी।
1: हजुर एकदमै भन्नुपर्छ र अब हाम्रो समग्रमा सबै ठिकठाकै छ, खाता छैन, सबै पुरानै नै हो भन्नुपर्छ।
0: ल त्यसो भए सग्रजीको पनि सबै खबरहरू पुरानै छ भनेपछि हामीले कार्यक्रमतर्फै लाग्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई चाहिँ कुहिरोले ठेकुरा भन्ने गीत रोजा पारेको छु भन्नुपर्छ गीत हो कि।
0: कुहिरोले के भन्नुभयो?
1: कुहिरोले डाँडै छेकेर भन्ने गीत भएको भन्नु।
0: कुहिरोले डाँडै छेकेर,
1: डाँडै छ
0: ल ठिक छ। यहाँले रोज्नु भएको गीत कार्यक्रममा बस्छु, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: सर्वप्रथम त रेडियो लिनु पर्यो र तामाको सिंह 95 मेगाहर्ट्ज बेलखाडबाट सुन्दै रहन्छ। छिमेकीहरू ल साथीहरू चन्द्रबाबु तामाङ खिला शर्मा कुमार सिंहाल जे जति ग्रामीण विद्युत सहकारी संस्थाको सबैको साथीहरूलाई सुनाउन चाहन्छु र भोलिको वर्षमा आउने भएको छ त्यो कार्यक्रममा पनि चाहन्छु।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चक्र बहादुर घिसिङजी, उहाँले पनि कुहिरोले डाँडै छेकेर यस्तै खालको गीत रोजेमा पार्नु भएको छ, यस्तै मिठा गीतहरू बस्छ पालो तपाईँको। चक्रजीले रोज्नु भएको गीतमा अर्को साथीले समर्थन जनाउन सक्नुहुन्छ 0848 40 0026 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। 4:42 गइसकेको छ, त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
2: हेलो दिदी हजुर, नमस्ते हजुर।
0: नमस्ते हजुर, नमस्ते सिन्धुलीदेखि।
2: हजुर ठ्याक्कै भन्नुपर्दा है दिदी हजुर,
0: तर नवीनजी र सन्देशजीको आवाजमा म फरक छुट्याउन सक्दिन।
2: नवीनजी भन्नुपर्छ है दिदी हजुर,
0: जी नै हो त
2: हजुर।
0: के छ त अनि नवीनजीको खबर सुनाउनुहोस् न।
2: हजुर मेरो एकदम ठिकै छ दिदी, म त यहाँ यसो बालीहरू लाउँदै हो भन्नुपर्छ।
0: के चाहिँ बाली लगाउँदै हुनुहुन्छ?
2: त्यस्तै मसेङहरू माछाहरू भन्नुपर्छ है दिदी हजुर, मकै भित्रभित्र।
0: ल अब भनेपछि भोलि पर्सि कार्तिक मङ्सिरको चिसो सिजनमा हिजो आज रोपेर फलेका ती पाकेका गेडागुडीहरू चाहिँ तातो झोलसँग मस्त पिउन पाइने हो।
2: हजुर पाइन्छ भन्नुपर्छ दिदी हजुर।
0: ल म त्यहाँ आउन नसके पनि नवीनजीले पठाउनुहुन्छ कि यतातिर?
2: हजुर म एकदम पठाइदिइहाल्छु नि।
0: पठाउनु नै हुन्छ खाने बेलामा हामीलाई रेडियोमा नि दिदी भाइहरू हुनुहुन्छ है भनेर याद आउँछ।
2: एकदम
0: आउँछ है। ल अनि अहिले चाहिँ खाजा चाहिँ खानुभयो कि छैन?
2: खाजा भर्खरै खाएको भन्नुपर्छ है दिदी हजुर, खाएर सुरु गरेको भन्नुपर्छ।
0: ल भर्खरै खानुभयो, भर्खरै खाजा खाँदा हाम्रो याद आयो कि आएन?
2: हजुर आएको थियो अनि त्यही भएर त फोन गरेको दिदी हजुरलाई सम्झेर कहाँबाट सम्झिन्छु त अनि।
0: मैले नि त के भन्नुहुन्छ भनेर सोच्दै थिएँ कि त्यही भएर सोधिहालेको, फोन पनि लाग्यो, खाजा नि खाएको भर्खरै फोन लाग्यो भन्दै हुनुहुन्छ त्यही भएर है त।
2: हजुर हजुर।
0: ल कार्यक्रम चाहिँ सुन्दै हुनुहुन्छ अथवा सुन्नु भएको छैन?
2: हजुर कार्यक्रम त एकदम सुनिरहे भन्नुपर्छ है दिदी, कामै छोडेर भने पनि सुन्न चाहन्छु।
0: ल कामै छोडेर नै सुन्नुपर्ने त होइन, अब यदि टिभी भए चाहिँ हामी घरभित्र कोठामा बसेर मजाले हेर्नु पर्थ्यो होइन, अब रेडियो त बज्छ भने अब सकिन्छ भने रेडियो साथसाथै अहिले त साथसाथमा मोबाइल बज्छ सानो होइन, बजाउँदै काम गर्दै गर्न पनि सकिन्छ, त्यही भएर कामै छोडेर रेडियो सुनेर पनि नबस्नुहोस्। अब रात पर्न लागिसकेको छ, 5 पनि बज्न लागेको छ, अब काम पनि गर्दैछु, बाली नाली लगाउँदैछु भन्दै हुनुहुन्छ होइन, सुन्दै हामीलाई काम गर्नुहोस्। तपाईँको ध्यान पनि यता गीत सङ्गीततिर पनि हुन्छ, काम गरेको थकाइ पनि मेटिन्छ, त्यही भएर दुईटै काम एकैचोटि सहजै गर्दै हुनुहुन्छ।
2: हजुर त्यस्तै भन्नुपर्छ दिदी। हजुर
0: ल ठिक छ, खुसी लाग्छ साथीहरूले त्यस्तै भनिदिनुहुन्छ, त्यही भएर हामीलाई पनि खुसी लाग्छ। खुसीको कुरा सधैँ सुन्न पाए सुनाबिन चाहिँ कार्यक्रममा आउनु भएको छ। अरू नयाँ खबर केही छ भने हामीलाई सुनाउनुहोस्।
2: हजुर दिदी ठिकै छ, अब भएछ के भएछ भन्ने सुनाउँ ल, अहिलेसम्म त यस्तै भन्नुपर्छ है दिदी। हजुर
0: ल सबै पुरानै हो।
2: हजुर पुरानै हो
0: ल ठिक छ, अचारबाट साउन लागेको छ मात्रै फरक त्यति हो। ल ठिक छ नवीन, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौ। हाम्रो शक्रजीले मिठो गीत रोज्नु भएको छ, साथीहरूलाई सम्झनुहोस् न।
2: पहिले पत्मा दिदीहरूको लागि, श्रीराज दाईको लागि, सम्झना दिदीको लागि भन्न चाहन्छु, सन्देश तलाङ्गीको लागि, बाबा मम्मी घर फ्यामिलीको लागि भन्न चाहन्छु, ज जतिले कार्यक्रम सुन्नुहुन्छ, नवीन भनेर नसुन्नु, सम्झनालाई भन्दै छुट्टिन्छ है त दिदी। नमस्ते।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गेजी। 4:40 गएको छ, छोटो मिठोमा हामी गीत बजाउँछौ अथवा भ्याउँदैनौ पनि जस्तो लाग्छ, धेरै साथीको कमेन्टहरू पनि वाचन गर्नुपर्नेछ। साथी आउनुहुन्छ भने सो गीतमै साथीलाई समेटौँ कि जस्तो पनि लाग्दैछ, त्यही भएर चाहिँ एउटा गीतमा आज हामीले तीनजना साथीलाई समर्थन जनाउनु पर्ने भएको छ। नरिसाउनु होला किनकि कहिलेकाहीँ समयको अभाव हुन्छ, सधैँको समयमा सधैँभरि साथीको एउटै साथीको अथवा दुईटै साथीको मात्र रोजाएको गीत हामीले बजाउन कहिलेकाहीँ समयको अभावले गर्दा भ्याइँदैन, त्यही भएर साथीलाई चाहिँ समेटौँ र साथीले अर्को साथीले रोज्नु भएको गीत चाहिँ कार्यक्रममा राख्न नभ्याइला जस्तो छ, त्यही भएर अर्को साथीलाई यति बेला लिइहाल्छु, को हुनुहुन्छ स्वागत गर्छु। हेलो
3: हजुर दिदी नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला
3: भन्नुभयो।
0: शर्मिलाजीलाई आज रोजाईको गीत सुन्न मन थियो कि थिएन?
3: साथीलाई पनि पाल दिनुपर्छ नि दिदी।
0: ल बुझ्नुहुन्छ, मेरो समस्या बुझेर आउनु भयो जस्तो छ शर्मिलाजी।
3: हजुर
0: ल के छ नयाँ खबर सुनाउनुहोस्, अनि खाजा खानु भएको छैन?
3: मेरो खाजा चाहिँ भएछ अनि दिदीले खानु भएको छैन।
0: मैले त खाइसकेँ, हेर्नुहोस् खाएन भने फेरि यसरी बोल्न सकिँदैन, त्यही भएर छिटो छिटो खाइहाल्ने हो कि शर्मिलाजी।
3: हजुर खानु भयो
0: ल, खाने काम पचाफर गर्ने काम भने त बिस्तारै भइहाल्छ नि भन्ने चाहिँ विचार लिएर अगाडि खाइहाल्ने हो कि।
3: हजुर
0: शर्मिलाजीले त्यसो गर्नुहुन्छ कि भन्दा
3: यस्तै भन्नुपर्छ दिदी,
0: काम बिस्तारै खाने चाहिँ पहिले नै हो।
3: हजुर
0: ल ठिक छ, पक्कै पनि राम्रो छ विचार, किनकि अब कहिलेकाहीँ थोरै खाना आउँछ, कहिलेकाहीँ मान्छे आइरहन्छ, बरु फटाफट खाए अनि काम बरु बिस्तारै गरे होइन। त्यस्तो भएको छ कि छैन हाम्रो शर्मिलाजीलाई? कहिलेकाहीँ खाँदै हुन्छ, अब साथीभाइ अथवा कोही पाहुना अगाडि खाइहाल्ने हो कि।
3: हजुर
0: शर्मिलाजीले त्यसो गर्नुहुन्छ कि भन्दा
3: यस्तै भन्नुपर्छ दिदी,
0: काम बिस्तारै खाने चाहिँ पहिले नै हो।
3: हजुर।

0: अब त्यो खानेकुरा चाहिँ सकिएको छ भने अप्ठ्यारो भइदिनु हुन्छ कि हुँदैन त अनि लाग्छ नि होइन ल हुन्छ यहाँलाई पनि परेको छ ठिक छ म आयो भने त्यस्तै हुन्छ कि हुँदैन त शर्मिलाजीलाई हो र भनेपछि मैले बुझ्छु होला जस्तो लाग्छ कि क्या ल ठिक छ बुझ्नु पनि पर्छ दिदीको कुरा बहिनीले बहिनीको कुरा दिदीले र अन्य साथीहरूले पनि बुझ्नुहुन्छ भन्ने छ ल ठिक छ अब गीत सङ्गीत यहाँले कतिको सुन्ने गर्नुहुन्छ साथीले गीत रोजाइमा पारिसक्नु भएको छ होइन सुन्नुहुन्छ आजको दिन कसरी बिताउनु भयो कहाँ कहाँ जानुभयो नि शर्मिलाजी
1: घर आएपछि काम गरे भन्नुपर्छ दिदी अहिले चाहिँ गर्दैछु
0: अहिले चाहिँ के गर्दै हुनुहुन्छ
1: गोठालो गर्दैछु भन्नुपर्छ
0: भनेपछि जङ्गलतिर हुनुहुन्छ
1: हजुर जङ्गलतिर भन्नाले नि नजिकै छु नजिकै भन्नुपर्छ
0: ल नजिकै नजिकै हुनुहुन्छ जो हामीलाई पनि सुन्दै साथसाथै अन्य कामहरू पनि गर्दै हुनुहुन्छ गोठालो गर्दै हुनुहुन्छ खुसी लागि कार्यक्रममा आउनुभएको छ म कार्यक्रमको लगभग अन्त्यतिर पनि छु साथीले गीत रोजाइमा पारिसक्नु भएको छ साथीहरूलाई सम्झनुहोस् न त
1: हुन्छ फर्स्ट अफ अल दिदी हजुरको लागि दिदीमा रहनुहुने को हुनुहुन्छ उहाँको लागि अनि सुन्दै हुनुहुन्छ होला दिदी जतिसा मगर झरिना मगर दिदी सरस्वती मगरको लागि भन्दैछु थ्याङ्क यू दिदी नमस्कार
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगर्जी सिन्धुलीको बेतीजरबाट पछि म फोन लिन साथीहरूको कमेन्ट वाचन गर्दै विदा हुन्छु यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ सौरभ केसीजीको उहाँ लेख्नुहुन्छ नमस्ते गुड आफ्टरनुन म बागचौर नगरपालिकाको मान्छे हालझै भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु है मेरो घर परिवारमा हुने श्रीमती छोरा लगायत सबैलाई सम्झेको छु कि कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ त्यसै गरी रामजी घिमिरेजी पनि लेख्नुहुन्छ नमस्कार म पनि आए है चितवनबाट सबैलाई सम्झेको छु कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ सौरभ केसीजीले पनि नमस्ते आई दिदी गुड आफ्टरनुन भन्दै हुनुहुन्छ उहाँको कमेन्ट दुईवटा प्राप्त भएको छ निर्वाचन भइसकेको छ त्यसै गरी मिलन घायल मोटोजी पनि लेख्नुहुन्छ नमस्ते गुड आफ्टरनुन है म यता कार्यक्रम सुन्दैछु दुहा कत्तारबाट भन्दै हुनुहुन्छ भन्श्रेष्ठजीले पनि लेख्नु भएको छ दर्शक नमस्कार है दिदी म पनि कार्यक्रम फेसबुक लाइभबाट सुन्दैछु हाल चाहिँ काठमाडौँबाट सुनेको छु भन्दै हुनुहुन्छ मनोज सुन्दासजीले पनि लेख्नुहुन्छ दिदी नमस्ते के छ खबर हजुरको म पनि कार्यक्रम सुनिरहेको छु है सिन्धुलीको झाँगाझुली रातमाटा बजारबाट बज्ने भाका सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्दै हुनुहुन्छ त्यसै गरी चिक बहादुर पुमाजी पनि लेख्नुहुन्छ नमस्कार साई हजुर शुभ सन्ध्या सुन्दैछु उदयपुर चौक दण्डीगुडी आठ बेल्टा राइटोल चौकबाट फेसबुक लाइभबाट कार्यक्रम सुनेको छु हजुरको भिडियो 102 थुप्रो किमी घर परिवार सबैलाई मिठो माया भन्दै हुनुहुन्छ टेक्जीलाई विशेष धन्यवाद व्यक्त गर्छु उहाँको फोन पनि लागेको थियो त्यसै गरी सिम्पल एक्सा थामेजीले पनि लेख्नुहुन्छ नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ दिलसा राईले पनि नमस्ते सबैमा मिठो माया सम्झना भन्दै हुनुहुन्छ दीपिका पूर्व छाणे मगरजी पनि लेख्नुहुन्छ नमस्कार दिदी के छ खबर म यता काठमाडौँबाट दीपिका पूर्व छाणे मगर हो कार्यक्रम सुन्दैछु अब बज्ने भाका सबैको लागि समर्पण गर्छु ल भन्दै हुनुहुन्छ त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ दर्शन नमस्ते म ढकाल धर्मराज बिरतामोड झापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा असार 10 गते जन्मदिन मनाउने सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना भनेर उहाँले साथीको नाम पनि लिनुभएको छ जन्मदिन मनाउने साथी हुनुहुन्छ इटहरे सप्तकोशी एफएम के पुरानो आरजे शेष सीमा बस्नेत झापाकी बहिनी कविता भण्डारी भोजपुरका मैडिया प्रेमी दाई चक्रबान्त राई इलामका साथी खगेन्द्र दिवाना अधिकारी अनि अनिलको लागि पनि भन्नुभएको जस्तो लाग्यो साथी सबैको लागि जन्मदिन पर्ने सबैलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र आफन्तजन घर परिवार लगायत सबै मलाई चिने नचिनेकोलाई पनि मिठो माया सम्झना भन्दै हुनुहुन्छ धर्मराजजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु त्यसै गरी अर्को साथी हुनुहुन्छ प्रणिल मोक्तानजी उहाँ पनि लेख्नुहुन्छ नमस्कार साई हजुर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ भुवन राउतजीले पनि नमस्ते नमस्कार है म पनि कार्यक्रम सुनिरहेको छु कार्यक्रम चेता सुन्दैछु दाङको राहीबाट भन्दै हुनुहुन्छ हाल चाहिँ भारतबाट ल भन्नुभएको छ बबिता मगरजी पनि लेख्नुहुन्छ हेलो नाना छोरले है नमस्ते खाजा खानुभयो त कार्यक्रम सुन्दैछु सन्चै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ हामी सन्चै आरामै पनि छौं यहाँलाई पनि सन्चै आरामै होला फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु अब बज्ने भाका

कार्यक्रम सुनेर बस्ने सबैको लागि साथै दितिजुर बासीको लागि पनि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भने हिरा बहादुर लगाईजीले पनि नमस्ते साई भन्दै हुनुहुन्छ। इन्दिरा भुजेलजी पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको ग्वालटरबाट, अब बस्ने भएका सबै सबैको लागि समर्पण गरे ल भन्नुभएको छ। त्यसै गरी आर्यन आलेजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै पछि लगभग तपाईँको आइतिनजेलसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी टेक पुमाजी, त्यसै गरी गीता दाहालजी गदालजी हुनुहुन्थ्यो, त्यसै गरी चक्रबहादुर घिसिङ, नवीन तोलाङ्गेजी, त्यसै गरी शर्मिला थापा मुगर, सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। आजको वर्षमा फोन लागेन होला, भोलिको वर्षमा तपाईँको फोन लाग्छ, आज फोन लागेन भनेर तपाईँ चिन्ता नगर्नुहोस्, भोलि पनि हामी आउँछौं भन्दै तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथसाथै कार्यक्रम उकाली उराली अवधिभर बजेका मेठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो चौकराजीले रोज्नु भएको एकदमै मिठो अनि रमाइलो गीत रहेको छ। गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हतदाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पातोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो घटतरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
6: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 रुपियाँ टमाटर ल्याएर वजन गर्ने मेरो काम त्यो थियो। किसानदेखि बजेट ल्याउनु पर्छ यो देशमा, किसान उपर नलाग्नु देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री बिर्ता अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
8: कार्यक्रम। कृषि सवाल

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज अनुसारी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउनी एफएम 103.4 मेगाहर्ज बन्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौरी एफएम 101.2 मेगाहर्ज मेलौरी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब चार दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब तीन पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा राखेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौ। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्षभन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दीर्घमा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कतिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रुखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउनु थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पराए भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनु भएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई म जान्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था, चाहिँ कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको लगभग 70 रोपनि बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सघाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुन्मिका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारेको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि चाहिँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्नु।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोट काटियो
1: भने? त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले। र त्यो संगठनमा 25 जना थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री वीरमा ढकालजी, रामशरण श्री नायकको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा, राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तत्व विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, च्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अत्र अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मश गर्दै गर्दै गएर अगाडि बढ्दै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अर्को
2: कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि त्यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पालपाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो. हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो प्राप्त हुन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर्स प्रोग्राम अन्तर्गत विन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषयविज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कफी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रकार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभएर हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर त्यही पनि सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुराहरू थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि भएका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो. त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाइअप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
2: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै बढाउँदै गयौँ. कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइरह्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो न कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो सङ्गठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्. यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
2: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहिँ यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाखेरि प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो. अलिकति यो प्रसङ्गहरू छाडिदिनुहोस् न.
2: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 कार्तिक 30 दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 लाई नै हामीले कफी डे
0: मनाउन सुरु
2: गर्यौँ. त्यसरी चाहिँ सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो. यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ.
2: हजुर हजुर.
0: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
2: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल टेरिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको।
0: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
2: थियो, गरेको थियो, तर उसलाई एकदम गाह्रो थियो। अब कफी खाने चलनै थिएन, त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन। वास्तवमा
0: सुरुवात चाहिँ गरेको थियो,
2: सुरुवात भएको हो, भएको थिएन। गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने, बजारमा राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अवसर स्थिति परेकै हो। र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ। त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो, विदेशीहरू धेरै खुसी हुनुभयो। त्यस पछाडि उहाँहरूले पनि बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो, हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट। तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन।
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो, त्यो समय पनि सम्झिन सक्नुहुन्छ।
2: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ। 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन्न, अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ। त्योभन्दा पछाडि चाहिँ जस्तो थमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयले पनि साथ दिनु थाके।
2: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैनछ। जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो। बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन् त 2052 सालमा। अब 46 सालबाट प्रशोधन गर्दै बजार बिक्री गर्नु, यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो। अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको हेर्दै गए, छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेट गरेर काम गर्दै गए र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो। विभिन्न मेला महोत्सवहरू जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू उहाँलाई जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
0: माहौल
2: बन्यो, राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठनतर्फबाट। यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभयो। फेरि बिस्तारै गएर अब एभरेस्ट कफी मिल्नुभयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो। त्यसपछि
0: कफीको ट्रेन्ड चाहिँ नेपालमा
2: आयो र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो। अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने, सिकाउने सबै कामहरू
0: निरन्तर रूपमा चलिरहेको
2: छ। त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायका यी सबै कुराहरू जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव हानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका।
0: जस्तो केही क्षण भन्नुभएको छ कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउला मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है
2: हजुर र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे त्यो राम्रो चिन्ने रहेछ बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे एउटा पाटो त्यो रह्यो अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर चाहिँ हामी किन्छौँ भन्ने खाले त्यसपछि गएर अब हाम्रो भाटभाटिनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहिँ यो कफी भनेर उहाँले दिनुभयो अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले मजाले जान 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भनेपछि अब यो लोकप्रियता त बढेको छ त्यो एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था
0: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ
2: त्यसरी चाहिँ भन्नु त भएन तथापि के कुराको तालमेल मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ
0: भनेपछि दिनकालीन घाटा भयो
2: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्
0: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो अब चाहिँ
2: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता
0: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ
2: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रगति केही सिकाउने कुराहरू भएको छ तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन कार्यक्रम पनि पर्याप्त छैन प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि चिया र कफी दुइटै मिसिएको छ चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ
0: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त सधैँ छन् धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको छ यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन् यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले
2: अब हामीलाई त अब जस्तो बिएससीक्युसी भनौँ खाद्य अनुसन्धान शाला अब त्यसबाट पनि हामीले चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो परिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएको मान्छे हो किनभने नेपालको त धेरै छैन विदेश गएर त्यो अप्ठ्यारो हुन्छ रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ तथापि यो समयको कुरा अब सोचेको त होइन 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि धेरै पेस गरियो तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो र मैले किसिमको बाधा बन्यो अब त्यस पछाडिको दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन म एउटा अब एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी तिमीहरूलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो. हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिनु पायो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ. म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो.
0: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ. गुमाउने कुरा त खासै छैन नै किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ. अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ. अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ. त्यो खालको जोस अहिले पनि छ. अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
2: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन. किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन. आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ. जबकि उद्योग चाहिँ लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्यो भने, तर त्यस्ता कुराहरू हामीले त्यहाँ के गरेनौँ. मलाई त्यहाँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो. अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गइयो. तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन. र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ. यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ. यो वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्ता हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो. यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा चाहिँ उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ. अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा. यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि, कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना. अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन्, तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो. यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूका आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्म चाहिँ प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्. अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो. यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ. कमसेकम अब त्यसरी त्यो बनिएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने? मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ. त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बा आमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडतिर बसेको अवस्था छ. भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन. लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने. यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यहीँ उपभोग हुन्छ, हरेक खालको अवसर छ. तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता.
0: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ. कृतज्ञ विदा गर्न चाहन्छौँ. नमस्कार.
2: नमस्कार.
0: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ. हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्संवाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिन लिनको लागि निरन्तर रूपमा लाग्नु भएका व्यक्ति समेत हुनुहुन्थ्यो. हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ. आजको श्रृङ्खलाको समय सकिने सकेको छ. यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 9855-9197-9855-9197 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ. र यति बेला यो कार्यक्रम समृद्ध कृति रियल टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ. यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु. सुरेश नै रहँ, कृषि कर्म गरौँ. नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगा।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44,
8: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
11: सम्पर्क नम्बर 0475 94 66 98 692 65 99 8।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। अबको केही दिन अत्याधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्रै अनुमति। त्रिवेणीको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ। एपीएफ स्कूलमा घोटाला, लेखा अधिकृत गुरूङ विरूद्ध अख्तियारले थाल्यो अनुसन्धान। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। अहिले कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसुनी न्यून सापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँहरूमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँहरूमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँहरूमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी मधेश र लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पर्सि पनि केही रूपमा धेरै थोरै ठाउँहरूमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना धेरै छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्याधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदहरूको अनुमान रहेको छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकोले केही रात मिले पनि तराई मधेशमा लगातार गर्मी हुन सक्छ। 35 देखि 40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाका कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुराहरू खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीहरूलाई मात्रै सुरुङमा प्रवेश दिइने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको छ। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशन लिमिटेडले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्रै सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणको रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। मधेश प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानको क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्र परेका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाहरूबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्र परेका छन्। पक्र परेमा 2,554 नेपाली, 253 भारतीय र 1 विदेशी नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्र परेमा धेरैजसो 20 देखि 30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध संघीय राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीको भनाइ छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मधेश प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिला समेत यस कुलतमा फस्न थालेकाले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ। धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारी टोलीले वार्ता शुरू गरेको छ। शिक्षा र स्वास्थ्य सचिव सहित प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार सहितको टोलीले डाक्टर केसीसँग वार्ता शुरू गरेको छ। वार्तामा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव सुनामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र सांसद पुष्कर बम सहभागी हुनुहुन्छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनमा सरकारी टोली धनगढ़ी पुगेको छ। सरकारले वार्ता मार्फत सहुलियतपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको शिक्षा मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। धनगढ़ीमा 24 सत्याग्रह गरिरहेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि शनिबार दिउँसो सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। डाक्टर केसीले सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएको नियुक्ति बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृद्धि कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानूनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुपर्ने, विगतका सरकारहरूसँग भएको लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग राखेर बिहिबार अनसन शुरू गर्नुभएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रूपियाँ र चाँदी 60 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर आज सुन तोलाको 2,87,100 रूपियाँ र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा चाँदीको भाव 4,350 रूपियाँ रहेको थियो। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्न पत्र परीक्षा शुरू भएको केही मिनटमै आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमेस्टर फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्युरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित दुईजनालाई पक्राउ गरेको छ। स्क्रीनसट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीको लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवेणी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युतम ग्यावलीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति पनि गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाएर 7 कार्यदिनभित्रै प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ। एपीएफ स्कूलकी लेखा अधिकृत कल्पना गुरूङ र लीला बहादुर तामाङ विरूद्ध 10 दिन नाथ भएको छ। एपीएफ स्कूल कृतिपुरकी लेखा अधिकृत एवं शस्त्र प्रहरी निरीक्षक गुरूङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका संचालक तामाङलाई थप 10 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 7 र 17 बमोजिमको कसुर अपराधको अनुसन्धानको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको थियो। आयोगले अनुसन्धानको लागि म्याथ थपको अनुमति माग गरेपछि विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र दिल्ली रत्न स्पष्ट इजलासले 10 दिनको म्याथ थप गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट यसअघि भएको म्याथ थपको स्थितिलाई समेत गणना गर्दा यो उनीहरूका लागि 5औं पटकको म्याथ थप हो। उनीहरूलाई गत असार 20 गते जिल्ला प्रहरी परिषदले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिषद भद्रकालीको पत्र 7 साउन 8 गते उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको थियो। अदालतको पछिल्लो आदेश अनुसार दुवै आरोपीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढ़ाइएको छ। तपाईँ ती बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
9: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छैन हुँदैन र
10: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
13: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्राम बस्यो हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, राहदानी लिन जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्न सिन्धुलीमा शुरू गरिएको हुलाक मार्फत घरमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ। सेवा सञ्चालनमा आएको करिब दुई महिनाको अवधिमा सिन्धुलीका विभिन्न स्थानमा तहका 182 जना सेवाग्राहीले आफ्नै घर आँगनमा राहदानी प्राप्त गरेका छन्। सरकारको चासकीय सुधार कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई सहज, सरल र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले घरमै राहदानी पुर्याउने व्यवस्था शुरू गरिएको हो। उक्त सेवा सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला हुलाक कार्यालय बीच 2083 साल वैशाख 29 गते औपचारिक सम्झौता भएको थियो। ओखलढुङ्गा जिल्लामा वैवाहिक सम्बन्ध टिकाउन चुनौती बढ़दै गएको देखिएको छ। पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले त्यहाँ सम्बन्ध विच्छेदको घटनामा निरन्तर वृद्धि भइरहेको देखिएको छ। जिल्ला अदालत ओखलढुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 देखि 2082-83 सम्म 523 जोडीले सम्बन्ध विच्छेद गरेका छन्। अदालतमा दर्ता हुने देवानी मुद्दा मध्ये सम्बन्ध विच्छेदको मुद्दाले उल्लेख्य हिस्सा ओगट्न थालेको छ। जिल्ला अदालतका सूचना अधिकारी केशव घिमिरेका अनुसार आर्थिक वर्ष 2082-83 सम्म दर्ता भएको तथा अघिल्लो वर्ष जिम्मेवारी सरेर गरिआएको 460 मुद्दा मध्ये 141 वटा सम्बन्ध विच्छेदका थिए। तीमध्ये 102 मुद्दा फटछोट भएका छन् भने 39 मुद्दा अझै विचाराधीन छन्। आइफोन नदिएको न्यूमा बागलुङको बडीगाड गाउँपालिका 17 वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरेर हत्या गरेको खुलेको छ। यही साउन 1 गते असीम वनको जन्मदिन मनाउन गएको थापाको गएको बिहिबार स्थानीय मनखोलामा सब फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा 20 वर्षीय रेमबहादुर विक, 19 वर्षीय सुदीप विक, 16 वर्षीय किशोर र 15 वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म जाँडक सिकाएको र घर फर्कने क्रममा मोबाइलको विषयमा झगडा हुँदा कुटपिट गरी थापाको हत्या गरेको पाइएको पनि त्यहाँको प्रहरीले जानकारी दिएको छ। डुल्पामा पहिरोमा पुरिएका 2 महिलाको शव भेटिएको छ। सेरम दबाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउने बेला पहिरोमा पुरिएका सुनछहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते भएका छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै 2 हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरानबीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत बताउनु भएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। र अन्त्यमा खेल समाचार, पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार 4th हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भएको छ। बंगलादेशले 2 सेट 15-25-19, 4 सेट 25-23 र 5 सेट 15-11 जितेको छ। नेपालले 1 सेट 25-18 र 3 सेट 25-21 जित्यो। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसैगरी नेपाल उद्घाटन खेलमा काजगिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगितामा शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार जेठ 13 गते हुनेछ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदाजाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। अबको केही दिन अत्याधिक वर्षाको सम्भावना कम, तराईमा देशमा चरको गर्मी हुन सक्ने। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्रै अनुमति। त्रिवेको प्रश्नपत्र आउट गरेको आरोपमा 2 जना पक्राउ। एपीएफ स्कूलमा घोटाला, लेखा अधिकृत गुरूङ विरूद्ध अख्तियारले थाल्यो अनुसन्धान। भारतमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0485401043, 98630023422।
4: हावा हुरी चलेको बेला के गर्ने?
8: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
8: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: नमस्कार। रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको पहिलो अंकमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 6:30 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झन्कारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता साथीहरू, गोकुल गंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई जानकारी दिँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर आउने गर्दछौ। आजको अंकमा हामीले गोकुल गंगा गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष सुन्दर कुमार कार्कीसँग गरिएको विशेष कुराकानी समेट्दैछौ। आफूलाई शासक होइन जनताको सेवक मान्ने वडा अध्यक्ष कार्कीले वडाको समग्र विकासका लागि आफ्नो नेतृत्व निरन्तर सक्रिय रहेको बताउनु भएको छ। साथै बाँकी कार्यकालमा जनता सामु गरेका वाचा पूरा गर्दै सुशासन सहित वडालाई समृद्ध तर्फ लैजाने प्रतिबद्धता समेत जनाउनु भएको छ। आउनुहोस् सुनौ वडा अध्यक्ष सुन्दर कार्कीसँग गरिएको यो विशेष कुराकानी। शुरूआतमा तपाईँको वडाको भौगोलिक अवस्थाको परिचय दिनुहोस् न, जसले गर्दा सबैले चाहिँ तपाईँको वडालाई सहजै पहिचान गर्न सकुन्।
1: यो पनि गोकुल गंगा गाउँपालिका रामेछाप जिल्ला होइन, गोकुल गंगा गाउँपालिका वडा नम्बर 2, यो ठोसे भन्ने ठाउँ हो। यो चाहिँ एकदमै पौराणिक यो पुरानो बजार, जसको नामले पनि परिचित ठोसे बजार भनेर पनि परिचित छ। र यो चाहिँ यो ठोसे चाहिँ एकदमै यो नेपालकै दोस्रो ठूलो फलाम खानीको रूपले पनि चिनिन्छ। यहाँ चाहिँ जसमा चाहिँ पहिला अब यो राणाकालीन समय चाहिँ यहाँ यो ठोसेमा चाहिँ बन्दुक बनाउनेदेखि लिएर यो फलामका यही उत्पादन भएका सामानहरू, यही खनिजका सामानहरू चाहिँ बन्ने गर्थे र ती सामग्रीहरू अहिले पनि यत्र तत्र यही बजार एरियामा अहिले चाहिँ हामीले केही संरक्षण गरेर राखेका छौँ। यसलाई चाहिँ समग्रमा भन्नु पर्दाखेरि पौराणिक बजार, फलाम खानीको बजार, फलाम खानी भनेर ठोसे नामले परिचित छ।
0: यो त भयो वडाको चाहिँ भौगोलिक अवस्थितिको बारेमा जानकारी। अर्को चाहिँ जस्तो अब भर्खरै गत आर्थिक वर्ष सकिएर नयाँ वर्षको पनि शुरूआत भएको छ, गत वर्ष चाहिँ वडामा तय गरिएका विकासका कामहरू चाहिँ कतिको सफल भए र बजेट चाहिँ कति प्रतिशत खर्च भयो होला, गत वर्षको समीक्षा गर्नु पर्दाखेरि कसरी गर्नुहुन्छ हजुरले?
1: जस्तो 82-83 चाहिँ आर्थिक वर्ष 82-83 चाहिँ हाम्रो चाहिँ लगभग वडाबाट विनियोजित बजेट, जस्तो हामीलाई पालिकाबाट दिएको सिलिङ लगभग 1 करोड भन्दा माथिकै सिलिङ थियो र जसमा हाम्रो 100% नै काम भएको छ, 100% नै हाम्रो कुनै पनि बजेट फ्रिज छैन। जस हामीले जति जुन योजनामा बजेट जति यो अब टोल वाइज छुट्याएर बजेट हालेका थियौँ त्यो चाहिँ एकदमै सम्पन्न भएको छ। हाम्रो आर्थिक वर्षको अन्तिम सम्ममा सबै भनौँ न यहाँका उपभोक्ताहरूले भुक्तानी समेत लिइसकेको अवस्था छ।
0: नयाँ आर्थिक वर्ष भनेको चालू आर्थिक वर्ष पनि शुरूआत भइसकेको छ होइन, अब यो बजेट पारित भएर पनि कार्यान्वयनको चरणमा गइसकेको अवस्था हो। यो वर्ष चाहिँ तपाईँको वडाले मुख्य रूपमा चाहिँ कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ? साँच्चीकै बजेटले वडावासीलाई सन्तुष्ट र समृद्ध बनाउन तर्फ उन्मुख गराउँछ अथवा सहयोग गर्छ?
1: पक्कै पनि। अब हामीले अब हाम्रो कस्तो छ भनेदेखि यो अब विगत वर्षहरूदेखि नै जब हामी निर्वाचित भयौं, अब हामीले चाहिँ टोल टोलमा गएर हामीले त्यो बजेटको भनौँ न त्यो माग योजना माग गर्दाखेरि पनि हामी टोल टोलमा गएर नै यहाँ वडा कार्यालयभित्र बसेर होइन कि हामी प्रत्येक साबिकका वडाका टोल टोलमा गएर हामीले त्यहाँका मानिसहरूलाई चाहिँ एक ठाउँमा भेला जम्मा गराएर त्यसरी माग लिने गरेका छौँ। उहाँहरूकै माग अनुसार चाहिँ अब भौतिक पूर्वाधारका कामहरू जस्तो हामीले भनौँ न गएका वर्षहरूमा सुरुवात गरेका कामहरूलाई पूरा गर्नुपर्ने अवस्था पनि छ। यो भौतिक पूर्वाधारका कामहरू साथसाथै अब कृषितिर अहिले त अब हामीले चाहिँ हाम्रो पालिकाले चाहिँ एउटा यो बालबालिका मैत्री पालिका घोषणा गर्ने भन्ने हामी तयारीमा पनि छौँ। जस्तो यो पुषसम्म हामीले चाहिँ पालिकालाई चाहिँ यो बाल मैत्री पालिका घोषणा गर्ने भनेर तयारी गरिसकेका छौँ र यो मङ्सिर महिनासम्ममा चाहिँ वडामा यो घोषणा पनि गरिसक्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले त्यही अनुसारको बजेट विनियोजन गरेका छौँ र यहाँको समग्र यहाँका जनताहरूको स्थानीय व्यक्तिहरूको माग अनुसार नै हामीले बजेट विनियोजन गर्ने गरेका छौँ। र अब चाहिँ यो भर्खर अब आर्थिक वर्ष शुरू भएको छ, हामीले भर्खर चाहिँ अब यो हाम्रो पालिकाको चाहिँ जुन यो सभा सम्पन्न भएको छ, अधिवेशन सम्पन्न भएको छ, अब यो काम चाहिँ अब हामी सुरुवात चाहिँ अहिले त अब यो वर्षाको टाइम छ, यहाँनिर अलिकति अब भौतिक विकटता भनौँ न अब यो भौगोलिक अवस्था पनि त्यस्तै छ, यो चाहिँ यो मौसमको कारणले गर्दाखेरि पनि हाम्रो लगभग चाहिँ यो भलौ महिनादेखि हामी उपभोक्ता समिति टोल टोलमा गएर उपभोक्ता समिति गठन गरेर अनि त्यस पछाडि चाहिँ अब हामीले हालेको अबका योजनाहरूको काम चाहिँ सुरुवाती गर्छौँ, सुरुवाती गर्ने योजनामा छौँ हामी।
0: हजुर, अघिल्लो वर्षको तुलनामा चाहिँ यो वर्षमा तपाईँहरूको वडामा बजेट चाहिँ कति आएको छ र यसले चाहिँ वडावासीको समस्या सम्पूर्ण समस्या समाधान गर्न सक्छ त?
1: अब पक्कै पनि अब यो चाहिँ बजेट हुन त अब मान्छेको माग हो, माग अब कहिले पनि अब पूरा हुन सक्दैनन्, माग जति चाहिँ काम गर्दै गयो माग पनि बढ्दै जान्छन्, तर गत सालको बजेटमा हाम्रो लगभग चाहिँ वडाबाट दिएको वडाबाट विनियोजन भएको र पालिकाबाट हामीले यो वडालाई दिएको सिलिङ पालिकाबाट हालेको बजेट लगभग गत सालको र अहिलेको तुलना गर्दाखेरि उस्ता उस्तै लगभग उस्तै उस्तै लेभलमा छ र हामीले पनि प्राथमिकता पनि त्यही अनुसारको अब योजना हाल्दाखेरि पनि हामीले त्यसैलाई प्राथमिकतामा राखेका छौँ। जस्तो हामीले गत साल शुरू गरेका योजनाहरू पूरा गर्ने र अहिले नयाँ माग गरेका अब टोल टोलमा गएर उहाँहरूले दिएको जे जे माग गर्नुभएको छ त्यसलाई चाहिँ सामान्य तरिकाले अब प्राथमिकतामा राखेर आवश्यकता र प्राथमिकता दुईटैलाई मध्यनजर गरेर हामीले त्यही अनुसारको बजेट चाहिँ विनियोजन गरेका छौँ। अब माग त अब ठ्याक्कै सन्तुष्टि भनेको त मान्छेको जीवन हो, अब कहिले पनि पुरै सन्तुष्टि हुन त सक्दैन, तैपनि सामान्य उहाँहरूले माग राखेका टोल टोलवासीले माग राखेका योजनाहरू सुरुवात भएका छन्, गत साल पनि सुरुवात भएका हुन् र गत साल सुरुवात भएका योजनाहरू यसपालि सम्पन्न हुन्छन्, यसपालि उहाँहरूले माग राख्नु भएको चाहिँ ठ्याक्कै हामीले त्यसलाई पनि सम्बोधन गरेर त्यसरी नै हामीले बजेट बनाएका छौँ।
0: यो त भयो गत आर्थिक वर्षको समीक्षा र यो चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेटको विषयमा छोटकरीमा जानकारी। अब चाहिँ भन्ने अन्य प्रश्नतर्फ लागौं हामी। अब यो वर्षाको समय पनि शुरूआत भइसकेको छ, यो समयमा विशेष गरी बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य घटनाहरू घट्न सक्छ होइन? अब यसका लागि चाहिँ तपाईँहरूको विपद व्यवस्थापन समिति पनि छ, वडा विपद व्यवस्थापन समिति, त्यसको सक्रियता चाहिँ कतिको छ होइन, कसरी भइरहेको छ? विपद व्यवस्थापनका लागि पूर्व तयारीहरू गर्नुपर्ने हुन्छ, ती भएका छन् कि छैनन्, के छ? अब अन्य क्षेत्रको तुलनामा विपद व्यवस्थापनमा कमै पैसा छुटिन्छ भन्ने सुनिन्छ, साँच्चै तपाईँहरूको वडामा पनि यस्तै छ कि अथवा फरक हो के छ सर?
1: होइन, हाम्रो पनि त्यस्तै छ लगभग चाहिँ। अब विपद व्यवस्थापन समिति हाम्रो छँदैछ, हजुरले भन्नुभयो जस्तै अब हामीसँग अब वडामा विपद व्यवस्थापन समिति जस्तो मेरै अध्यक्षतामा विपद व्यवस्थापन समिति छ र यहाँको स्थानीय प्रहरी र हामी जुन विपद व्यवस्थापन समितिका सदस्य छौँ त्यहाँबाट यहाँनिर चाहिँ देवी विद्यालय चारधाम देवी विद्यालय छ, त्यसमा स्काउटका भाइ बहिनीहरू पनि छन्, स्काउटका सरहरू हुनुहुन्छ, उहाँसँग कोर्डिनेसन गरेर हामीले अब त्यस्तो विपद पर्यो, अब कुनै ठाउँमा त्यस्तो इमर्जेन्सी पर्यो भने हामीलाई अब जानकारी गराउनको लागि हामीले त्यो अब हामीले सूचना प्रवाह गर्नु त आफ्नो ठाउँमा छँदैछ, त्यो छँदैछ, हामीले गरिरहेका छौँ र चाहिँ अब जस्तो तयारी अब पूर्व तयारी भन्नाले अब हामीसँग अब त्यत्रो चाहिँ जस्तो गत साल चाहिँ मैले चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालयको सशस्त्र टिमबाट नै मैले 10 सशस्त्र प्रहरी अशय सरको नेतृत्वमा मैले यहीँ नै ल्याएर 3 यो चाहिँ वर्षाभरि जस्तो 3 चाहिँ यहाँ ठोसेमै ल्याएर पनि व्यवस्थापन गरेका थियौँ। यसपालि चाहिँ त्यो समय छैन किनभने हामीले स्थानीय योजना प्रहरीहरूसँग पनि कोर्डिनेसन गराएका छौँ र त्यस्तो अब हामीसँग पर्याप्त सामग्रीहरू त छैन, तैपनि सामान्यतया आधारभूत आवश्यकता सामग्रीहरू चाहिँ हामीले त्यो तयारीमा छौँ हामी। जस्तो अब कहीँ धेरै त्यस्तै खालको विपद परिहाल्यो भनेदेखि अब हामी तुरन्त जान सक्ने जस्तो सामान्य तरिकाको जस्तो टर्च लाइट यो चाहिँ गैती बेल्चहरू टोरीहरू यी व्यवस्थापन चाहिँ हामीले गरेका छौँ, जस्तो लाइफ ज्याकेटहरू यी खालका व्यवस्थापन चाहिँ हामीले गरेका छौँ। हाम्रो अब गत साल पनि त्यो विपद व्यवस्थापन समिति अब हाम्रो छँदै थियो सक्रिय, त्यही अनुरूप चाहिँ अब हामीले केही गरी परिहाल्यो भने त्यो अवस्थासम्म छौँ, तर पुरै तयारी अब चाहिँ भनौँ न अब त्यस्तो खालको हजुरले भन्नुभयो जस्तो अब त्यत्रो बजेट यो विपदलाई चाहिँ अब हामीले हाल्न सकेका छैनौँ किनभने हामीसँग सीमित बजेट हुन्छ, त्यसैमा शिक्षालाई स्वास्थ्यलाई पूर्वाधारलाई सबै कुरा चाहिँ त्यहीबाट टर्न गर्नुपर्ने भएकोले गर्दाखेरि हामीले अब त्यत्रो विपद व्यवस्थापनलाई नै भनेर चाहिँ त्यत्रो बजेट छुट्याउन सकेका छैन, त्यो पक्कै पनि हो।
0: तपाईँहरूले कुन कुन ठाउँ चाहिँ अथवा कुन कुन क्षेत्र चाहिँ जोखिमयुक्त क्षेत्र हो भनेर त्यसको पहिचान गर्ने अथवा प्रक्षेपण गर्ने खालका सम्भावना जोखिमयुक्त सम्भावित क्षेत्रहरुको पहिचान गर्ने काम चाहिँ भएको छ कि छैन? कुन क्षेत्र
1: हामीले जोखिमयुक्त क्षेत्र पनि पहिचान गरेका छौँ र त्यो जोखिम भएको ठाउँलाई केही गरी विपद पर्यो भने सुरक्षित स्थान पनि हामीले पहिचान गरेका छौँ। यो गत साल गरे अब हामीले यसपालि भन्दा पनि गत साल गरेका छौँ। जस्तो अब सुरक्षित स्थान चाहिँ अब विद्यालयहरू र अलिकति भनौँ न खोला भन्दा अलि टाढाको त्यो अलि चौर एरिया होइन त्यस्तोलाई चाहिँ हामीले सुरक्षित स्थानको पहिचान गरेका छौँ। र अब जोखिमयुक्त त तपाईँको चाहिँ अब यहाँनिर भौतिक विकट त मैले अघि नै भनिहालेँ, यहाँनिर अब खोला चाहिँ अब चारैतर्फ खोला यो ठोसे बजारै खोलाको बिचैबाट बगेको यो खिम्ती खोलो र यो घट्टे खोलो भने दुईटा दोभानकै बीचमा रहेको यो भन्ने हो भने ठोसे बजारै जोखिमयुक्त ठाउँ हो र यसको अब किनारामा जस्तो खिम्ती खोलाको किनारामै रहेका छन् हाम्रो साबिका गाउँ के अरे ओडाहरू चाहिँ दुई तिनवटा ओडाहरू त्यसरी रहेका छन्। गत साल पनि चाहिँ तपाईँको चाहिँ यो पोहोर र परारको साल यो दुई वर्ष अगाडिदेखि चाहिँ तीन घर बगाएर मानवीय क्षति चाहिँ भएन तर भौतिक क्षति अब धेरै रूपमा भयो पनि पोहोर पनि परार पनि यो दुई तिनवटा घरलाई चार पाँचवटा घरलाई चाहिँ हामीले त्यसरी चाहिँ राखेका छौँ र अहिले ती स्थानहरू चाहिँ हामीले जस्तो हामीले गर्नुपर्ने भौतिकका कामहरू गरिसक्यौं तिनीहरूलाई चाहिँ। तर अब यो जोखिम भनेको त अब ठ्याक्कै यो पहिचान गरेर भन्दा पनि यो भइपरि भवितव्य तरिकाले आउने चिज रहेछ। जस्तो जहाँनिर चाहिँ त्यो यो गत साल चाहिँ पहिरो गयो त्यहाँनिर अब त्यस्तो असुरक्षित ठाउँ भनेको छँदै थिएन, त्यहाँनिर जब कि एउटा सानो खोल्सो थियो त्यो माथिबाट पहिरो झरेर आएर त्यसरी तीन घर बगायो पराको साल पोहोर पनि दुईटा घर डुबानमा पर्यो। हामीले चाहिँ राति गएर सशस्त्र प्रहरीका तिनै साथीहरूलाई लगेर चाहिँ हामीले मानवीय क्षति हुनबाट चाहिँ बचायौं, मानवीय क्षति हुन पाएन, राति गएर हामीले उद्धार गर्यौं। त्यस्तो भएर चाहिँ अब हामीले पहिचान त गरेका छौँ जस्तो चाहिँ अब अलिकति पहिरो भत्किने ठाउँमा र खोलाका किनारमा रहेका ठाउँहरूलाई चाहिँ हामीले यो जोखिमयुक्त ठाउँ है भनेर हामीले पहिचान गरेका छौँ र हाम्रो अलिकति निगरानी पनि त्यस्तै ठाउँमा भइरहेछ।
0: भनिन्छ नागरिक स्वस्थ भए पुरै वडा अथवा पालिका अथवा देश नै स्वस्थ रहन्छ। यो कुरालाई ध्यान दिँदै चाहिँ तपाईँहरूले यो स्वास्थ्य सेवाको सुनिश्चित गर्न कतिको सक्रियता बढाउनु भएको छ? यो वर्ष चाहिँ स्वास्थ्य क्षेत्रका लागि के कस्ता योजनाहरू सञ्चालन हुँदैछन् र गत वर्ष चाहिँ के भयो अलिकति यो विषयमा पनि समीक्षा गरौँ न सर।
1: स्वास्थ्यको बारेमा भन्नु पर्दाखेरि अब जुन चाहिँ अब यो गुरुङ गाउँपालिका दुई नम्बर ओडामा एउटा हेल्पपोस्ट छ, स्वास्थ्य चौक भनौँ न हेल्पपोस्ट, यो चाहिँ पहिला इलाका हेल्पपोस्टकै रूपमा चिनिन्छ, यो बर्सिङ सेन्टर पनि हो फेरि यो हाम्रो चाहिँ। र हामीले अब यो ज्येष्ठ नागरिकहरूलाई जस्तो गत वर्ष पनि ज्येष्ठ नागरिकहरूको रोग पहिचान गर्नको लागि हामीले घर घरमा स्वास्थ्य कर्मीहरू पठाएर पनि हामीले त्यो त्यो पहिचान पनि गर्यौं र उहाँहरूलाई सामान्य उपचारको व्यवस्था पनि गर्यौं र यहाँनिर चाहिँ तपाईँको मैले अस्ति मात्र यो तीन महिना अगाडि मात्र पनि एउटा हस्पिटलसँग कोर्डिनेसन गरेर मैले यो शिविर पनि राखेँ। हामीले चाहिँ बेला बेलामा हाम्रो चाहिँ जस्तो जिल्ला जनस्वास्थ्य कार्यालयबाट पनि आएर सरहरू आएर यही चाहिँ हेल्पपोस्टमा आएर कोर्डिनेसन गरेर हामीले स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेका छौँ। जस्तो अस्ति हामीले यो आर्थिक वर्ष सकिनुभन्दा अलिक अगाडि पनि हामीले त्यो शिविर सञ्चालन गर्यौं र चाहिँ गाउँघर यो गाउँघर खोप क्लिनिक भनेर पनि हामीले यो चाहिँ ओडाको तीन ठाउँमा चाहिँ सेन्टर बनाएर प्रत्येक महिनाको चाहिँ तपाईँको यही 10 गते चाहिँ डेट तोकेर हामीले सेन्टर तोकेर त्यहाँनिर स्वास्थ्य कर्मीहरू पनि पठाउने गरेका छौँ र सामान्यतया अब हामीसँग चाहिँ स्ट्यान्ड बाई फेरि एम्बुलेन्स सेवा पनि छ। हामीले अब हजुरलाई थाहै होला हाम्रो पालिकाले चाहिँ अब जस्तो सुत्केरी भएको महिलाहरूलाई चाहिँ फ्री एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आइरहेको छ र वृद्ध वृद्धहरूलाई चाहिँ सहुलियत दरमा पनि एम्बुलेन्स सेवा हामीले उपलब्ध गराएका छौँ। अहिले त अब हामीसँग चाहिँ अब त्यस्तो हामी पहिलाको जस्तो एकदमै विकट पनि छैन किनभने अहिले टोल टोलमा प्रत्येक चाहिँ साबिका ओडाहरूमा चाहिँ अहिले यातायातको सुविधा भएको कारणले गर्दाखेरि पनि हामीलाई त्यस्तो साह्रै स्वास्थ्य समस्याबाट पहिलाकै जस्तो पिल्सिएरै चाहिँ क्षति बेहोर्नुपर्ने अवस्था चाहिँ हामीसँग छैन, हामीले त्यही अनुसारको हामीले गरिरहेका छौँ काम चाहिँ।
0: यो त भयो स्वास्थ्यको कुरा, स्वास्थ्य सेवा चाहिँ तपाईँहरूले प्रभावकारी रूपमा चाहिँ प्रदान गर्न सफल हुनुभएको छ, यसमा नागरिकहरू सन्तुष्ट हुनुहुन्छ? नागरिकहरूले
1: सन्तुष्ट त अब हामीले जस्तो यहाँ हेल्पलाइनमा नसकेका बिरामीहरूलाई रिफर उहाँहरूले तुरन्तै अब जिरी हस्पिटल अथवा चाहिँ यहाँनिर अब हाम्रो पालिकाको हस्पिटल छ, यदि जिरी हस्पिटलमा सम्भावना नभएको खण्डमा उहाँहरूले नै पहिचान गरेर चाहिँ काठमाडौँ रिफर गरिदिनुहुन्छ र हामीसँग अब एम्बुलेन्स सेवा भएकोले गर्दाखेरि भनौँ न यहाँको सामान्यतया नागरिकहरू त्यति सानो समस्याबाट चाहिँ वञ्चित हुनु परेको छैन, सामान्यतया अब सन्तुष्ट नै हुनुहुन्छ भन्ने लाग्छ मलाई।
0: हजुर, अब चाहिँ अब कृषिको कुराकानी गरौँ न सर। अहिले चाहिँ विशेष गरी बेसीमा चाहिँ धान रोपाइसकेर कोदो रोपाईतिर किसानहरू त्यतातिर व्यस्त हुन लागिरहेका छन् भइरहेका छन् होइन तपाईँको वडामा चाहिँ खेतीपातीमा अहिले के चलिरहेको छ अब किसानहरूको समस्याहरू पनि छन् त्यसलाई चाहिँ तपाईँले नजिकबाट नियाली पनि रहनु भएको होला त्यसको समाधानका लागि चाहिँ तपाईँले कसरी पहल गरिरहनु भएको छ के गरिरहनु भएको छ किसानको कामलाई कसरी हेरिरहनु भएको छ
1: जस्तो चाहिँ तपाईँको हजुरलाई थाहा होला यो स्थापित कक्षा हुँदाखेरि पनि रामेछाप जिल्लाको एकमात्र गाविस ठोसे गाविस यो खेत नभएको गाविस भनेर परिचित छ है यो ठोसे गाविसमा चाहिँ हाम्रोमा खेत छैन यहाँनिर चाहिँ यहाँको मुख्य बारी भनेको नै आलु मकै र कोदो अनि गहुँ यति हो कोदो पनि अझ यो अलि तल्लो साइडमा मात्रै यो ठोसे बजारको अलि तल्लो साइडमा मात्रै हुने माथिल्लो बेल्टमा चाहिँ गहुँ र आलु मुख्यतया चाहिँ आलु नै हो यहाँको मुख्य बाली भनेको आलु जोनको हाम्रो पालिकाले पनि आलु जोन भनेर नै यसलाई चाहिँ एउटा नामकरण गराएको छ अहिले चाहिँ अब यहाँनिर हाम्रो चाहिँ अब खेती गर्ने भन्दा पनि तल्लो बेल्टमा थोरै थोरै अब यो कोदो रोप्ने कार्यहरू भइरहेको छ र अहिले मुख्य चाहिँ आलुको सिजन भएकोले आलु खन्ने काम चाहिँ गरिआएका छन् यहाँका अब किसानहरूको अहिले यतिखेर चाहिँ त्यो आलु बेचेर नै जीविकोपार्जन गर्नुपर्ने जस्तो चाहिँ अब यो खेती चाहिँ यहाँनिर फेरि अब कस्तो छ भनेदेखि वर्षमा एक बारी मात्रै हुने ठाउँ हो यो ठोसे भनेको अलिकति अब माथिल्लो बेल्ट पर्छ यो लेक साइड हो त्यसले गर्दाखेरि चाहिँ अहिले आलु खन्ने काम भइरहेको छ र अब चाहिँ उहाँहरूले भनौँ न अब त्यो आलु लाने चाहिँ ठेकदारहरू पनि चाहिँ अहिले अब गाउँ गाउँमा पुगेर अहिले बारी बारीमै गएर चाहिँ अब आलु ठेकेर लाने होइन उहाँहरूले अब बिक्री वितरण गर्नुपर्ने समय त्यस्तो छ र अब हामीले चाहिँ अब जस्तो चाहिँ अब हामीले कृषिहरूलाई चाहिँ कृषकहरूलाई चाहिँ कसरी पनि अलिकति प्रोत्साहन गर्ने काम गरेका छौँ भनेदेखि जस्तो हामीले गत यो आर्थिक वर्ष मात्रै हामीले निर्णय गरेर जस्तो म चाहिँ पालिकाको त्यहाँ आर्थिक व्यवस्थापन समितिको संयोजक पनि भएको नाताले हामीले एउटा निर्णय के गरिरहेका छौँ भनेदेखि जस्तो जति जस्तो आलु बेच्ने सिजनमा जति किलो एकजना कृषकले जति किलो आलु बेच्नुहुन्छ किलोको एक रुपियाँको दरले उहाँहरूले पालिकाबाट अनुदान पाउनुहुन्छ जस्तो किसानले दिने मूल्य त छँदैछ होइन प्रत्येक किसानले चाहिँ जति किलो इभन एकै किलो किन दसैँ किलो बेच्नु उहाँहरूले बेचेको एक किलोको एक रुपियाँको दरले आलुको हामीले रेट राखिदिएका छौँ भनेको अनुदान दिने होइन अनि त्यस पछाडि हामीले किवीको चाहिँ केजीको पाँच रुपियाँको दरले राखिदिएका छौँ जति केजी उहाँहरूले किवी उत्पादन गरेर बेच्नुहुन्छ त्यसको भौचर हामीलाई बुझाउनु पर्छ जस्तो अब ठेकदारहरूले त्यो कर तिर्ने व्यवस्था पनि हामीले ठेकदारहरूलाई नै लाएका छौँ किसानहरूले तिर्नु पर्दैन होइन त्यस पछाडि चाहिँ उहाँहरूले बेचेको केजीको पाँच रुपियाँको दरले किवीको पाउनुहुन्छ अनुदान आलुको चाहिँ एक रुपियाँको दरले पाउने गरी हामीले त्यो व्यवस्था पनि गरेका छौँ अब कतिपय किसान कृषकहरूलाई कस्तो हुँदो रहेछ भनेदेखि अब त्यो चाहिँ अब क्यास मात्रै होइन फेरि जस्तो क्यास दिएको त अब कति केजी उहाँहरूले बेच्नुभयो त्यो हामीलाई थाहा हुँदैन जस्तो भौचरको सिस्टम गर्नुभयो भनेदेखि अनि त्यहाँबाट कि त्यो ठेकदारले कति केजी बेच्यो उसले पनि करको दायरामा पनि आउने भयो होइन भनौँ न कर पनि तिर्ने भयो त्यो ठेकदारले र कृषकले पनि यति केजी चाहिँ यो कृषकले यो सालमा यति केजी आलु बेच्यो भनेर एउटा रेकर्डको लागि पनि हामीले त्यो व्यवस्था गरेका छौँ यसपालिदेखि अब अहिले चाहिँ मुख्य सिजन भनेको चाहिँ यही आलु खन्ने सिजन छ यतातिर चाहिँ भनौँ न ठोसे एरियामा चाहिँ अहिले आलु खन्दै हुनुहुन्छ ठेकदारहरू घर घरमा अहिले आउन थालिसक्नु भएको छ ठेक्नलाई अहिले अब मैले यसो गाउँतिर बुझ्दाखेरि चाहिँ बारी बारीमा गएर अहिले चाहिँ केजीको 32 रुपियाँसम्म उहाँहरूको रेट पुगेको छ रे छ भन्ने मैले बुझ्नमा आएको छ मलाई अब उहाँ यहाँ अहिले चाहिँ अब सबै कृषकहरूले खाइसक्नु भएको छैन भर्खर सुरुवाती भएको छ यो चाहिँ एकदमै फेरि अब पानी पर्ने सिजन भएकोले यहाँ अलिक बढी पानी पनि पर्छ फेरि त्यो कारणले गर्दाखेरि पनि कृषकहरूले अहिले त्यही गरिराख्नु भएको छ अब
0: यहाँ यो चाहिँ भयो कृषिका कुरा अलिकति यो शिक्षाका कुरा पनि गराउनु जस्तो सामुदायिक
1: ठेकदारहरू घर घरमा अहिले आउन थालिसक्नु भएको छ ठेक्नलाई अहिले अब मैले यसो गाउँतिर बुझ्दाखेरि चाहिँ बारी बारीमा गएर अहिले चाहिँ केजीको 32 रुपियाँसम्म उहाँहरूको रेट पुगेको छ रे छ भन्ने मैले बुझ्नमा आएको छ मलाई।

0: उत्तिकै छ होइन, तर अब सोचे अनुरूपको उपलब्धि हासिल नहुन सक्दा चाहिँ चिन्ता पनि बढिरहेको अवस्थामा तपाईँको वडामा चाहिँ यो चिन्ता कतिको बढिरहेको छ? शैक्षिक गुणस्तर सुधारका लागि चाहिँ तपाईँको प्रयास कस्तो छ?
1: यो चिन्ता लाग्ने विषय नै यही हो। यसपालि चाहिँ जस्तो चाहिँ हाम्रो यो शारदा माध्यमिक विद्यालय जस्तो मेरो वडामा एउटा माध्यमिक विद्यालय जसमा चाहिँ ब्याचलर लेभलसम्म पढाइ हुन्छ होइन, अरू बाँकी दुईवटा विद्यालय आठ क्लाससम्म पढाइ हुन्छ र तिनवटा विद्यालय पाँच क्लाससम्म पढाइ हुन्छ। छवटा सामुदायिक विद्यालयहरू रहेका छन् यो हाम्रो वडामा, र जसमा चाहिँ अब हामीले जस्तो पाँचको र आठको चाहिँ हामीले पालिका स्तरीय एक्जाम लिन्छौँ होइन, अनि हामीले चाहिँ के पनि गर्छौँ भनेदेखि जस्तो अस्ति हाम्रो अब अधिवेशन सम्पन्न भयो, हाम्रो सभा सम्पन्न भयो, त्यो सभामा चाहिँ हामीले जो जो विद्यालयहरू उत्कृष्ट हुन्छन् ती विद्यार्थीहरू र विद्यालयहरूलाई र शिक्षकहरूलाई पनि हामी सँगसँगै सम्मान गर्छौँ होइन, हामी दोस्रोमा सम्मान पत्र दिएर त्यसरी हामीले प्रोत्साहन गर्नको लागि हामीले त्यो कदम चालेका छौँ। हामी निर्वाचित भइसकेपछि हामीले आठ कक्षाको परीक्षा पहिला शुरू गर्यौँ र पछि पाँच कक्षाको परीक्षा पनि सुरुवात गर्यौँ पालिका स्तरीय परीक्षा गर्ने भनेर। र अहिले अब सामुदायिक विद्यालयहरूको अवस्था हेर्दाखेरि अहिले पहिलाको तुलनामा अहिले अलिकति जे भए पनि अपग्रेड हुँदै चाहिँ आएका छन्, जस्तो शिक्षा सुधारमा पनि अलिकति अब पहिलाको तुलनामा धेरै अपग्रेड चाहिँ भएको अवस्था छ। अहिले त्यस्तो चिन्ता नै भनौँ न अब 100% चिन्ता गर्नुपर्ने अवस्था पनि छैन, र हामीले सँगसँगै चाहिँ उहाँहरूको सामान्य आधारभूत आवश्यकता के रहेछ त्यसलाई पहिचान गरेर सकेसम्म हामीले हल गर्ने कोसिस पनि गरेका छौँ। जस्तो मैले अस्ति मात्रै एउटा विद्यालयका प्रधान अध्यापकहरूलाई बोलाएर उहाँ अब जस्तो मैले बजेट हाल्ने बेलामा पनि उहाँहरूलाई पनि राखेर त्यो के छ तपाईँहरूको विद्यालयमा समस्या के छ भनेर मैले जुन जुन विद्यालयहरू अलिकति निम्न स्तरको जस्तो जहाँ चाहिँ भौतिक अवस्था चाहिँ एकदमै कमजोर छ, पढ्ने वातावरण पनि हुनु पर्यो नि त, हामीले अब शिक्षाको गुणस्तर मात्रै खोज्ने हामीले चाहिँ केही पनि नगर्ने हो भने त्यो पनि त्यसको पनि अर्थ रहेन। त्यो भएर म त अब प्रत्येक विद्यालयमा म आफू त्यो मिटिङमा पनि एटेन्ड हुने गरेको छु। त्यो भएको कारणले गर्दाखेरि पनि मलाई त्यहाँको समस्याहरू थाहा भएको कारणले पनि अनि मैले प्लस चाहिँ अब त्यो बजेट बनाउने बेलामा पनि मैले प्रत्येक विद्यालयका सरहरूलाई हेड सरहरूलाई बोलाएर अब के छ तपाईँहरूको सुझाव के छ तपाईँहरूको सल्लाह के अनुसारको गरौँ भनेर हामी त्यसरी नै चाहिँ मैले त्यो निवेदन पनि माग गर्ने गरेका छु। र यहाँ ठोसेको त्यति अहिलेको अवस्था लगभग चाहिँ तपाईँको यो एसीमा पनि एकदमै राम्रो रिजल्ट जसमा चाहिँ 82% भन्दा माथि नै आएको छ र प्लस टूको एक्जाममा पनि एकदमै राम्रो चित्त बुझ्दो चाहिँ आएको छ। एकजना मात्रै विद्यार्थी फेल भएको 93% समथिङ जस्तो लाग्छ मलाई, त्यति विद्यार्थी पास गर्नु सफल भएको छन् अहिले सामुदायिक विद्यालयहरू पनि माथिल्लो लेभलमा। तलका विद्यालयहरूमा पनि त्यो पालिका स्तरीय एक्जाम दिनु लिएको कारणले गर्दाखेरि पनि धेरै चाहिँ अलिकति सचेत जो जो चाहिँ अब सर मिसहरूले जाँगा गर्नु हुँदैन थियो उहाँहरूलाई पनि अलिकति अब मोटिभेट गरेर, किनभने रिजल्टले त थाहा पनि भयो त्यो विद्यार्थी फेल हुनु भनेको त त्यो विद्यार्थी त्यो सम्बन्धित विद्यालयको शिक्षक पनि त जिम्मेवारी भएको देखिएन नि त। त्यो अवस्थाले गर्दाखेरि पनि उहाँहरू पनि अहिले
0: अन्तिममा चाहिँ जस्तो अब युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ विदेश पलायन हुने क्रम पनि जारी नै छ होइन, तर अब तपाईँको वडामा चाहिँ युवाहरूलाई स्वदेशमै रोक्न अथवा वडामै रोक्नका लागि चाहिँ तपाईँ कतिको सफल हुनुभएको छ? यो वर्ष चाहिँ उहाँहरूको लागि चाहिँ सिपमूलक तालिम अनुदान अथवा ऋणको व्यवस्था चाहिँ गर्नुभएको छ कि छैन? अघिल्ला आर्थिक वर्षमा यस्ता कार्यक्रम भयो कि भएनन्? यसको प्रभावकारिता कस्तो रह्यो जानकारी दिनुहोस् न।
1: यहाँ त अब अधिकांश महिलाहरू मात्रै छन्, हजुरले भने जस्तो युवाहरू अलिअलि विदेशमा नै छन् होइन, अब उहाँहरू फर्किने वातावरण त अब नेपाल सरकार अब हजुरलाई थाहै छ अहिले अब भर्खर बनेको सरकारले अब त्यही अनुसारको नारा लगाएर चाहिँ अब उहाँहरूलाई रोक्ने वातावरण अब गर्दैछ भने मेरो पनि चाहना हो। अब हामी त एउटा सामान्य वडा अध्यक्ष वडाको नाताले गर्दाखेरि हामीले सामान्य गर्नु सहयोगी हो, तर हामीले सिपमूलक तालिमहरू चाहिँ त्यो जो चाहिँ अब गृहिणी महिलाहरू छन् उहाँहरूलाई जस्तो कृषिको रूपमा पनि च्याउ खेतीका कार्यक्रमहरू अनि त्यहाँबाट हामीले चाहिँ ओडामै डल बनाउने कार्यक्रमहरू होइन त्यस्ता कार्यक्रमहरू हामीले गत वर्ष पनि चलायौँ सञ्चालन हामीले निरन्तर वर्षै पछि जस्तो चाहिँ सिलाइ बुनाइका तालिमहरू होइन त्यस्ता तालिमहरू चाहिँ हामीले सञ्चालन गरेका छौँ र उहाँहरूलाई चाहिँ त्यो तालिम गराएको मात्रै होइन कि उहाँहरूलाई त्यो पेसा गर्नको लागि तपाईँहरू चाहिँ जहाँ बजारै केन्द्रित भएर गए पनि काठमाडौँमै गए पनि एउटा सिप चाहिँ जहाँ गए पनि चाहिन्छ, इभन विदेशै गए पनि एउटा सिपै भएको मान्छेले त अलिकति भयो पैसा कमाउने हो होइन, नत्र भए त विदेशै गएर पनि सफल भएका छैन, यदि सिप छैन भने त विदेशबाट पनि दुःख पाएर फर्केका छन् भनेर हामीले त्यो त्यो उद्देश्यका साथ हामीले उहाँहरूलाई मोटिभेट गरेर हामीले त्यो तालिमहरू गत वर्ष पनि सञ्चालन गर्यौं र हामीले निरन्तरता अझ पालिका स्तरबाटै हामीले गरेका छौं। त्यो चाहिँ हामीले कस्तो गर्छौं भने जस्तो पालिकाबाट छनौट गर्दाखेरि पनि यो वर्ष यो वडामा भयो भने अर्को वर्ष अर्को

0: एजुकेशन पनि गराएका छौं, तालिम सञ्चालन गराएका छौं। अब विदेशी अब विदेश गएका युवाहरू त अहिलेसम्म लगभग तपाईँको चाहिँ गाउँतिर अहिले पनि जाने हो नि लगभग बुढापाका र महिला भन्दा बाहेक अहिले त्यति भेटिँदैन युवाहरू। अब के चाहिँ यहाँको मैले भनिहालेँ स्वरोजगार अब त्यत्रो कल कारखाना कम्पनी केही छैन, चाहिँ यहाँका अब मुख्य पेसा भनेकै युवाहरूको वैदेशिक रोजगारै हो र महिलाहरूको भनेको यहाँको अब खेती पनि अब हाम्रो त एकदमै विकट जस्तो चाहिँ अब लेट परेकोले गर्दाखेरि पनि अब त्यस्तो धान थान यताउता अब खेत पनि नभएको अवस्थाले गर्दाखेरि पनि त्यस्तो छैन। तर अहिले चाहिँ युवाहरूलाई पनि अहिले जति युवाहरू चाहिँ विदेशबाट फर्किनु भएको छ उहाँहरूले चाहिँ अहिले कस्तो छ भनेदेखि यहाँनिर अब हामीले एउटा भर्खरै मात्र एउटा डेरी सञ्चालन गरेका छौँ र त्यो दुधहरू कलेक्सन गरेर चाहिँ हामीले गाउँ गाउँमा गएर त्यो दुध कलेक्सन गर्ने गरेका छौँ। अहिले चाहिँ तपाईँको चाहिँ भर्खर आएका व्यक्तित्वहरू त्यो युवाहरू पनि अब चाहिँ वस्तु पाल्नु पर्ने रहेछ, गाई पाल्नु पर्ने रहेछ, भैँसी पाल्नु पर्ने रहेछ भन्नेसम्म चाहिँ हामीले त्योतिर चाहिँ हामी लागेका छौँ। तर अब हामी भन्दा पनि अब उहाँहरू अब वैदेशिक रोजगारमा काम गरेर फर्केका साथीहरूलाई पनि हामीले अलिकति प्रोत्साहन गरेका छौँ। पालिकाले पनि त्यस्ता खालका वैदेशिक रोजगारबाट फर्केका र विदेश फर्किन नचाहेका युवाहरूलाई चाहिँ केही न केही कार्यक्रम चाहिँ गराउने भनेर हामीले
1: हजुर। अन्तिममा तपाईँको वडावासी र आम नागरिकलाई भन्नै पर्ने केही सन्देश छ भने राखिदिनुहोस् न।
0: एकदमै सर, अब यो हजुर त्यसर्थ सर्वप्रथम त हजुरको एफएम लगायत हजुरको टिमलाई नै धेरै धेरै धन्यवाद। र म के भन्न चाहन्छु भने यो अहिले पश्चातको समय छ, सबै नागरिकहरूलाई हजुरको रेडियो मार्फतै हजुरको चाहिँ यो कार्यक्रम मार्फतै म के भन्न चाहन्छु भने यो बसातको समय भएकोले गर्दाखेरि सबैजना नारीहरू आफू अलिकति सुरक्षित भएर बसौं र यदि चाहिँ त्यस्तो केही आपद विपद परिहाल्यो भनेदेखि मेरो नम्बर प्राय सबैजनासँग सबै चाहिँ नागरिकहरूसँग मेरो नम्बर छ, यहाँहरूले जतिखेर पनि फोन गरेर त्यस्तो पर्यो भनेदेखि हामी जतिखेर 24 घण्टा उपलब्ध छौं र एकदमै सुरक्षित बस्नुहोस्, बाँचे सबै कुरा हुन्छ है भन्न चाहन्छु हजुरको रेडियो मार्फत। हजुरलाई फेरि पनि धेरै
1: अवश्य यो समय र संवादको लागि धेरै धन्यवाद भाइ सर।
0: हस् धन्यवाद, थ्याङ्क यू सर।
1: हस् सर। भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष सुन्दर कुमार कार्कीसँग गरिएको विशेष कुराकानी। यसका साथै रेडियो कार्यक्रममा हाम्रो गोकुलगंगाको आजको अंकबाट छुट्ने समय भइसकेको छ। कार्यक्रमबारे आफ्नो अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउन सक्नुहुनेछ। कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोताहरूमा हार्दिक धन्यवाद। साथै कार्यक्रम प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरूलाई विशेष आभार व्यक्त गर्दै अर्को अंकमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा बिदा हुन्छु। तपाईँको बाँकी समय शुभ रहोस्। शुभ सन्ध्या।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
6: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 087 828 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
8: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।

0: त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
1: त्यसको लागि तयारी चाहिँ के के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
0: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। ती सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
1: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठुलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसको पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
0: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
1: नहुर्किन्जेल
0: भनेको उनीहरूको 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यिनै मेरा छोराछोरी हुन् नि, यिनलाई छिटै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे टेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
1: तर कतिपय अवस्थामा चाहिँ अंश बन्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
0: अब त्यो चाहिँ अलिकता हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै हो नि थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि, किन पिर गर्नु भएको छ यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि

0: होइन सम्झाइ बुझाइ गर्ने प्रयास नै गर्नुपर्छ।
1: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
0: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो। त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यसमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफैले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ भने लगेर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
1: जस्तो म चाहिँ अब मेरो चाहिँ एक किसिमको उमेर भयो, अब चाहिँ मैले काम गर्नु पर्दैन, म चाहिँ घरमै बसेर जिन्दगी बिताउँछु भन्ने सोच पनि राख्नु भएन भन्ने पनि हो, यसमा केही न केही सिपमूलक काममा आयार्जनमूलक काममा चाहिँ लागिरहँ भन्ने हो।
0: अब यसमा दुईटा छ, एउटा कतिपय कुरा आय आर्जनसँग सम्बन्धित हुन सक्छ, कतिपय कुरा होइन, मलाई त सबै पुगेको छ, म बसी बसी खान्छु, कहिले काहीँ छ नि म सुति सुति खान्छु भन्ने पनि हुन्छ। जसले त्यो सोच राख्छ नि बसी बसी खान्छु सुति सुति खान्छु भन्नेतर्फ व्यक्ति लायो भने उहाँको स्वास्थ्य अवस्था बिग्रिन्छ। मैले काभ्रेको एउटा गाउँमा रमाइलो एउटा प्रसङ्ग त्यहाँ निस्किएको थियो, सबैको स्वास्थ्य चेकअप गर्नु पर्यो, गर्दाखेरि सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ कसको भेटियो भने जो गाउँमा सबैभन्दा बढी डुलुवा रहेछ नि, म 85 वर्षभन्दा माथिको कुरा गर्दैछु, अनि त्यो डुलुवा व्यक्तिको सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ उहाँको रमाइलो। हेर्नुहोस् त, अरू चाहिँ राम्रो अवस्था भएकाहरूको भन्दा उहाँ चाहिँ बढी चाहिँ हिडुल गर्ने डुल्ने
1: भौतिक रूपमा सुख सुविधा भएका
0: भन्दा जो चाहिँ अझ भन्छ नि, अब मैले त बुहारी ल्याइहालेँ, बढी यस्तो चाहिँ महिलाहरूमा महिला ज्येष्ठ नागरिकहरूमा पाइन्छ, अब बुहारी ल्याइहालिसकेपछि त म अब धेरै दुःख गर्नु पर्दैन, बुहारीले मेरो बिस्तारमै चिया पुर्याइदिन्छ खाना पुर्याइदिन्छ भन्ने सोच राख्नुभयो भने त झन् त्यो शरीरको अङ्गहरूलाई जति चलायमान बनायो त्यो त्यति नै सक्रिय हुने हो, त्यसलाई चलायमान बनाउन छोडियो भने भोलि त्यो बिस्तारै निष्क्रिय हुँदै जान्छ र विभिन्न समस्याहरू आउन सक्छ, त्यो पाटोलाई पनि एकदमै ख्याल गर्नुपर्छ।
1: अर्को भनेको बुढ्यौलीमा देखिने समस्या भनेको एक्लोपनको समस्या, अहिले पछिल्लो समय त्यो बढ्दो क्रममा छ नेपालमा, अब वैदेशिक रोजगारीमा बाहिरिने क्रम बढ्दै जाँदाखेरि परिवारसँग चाहिँ अलिकति टाढा हुने त्यस्तो अवस्था पनि छ भनेर यहाँले नै भनिरहनु भएको थियो होइन, त्यो समस्याको समाधान चाहिँ के हुन्छ त? अब
0: यो पनि अर्को एकदमै ग्लोबल इस्यु नै हो, यो विश्वव्यापी रूपमा यो एक्लोपना लोन्लीनेस भनेर अङ्ग्रेजीमा भनिन्छ, यो नेपालमा पनि मैले गरेको अध्ययन अनुसार 100 लगभग 67 जना भनेको दुई तिहाईलाई एक्लोपनाको समस्या, यो चाहिँ काठमाडौँ भ्यालीभित्र गरिएको रिसर्चले त्यो देखाएको छ। त्यो चाहिँ कस्तोसम्म रहेछ भने संयुक्त परिवारमा बसिराखेको छ, परिवारमा छन् छोरा बुहारी पनि छन् नाति नातिना पनि छन् तर उहाँलाई एक्लोपना छ। एक्लोपना भने कस्तो भन्दा उहाँसँग अन्तर्क्रिया नगरिदिने, बोल्ने मान्छे नभइदिने, उहाँको चाहिँ आफ्नो केही पीडाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने, र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो। त्यो चाहिँ पछिल्लो समय बढिरहेछ, अझ यो त पछिल्लो हाम्रो जुन स्कुलिङ छ नि, कहाँबाट यो समस्या आएको छ भने बच्चा बच्चीलाई बोर्डिङ स्कुलमा पढ्न पठाउने, मैले काठमाडौँको नेवार कम्युनिटीमा मैले देखेको, उहाँहरू अब बोर्डिङ स्कुलमा पढ्न जानुभएको छ, जब बच्चा फर्केर घर आउँछ बाउआमा नेपालीमा कुरा गर्नुहुन्छ, अब हजुरबा हजुरआमा नेवारीमा कुरा गर्नुहुन्छ, अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बिचमा पनि। अर्को महत्त्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी कुराहरूले गर्दाखेरि सँगै बस्दा बस्दै पनि एक्लोपना बढिरहेको हुन्छ।
1: त्यो सँगसँगै अहिले पछिल्लो समय चाहिँ मोबाइलको कारण पनि एक्लोपना चाहिँ बढिरहेछ भन्ने कुरा देखाइरहँदा यहाँको रिसर्चले चाहिँ के देखाउँछ?
0: हौ, यो चाहिँ अर्को अहिलेको समय भनेको अलिकता प्रविधि हो, प्रविधिका फाइदा पनि छन् बेफाइदा पनि छन्। यही मोबाइल जस्तो कुराले गर्दा कतिपय व्यक्तिहरूको फेरि त्यो सहायता बनिराखेको छ कि कुरा गर्ने, फ्याक्ट के मैले कतिपय चेष्टाहरू भेटिरहेको छु पढ्न जान्नुहुन्न, उहाँको चाहिँ फोटो देखियो भने फलानु व्यक्ति है, अनि त्यहाँ चाहिँ अनलाइन भएको त्यो सङ्ख्या पाउँदा बित्तिकै उहाँले हान्नुहुन्छ, कुराकानी गर्ने एउटा माध्यम पनि भइरहेछ। त्यसले एक्लोपना बढाएको होइन कि इन्गेज पनि गरिरहेछ। एकातिर त्यो कस्तो
1: नजिक भएको परिवारलाई टाढा बनाइरहेछ, तर टाढा भएको आफन्तसँग नजिक बनाइरहेछ।
0: हो, आफन्तहरूसँग नजिक हुने माध्यम चाहिँ त्यो बनिराखेको छ।
1: अब यो एक्लोपनाको समस्यालाई हटाउनको लागि गर्नुपर्ने के छ त?
0: यसको महत्वपूर्ण कुरा भनेको यो सामाजिक सहभागिता, घरभन्दा बाहिर पनि एक ठाउँमा जम्मा हुने, आफ्नो कुरा अर्कालाई सुनाउने, अर्काको कुरा आफूले सुन्ने, घरभित्र पनि केही समय अनि बुवा आमालाई सोध्ने, बुवा आमा आज के गर्नुभयो, के खानुभयो, यस्तो किसिमको एकले अर्कालाई सोध्ने बुझ्ने गर्न थाल्यौँ भने यसले पनि सानो कुरा हो ठुलो कुरा होइन यसले पनि धेरै हदसम्म यसलाई कम गर्न सहयोग गर्छ।
1: सुरक्षित बुढौलीपनाको कुरा गर्दैथ्यौँ हामीले, अब चाहिँ सुरक्षित बुढौलीपनाको लागि चाहिँ के नगर्ने, यो काम चाहिँ हामीले गर्दै गर्नुहुन्न भने त्यस्तो केही छ?
0: अब नगर्ने भन्दा पनि अब यो चाहिँ अलि यो पनि गाह्रो प्रश्न नै हो। यो मान्छेको को कसरी बुढ्यौली हुन्छ व्यक्ति अनुसार धेरै फरक हुन्छ, सबैमा एउटै नियम लागू हुँदैन। त्यति हुँदाहुँदै पनि सकेसम्म कसरी आफू स्वस्थ रहने, कसरी आफूलाई आफ्नो चाहिँ एउटा बस्ने वरिपरिको माहौल राम्रो बनाउने, अनि त्यहाँ वरिपरि पनि भएको चाहिँ वातावरणलाई एज फ्रेन्डली भन्छौँ हामी, सकेसम्म घरहरू बनाउँदाखेरि पनि अब एकचोटि बनाएको घरले पछि समय बिस्तारै अलिकति काम दियोस्। जस्तो हामी धेरै जसो माथिल्लो तलामा बस्न खोज्छौँ, जब उमेर बढ्दै जान्छ माथिल्लो तलासम्म बस्न गाह्रो हुन्छ, तल्लो तलामा बस्न सजिलो हुन्छ, होइन? यी थुप्रै कुराहरू छ यसमा। सकेसम्म मेजर पाटो भनेको चाहिँ स्वास्थ्य रहेछ, आफ्नो स्वास्थ्यलाई कसरी हुन्छ त्यसलाई सक्रिय बनाइराख्ने, स्वस्थ रहने, सक्रिय रहने, त्यो नै एउटा प्रमुख कारण हो।
1: एउटा कुरा अघि हाम्रो छलफलमा पनि उठेको थियो, घर बनाउँदै गर्दाखेरि त्यो बुढेसकालको आफ्नो त्यो उमेरलाई सम्झेर हामीले चाहिँ बनाउँदा रहेनछौँ, जसले गर्दाखेरि चाहिँ पछि गएर समस्या हुन्छ पनि भन्दै हुनुहुन्थ्यो कि, त्यो बुढेसकालको लागि अहिलेदेखि नै घर बनाउँदाखेरि चाहिँ त्यो सोच राखेर बनाउनु पर्छ भन्ने कुरा उठ्दै गर्दाखेरि यसमा चाहिँ खास के हो त्यो कुरा चाहिँ?
0: यो चाहिँ अहिले यो पश्चिमी देशहरूमा उठिरहेछ, कतिपय ठाउँ कस्तो छ भने मैले एकचोटि बनाएको घरले मलाई मेरो जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ। यो चाहिँ कतिपय आर्किटेक्टसँग रिलेटेड कुराहरू हो। त्यो भनेको जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिँढीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, अनि त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, अनि त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस् भनेर यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ। यसमा धेरै छन् मेजर कुराहरू
1: त्यो सँगसँगै। अब घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बस्ने कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि, यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यसको?
0: अब त्यो चाहिँ अहिले हाम्रो हामी चाहिँ त्यो उसमा त्यति पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौँ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौँ। र अहिले पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन अहिले यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ. तर हामी कहाँ अहिले पनि मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
1: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कति बेला.
0: होइन, तैँले कहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो है. त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ. मैले कहिलेकाहीँ एमफिल पिएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है. सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्. त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, आफ्नो लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि. त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, त्यसले आफूलाई सचेत बनाउँछ नि त.
1: तर त्यो हुँदा हुँदै पनि एक दिन बुढेसकालले त छुन्छ.
0: छुन त छुन्छ, तर जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीडा र त्यो तयारीसहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ.
1: नेपालमा चाहिँ कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको रिसर्च अनुसार यहाँको अनुसन्धान अनुसार?
0: अब यो त धेरै वृहत क्वेसन आयो. हाम्रो लगभग 3 करोड जति जनसङ्ख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ. र अनि जन्मिने बच्चाको संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ. गएको 10 वर्षको तथ्याङ्क हेर्ने हो भने ज्येष्ठ नागरिकको संख्या 38%भन्दा बढीले बढेको छ, तर जन्मिने बच्चा अब त धेरै घटिसकेको छ. अनि त्यो भयो सामान्य. तर यो ज्येष्ठ नागरिकको इस्यु भनेको फेरि कस्तो छ भन्दा जति उमेर बढ्दै जान्छ पुरुषको संख्या घट्दै जान्छ, महिलाहरूको संख्या चाहिँ त्यो उमेर समूहमा बढ्दै जान्छ. त्यो चाहिँ माथिल्लो उमेर समूहमा पुरुषहरूको मृत्युदर बढी भएर यतिसम्म छ कि एउटा जापानको सानो म यसैमा छिराइहाल्न मन लाग्यो. जापानमा 1 लाखजना 100 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यो 1 लाखजनामा 100 जना महिला भएको ठाउँमा पुरुषहरू जम्मा 10 जना हुनुहुन्छ कि. त्यही भएर हामी के भन्छौँ भन्दा यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि फेमिनाइजेसन अफ एजिङ यो चाहिँ महिलाहरूको चाहिँ धेरै भएको अर्को इस्यु पनि हो र महिलाहरूको इस्युलाई हामीले बढी चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू पनि यसमा आउँछ. र नेपालमा पनि धेरै महिलाहरूमा जस्तै हामीले जब दुर्व्यवहारको कुरा गर्छौँ बढी दुर्व्यवहार महिलाहरूप्रति भएको, जब आर्थिक कुराहरू गर्छौँ महिलाहरूले आफ्नो लागि राम्रो सेभिङ गर्न नसक्नु भएको, अनि जब स्वास्थ्यका कुराहरू गर्छौँ महिलाहरूमा बढी धेर थुप्रै चाहिँ मर्बिडिटी यो स्वास्थ्यका समस्याहरू बढी भएको, अनि त्यसपछि मानसिक रोगका कुराहरू गर्छौँ बढी महिलाहरूमा यो समस्याहरू भएको यो हाम्रो अध्ययनहरूले चाहिँ देखाएको छ.
1: महिलाको बुढ्यौली र पुरुषको बुढ्यौलीमा केही फरक छ?
0: त्यो त फरक
1: फरक छ.
0: फरक भन्नाले अब एउटा त भइहाल्यो, जति उमेर बढ्दै जान्छ उमेर बढ्दै जाँदा पुरुषको मृत्युदर बढी हुँदाखेरि प्रत्येक उमेर समूहमा महिलाहरूको संख्या बढ्दै जाने पुरुषको संख्या घट्दै जाने र जता पनि हेऱ्यो महिलाहरू मात्र हुने एउटा त्यो पाटो छ. अनि अर्को सामाजिक नेटवर्कको कुरा, सामाजिक सहयोगको नेटवर्क हेर्ने हो भने महिलाहरू धेरै भाग्यमानी, महिलाहरूले जतिलाई साथी बनाउनुहुन्छ नि यति क्लोज साथी बनाउनुहुन्छ, पुरुषहरूको उमेर बढ्दै जाँदा पुरुषहरूको आफ्नो नजिकका साथीहरू धेरै कम हुने रहेछन्. अनि अर्को एउटा रमाइलो पाटो के छ भने सन्तानको बीचमा पनि एउटा उमेर बढ्दै गइसकेपछि आमाको छोरी चाहिँ साथी हुन सक्ने रहेछ, आमाले आफ्ना सबै मनका कुरा छोरीसँग सेयर गर्न सक्ने, तर बाउले आफ्ना सबै कुराहरू छोरासँग कहिले पनि सेयर गर्न सक्दैन,
1: छोरीसँग पनि सेयर गर्न सक्छ,
0: छोरीसँग पनि अब छोरी नजिक भयो भने बरु छोरीसँग पनि गर्न सक्छ, त्यो धेरै कम छन्, गर्न त सक्छ त्यो कम छन्. अझ रमाइलो त हामीले देखिरहेछौँ, बुढी आमा र छोरी रातभर एउटै बिस्तारमा सुतेर रातभर चाहिँ उहाँहरू गन्थन गरेको पनि हामी सुन्छौँ, तर हामीले कहीँ देखेका छौँ एउटा बाउ र छोरासँगै बिस्तारमा सुतेर सेयर गरेको भन्दा त्यो अट्याचमेन्ट
1: रातभरि गफ गरेको
0: त्यो अट्याचमेन्ट बाउ छोरामा हुन सक्ने रहेनछ तर आमा र छोरीको बीचमा त्यो हुने रहेछ त्यो भएर छोरी भनेको आमाको बुढेसकालको एउटा महत्वपूर्ण साथी हो त्यस कारण यो चाहिँ उमेरिने मैले उमेरिने भन्छु यसलाई कहिले काहीँ
1: यसमा अब अलिकति जोड्दाखेरि जस्तो पुरुषको भन्दा महिलाको बुढेउली चाहिँ अलिक सहज हुन्छ भन्न खोज्नु भएको हो
0: सहज भन्नाले त्यो सहज पनि महिला त्यति चाहिँ छैन हाम्रो समाजमा हेर्दाखेरि जस्तो कतिपय अर्थका कुराहरू हुन्छ त्यसपछि समाजमा महिलालाई हेर्ने दृष्टिकोण र पुरुषलाई हेर्ने दृष्टिकोण हाम्रो सामाजिक दृष्टिकोणहरूका कुराहरू आउँछन् त्यसले गर्दा कतिपय ठाउँमा त्यति त्यो नेटवर्कको कुरा गरेँ मैले सामाजिक सहयोगको तर अर्कोतर्फबाट हेर्दा परिवारभित्रै पनि एउटा बाउलाई जति एउटा परिवारले विश्वास गर्छ कहिलेकाहीँ आमालाई विश्वास नगरेको अवस्था पनि छ र कतिपय ठाउँमा फेरि आमालाई फेरि छोराछोरीले आमाको माध्यमबाट चाहिँ बाउसँग कम्युनिकेट गर्ने हुँदाखेरि अनि सन्तान र आमाको बीचमा पनि नजिक भएका यसलाई ठ्याक्कै यस्तै हुन्छ भनेर हामीले जनरलाइज गर्न चाहिँ सकिँदैन
1: यो चाहिँ फरक छ अवस्था अनुसार समाज अनुसार फरक फरक छ
0: उसको शिक्षा
1: कतै पुरुषलाई सजिलो छ कहीँ कतै महिलालाई सजिलो समग्रमा अब पुरुष र महिला दुवैको बुढेउलीलाई अझ सहज बनाउन जीवन स्वस्थ बनाउनलाई चाहिँ परिवारको भूमिका चाहिँ के देख्नुहुन्छ
0: परिवार त सबैभन्दा महत्वपूर्ण कुरा नै हो अहिले पछिल्लो समय डेभलप कन्ट्रीहरू जस्तो जापानहरूले पनि परिवारलाई बढी फोकस गरिएको छ ज्येष्ठ नागरिक भइसकेपछि त्यो व्यक्तिको समग्र समस्याहरूलाई परिवारले नै जिम्मा लिनुपर्छ र राज्यले अथवा स्थानीय निकायले पनि परिवारको माध्यमबाट उहाँहरूको केयर गर्ने माया गर्ने त्यो हुर्काउने जिम्मा उहाँहरूलाई नै दिनुपर्छ भनेर अझ सिङ्गापुर जस्तो देशले जसले बाबुआमालाई हुर्काएको छ त्यो हुर्काउने छोराछोरीलाई पुरस्कृत गर्ने अथवा कुनै रूपमा उहाँहरूलाई कुनै न केही यसले त काम बाहिर काम गरेको यति कमाउन्थ्यो बुढा बाबुआमाहरूलाई चाहिँ राज्यले हेर्नुपर्ने अवस्थामा आफैले हेरेको छ भने उहाँलाई केही दिनुपर्छ मासिक रूपमा भन्ने किसिमका योजनाहरू पनि लिएर आएका छन् फेरि अर्को पाटो हामी एउटा परिवार हाम्रो महत्वपूर्ण हुँदा परिवारमै हुर्किन पाउँदा हामी खुसी पनि हुन्छौँ र त्यो त एउटा हाम्रो लागि त खुसीको कुरा नै हो नि
1: परिवारपछि बुढेउलीलाई सहज बनाउनको लागि परिवारलाई अझ हौसला बढाउनको लागि सरकारले त्यस खालको नीति पनि ल्याउनु पर्छ
0: यो चाहिँ हाम्रो परिवेशमा है किन भन्दा हामी चाहिँ परिवारलाई सन्तान भनेको चाहिँ बुढेसकालको मेरो इन्सुरेन्स हो भन्ने किसिमको जुन सोच राखेका छौँ नि त्यो सोचले गर्दाखेरि हामीले चाहिँ परिवारलाई नै हामीले बढी चाहिँ जोड दिएर यो नीतिहरू लिएर आउनुपर्छ
1: सरकारलाई चाहिँ तपाईँको के सुझाव हुन्छ
0: सरकारले अब पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूको संख्या पनि बढ्दै गइरहेको अवस्थामा अब हामीले अलिक बढी फोकस गर्नुपर्नेछ किन भन्दा जता पनि जोडिन्छ जता गयो जस्तो यात्रा गर्दाखेरि पनि अब उहाँहरूलाई सुरक्षित किसिमले कसरी यात्रा गराउने त्यसपछि उहाँहरूको समाजमा सामाजिक सुरक्षाको कुराहरू आउँछ वृद्ध भत्ताका कुराहरू छन् अनि सबैभन्दा ठूलो खर्च त स्वास्थ्यमा हुन्छ त्यो स्वास्थ्यमा हुने खर्चलाई कसरी त्यसलाई कम गर्न सकिन्छ र उहाँहरूको चाहिँ योगदान कसरी बढाउने हामी त एकैचोटि अहिले योगदान नै नगराइकन गरिरहेछौँ अलि पहिलेदेखि नै म जवान छँदादेखि नै मेरो बुढेउलीको लागि भनेर मैले दुई चार पैसा अहिलेदेखि नै मैले त्यो कोषमा लगानी गर्न पाएँ भने भोलि त्योबाट मलाई केही रिटर्न आयो भने राज्यलाई पनि सहज हुन्थ्यो हामी त्यो पोलिसी चाहिँ हामी बनाएका छैनौँ हामी त्यो नगरिकन एकैचोटि हामी यति भत्ता दिनुपर्छ भनिरहेछौँ अहिले यो चाहिँ लगभग यो चाहिँ खरबमा पुग्दाखेरि त राज्यले अब यस्तो अवस्था आइसक्यो कि राज्यले यसलाई हटाउन पनि नसक्ने अब हटायो भने भोलि चुनावमा असर गर्ला अनि इन्डाइरेक्टली के भनेको छ भने तपाईँ सोचे कुछमा अब यो चाहिँ आफै हात उठाएर म लिन्न भनिदिनु न हेर्नु न यो किसिमको भारहरू चाहिँ सरकारलाई परिराखेको छ त्यसकारण आफैले आफ्नो लागि पनि मैले केही भोलिको लागि सुरक्षित गर्नुपर्छ भन्ने किसिमको एउटा योजना राज्यले ल्याइदियो भने त्यो चाहिँ अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ। हजुरको रेडियो।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस् रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: हजुरको रेडियो 102.5

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली।
1: के आउन बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विदाको सिलसिलामा अलिकति दुरूपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला, बाढ़ी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुङ्गा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौं।
0: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा। मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक, रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि, युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित, फाइनल खेल पर्सि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरेको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डीन कार्यालय अन्तर्गतको परीक्षा संचालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन शुरू गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिवीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिविका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबुलियतमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्रेले सीआईएनसँग बताउनुभयो।
1: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा पुरा डिस्ट नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषय छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना जारी गरिसकेका छ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ, केही आउन बाँकी छ। त्यही हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। त्यो रेकर्ड अनुसार 200 प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा चाहिँ छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन, यो कुन दिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदन यो सबै कुरा समेट्नेछौ।
5: यसअघि त्रिवेणीले अध्ययन विधाको दुरूपयोग बारे छानबिन गर्न 3 समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवेणीका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,69, क्रोसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
3: 3% जति लास्ट इयरको भन्दा बढ़ेको जस्तो देखिन्छ। अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा भइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढ़ीभन्दा बढ़ी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
5: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका 5 मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएमसँग बताउनुभयो।
6: यस्तो छ, हामीले अहिले यो बदलिदो परिस्थितिलाई मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएका छौ होइन, दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा होइन। हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौ होइन, हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्दा कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन। अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधा हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौ।
5: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चित नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित 3 गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले 3 गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नु भएको छ। अबको 3 देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
7: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सरदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
5: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपैयाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो। आयोजनाका अनुसार शुरूको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश सञ्चालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्रे र प्रचलित सिल पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
2: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नु पर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन यसलाई। जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट तर्न सञ्चालन गर्नु पाइरहेको छौँ।
5: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 को सेटमा पराजित भयो। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 वटा टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ।
0: रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित।
8: ढिलो हुनेको कारण हाकिम बदमाशी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
0: राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
12: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्त भित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह:
13: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छ नगर त।
12: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
8: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब डेट डिस्कसन हुन्छ। त्यसले गर्दा ढिलो हुनेको कारण त हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
12: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिघापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्, तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडा अध्यक्ष राकेश यादव बताउनुहुन्छ।
14: अनि त्यसपछि चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखजीले त्यही बैठक नबोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
12: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल

0: मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
1: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
2: नमस्कार बिहानी। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
0: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय, बालबालिकाको सवालमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
7: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोपाइटर मधुमाया जीसी पढे होइन, प्रोपाइटर भनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान,
7: कार्यक्रम साझा आवाज।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामनेट, शक्तिशाली 4 एंटेनामा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
11: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौं। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ़ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ़ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ। जवाब दिँदै हुनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
1: नमस्कार, म बिहानी। डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
2: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुने। हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने, प्रदूषणको कुशिकार हुने, खानेकुराहरूमा फोहोर झिने, झिङ्गाहरू बढी फैलिने, लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ। त्यही भएर सरुवा रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुन सक्छ, फोहोर खानेकुरा खाँदा पेटमा बान्ता हुने समस्याहरू आउन सक्छ। त्यही भएर हामीले बर्खायाममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा, फोहोर पानी खाँदा चाहिँ रोगहरू बढिरहन सक्छ।
1: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
2: सुप्रिना, तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुगाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौ, त्यही भएर चाहिँ त्यो बेलामा रुगाखोकी लागिरहेका हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिजैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुगाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन, बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ।

0: ज्वरो आएको हो, बाहिर भिज्दै मात्र ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उनीहरूमा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ। त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
1: नमस्कार डाक्टर साहब, म सेसमा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
0: सेसमा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हात गोडा धुने काम गर्नुपर्छ। हामीले सरसफाइलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलिक बढी देखिन्छ। अर्को कुरा भनेको बर्खायाममा झालहरू रुखहरू झाला झालहरू ठुल्ठुलो हुन सक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा बर्सादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसमा चाहिँ हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हात गोडा धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी उमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेष त सरसफाई, हात गोडा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्न पर्ने कुरा, यसै गरी लामखुट्टे जमेको पानीमा लामखुट्टी हुनुहुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
2: नमस्कार, म यस डायरियाबाट कसरी जोगिने?
0: यस बाबुले राम्रो क्वेशन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको किटाणुहरू फोहोर पानीमा हुने हुँदा सफा पानी सफा गरेपछि मात्रै खानुपर्छ।
2: नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ? नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ?
0: तिम्रो प्रश्न असाध्यै रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खाँदैमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हातले नछोएका चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरका चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
3: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
4: एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विधा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली गरिएको छ। रोल्पामा पहिरोमा पूरिएका दुईजनाको शव फेला परेको छ। बाढ़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको 3 दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुङ्गा सिस्ने खोला सुरूङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, 5 मन्त्रीको सामूहिक राजीनामा, मधेसमा 3 दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी छ। 1 वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ़दो छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सी हुनेछ। हौस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: 1 प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद।
1: संजय पन्तीज्यू, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर, धन्यवाद।
1: अन्तत एउटा बहुप्रतीक्षा र व्यग्र प्रतीक्षा करिब करिब अब साकार हुने अवस्थामा आएको छ। यस उपलक्ष्यमा तपाईँहरूलाई धेरै धेरै बधाई जसले यो सम्पन्न गराइदिनु भयो।
2: हजुर, धन्यवाद। यसमा चाहिँ सबैको सहयोगले चाहिँ यो सम्पन्न हुन सकेको छ।
1: हजुर,
2: यसमा सबैको सहयोगले सम्पन्न भएकोमा सबैलाई नै हामी पनि धन्यवाद दिन चाहन्छौँ।
1: हजुर, अब नागडुङ्गा सुरुङ मार्ग जसरी सोमबारबाट यो अब प्रयोगका लागि खुल्दैछ, यसको अलिकति हिस्ट्री र यो प्रयोग गर्ने अवस्थाको सम्मको अवस्थालाई अलिकति यहाँले बताइदिनुहोस् न।
2: यो यसको हाम्रो चाहिँ सुरुमा चाहिँ 2015 चाहिँ जाइकाबाट चाहिँ यस्तो फिजिबिलिटी स्टडी भएर चाहिँ यो चाहिँ पोसिबल छ भन्ने हिसाबमा चाहिँ गएर चाहिँ हाम्रो यो निर्माणको प्रक्रियामा अगाडि बढेको हो।
1: हजुर,
2: यसमा चाहिँ 2018-19 चाहिँ यसको डिपिआर भएर 2019 चाहिँ यसको कन्स्ट्रक्सन सुरु भएको थियो। अनि सुरुको निर्माण अवधि 4 वर्षको थियो र पछि चाहिँ निर्माण कार्यको दौरानमा चाहिँ विभिन्न समस्या कोविड लगायत अनि यो हाम्रो स्थानीय विवाद अनि पहिरो नियन्त्रणको कारणले गर्दा चाहिँ थप 3 वर्ष गएर हाल चाहिँ निर्माण सम्पूर्ण भएको छ पूर्ण रूपमा।
1: हजुर,
2: यसमा हामीले बीचमा चाहिँ निर्माण सँगै सञ्चालनको लागि पनि एउटा कम्पनीलाई छनौट गरेर जिम्मा समेत दिइसकेको अवस्था छ र अब ऊ कम्पनी चाहिँ सञ्चालन गर्नको लागि कार्य हस्तमा रहेको अवस्था छ।
1: हजुर, यो कति लागतमा अलिक महँगो पनि भयो खेर सुरुमा इस्टिमेट भन्दा त्यो पनि पाटो अलिकति बताइदिनु न। कति किलोमिटर हो यो, यसको टेक्निकल पाटो अलिकति यो पनि बुझौं।
2: यस्तो छ, हाम्रो यसको चाहिँ सुरुको लोन सम्झौता चाहिँ सुरुको प्री फिजिबिलिटीको आधारमा भएको हो, डिपिआर नहुँदै।
1: हजुर,
2: अनि डिपिआर नहुँदै भएको भएर चाहिँ यसमा चाहिँ लोन सम्झौता भन्दा चाहिँ थोरै अलि चाहिँ हाल बढेको अवस्था छ। डिपिआरमा चाहिँ इस्टिमेट थोरै बढेको भएर चाहिँ, अनि यसमा चाहिँ सुरुमा चाहिँ 16 अर्ब जापानिज एनको लोन सम्झौता थियो भने यसमा चाहिँ अहिले चाहिँ निर्माण कार्यको लागि चाहिँ जापानिज एन 16 अर्बले नै पुग्ने देखिन्छ भने थप मूल्य वृद्धिको लागि चाहिँ 2.5 अर्ब थप चाहिने अवस्था देखिन्छ। यसको लागि थप लोन रिट सम्झौता पनि भएको अवस्था छ र साथै नेपाली पैसा चाहिँ यसमा चाहिँ जग्गा अधिग्रहण गर्नलाई 6 अर्ब करिब 6 अर्ब चाहिँ लागिसकेको र भुक्तानी भइसकेको अवस्था छ।
1: भनेपछि कुल यो सम्पन्न हुँदाको नेपाली जापानिज सहित जोड्ने भने यो कति पुग्यो?
2: जापानिज 16 र 2.5 अर्ब अनि त्यसपछि चाहिँ नेपाली चाहिँ 6 अर्ब।
1: हजुर, भनेको 23-24 अर्ब हाराहारी यो पैसा आउँछ,
2: अझै बढी होला। हजुर,
1: अझै
2: 18.5 अर्ब जापानिज अनि 6 अर्ब नेपाली।
1: हजुर हजुर, अब यसको प्राविधिक पाटो यो कसरी प्रयोगमा आउँछ, कति किलोमिटर छिचोल्नुपर्छ, यो पाटो पनि अलिकति बताइदिनु न।
2: यसमा सुरुङको लम्बाइ चाहिँ 2.688 किलोमिटर हो, होइन?
1: हजुर,
2: यसमा चाहिँ एभरेज रोडको लम्बाइ चाहिँ पूर्वपट्टि 2.7 किलोमिटर र पहाडीपट्टि 300 मिटर जति गरेर 3 किलोमिटर छ।
1: हजुर,
2: यसमा चाहिँ हाम्रो पुरानो त्रिभुवन राजपथ फलो गर्दा चाहिँ 8 किलोमिटर फलो गर्नुपर्थ्यो भने यसमा चाहिँ 5 किलोमिटर हुने भएर 3 किलोमिटर चाहिँ छोटिएको अवस्था छ।
1: हजुर,
2: यसमा चाहिँ अब उकालो चढ्दाखेरि चाहिँ भेहिकलहरूलाई चाहिँ अब उकालमा ग्रेडियन्ट हाई 10% भन्दा बढीको थियो, त्यसमा चाहिँ 30 मिनट भन्दा बढी समय बचत हुने देखिन्छ भने अब तल जाँदाखेरि चाहिँ अब 10-15 मिनटसम्मको समय बचत हुने देखिन्छ।
1: हजुर, बचतको हिसाबले त्यो समय त्यसरी बचत हुने भयो। अब सोमबारबाट यो पूर्ण रूपमा खुल्ला हो कि परीक्षण रूपमा खुल्ला हो कि, यसको पाटो के हो, यो अलिकति टेक्निकल कुरा बुझौँ त।
2: यस्तो हाम्रो यो टनेलमा चाहिँ इन्टरनेसनल प्र्याक्टिस अनुसार नै यो चाहिँ चरणबद्ध रूपमा टनेल ओपनिङ गर्नुपर्ने हुन्छ, होइन?
1: हजुर,
2: एकैचोटि सबैलाई ओपन गर्दाखेरि चाहिँ सबै यसमा बानी नपरेको नेपालमा पहिलो पटक सुरु भएको, यसमा एक्सिडेन्टको चान्स हुने, होइन?
1: हजुर,
2: अनि मानिसहरूलाई बानी नपरेको हेभिचुअल बानी पार्नको लागि बिस्तारै ओपन गर्नुपर्ने हुन्छ। हामीले चाहिँ सुरुमा चाहिँ सुरक्षा निकायको एम्बुलेन्स दमकलहरूलाई चाहिँ खोल्छौँ, होइन?
1: हजुर,
2: त्यसपछि चाहिँ हामीले यसमा चाहिँ मक ड्रिलहरू पनि गर्नुपर्ने हुन्छ, यसमा चाहिँ एफिएफ टिम पुलिस अनि चन्द्रागिरी नगरपालिका र हाम्रो काठमाडौँ नगरपालिकाको डिजास्टर टिमहरू एम्बुलेन्सको टिमहरू
1: सबैको
2: टिम गरेर एउटा ट्रेनिङ सम्पन्न गरिसकेपछि अन्य भेहिकललाई पनि चरणबद्ध रूपमा चाहिँ ओपन गर्ने हामी प्रक्रियामा लान्छौँ। हाम्रो चाहिँ कन्ट्राक्चुअल प्रोभिजनमा चाहिँ अब अन्तर्राष्ट्रिय अभ्यास चाहिँ 3 महिनामा चाहिँ फुल फेजमा चाहिँ ओपन गर्ने भन्ने प्र्याक्टिस हुन्छ र हामीले चाहिँ सकेसम्म त्यसलाई चाहिँ अलिक छोटो गर्न सकिन्छ कि भन्ने पनि छ हाम्रो।
1: भनेपछि कम्तीमा कार्तिक अर्थात् दशैंको मुख आसपासतिरबाट यो फुल फेजमा चल्न सक्ने भयो त्यसमा।
2: कम्ती भन्दा हामी बढीमा 3 महिना हो।
1: हजुर,
2: त्यसमा चाहिँ अब हाम्रो सेवा प्रदायकले चाहिँ अझै छिटो सरित्य रूपमा गर्नुभयो अनि जनताहरूले चाहिँ रुलहरू फलो गर्ने, ओभरटेकिङ नगर्ने, स्पिडमा कन्ट्रोल गर्ने अनि त्यहाँ चाहिँ एक्सिडेन्टको कुनै सम्भावना देखिएन राम्रोसँग चलाउनु भयो भने चाहिँ अहिले त्यसमा पनि छिटो हुन सक्ने सम्भावना हुन्छ।
1: ए मन्त्री सर, जस्तो अब यसको सञ्चालन मोडालिटी के हो?
2: सञ्चालन चाहिँ यसमा चाहिँ एउटा कम्पनी हामीले सञ्चालन गर्नलाई चाहिँ छनौट गरिएको छ होइन, उसले छनौट उसले चाहिँ कर्मचारी मेन पावरहरू यसमा उसको सबै जिम्मा हुन्छ, टोल उठाउनेदेखि लिएर सबै सुरक्षाको देखि लिएर उद्धार अनि आगलाई नियन्त्रण र एम्बुलेन्सहरू सञ्चालन सबै उसले गर्छ र त्यस बाबत लाग्ने लागत चाहिँ उसले जुन बिड गरेको छ जतिमा गर्छु भनेर कम्पिटिसन गरेर बिड गरेको छ त्यो बिड चाहिँ हामीले उसलाई त्यति प्रकारको रकम चाहिँ भुक्तानी गर्छौँ र उसले चाहिँ आएको टोल संकलनबाट जम्मा भएको रकम चाहिँ सिधै हाम्रो रोड बोर्डको खातामा जम्मा गर्ने गरेर चाहिँ हामीले यो सञ्चालन विधि अप्नाएर
1: त्यसको पारदर्शिताको पाटो के छ?
2: यसमा चाहिँ हाम्रो विभिन्न तरिकाबाट पारदर्शिता हुन्छ, यसमा सिसिटिभी मोनिटरिङ हुन्छ र अनि अटोमेटिक भेहिकल काउन्टर भन्ने मेसिन हुन्छ, भेहिकलले काउन्टर गरेको मेसिन र काउन्ट गरेको र हाम्रो उसमा चाहिँ टोल बुथमा फरक भएको चाहिँ डेली अडिट हुन्छ र अडिटमा जति फरक पर्छ त्यो चाहिँ कुन कारणले के भयो कुन उसमा गाडीमा फरक भयो भन्ने कुरा चाहिँ ठ्याक्क उसमा डिटेक्ट हुन्छ
1: हजुर,
2: अनि उनी अडिट गरेर त्यसमा चाहिँ प्रत्येक जिम्मेवार हुन्छ उसले चाहिँ त्यो अटोमेटिक भेहिकल डिटेक्टरले डिटेक्ट गरे अनुसारकै पैसा चाहिँ दाखिला गरिदिनु पर्ने हुन्छ।
1: अनि हजुरको जस्तो अब वार्षिक उठाउने लक्ष्य कति हो त्यो कति सम्भव छ उठाउँदै यो हाम्रो लागतलाई उठाउने गरेको लक्ष्य पनि होला सरकारको त त्यो कति सम्भावना छ?
2: लागतलाई चाहिँ हामी अलि गरेका छैनौँ, हामीले चाहिँ मर्मत खर्चसम्म चाहिँ उठाउने भन्ने हाम्रो प्लानिङ हो होइन
1: हजुर।
2: यसको चाहिँ हाम्रो 60% भेहिकलहरू चाहिँ यो सुरुङ मार्गबाट गुड्यो भने चाहिँ वार्षिक 35 करोड जतिमा चाहिँ उठ्छ भन्ने हाम्रो अनुमान हो होइन
1: हजुर।
2: अहिले हाम्रो खर्च चाहिँ अहिले वार्षिक यो सर्भिस प्रोभाइडर ठेक्का हाले अनुसार चाहिँ 17-18 करोडको हिसाबमा छ होइन
1: हजुर,
2: त्यही हिसाबले चाहिँ बाँकी रकम जोगिन्छ कि भन्ने छ होइन
1: हजुर हजुर।
2: अब भेहिकलहरू चाहिँ कति पर्सेन्ट गुड्छन्, अब 60% भन्दा बढी नै गुड्छन् भने चाहिँ अझै आम्दानी बढ्ने भयो होइन
1: हजुर हजुर।
2: अब 50%-40% घरारी मात्रै अब यताबाट गुड्नु भयो भने चाहिँ अलि राजस्व कम उठ्ने भयो होइन
1: हजुर।
2: त्यसलाई चाहिँ अब त्यो टोल दर रेट बढाउने अथवा घटाउने निर्णयबाट चाहिँ केही समाधान हुन सक्ने पछि हुन सक्छ
1: हजुर,
2: त्यसमा पनि पुनर्विचार हुन सक्छ।
1: अनि कस्ता कस्ता भेहिकलहरू त्यहाँबाट यात्रा गर्न पाउँछन्?
2: नर्मली सबै भेहिकलहरू यसमा यात्रा गर्न पाउँछन्, त्यसमा चाहिँ 2 पाङ्ग्रे सवारी साधन र 3 पाङ्ग्रेको भेहिकलहरू छन्, अनि त्यसपछिबाट पेट्रोलियम पदार्थ आमफुल केमिकल बोकेका सवारी साधन बाहेक अन्य सम्पूर्ण सवारी साधन चाहिँ गुण्ने पाउँछ।
1: जस्तो पेट्रोलियम पदार्थ बोकेको सवारी साधन त्यहाँबाट प्रवेश गर्न पाउँछ?
2: पाउँदैन,
1: 2 पाङ्ग्रे सवारी साधन चल्न पाएन
2: हजुर।
1: बाँकी चाहिँ हेभी वेटका लरीहरू त्यो पनि
2: चल्न पाएहरू सबै चल्न पाए,
1: अरू चाहिँ चल्न पायो। प्रज्वलनशील पदार्थ बोकेका सामानहरू चाहिँ पाएन ग्यास बुलेट इन्धन बोकेका सवारी साधन
2: चल्न पाएनन्।
1: अब जस्तो मानौ त्यहाँभित्र कुनै समस्या भइहाल्यो त्यो त सुरुङ हो, तपाईँले भन्दै हुन्छ 2 किलोमिटर प्लस कहीँ आपत पर्यो कोही अप्ठ्यारो पर्यो होला, अक्सिजनको समस्या होला अथवा अरू कुनै समस्या आउँदै लाग्ला, त्यस्तो बेला के हुन्छ? यो
2: हाम्रोसँग उद्धार टोली हुन्छ, दुवैपट्टिमा चाहिँ कम्तीमा पनि 4-4 जना टोली उद्धार टोली हुन्छ, भेहिकल सहितको टोली हुन्छ होइन
1: हजुर।
2: माथि मोनिटरिङ रुम हुन्छ, मोनिटरिङबाट प्रत्येक 24 घण्टा मोनिटरिङ गरिरहेको हुन्छ। हाम्रो अक्सिजन लेभलहरू डिटेक्ट गर्ने मेसिनहरू छन्, डिटेक्ट अक्सिजन कम भयो भने सो त हाम्रो जेट फ्यानहरू चाहिँ त्यही अनुसार चल्ने सिस्टमहरू छ होइन
1: हजुर।
2: त्यो चाहिँ सबै मोनिटरिङ हुन्छ, अनि केही पर्यो भने उद्धार टोली एम्बुलेन्स सहित स्ट्यान्ड बाई हुन्छन् 24 घण्टा
1: हजुर।
2: र नजिकैको अस्पताल हाम्रो एपिएफ अस्पतालसँग एग्रिमेन्ट भएको छ यस सम्बन्धमा
1: हजुर,
2: हामी चाहिँ त्यस्तो पर्यो भने एपिएफ हस्पिटलमा लगेर उपचार गर्छौँ।
1: यस्तो समस्या चाहिँ सुरुङभित्र फस्ने समस्यामा पर्ने चाहिँ अन्यत्र पनि रहेछ, त्यसकारण हामी यति धेरै
2: इन्टरनेसनल अभ्यासै हो होइन, कहिले आपत पर्न सक्छ, कहिले आग लागि हुन सक्छ, रेस्क्यु गर्नु पर्ने सक्छ भन्ने हिसाबले नै यो टनलमा चाहिँ 24 घण्टा स्ट्यान्डमा राख्ने अन्तर्राष्ट्रिय अभ्यास नै हो।
1: अन्तर्राष्ट्रिय अभ्यास त्यस्ता घटनाहरू पनि भएका कारण यो भएको हो?
2: हुन्छ, घटनाहरू भएको कारण पनि छन्।
1: ए जस्तो मोनिटरिङको विधि चाहिँ के हो त त्यहाँ कोही मान्छे 2.5 किलोमिटर क्षेत्रमा कहीँ अभर परेको छ छैन भनेर थाहा पाउने विधि तपाईँहरूसँग के हो?
2: हाम्रो चाहिँ उसबाट चाहिँ कन्ट्रोल रुमबाट सिसिटिभी क्यामेराहरू पुरै 2.6 किलोमिटरलाई मोनिटरिङ गर्ने सिसी क्यामेरा छ.
1: हजुर.
2: अनि त्यसपछि हाम्रो पेट्रोल भेहिकलहरू, दुईटा पेट्रोल भेहिकल हुन्छन्, उनीहरू चाहिँ केही समयमा वारपारहरू गरिरहेका हुन्छन्.
1: हजुर.
2: त्यसबाट पनि हामी भित्र चाहिँ केही मान्छेलाई केही भएको छ कि भन्ने कुरा चाहिँ त्यसबाट चाहिँ थाहा पाउँछ हामीले.
1: मानिसहरू त्यहाँनिर अल्मलिने अथवा यति समयभित्र पार गरिसक्नै पर्छ भन्ने खालको कुनै नियम छ कि छैन, के छ?
2: त्यो त हाम्रो सिसी क्यामेराबाट हेरिराख्छौँ. अब भित्र रोक्यो भने हामीले माइक हुन्छ चरण गरिदिएको छ, त्यसबाट चाहिँ सूचना गर्ने, र त्यो पनि अटेरी गयो भने पेट्रोल भेहिकल हामीले पठाएर चाहिँ उहाँहरूलाई चाहिँ,
1: किनकि यो त नेपालमा नौलो छ होइन, भित्र फोटो खिच्ने भिडियो बनाउने
2: झर्न पाइएन नियम अनुसार, त्यो कानुन उल्लङ्घन हुन्छ.
1: हामीले
2: एउटा निर्देशिका नै बनाएको छौँ यसको, हाम्रो उसबाट जारी भएको छ, यातायात व्यवस्था विभागबाट जारी भएको छ, निर्देशिका अनुसारै पालना गर्नुपर्ने हुन्छ. निर्देशिका विपरीत गयो भने जरिवानादेखि लिएर अन्य,
1: त्यो निर्देशिकामा भएको व्यवस्था अनुसार त्यहाँ के गर्न पाइन्छ के गर्न पाइँदैन यो पनि बताइदिनु.
2: त्यसमा धेरै छ हजुर, निर्देशिकामा चाहिँ आफ्नो स्पिड लिमिट,
1: स्पिड लिमिट के हो त्यो चाहिँ?
2: ओभर हाम्रो चाहिँ अहिले 50 किलोमिटर पर आवर.
1: हजुर. एउटा त्यो छ,
2: अनि ओभरटेक गर्न नपाइने होइन, भित्र झर्न नपाइने.
1: हजुर.
2: अब त्यो अब सर्वसाधारणको किसिम त बनिसके होइन.
1: हजुर.
2: यसमा धेरै कुरा छन्, यसमा चाहिँ डिटेलमै चाहिँ हाम्रो एउटा निर्देशिका नै जारी भएको अवस्था छ.
1: हजुर.
2: चाहिँ डाउनलोड गरेर वेबसाइटबाट हेर्न सकिन्छ.
1: त्यो भयो, तपाईँको लागि त यो एउटा सुन्दर मौका पनि हो, धेरै मानिसले यो सुन्ने हेर्ने भएको कारणले एउटा त्यो पाटो पनि हुन सक्ने भयो. अर्को चाहिँ अब त्यहाँ भित्र प्रवेश गर्ने सवारी साधनले कति पैसा तिर्नु पर्ला भन्ने चाख पनि छ, त्यो चाहिँ कति कति छ, त्यसको दर रेट तपाईँसँग उपलब्ध छ?
2: अहिले नै तत्काल त मसँग भएन. हाम्रो यो 26 गतेको क्याबिनेटबाट डिसिजन भएको.
1: हजुर.
2: र हालचालै एक महिना अगाडि चाहिँ राजपथमा सूचना प्रकाशित भइसकेको छ, र यो रोड बोर्डको वेबसाइटमा चाहिँ पब्लिस भएको छ, त्यहाँबाट चाहिँ हेर्न सकिन्छ.
1: होइन, मसँग उपलब्ध छ, त्यसलाई भेरिफाई नै गरिदिनु भयो भने हुन्छ. जस्तो कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा 65 र बाहिरिँदा 60 रुपियाँ भनेको छ.
2: हजुर हजुर.
1: यही नै हो होइन?
2: हजुर.
1: त्यस्तै मिनी बस, मिनी टिप्पर, ट्रकको प्रवेशका लागि 125 रुपियाँ, बाहिरिँदा 80 तथा बस, ट्रक, सिंगल रियल एक्सल भनेको छ, प्रति सवारी साधन प्रवेश गर्दा 260 र बाहिरिँदा 200 भनेको छ.
2: हजुर हजुर.
1: अनि मल्टी एक्सल ट्रक सवारी साधन तथा भारी उपकरणको हकमा चाहिँ प्रवेश गर्दा 600 र बाहिरिँदा 250 रुपियाँ उपलब्ध रहेछ. यहाँ भएको व्यवस्था चाहिँ यही नै हो भनेपछि यो चाहिँ. हजुर हजुर. भारी उपकरणको हकमा भनेको त्यहाँ जुनसुकै उचाइका, हजुर, जुनसुकै उचाइका सवारी साधन पनि प्रवेश गर्न सक्छन्?
2: होइन, हाम्रो लिमिट छ 5 मिटर, त जनरली हाम्रो स्ट्यान्डर्ड 4.7 हो स्ट्यान्डर्ड.
1: हजुर.
2: हाम्रो नेपाल रोडले स्ट्यान्डर्ड गरेको.
1: हजुर.
2: त्योभन्दा बढी चाहिँ पाइएन.
1: अब मानौ त्यहाँभित्र गएर कसैले तपाईँको क्षति पुर्याउने काम गरौँ आदि इत्यादि भने त्यसको क्षतिपूर्ति भराउने आदि इत्यादि यो पाटो के हुन्छ?
2: यसमा चाहिँ हामीले आफै चाहिँ गर्न सक्दैनौँ.
1: हजुर.
2: यसमा चाहिँ अब क्षति पुग्यो भने चाहिँ सम्बन्धित निकायमा चाहिँ हामीले चाहिँ जानकारी गराएर चाहिँ कारवाही गर्ने प्रस्तुत गर्छौँ.
1: हजुर. अनि उद्धार मानिसहरू त्यहाँ केही भइहाल्यो भने त्यसको उपचार निशुल्क हुने व्यवस्था एपिएफमा लगेर निशुल्कै गरिन्छ कि हुन्छ?
2: होइन, निशुल्क भन्नाले पहिला चाहिँ उपचार हुन्छ, त्यसपछि बल्ल अब सम्बन्धित गाडी धनीको इन्सुरेन्सदेखि लिएर खर्च बियर गर्न सक्ने नसक्ने कसको कारणले हो होइन.
1: हजुर.
2: अब हाम्रो यो सञ्चालन गर्ने निकायको कारणले हो भने चाहिँ उसको इन्सुरेन्सबाट कभर हुन्छ, होइन भने गाडीको कारणले हो भने त गाडीको इन्सुरेन्स गर्नु पर्यो नि त आफ्नो.
1: हजुर.
2: उहाँको कोबाट कभर हुन्छ.
1: ए, भनेपछि यसको त्यो विधि छ.
2: हजुर.
1: अब यो चाहिँ नेपालमै नयाँ भएको हिसाबले हामीले आम मान्छेलाई जानकारी दिनै पर्ने विषयहरू र ध्यान दिनै पर्ने विषयहरू, जस्तो तपाईँहरूले सचेतनाका लागि प्रस्तुत गर्दाखेरि ती ध्यान दिनै पर्ने महत्वपूर्ण विषयहरू के हुन सक्छन्? यसमा
2: मेन कुरा स्पिड लिमिट कन्ट्रोल गर्नु पर्यो, 50 म्याक्सिमम हो, 40 हाराहारीमा चाहिँ गुडाउनु पर्यो, ओभरटेक गर्न पाइएन.
1: हजुर.
2: अनि हाम्रो चाहिँ अब अरू पालनाहरू चाहिँ अब त्यहाँ माइकले भनेका कुराहरू केही कुरा छन् भने अब त्यो कुरा सुनेर होइन.
1: हजुर.
2: लेन अनुसन्धान पालन गर्दै अब केही कुरा थप जानकारी लिनु छ भने हाम्रो निर्देशिका अध्ययन गरेर एकचोटि यात्रा गर्नु होला.
1: हजुर.
2: भन्न चाहन्छु.
1: ए, खास कुनै यस्तो व्यक्तिहरूका लागि प्रवेश, यस्तो व्यक्तिहरूका लागि निषेध भन्ने त्यस्तो त छैन?
2: व्यक्तिहरूको लागि त त्यस्तो उच्च हुँदैन,
1: व्यक्तिहरूका लागि त्यस्तो समस्या छैन.
2: हजुर.
1: अब नेपालले सुरुङ युग प्रवेश गर्दै गर्दाखेरि चाहिँ अब धेरैको तपाईको चाख र तपाईहरु अब यही सेक्टरमा काम गर्दै हुनुहुन्छ अन्यत्र पनि यस्तो हुन सक्छ र नेपाल चाहिँ अब एउटा विकासको कोडमा अब मानौ यो सुरुङ मार्गमा हामी 3 किलोमिटर छोटिएर प्रवेश गर्दैछौ नि त हैन 3 किलोमिटर छिटो हुन्छ
2: हजुर
1: हजुर समयको हिसाबले त्यो कति जति समय बच्ने छ
2: माथि उकालोमा चाहिँ निस्कदाखेरि चाहिँ आधा घण्टा जति बचत हुन्छ भने तल ओरालो जाँदाखेरि चाहिँ 15 देखि 20 मिनट सम्म मात्रै बचत हुन्छ
1: भनेपछि
2: झालेबाट दार्जिलिङ निस्कदाखेरि चाहिँ 15 मिनट सम्म बढीमा
1: हजुर
2: अनि दार्जिलिङबाट काठमाडौँ निस्कदा चाहिँ आधा घण्टासम्ममा चाहिँ बचत हुन्छ
1: जो करिब करिब पैदल हिँड्ने त एक घण्टा जतिको समय चाहिँ अब छिटो त्यो बेला चाहिँ अब तपाईँ यता उता सुरुङबाट बाहिर निस्किँदै गर्दा धादिङतिर यता काठमाडौँतिर निस्किँदै गर्दा त फेरि ट्राफिक जाम होला त्यहाँ त्यसको व्यवस्थापकीय पाटो कसरी मिलाइएको छ भारै एकैचोटि आउने
2: भयो
1: सुरुङबाट बाहिर निस्किँदै गर्दा किनकि गाडीको फ्लो त डाइभर्ट हुने भयो एउटा नियमित बाटोमा जाने भयो अर्को सुरुङबाट जाने भयो
2: होइन त्यहाँ डबल मर्ज हुने हिसाबले डबल लेनको बाटोलाई नै व्यवस्थित गरिएको छ त्यहाँ डबल लेनको बाटो छ एउटा चाहिँ काठमाडौँ उताबाट आउने सुरुङ बाहिरबाट आउने गाडी जान सक्छन् र एउटा चाहिँ सुरुङबाट जाने व्यवस्था गरेको हिसाबले चाहिँ बनाइएको छ बाटो त
1: होइन ती त जोडि ती त एउटा पोइन्टमा जोडिन्छन् नि
2: धेरै अगाडि गएर जोडिन्छन् त्यसले चाहिँ फरक पर्दैन
1: त्यसले त्यति ठुलो समस्या पार्दैन
2: पर्दैन पर्दैन ठ्याक्कै 500 मिटर जति अगाडि गएपछि मात्रै जोडिन्छन्
1: हजुर
2: तर न त्यहाँ गएपछि त नर्मल स्पिडमा उसले आफ्नो हिसाबमा नै स्पिड गेन गर्न सक्छ
1: ए अब यसले चाहिँ हाम्रो उत्पादकत्व हाम्रो समयको बचत आदि इत्यादि यो सबै चिजबाट हेर्दाखेरि कति धेरै उत्पादकत्वमा फरक पार्ने देख्नुहुन्छ
2: यसमा त अहिले नै क्यालकुलेसन गरेर त भन्न सकिँदैन ओभरअल जीडीपीमा त फरक पर्छ नै होइन
1: हजुर
2: त्यो हामीले त अब डाइरेक्ट ट्याक्सको हिसाबमा चाहिँ क्यालकुलेसन गर्ने हो होइन कर कति उठ्यो भन्ने हिसाबमा हाम्रो अब वार्षिक अब 35 करोडसम्मको ट्याक्स टोल उठ्छ भन्ने आवाज छ र हाम्रो खर्च चाहिँ अब त्यही 17 करोड जतिको हुन्छ भन्ने छ बाँकी चाहिँ हाम्रो बचत हुन्छ भन्ने
1: त्यसले ओभरअल हाम्रो जीडीपीमै पार्ने कुनै इम्प्याक्ट समयको हिसाबले हर हिसाबले यो चाहिँ कति छ भने मैले
2: यसमा चाहिँ अब हाम्रो यसमा चाहिँ अलिक क्यालकुलेसन गर्ने गाह्रो छ होइन मान्छेको समयको बचतले र उसले कतिको उपयोग गर्छ त्यो समयलाई भन्ने हो होइन अब विदेशमा भए चाहिँ एक एक घण्टाको एक एक मिनटको चाहिँ सदुपयोग हुन्छ र चाहिँ अलि धेरै नै फरक पर्छ होइन यसमा चाहिँ अब मान्छेको समय त बचत धेरै नै हुन्छ आधा घण्टाको भयो पनि धेरै हो होइन
1: अब
2: एउटा यात्रु अब बस आउँदाखेरि 40-50 जनाको आधा घण्टा सबैको बचत हुँदाखेरि त धेरै हो होइन त्यो चाहिँ अब हाम्रो चाहिँ उसमा चाहिँ अब क्यालकुलेसन गर्ने चाहिँ अहिले हाम्रो चाहिँ छैन यति
1: तर यसको रियल क्यालकुलेसन सकिने हजुर कुनै न कुनै रूपमा इम्प्याक्ट देखिने त पक्का छ
2: कुनै कुनै रूपमा चाहिँ बेनिफिट हुन्छ तर यति नै भन्न चाहिँ सकिन्न अब फ्युलको कस्टको हामीले चाहिँ क्यालकुलेसन गर्दा चाहिँ फ्युलको कस्टको मात्रै बचतलाई हिसाब गरेर टोल निर्धारण गरेका हो होइन यस्तै गाडीको मर्मत गर्नुपर्ने खर्च अनि मानिसहरूको प्रत्येकको टाइम अनि गाडीको पनि आफ्नो टाइम हुन्छ गाडी पनि चाँडै आउनुहुन्छ चाँडै जान सक्छ फेरि फिर्ता होइन त्यो कुरा चाहिँ हामीले क्यालकुलेसन गरेर टोल निर्धारण गरेका होइनौँ केवल हामीले इन्धन बचत कति हुन्छ त्यसको लागि मात्रै हामीले क्यालकुलेसन गरेर निर्धारण गरेका हौ टोल चाहिँ
1: हजुर अब अन्तिममा चाहिँ पन्ती सर जस्तो यो बर्खाको समय छ त्यो लेभलको फस्ने अवस्था त देखिएको छैन तथापि घटनाहरू त सुनिँदै आएको छ यो बर्खाको समयमा त्यसो भए यदि आइलाग्यो भने तत्काल त परीक्षण अवधि तपाईँहरूले भनिराख्नु भएको छ त्यो 10-15 दिन लिएला त्यसले यदि आइलाग्यो र विपत्तिको समय भयो भने त्यो विपत्तिमा सुरुङ मार्ग प्रयोग गर्न सक्ने सम्भावना कति रहन्छ
2: त्यो रिजिट पेमेन्ट ढलान नहुँदै पनि हामीले उद्धार गरिसकेको अवस्था छ
1: हजुर
2: यसमा हामीले विगतको अनुभवलाई पनि सँगारेर चाहिँ त्यस्तो परिस्थितिमा चाहिँ हामीले गम्भीर रूपमा चाहिँ गरेर चाहिँ केही जनशक्ति थप गर्नु पर्यो अथवा बढी मोनिटर गर्न परेर भए पनि हामीले केही गर्न चाहिँ अवश्य सक्छौँ
1: विपत्तै पर्यो भने बाटो अप्ठ्यारो भयो ब्लक भयो त्यो ठाउँमा भने त्यसलाई
2: अझ छिटो तयारी गरेर चाहिँ गर्न चाहिँ सक्छौ
1: ए जो
2: अरू नभए नि विपदमा परेकालाई चाहिँ उद्धार गर्न चाहिँ सहजै सकिन्छ
1: हजुर
2: बाटो अब ब्लक भयो भने बाटो ब्लकमा परेका मानिसलाई उद्धार गर्न चाहिँ सकिन्छ
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
2: हजुर हजुरहरूलाई पनि धन्यवाद
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुर को रेडियो 102.1 मेगा
4: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर,
5: हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
8: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
8: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
8: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
8: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
8: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौ।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
8: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
11: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
12: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
13: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
14: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
12: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
14: 9840-3738-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
15: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
16: बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: प्रताप, अब हामीले यो रिलेसनले नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौ, कहिलेसम्म लिभिङ रिलेसन बस्ने?
2: म आफैलाई म युथ भएको लाग्न थालिसकेँ।
3: युथ? तर मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर तैँले यो कुरा गर्छस्?

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगर

0: निगाले प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पंक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप। दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
6: घर बनाउनुको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
10: रात को 9 बजे

खोराको पानी पोखी भुइँमा तालाई थाथे, कागजको ढुङ्गा बनाई कमिलालाई थाथे। न पढाइको चिन्ता थियो न जागिरको चिन्ता, खेल्दै खाँदै बिति हाल्थे आनन्दले दिन्छ, यो छातीमा थप सकाउँदै लोरी।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त।
4: कसरी के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896965998।
0: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको?
7: हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनसादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनसादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनसादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
11: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भरिमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: सम्पर्क नम्बर
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0485410043, 98 63 023 422।
9: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
9: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
9: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
12: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही

0: कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न।
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: हत्तेरिका, यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
3: न्यू धागो पसल,
4: यो एउटा भक्कु मेसिन पनि थोत्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
3: न्यू धागो पसल
4: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्यायो?
3: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
5: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
3: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक, रामेछाप।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यात्रा तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। अहिलेको कोशी बागमती र गण्डकी प्रदेशका दुई ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसुन निम्न चापिय रेखा औषध स्थान आसपासमा रहेको र नेपालमा मनसुन थप सक्रिय नरहेकोले त्यसका धेरै ठाउँमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी मधेस र लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना धेरै छ। यसबीच पानी कम परिसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्याधिक रहेको छ। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्नो खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्सर र जाइकाका अध्यक्ष संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्नो खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा वर्षमा झण्डै 2900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र 1 विदेशी नागरिक रहेका छन्। धनगढ़ीमा अनुसन्धत डाक्टर गोविन्द केसी सँग सरकारी टोलीले वार्ता शुरू गरेको छ। शिक्षा र स्वास्थ्य सचिव सहित प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार सहितको टोलीले डाक्टर केसीसँग वार्ता शुरू गरेको हो। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीबीएस प्रथम सत्रको प्रश्न पत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीबीएस फर्स्ट सेमी सेक्सन सी नामक वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्युरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। एपीएफ स्कूलकी लेखा अधिकृत कल्पना गुरूङ र लीला बहादुर तामाङ विरूद्ध 10 दिन म्याथ भएको छ। एपीएफ स्कूल कीर्तिपुरकी लेखा अधिकृत एवं सशस्त्र निरीक्षक गुरूङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका संचालक तामाङलाई थप 10 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको हो। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 को दफा 7 र 17 बमोजिमको कसुर अपराधको अनुसन्धानका लागि अख्तियार दुर्व्यवसन आयोगमा पेश गरिएको थियो। राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्ने बाध्यता कम गर्न सिन्धुलीमा शुरू गरिएको हुलाक मार्फत घरमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ। सेवा सञ्चालनमा आएको करिब 2 महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानीय तहका 182 सेवाग्राहीले आफ्नै घर आँगनमा राहदानी प्राप्त गरेका छन्। ओखलढुङ्गा जिल्लामा वैवाहिक सम्बन्ध टिकाउन चुनौती बढ़दै गएको देखिएको छ। पछिल्ला 3 आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा निरन्तर वृद्धि भइरहेको संकेत गरेको छ। जिल्ला अदालत ओखलढुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 देखि 2082-83 523 जोडीले सम्बन्ध विच्छेद गरेका छन्। आइफोन नदिएको न्यूमा बागलुङको बडीगाड गाउँपालिका 17 वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। यही साउने गते असीम वनको
जन्मदिन मनाउन गएका थापाको गएको बिहिबार स्थानीय मन खोलामा सब फेला परेको थियो। घटनामा संलग्न भएको आरोपमा 20 वर्षीय एम बहादुर विक, 19 वर्षीय सुदीप विक, 16 वर्षीय किशोर र 15 वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। डलर देखाएर ठगी गर्ने गृहमा संलग्न सिन्धुपाल्चोकका 4 युवक पक्राउ परेका छन्। सिन्धुपाल्चोक 12 विषय घर भएका धनबहादुर तामाङ, लोकबहादुर तामाङ, राजकुमार तामाङ र विजय तामाङलाई प्रहरीले पक्राउ गरेको, उनीहरूलाई प्रहरी वृद्ध बौद्धको टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको छ। जबरजस्ती लागू गरिएको साउदी सिप प्रमाणीकरण केन्द्रमा सरकारले सील गरेको छ। काठमाडौँको वसुन्धरा स्थित सिप प्रमाणीकरण केन्द्रमा सरकारको अनुमति बिना श्रमिकसँग शुल्क असुली प्रमाणपत्र वितरण गरेको पाइएपछि श्रम मन्त्रालयको टोलीले सीलबन्दी गरेको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार मुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırlık Avaz, Hazırlık Saati, Hazırlık Radio XD Toplayık Megahertz. Hazırlık Radio XD Toplayık Megahertz ko Ratrikalin Prastuti Karikram SMS Duhuri ko Parkhaimara Rahanu Bhayeka Basnu Bhayeka Tapai Tama Antamama Adaraniya Srota Manoharuma Ratrikalin Lok Sangeet Ko Abhivadan Sahit Hardik Swagat Garna Chahanchu Ma Karikram Prastuta Tapaiko Mithuko Dukduki Bakhar 14 Bata 15 Ma Lageko Handsome Tito Srota Sumhat उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि पनि आज विशेष विशेष बनाउनको लागि रातको समय छ 10 बजेर 13 मिनट गइसकेको छ के गर्दिनुहुन्छ खाना भयो हामीलाई सुन्दै हुनुहुन्छ कि नाइ नाइ ड्युटीमा रहेर सुन्दै हुनुहुन्छ होला हैन खाना बनाउँदै हुनुहुन्छ होला खाना खाँदै सुन्दै हुनुहुन्छ होला बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला आराम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भन्दै यति बेला ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा एउटा मिठो गीत राख्न चाहन्छु यति बेला रामेछापमा पानी परेको छ मलाई याद आयो पानी परेको बेलामा पानी पर्याछ मुसलधारे पानी पर्याछ पानी पर्दा उसैलाई सम्झने बानी पर्याछ यो गीत तपाईँको माझमा होइन राख्दै राख्दै कार्यक्रमको सुरुवात गर्न चाहन्छु त्यसपछि आउँछु म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नको लागि रेडियो सुन्न गर्नुहोला यसमा आवाज दिनुभएको छ राजेन्द्र लम्साल विमल राज छेत्री विष्णु माझीको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा

यो गीत तपाईँको माझमा राखे, मैले मुसलधारे पानी परे जस्तो गीत राखेको थिएँ। विमल राज छेत्री, राजधनर लम्साल अनि त्यस्तै गरेर कृष्ण माझीको सुमधुर आवाजमा रहेको थियो गीत। कार्यक्रममा समाज दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। रातको समय छ, तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नेछु पनि मैले चाहे। साथमा मिठा र माइला कुराकानीहरू पनि हुनु नै छन्, होइन? मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। नम्बर 048-40-0026 भनेर भनिदिनुमा रातको समय म्यासेज पठाउनुहोस्। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू मात्र वाचन गर्नेछु म। आज टिकटकतिर छैन म। सुना कन्दुङमा हुनुहुन्छ, कार्यक्रम सुन्दै छु है श्रीराज महासर। हजुर सोच हुनुहुन्छ, हजुरलाई मुटुको कुनादेखि मिठो यादमा अटुट सम्झना छ। यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु ल। श्री सर भन्नुहुन्छ, अप्सरा खड्का, सबिना कन्दुङमा, अञ्जिता ठाकुरी, त्यस्तै गरेर अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महते, अमिजुरल, देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, त्यस्तै खाला बिरमान, हिम्मत खड्की, समीर सहयोगी, अन्जान थुलुङ, विशेष जिमे, कल्पना साम्पाङ, कमल पौडेल, सूर्यज्वाला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, बिन्ता गिरी, हिराबहादुर लगाई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने, दीपक बान्तव राईले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने, मिनु लम्तरी मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, शर्मिला हाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है सुन्दुलीबाट, रिया योगी, निष्मा बराल, त्यस्तै उर्मिला दियाली, शर्मिला आयु राई, संगीता आयु, जानुका आयु, सूचना योगी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। धर्मराज हुनुहुन्छ, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, हिजो परेको जन्मदिनको अवसरमा होइन शुभकामना दिनुहुने सम्पूर्णलाई धेरै धन्यवाद भन्नुहुन्छ, मिठो सम्झना माया छ भन्नुहुन्छ धर्मराजजीले, होइन ढकाल धर्मराज हुनुहुन्छ। हिजो उहाँको जन्मदिन परेको थियो, उहाँलाई जन्मदिन दिने होइन सम्पूर्ण साथीहरूलाई धन्यवाद दिनुभएको छ। डाँडै बिसाउने भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ सोनाजीले। त्यस्तै प्रकाश के सुन्नुहुन्छ, दाई कार्यक्रम सुन्दैछ है, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, मलाई खुसी लागेको छ दाई भन्नुहुन्छ। दाई हिजो त हजुर रिसाउनु भयो किन मलाई एकचोटि भन्नु दाई भन्नुहुन्छ। बिमा कुमारी दुराको फुल नेम पत्ता भने गीत राखिदिनुहोस् भन्नुहुन्छ, म कोसिस गरौँला। त्यस्तै गरेर माया फुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मन्थली नोपुरान गाउँ सिन्धुकार भइहाल्छ दुबईबाट, मामु बाबाको लागि बुनु आयुषापुरी, अञ्जितापुरी छोरी दृश्यापुरीलाई पनि सम्झिन चाहन्छु भन्नुहुन्छ। त्यस्तै प्रकाश केसीले दाई सुन्दैछु भन्नुहुन्छ, दाई 10 बजेको समाचार त भन्नुभएन नि भन्नुहुन्छ, तपाईँ एउटामा मात्र खोज्दै हुनुहुन्छ हामीलाई। मैले भने त हामी विभिन्न माध्यमबाट अनियर भइरहेका छौँ प्रकाशजी, तपाईँले फेसबुकमा मात्र खोजेर हुन्न, फेसबुकमा कहिलेकाहीँ नहुन पनि सक्छौँ हामी, होइन? युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ, दिलसर राईले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन साए। त्यस्तै गरेर यति बेला दुर्गा लामगादी हुनुहुन्छ, सञ्जना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लागिहाल्छु, तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्न चाहन्छु, डाँडै बिसाउने होइन यो गीत राख्न चाहन्छु, वसन्त थापा पूर्ण कला विषयको आवाजमा गीत छ, मिठो गीत छ, रमाइलो गीत छ, यति बेलाको समयमा तपाईँको माझमा।

यदि तपाईँको माझमा राखे, मतलब मैले राखेको थिएँ बसन्त थापा, अनि त्यस्तै गरेर पूर्णकला विषयको आवाज मलाई गीत डाँडी बिसाउने यो गीत राखिसकेको छु। कार्यक्रम एसएमएस दोहोरी अनिहरू पनि राखेको छ। आवाजमा म श्रोताजमा छु। आज टिकटकतिर छैन म, तपाईँले फेसबुक मार्फत पठाउनु भएका मेसेजहरू मात्र वाचन गरिरहेको छु। मलाई चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, हेर्दै हुनुहुन्छ यति बेलाको समयमा सुजन ढुङ्गेलले पनि सुन्दैछु, हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउनु भएको छ छेत्री आयुष हुनुहुन्छ, रामिछा खुलासीबाट आयुष छेत्री हो भन्नुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दुर्गा कटवाल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, यो रातको समयमा मैले मेसेजहरूलाई मात्र वाचन गरिरहेको छु, साथमा गीतहरू राखिरहेको छु। आज धेरै कुराहरू गर्न चाहिन, चाहेको पनि छैन। अनि कसै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, इन्द्रा भुजेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है पनि भन्दै हुनुहुन्छ, सिन्धुली ग्वालटारबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। राज कालीकोटी हुनुहुन्छ, झापाली हिरो राज कालीकोटी वृत्तमूल झापा घर भयाली सिबीआईबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। कल्पना साम्पाङले पनि कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मिनु लम्तरी मगर हुनुहुन्छ, मलाई साह्रै मनपर्ने गीत बजियो भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर रूपसना योगी हुनुहुन्छ, सिन्धुलीबाट सुन्दैछु, सम्झना सबैमा है भन्नुहुन्छ। आमु इज्रेलजी हुनुहुन्छ, भावनामा बग्छ मन कुनै तगार हुँदैन, पग्लिन्छ मुटु मायामा सार हुँदैन, सम्झनेले एकहोरो सम्झिरहे पनि, सम्झनेले एकहोरो सम्झिरहे पनि आत्मीयता नभएको माया प्यारो हुँदैन। पक्कै उसको मन कठोरै होला र त अरूको मन जल्दा उसलाई गाह्रो हुँदैन, पक्कै उसको मन कठोरै होला र त अरूको मन जल्दा उसलाई गाह्रो हुँदैन। देखावटी माया नगर भो मुटु दुख्ने गरी, देखावटी माया नगर भो मुटु दुख्ने गरी, भागिरहनेछौ जबसम्म अप्ठ्यारो हुँदैन, भागिरहनेछौ जबसम्म अप्ठ्यारो हुँदैन। के बुझ्छौ र बुझाउँछौ ज्ञानका कुरा, के बुझ्छौ र बताउँछौ ज्ञानका कुरा, ज्ञान बुझे भित्री आँखामा पारो हुँदैन, ज्ञान बुझे भित्री आँखामा पारो हुँदैन। नमस्ते श्रीदाई, कार्यक्रम सुन्दैछु, यहाँ उज्रेल हो जिरीबाट भन्नुहुन्छ। विष्ट निशा सुनवार, सोनाका नुङ्गी, भूमिका राई, सरिता राई, सुनिता कार्की, राजकला राई, कपिला छामी राई, लेले छामी, त्यस्तै गरेर रिता राई रोदन, मनिषा मनु, सन्ध्या थामी, सुनिया सुनिया, सरिता हायु, अञ्जिता मल्ल ठकुरी छेत्री, जया थापा मगर, मुना भण्डारी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। त्यस्तै गरेर यति बेलाको समयमा मेसेजहरू आएन, म वाचन गरिरहेको छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरूलाई पनि स्थान दिइरहेको छु पनि मन चाहे। यति बेलाको समयमा तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्न चाहन्छु, होइन यो भर्खर पनि होइन राखिसकेको थिएँ भनौँ न कसम, मैले मेक्सम खाती अनि टिकापुरको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु, त्यसपछि आउँछु है त।

रातको समयमा मिठा मिठा भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेको छु भने साथमा तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन गरिरहेको छु। यति बेला म मेसेजतर्फै लाग्न चाहन्छु। सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गरिरहेको छु। हजुरको रेडियोमा होइन अडियो लाइभमा प्राप्त मेसेजहरू वाचन गरिरहेको छु। यति बेला मेसेज पठाउनु भएको छ, यति बेला हुनुहुन्छ, मेसेज वाचन गर्न खोजेको हुँ। यति बेलाको समयमा पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा यो रातको समयमा होइन मेसेज वाचन गर्दैछु म राति गर्दैछु म राति ओके कार्यक्रमलाई सेयर गरिराख्नु भएको रहेछ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ दीपक बान्तवाराई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, मिनु लम्तरी मगर हुनुहुन्छ, हाजिर भाइ आई सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, दिलसर राईले सम्झना सबैमा भन्नुहुन्छ, दुर्गा लामगादी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भने सुनिता कुलुङ हुनुहुन्छ, हेलो राई सेवा के छ खबर सुन्दैछ है शङ्खुवा सभादेखि, आज मलाई खेम सेन्चुरीको उजेली भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। उजेली उजेली राम्रो होइन ओके हामी राख्ने कोसिस गर्छौँ पनि हुन चाहन्छु। बजनगीत तपाईँको लागि घर परिवार होइन सबैमा समर्पण गर्न चाहन्छु अनि साथीभाइ सबैमा पनि समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। निर्दोष थियौँ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है पाँच थरको मिकलाङ्जुङ दुई घर भइहाले कतारबाट छ निर्दोष हो भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ। समीक्षा जस्तो अङ्किता सुनवार माया राई जुन चामिङ राई काली कमला लिम्बुनी माया आयुष त्रिवेना थामी दिलदिखिरिया लिम्बुनी पविना मनिषा मनु मेरो प्यारो मान्छे तिमी फुच्चो संस्कृति लामा कविता कतानी योजनी मिहाङ लिम्बु राई अनिता काली अञ्जना शेर्पा काली शर्मा लगाई कनुषा सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। ज्ञानुका चामिङ राई हुनुहुन्छ, उदयपुरबाट कार्यक्रम सुनिरहेको छ है। वर्षाको समय छ त्यसैले राम्रोसँग कार्यक्रम सुनिरहनु भएको छैन है दाई भन्नुहुन्छ। आज मलाई तल्लो बाटो खेम सेन्चुरीको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, प्लिज भन्नुहुन्छ, समय साथ दिएसम्म राख्छु ल। सरिका छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, बैतडी घर भई हाल इन्डियाको हिमाञ्चलबाट कार्यक्रम रमाइलो छ हजुर भन्नुहुन्छ। आज होइन उहाँको छोराले चाहिँ दुई वर्ष पार गरेर तिनमा प्रवेश गरेको अथवा तिनमा लागेको छ होइन, अनि बाबुलाई चाहिँ जन्मदिनको शुभकामना भन्छु है। एउटा जन्मदिनको गीत राखिदिनु ल भन्नुहुन्छ, 10:46 भइसकेको छ, अन्तिममा एउटा मात्र गीत बज्छ होला हेर्छु ल। ज्ञानका चामलिङजीले पनि रोजामा पारिराख्नु भएको छ, प्रयास गर्छु म पनि भन्न चाहे, अनि जन्मदिनको शुभकामना छ होइन, स्वस्थ मस्त व्यस्त रहनु पनि भन्न चाहन्छु। अरू त के भन्नु खोइ, मलाई खासै फेरि यस्ता कुराहरू गर्न आउँदैन पनि, जस जन्मदिनको चाहिँ शुभकामना छ मलाई, त्यो सर्ट एन्ड सेकमा मात्र आउँछ। बाबु होइन दुई वर्ष पार गरी तिनमा लागेको अवसरमा जन्मदिनको शुभकामना छ हाम्रो तर्फबाट पनि भन्न चाहे। कल्पना साम्पाङ हुनुहुन्छ, सन्चय हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने मामा अञ्जना प्यारी साम्पाङ बाबु विनोद साम्पाङ सुना कन्दुङ्गा मनिषा बान्तुवा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई कल्पना साम्पाङजीले पनि सुन्दैछु भन्नुहुन्छ, त्यस्तै गरेर रूपसेना योगीजीले पनि सुन्दैछु भन्नुहुन्छ। तिमीलाई नदेखेको हरेक रात छटपटीमा हुन्छु म, तिमीलाई नदेखेको हरेक रात छटपटीमा हुन्छु म, सुनसान हरेक रातहरूमा तिमीलाई सम्झिरहन्छु म, सुनसान हरेक रातहरूमा तिमीलाई सम्झिरहन्छु म। सुना कन्दुङ्गाले पठाउनु भएको लेख मिठो छ, राम्रो छ भनौँ होइन। तिमीलाई नदेखेको हरेक रात छटपटीमा हुन्छु म भन्नुहुन्छ, पक्कै पनि हुनु पनि पर्छ जस्तो लाग्छ। माया जब कसैसँग बस्छ नि सुनाजी अथवा अन्य जो साथी होइन सुन्दै हुनुहुन्छ त्यति बेला त्यस्तै हुन्छ होला है, सायद हुन्छ नै होइन, छटपटि हुन्छ, कुराकानी गर्न पाए हुन्थ्यो, देख्न पाए हुन्थ्यो, आवाज सुन्न पाए हुन्थ्यो, अनुहार हेर्न पाए पनि हुन्थेन उसको, छटपटि कि आतुर हुन्थ्यो भर्खर अथवा बिहान अथवा होइन अघि देखेको जस्तो लाग्थ्यो, तर छिनछिनमा मन लाग्ने कि। तर यस्तै हो, श्रीधर हुनुहुन्छ पौडेल इन्डिया
बाटो सुन्दैछु भन्नुहुन्छ, नेपाल घरहरूको खाँची हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, आदरणीय श्रीधर सरलाई पनि नमस्कार भन्नुहुन्छ मिनु लम्तरी मगरजीले। चन्द्र राई हुनुहुन्छ, कार्यक्रम खोटाङबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, श्रीधर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मनसाए। यति बेला म एउटा अर्को गीत राख्न चाहन्छु, उजियली बोल गीत, त्यसपछि म आउँछु बाँकी रहेका म्यासेज अनि त्यसपछि विदा माग्नको लागि। यति बेलाको समयमा चाहिँ तपाईँको माझमा यो गीत राख्न चाहन्छु उजियली, यसमा आवाज दिनुभएको छ हुनुहुन्छ खेमसेन्चुरी सुमिता बुढा छेत्री, त्यस्तै गरेर शब्द संगीत खेमसेन्चुरीको रहेको छ भने लय शब्द नारायण कडेलको रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु।

भयो गीत सट एन्ड सुटमा सुन्ने भयो तपाईँको माझमा राखेँ मैले उज्यालेबलको गीत थियो फिल्म सेन्सिटी निपुण सुनिता बुढा छेत्रीको आवाजमा गीत थियो रातको समय छ 10:52 गइसकेको छ म आज कुराकानी खासै गर्न गरिरहेको छैन आजको बसाइमा तपाईँले पठाउनु भएका म्यासेजहरू मात्र वाचन गरिरहेको छु पनि भन्न चाहे 10:52 छ म म्यासेजतर्फ लाग्न चाहन्छु त्यति बेलाको समयमा के म्यासेजहरू छन् म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ जस्तो लागिरहेको छ मलाई होइन प्रायः जस्तो म्यासेजहरू त वाचन गर्नु पर्यो होइन र यति बेलाको समयमा म्यासेज वाचन गर्न चाहन्छु म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज वाचन गर्दैछु म हुनुहुन्छ यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ उस्तै बिरुस्तै धेरै सम्झना माया छ मनैमा प्रिय भाइ भन्नुहुन्छ मेरो लम्तरी मगर्जीले त्यस्तै गरेर यति बेला रुमन मुक्तन तामाङले सम्झना सबैमा भन्नुहुन्छ भुवन रावत हुनुहुन्छ कार्यक्रम सुन्दैछ है दाङ घोराई 19 सैगाको मान्छे आज भारतबाट भुवन रावत हो भन्नुहुन्छ कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णमा अपनी गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ सुना कन्दुङ हुनुहुन्छ हरेक रात औँसीको रात चाहिँ लाग्छ तिमीलाई एक झल देख्न नपाएर हरेक रात औँसीको रात झैँ लाग्छ तिमीलाई एक झलक देख्न नपाएर उजाड मरुभूमिको भगर झैँ लाग्छ तिमीलाई फेसबुकमा भेट्न नपाएर तिमीलाई फेसबुकमा भेट्न नपाएर श्री सर आजलाई यति लेख्दै अब सुत्छु भन्नुहुन्छ विशेष रूपमा धन्यवाद सोनाजी लड्छु म लेख पठाउनु भएको छ तोलाखाली सरोज खड्काजीले बिहान 5 बजे उठेर काम खोज्छु राति 10 बजे घर आएर पनि सपना बेच्दिन बिहान 5 बजे उठेर काम खोज्छु राति 10 बजे घर आएर पनि सपना बेच्दिन लोग्ने मान्छे हुँ कमजोर देखाउनु पाप हो लोग्ने मान्छे हुँ कमजोर देखाउनु पाप हो आँसु पुछेर फेरि मैदानमा उत्रिन्छु आँसु पुछेर फेरि मैदानमा उत्रिन्छु सबैले भने त बाट केही हुन्न मैले त्यही केही नहुनेबाट इतिहास लेख्छु सबैले भने तबाट केही हुन्न मैले त्यही केही नहुनेबाट इतिहास लेख्छु भोकले पेट दुख्छ तर इज्जतले खाना खान्छु ऋणको भार छ तर आत्मा सम्मान बेच्दिन ऋणको भार छ तर आत्मा सम्मान बेच्दिन खस्यो भने उठ्न जान्छु रोयो भने पनि भोलि आँसुर देखाउँछु रोयो भने पनि बोली आशेर देखाउँछु भन्नुहुन्छ तल खाली सरोज खड्काजीले पठाउनु भएको लेख हो यो वाचन गर्ने प्रयास गरे पनि भन्न चाहन्छु ओके अब चाहिँ छुटिनुपर्छ 10:55 गइसकेको छ रातको समय छ छुटिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु मैले सधैँ होइन मेरा कुराहरू पनि राखिरहेको हुन्थ्यो अनि त्यसपछि विभिन्न होइन अन्य कुराहरू लम्बाइ चौडाइ कुराहरू गरिरहेको हुन्थ्यो सो त्यो भएर आज मैले लम्बाइ चौडाइ अरू कुरा नगरिकन सिधै भनौँ न होइन तपाईँले पठाउनुभएका म्यासेज अनि गीत मात्र वाचन गरेँ गीत मात्र राखेँ पनि भन्न चाहन्छु कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला भन्न भन्दै आज तिम्रो जन्मदिन परेको अन्तिममा होइन राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्न चाहन्छु यतिन्जेलसम्म सुनेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई मनदेखि धन्यवाद आफै भन्न चाहे भन्दै झालडोका बन्द गर्न बिर्सनुभयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नसुन्नुहोला स्वास्थ्य ख्याल गर्नुहोला

यात्रामा कतै निस्कनुहरू हुन्छ भने भोलि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्दै आजको वस्तुबाट छुट्टी। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: नाम शीर्षकको शुभ समाचार।
1: काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गर्दै स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको अभिभावक हो भन्ने सन्देश दिएको छ। नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गरेर आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको अवस्थामा अब विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग समेत सम्झौता गरी नगरवासीलाई प्रति व्यक्ति रू 1,00,000 निशुल्क औषधि तथा उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। नगर प्रमुख दीपक रिसालका अनुसार आर्थिक अभावका कारण उपचारबाट कुनै पनि नगरवासी वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। यस आर्थिक वर्षदेखि नगरपालिकाले नेपाल मेडिकल कलेज, अत्तरखेल, शंकरापुर अस्पताल नारायण टार तथा अर्थोपेडिक अस्पताल नारायण टारसँग प्रति व्यक्ति रू 1,00,000 निशुल्क उपचार सेवा उपलब्ध गराउने सम्झौता गरेको छ। त्यसैगरी नगरपालिकाले राजधानीका अन्य विशिष्टीकृत अस्पतालहरूसँग पनि सहकार्य विस्तार गरेको छ। केएमसी अस्पताल, सिनामंगल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी मेडिकेयर अस्पताल, चावहिल हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, ओम अस्पताल तथा रिसर्च सेन्टर र सुषमा कोइराला मेमोरियल अस्पताल साँखुसँग समेत समान प्रकृतिको निशुल्क उपचार सम्झौता सम्पन्न भइसकेको नगर प्रमुख रिसालले जानकारी दिनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: दिलेले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर नेपाल कृषि प्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ स्वदेशमा उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन् गत आर्थिक वर्ष 2082-83 करिब 4.25 खर्ब रूपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ भन्सार विभागका अनुसार एक वर्षमा 4.37 अर्ब रूपियाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्की बताउँछन् स्वदेशमै सहज रूपमा उत्पादन गर्न सकिने कृषि तथा पशुजन्य वस्तुमा नेपालको विदेशी निर्भरता वर्षेनी बढ़दै गएको छ खेतीयोग्य जमीन बाँझो रहने ग्रामीण क्षेत्रमा श्रम शक्तिको अभाव हुने र युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने अवस्थाले दैनिक उपभोक्ता वस्तु समेत विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको हो नेपाली रेमिटेन्सका कारण फलफूल तरकारी मिठो मसिनो चामल खाने आदत बढ़ेकाले पनि आयात बढ़ेको छ आलु प्याज पनि ठूलो परिमाणमा आयात भएको छ एक वर्षको अवधिमा धान चामल मकै गहुँ लगायत अनाज 59.66 अर्ब रूपियाँको आयात भएको छ धान चामल मकै गहुँ लगायत अन्य उत्पादन हुने देश भएर पनि ठूलो परिमाणमा अन्न आयात हुनु चिन्ताको विषय हो त्यसै गरी 38.35 अर्ब रूपियाँको तरकारी तथा कन्दमूल आयात भएको छ फलफूल तथा सुक्खा फलफूल आयातमा 34.73 अर्ब रूपियाँ विदेशिएको छ दैनिक भान्सामा प्रयोग हुने यी वस्तुको आयात निरन्तर बढ़िरहेको छ सबैभन्दा धेरै रकम पशु वा वनस्पति जन्य बोसो तथा तेल त्यसका प्रशोधित उत्पादन र मोम आयातमा खर्च भएको छ यस शीर्षकमा मात्रै 1.79 अर्ब 63.64 लाख 31,000 रूपियाँ बराबरको आयात भएको छ खानेतेलमा नेपाल अझै पनि आयातमा अत्याधिक निर्भर रहेको तथ्याङ्कले देखाएको छ त्यसै गरी तेलहन विभिन्न बिउ औषधीय वनस्पति पराल तथा पशु आहारका कच्चा पदार्थ आयातमा पनि 35.25 करोड 25,88,000 रूपियाँ खर्च भएको छ नेपालमा पर्याप्त खेतीयोग्य जमीन हुँदाहुँदै पनि उत्पादन बढ़न नसक्नुको मुख्य कारण कृषि श्रमिकको अभाव खेतीयोग्य जमीन बाँझो रहनु उत्पादन लागत बढ़नु बजार व्यवस्थापन कमजोर हुनु मल सिंचाईको अभाव आधुनिक प्रविधि सीमित हुनु हो अन्नदेखि तरकारीसम्म विदेशकै भर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ
3: नागरिक दैनिकले प्रदेशमा फेरि वाम सत्ता शीर्षकमा खबर छापेको छ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश तहमा सरकार निर्माणमा सहकार्य गर्ने सहमति भएको छ केन्द्रमा शीर्ष नेताबीच भएको सहमति अनुसार लुम्बिनी बागमती र कोशीमा एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेछ गण्डकी र मधेस प्रदेशको हकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँगको परामर्शमा निर्णयमा पुग्ने सहमति एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच भएको छ दाङ संवाददाता देवेन्द्र बस्नेतका अनुसार प्रदेशमा सत्ता सहकार्य सहमति अनुसार लुम्बिनीमा फेरि पनि एमाले नयाँ सरकारको नेतृत्व गर्नेछ एमाले र नेकपाले सरकार बनाउने नयाँ सहमति गरेपछि सरकारबाट कंग्रेस बाहिरिँदैछ अहिले एमाले नेतृत्व सरकारमा कंग्रेसका 5 मन्त्री छन् एमाले नेतृत्वको सरकारबाट बाहिरिन कंग्रेसका 5 मन्त्री शहरी तथा खानेपानी मन्त्री सरोज थापा आर्थिक मामिला मन्त्री घनेन्द्र कार्की उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानी सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा र वनमन्त्री देवकरण प्रसाद कलवारले राजीनामा पत्र आइतबार पार्टी संसदीय दलको कार्यालयमा बुझाएका छन्। कंग्रेस संसदीय दलले उनीहरूको राजीनामा सोमबार मुख्यमन्त्रीलाई बुझाइने जनाएको छ। दुई वर्ष अघि भएको सहमति बमोजिम एमाले नेतृत्वको सरकारमा कंग्रेस सहभागी भएको हो। यी दुई दलबीच सरकारको नेतृत्व आलो पालो गर्ने सहमति भएको थियो। एमाले र नेकपाबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नैतिकताका आधारमा पनि हाम्रा मन्त्रीले राजीनामा दिनुपर्छ। कंग्रेस प्रमुख सचेतक जमुना ढकालले भनिन्, सबै मन्त्रीको राजीनामा पत्र हामी कहाँ आइसकेको छ। मुख्यमन्त्रीलाई सोमबार एकमुष्ट रूपमा बुझाउने तयारी छ। राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइने उनले बताइन्।
2: सुरुङ मार्गमा पनि गाड़ी चलाउने नेपालीको सपना नागटुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि सोमबारदेखि संचालनमा आउँदैछ। नागटुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सोमबार बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अक हिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नुहुनेछ। सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्र खुला गरिने जनाइएको छ। त्यस्तै आयोजनाका उपनिर्देशक पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै तीन महिनासम्म परीक्षणकाल सञ्चालन हुने जानकारी दिनुभएको छ। केही दिनसम्म एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराइनेछ। निर्माणको ठेक्का पाएका जापानी कम्पनी हाजमा एन्ड्रो कर्पोरेशनले नागटुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरिसकेको जनाइएको छ। निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङ मार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको छ। आयोजनाको काम सम्झौता भन्दा झण्डै दोब्बर समयमा सम्पन्न भएको छ।
3: प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून शीर्षकमा खबर छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे बाहेक अन्य दलका नेताहरूको उपस्थिति औसत छ। प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका छ मध्ये पाँच दलका संसदीय दलका नेताहरूको उपस्थिति कमजोर छ। 2083 असार 31 गतेसम्म सभाले 38 दिन काम गरेको छ। 38 दिनमा 41 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चैतमा 6, वैशाखमा 4, जेठमा 15 र असारमा 13 दिन गरी 38 दिन प्रतिनिधि सभाले काम गरेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति 6 दिन छ भने 32 दिन अनुपस्थित देखिनु भएको छ। पार्टी सभापति समेत रहनुभएका रवि लामिछाने 20 दिन अनुपस्थित हुनुहुन्छ। उहाँ 18 दिन उपस्थित हुनुहुन्छ। रासोपा संसदीय दलका उपनेता गणेश पराजुली 34 दिन उपस्थित, 4 दिन अनुपस्थित रहनु भएको छ। सत्तापक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी 3 बैठकमा अनुपस्थित र 35 उपस्थित हुनुहुन्छ। रासोपाकै सचेतक प्रकाश चन्द्र परियार 6 दिन अनुपस्थित, 32 दिन उपस्थित तथा सचेतक क्रान्ति शिखा धिताल 11 दिन अनुपस्थित र 27 दिन उपस्थित हुनुहुन्छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका संसदीय दलका नेता आङदेम्बेको उपस्थिति अन्य नेताको तुलनामा राम्रो छ। प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति न्यून शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद विचार बहस र नीति निर्माणको थल हो। तर पछिल्लो समय संघीय संसदमा हुने बहसमा नीतिगत भन्दा शब्दको असन्तुलन र संयमरहित शैली हावी हुन थालेको देखिन्छ। अभिव्यक्ति स्वतन्त्रता र विशेषाधिकारको प्रयोग गर्ने क्रममा सांसदले शब्द चयनमा देखाउने अपरिपक्वताले अन्तत आफ्नै राजनीतिक निष्ठा र छविमाथि प्रश्न खड़ा गरिरहेको छ। चालू अधिवेशनका विभिन्न बैठकमा भएका बहस र वाद विवादले सांसदको कमजोर शब्द चयन र त्यसबाट उत्पन्न जटिलतालाई स्पष्ट रूपमा सतहमा ल्याइदिएका छन्। गत वैशाखदेखि असारसम्मको अवधिलाई मात्र हेर्दा पनि यस्ता घटनाको सूचना संसदमा समर्थक वा कार्यकर्ताको पक्षमा बोल्दा वा सरकारको विरोध गर्दा धेरैजसो सांसदले उत्तेजनामा आएर असन्तुलित अभिव्यक्ति दिँदै आएका छन्। असार 31 गते सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको भन्दै एमाले निकट अनिरा सुब्बाका साथ कार्यकर्ता पक्राउ परे। उनीहरूले पर्सा पम्पलेट सहित प्रदर्शन गरेका थिए। सोही दिनको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐन बहादुर महरले आफ्ना कार्यकर्ताको बचाउ गर्दै रोस्टममै उभिएर भने, हाम्रा कार्यकर्तालाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरियो। उनीहरू सिंहदरबार चलाउन आएका थिएनन्। सभामुख महोदय विज्ञहरूका अनुसार राजनीतिक रूपमा यो अभिव्यक्ति आक्रोश व्यक्त गर्ने माध्यम देखिए पनि कानूनी र संसदीय दृष्टिकोणबाट निकै कच्चा प्रस्तुति हो। कुनै तथ्य छानबिन वा अदालती प्रक्रियामा छ भने संसदमै उभिएर उनीहरू जलाउन आएका थिएनन् भनी सीधा दावी गर्दा त्यसको प्रमाण पुर्याउने दायित्व स्वयं सांसदमाथि आइपर्छ। प्रतिपक्ष वा प्रहरी प्रतिवेदनले त्यसको विपरीत प्रमाण देखाए सांसदको आफ्नै दावी झुटो ठहरिने र अभिलेखमै त्यो नकारात्मक रूपमा दर्ज हुने जोखिम रहन्छ। यसको विपरीत यही कुरालाई सिंहदरबार चलाउन आएका थिएनन् भन्ने मलाई लाग्छ सभामुख महोदय, वा उनीहरूको मनसाय यस्तो थिएन भन्ने हाम्रो ठम्याई छ भनिएको भए त्यो सांसदको व्यक्तिगत धारणा वा विश्लेषण बन्थ्यो भन्ने विज्ञको मत छ। संसदीय नियमावली अनुसार संसदमा आफ्ना विचार राख्न पाउने पूर्ण अधिकार हुन्छ, तर राय र असन्तुलित दाबी बीचको भिन्नता नबुझ्दा कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। जेठ 12 गते संसदमा यस्तै अर्को उदाहरण देखियो। विधेयकमाथि धारणा राख्न रोस्टम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षीको विरोधलाई तमासाको संज्ञा दिएपछि सदनमा विवाद भयो। उक्त तमासा शब्द अपमानजनक र असंसदीय रहेको भन्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले संसदको रेकर्डबाट हटाउन माग गरे। कांग्रेस सांसद नरेन्द्र कुमार केरूङले पनि खरेलको शब्द अपमानजनक र असंसदीय भएको भन्दै रोस्टममा आएर विरोध गर्न खोजे। जवाफमा खरेलले आफूले प्रयोग गरेका शब्द संसदीय मर्यादा विपरीत नभएको जिकिर गरे। यो प्रकरणले एउटै शब्दको अर्थ र मर्यादा फरक फरक सांसदले फरक ढंगले बुझ्ने गरेको देखाउँछ, जुन संसदीय भाषा प्रयोगमा एकरूपता र स्पष्ट मापदण्डको अभावको प्रमाण हो। सांसद खरेलले आफै प्रधानमन्त्री जस्तै ठानेर जवाब दिएको प्रतिपक्षको भनाइ छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।